सरकारलाई तत्कालीन संकटबाट केही राहत दिए पनि युवामा बढ़दो असन्तुष्टि र बेरोजगारी समस्या सम्बोधन तथा शिक्षा प्रणालीमा सुधार ठूलो चुनौती देखिएको छ। प्रश्नपत्र चुहावटका घटनामा संलग्नमाथि छिटो कार्यवाही गर्न मोदी सरकारले फास्ट ट्र्याक अदालत गठनको घोषणा गरेको छ। साथै सरकारले परीक्षा प्रणालीमा सुधार गर्न प्रविधिविद नन्दन निलेकणीलाई नेतृत्व दिएको छ, तर विज्ञका अनुसार युवाको असन्तुष्टि सम्बोधन गर्न यति मात्र पर्याप्त छैन। युवाको गुनासो छ, अहिलेको प्रणालीले उनीहरूलाई पर्याप्त रोजगारी अवसर दिन सकेको छैन र रोजगारी पाउने किसिमको शिक्षा पनि छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेख पास भएर द्विपक्षीय व्यापार शुरू गरेका छन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट 56 किलोमिटर भित्र पर्छ। भारत र चीनले शनिबारबाट लिपुलेख पास हुँदै द्विपक्षीय व्यापार शुरू गरेका हुन्।
2: नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन्। नैतिक रूपमा संकट र राजनीतिक रूपमा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाह संवैधानिक व्यवस्था बमोजिम अबको 8 दिनपछि कुर्सीबाट स्वयं हट्नुहुने भएकाले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने गठबन्धन दलले जनाएका हुन्। सरकार गठन भएको 2 वर्ष पुगेको अवस्थामा सरकार अल्पमतमा परेपछि विपक्षी दलले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा लैजान सक्ने कानूनी व्यवस्था छ।
1: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली शुरू गरेसँगै देशभर सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी सेवा धेरैजसो कार्यालयमा 19 दिनदेखि ठप्प भएको छ। सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै। कतै कतै भने छापिसकेका लाइसेन्स वितरण गर्ने लगायत अधिकांश आंशिक सेवा सञ्चालनमा छन्। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ।
2: सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकट व्यवस्थापनको पुनरावलोकन गर्ने तयारी गरेको छ। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब कतार संयुक्त अरब इमिरेट्स यूएई कुवेत ओमान बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको हो।
1: बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर इतिहासकै न्यून अवस्थामा रहे पनि किन कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री सोनिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरूलाई प्रश्न गर्नुभएको छ। हिज मंगलबार सीईओहरूलाई अर्थ मन्त्रालयमा डाकेर अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसाय किन लगानी विस्तार गर्न हिचकिचाइरहेका छन्, ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको किन बढ़न सकेको छैन लगायत प्रश्न गर्नुभयो। बैठकमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिकांश तरलतालाई उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेकाले यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ वा कि निजी क्षेत्रको आत्मविश्वासमा भनेर प्रश्न गर्नुभएको थियो।
2: आफ्ना माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले विगत केही दिनदेखि स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आमरण अनशन शुरू भएका छन्। स्वास्थ्य क्षेत्र सुधार, पेशागत असन्तुष्टि र श्रम सम्बन्धी माग सम्बोधन हुन नसक्दा स्वास्थ्यमा एकपछि अर्को आमरण अनशन शुरू भएको हो। वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा गराउन सुदूरपश्चिममा गएर अनशन शुरू गर्नुभएको थियो। केही दिन अघि मात्रै सरकारसँग सहमतिपछि उहाँले अनशन स्थगित गर्नुभएको थियो। पछिल्लो समय नर्स ज्योति राणाभाट विगत 6 दिनदेखि आमरण अनशनमा हुनुहुन्छ।
1: चीनसँगका प्रमुख नाका तातोपानी र रसुवागढ़ी गत वर्ष बारम्बार अवरूद्ध हुँदा नेपालमा तीव्र गतिमा भइरहेको विद्युतीय सवारी ईभीको बजार सुस्त आएको छ। आयातमा गिरावट आएसँगै यसै महिना हुने 2 ठूला अटोमोबाइल प्रदर्शनी अघि नयाँ मोडलहरू सार्वजनिक गर्ने व्यवसायीहरूको योजना समेत चुनौतीपूर्ण बनेको छ। गत आर्थिक वर्ष 2082-83 ईभी आयात 24.03% घटेको भन्सार विभागको तथ्याङ्क छ।
2: सड़क छन् तर सञ्चालनमा छैनन्। बिरामी हुँदा अस्पतालसम्म जान सड़क समस्याले स्थानीय बासिन्दाले निकै शास्ति खेप्नु परेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा सड़क सञ्चाल विस्तार भएको लामो समय भइसक्दा पनि बिरामी बोक्न कालीकोटमा अझै स्ट्रेचरकै भर पर्नु परेको छ। पलाता गाउँपालिका 3 का 45 वर्षीय जिमी सरा रोकाएको आगो सल्काउने क्रममा शरीर जलियो। उहाँलाई अस्पताल लैजान सड़क सुचारू नभएकाले स्ट्रेचरमै राखेर लानु पर्यो। जलेको शरीर स्ट्रेचरमा बोक्दा झन समस्या हुने भएकाले तत्काल हेलिकप्टरको व्यवस्था गरेर उद्धार गरियो। खाँडाचक्र नगरपालिका 11 का नरिमाने दमाई पनि बिरामी हुनुभयो। सड़क त थियो तर सञ्चालनमा नभएकाले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल ल्याउनु परेको थियो।
1: नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप पारदर्शी विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने उद्देश्यले प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ। बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति अन्तर्गत रहेको रेगुलेटरी रिफर्म एजेन्टलाई कार्यान्वयन गर्ने उद्देश्यले बोर्ड नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको जनाएको छ।

0: को एकमात्र डीटीएच सेवा डिस्ट हो
1: डिशो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइए पनि अझै 10 मध्ये 8 जनाले सामाजिक सञ्जालमा सक्रिय रहेको एक सरकारी अध्ययनले देखाएको छ। अस्ट्रेलियाको इन्टरनेट नियामक निकाय ई सेफ्टीले शुक्रबार सार्वजनिक गरेको अध्ययन अनुसार 10 देखि 15 वर्ष उमेर समूहका धेरैजसो बाल बालिकाले गत डिसेम्बरमा प्रतिबन्ध लागू हुनु अघिको जस्तै मार्च महिनामा पनि नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए। यस अवधिमा बाल बालिकाको अनलाइन व्यवहारलाई निगरानी गर्ने क्रम पनि अभिभावकहरूमा घटेको प्रतिवेदनमा औल्याइएको छ।
4: अब खेल खबर। नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवर्धन गर्ने उद्देश्यसहित शुरू भएको 3 दिने खेलकुद सम्बन्धी प्रदर्शनी मंगलबारबाट शुरू भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमको आयोजनामा नेपाल आर्ट काउन्सिलमा शुरू भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुभयो। पहिलो दिन राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता र तेक्वान्दोका सफल पूर्व खेलाड़ी दीपक विष्ट लगायतले खेलकुद प्रदर्शनको अवलोकन गरे।
3: अब विचार विश्लेषणको पालो। रेबीज विरूद्ध सचेतना र रोकथाम शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार नागरिक दैनिकमा छापिएको छ। कुकुर वा अन्य जीव जन्तुले टोक्न साथ पानीको धारा खोलेर घाउमा साबुन पानीले कम्तीमा 15 देखि 30 मिनटसम्म धोएर सफा गर्दा पनि करिब 90% रेबीज संक्रमणको जोखिम कम हुने गर्छ। त्यस लगत्तै ढिलोमा 72 घण्टाभित्र अस्पताल पुगेर टिटी होइन रेबीज खोप 0, 3 र 7 दिनमा 3 मात्र लगाउने, घाउ गहिरो वा ठूलो वा धेरै ठाउँमा टोकेको भए इम्युनोग्लोबुलिन खोप लगाउनुपर्छ। रेबीज लागिसकेपछि उपचार नभई मृत्यु अवश्यम्भावी भएकाले रोकथाममा उपचार र टोकिहालेपछि प्राथमिक उपचार गर्न उत्प्रेरित गर्नुपर्छ। प्राथमिक उपचार मात्रै पनि सकेसम्म छिटो गर्न सकेमा रेबीज रोगको जनावरले टोक्दा पनि रोग सर्ने सम्भावनामा 90% कमी आउँछ।
4: किन कुनै देश बर्बाद हुन्छ शीर्षकमा सीके लालको विचार कान्तिपुरले छापेको छ। श्रीलंकाले इतिहासमा जतिसुकै ठूला त्रासदीहरू भोगे पनि त्यहाँका नागरिकको धैर्य, आत्मबल र मुस्कुराउने बानी कहिले सकिन। आँसुको यो टापु विस्तारै फेरि बौरिँदै गरेको देखिन्छ। पर्यटन क्षेत्र पुनः जीवित हुँदै गएको छ। सबै समुदायका सचेत नागरिक पुराना घाउ बिर्सेर नयाँ भविष्यतर्फ अघि बढ़दै गएको देखिन सकिन्छ। व्यक्ति होस् वा देश, समय कसैका लागि पनि सधैँ एकनाश रहँदैन। आँखाबाट खसेको आँसुको थोपा आज पीड़ाको प्रतीक हुन सक्छ, तर भोलि त्यही संघर्षबाट फेरि एउटा चम्किलो र सुन्दर मोती जन्मिन सक्छ। सायद देशहरूको जीवन पनि त्यस्तै हुन्छ। अन्तत अदम्य आशावादिता नै संसारको अन्तिम सत्य हो।
3: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: आईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 20 गते बुधबार, अगस्त 5 तारीक 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको सप्तमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्था सहज पार्न मुख्यमन्त्रीद्वारा सरोकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश।
2: 500 बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीन संघको नाका अवरूद्ध हुँदा ईवी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनसनमा।
1: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन, स्तनपान कक्ष अनिवार्य रूपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई पर्याप्त स्तनपान गराउन समस्या।
2: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
1: र कराँतीकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह अरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूको माथिको धरपकड रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको प्रसंग।
2: सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन आदेश जारी गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनाई गर्दै उक्त अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोमा रेडियो कर्मीहरूमाथि धरपकड गर्ने, रेडियो कर्मीहरू विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ।
1: सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्धको रिटमा सरकारलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश गरेको छ। राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतमा सुरक्षा र संरक्षकीय दायित्व सुनिश्चित गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीश डाक्टर सुवेदीको एकल इजलासले नै हिजो आदेश जारी गरेको हो। अधिवक्ता कुमार थपलियाले दर्ता गरेको आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई 15 दिनभित्र जवाब पेश गर्न भनिएको छ। मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहित 8 निकायलाई विपक्षी बनाइएको थियो। यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेकको समयमा जवाब दिन भनिएको छ। सूचना म्याद पाएका मितिले 15 दिनभित्र विपक्षीहरूको हक महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्नु आदेशमा भनिएको छ। मुलुकभरको 74 कारागारमा हाल 26,843 कैदी बन्दी रहेका छन्। मानव अधिकारवादी संस्था एडभोकेसी फोरमको

0: गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्रै पैसा फिर्ता गर्ने सहकारीको सरकारीको सरकारीको नीति छ तर सरकारको नीति छ तर अहिले 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन तर सरकारको प्राथमिकतामा पनि परेको छैन। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार रहेका छन् भने बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना रहेको छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितहरूले गुनासो गरेका छन्। आफूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ। त्यस्तै मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र 800 भन्दा बढ़ी सहकारी विरूद्ध र 894 उजुरी परेको पनि जनाइएको छ। संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् भने समस्याग्रस्त सूची बाहिरका सहकारी बचतकर्ताको पैसा अझै अन्यलमा रहेको छ।
1: स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेको छ। विभागले स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य लागू गर्न भनेको हो। विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण आमाको स्वास्थ्य तथा स्तनपान मैत्री वातावरण प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ। सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्ड अनुसार स्तनपान कक्ष स्थापना गरी नियमित सञ्चालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन पनि दिइएको छ। सरकारले शिशुको पहिलो 6 महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि 2 वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सिंहदरबार लगायतका स्वास्थ्य बाहेकका अरू मन्त्रालय र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए पनि यो अरू सरकारी कार्यालयमा अभियानको रूपमा स्तनपान कक्ष स्थापना हुन सकेका छैनन्। सबै सरकारी कार्यालयमा स्तनपान कक्षको अभावमा कामकाजी महिलाहरूले पनि चाहेर शिशुलाई पर्याप्त स्तनपान गराउन पाएका छैनन्।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बत्तलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ। बाँसगढीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
3: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन, हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापा पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
4: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु सेयर कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने, सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ।
2: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
5: बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो, त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
2: नेपालले सन् 2000

0: 2030 सम्म 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विधा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़कको सुरक्षाका लागि ध्यान नदिँदा पहिरोको प्रभाव बढ्दै
2: त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्।
1: चीनसँगको नाका अवरुद्ध हुँदा इभी आयात घट्यो। नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनसनमा। बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्व विहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कान्तिपुरको पहिलो पृष्ठमा साग गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर प्रकाशित छ। सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो, न संकटपछि राजनैतिक नेतृत्वको विश्वास नै कायम राख्न सक्यो। सुनसरी तनावपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट ब्रिफिङ लिँदा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाउनु भएन। गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा चीनसँगका नाका अवरूद्ध हुँदा इभी आयात घट्यो शीर्षकमा कृष्ण प्रसाईको खबर छ। र स्वागढी र तातोपानी नाकाबाट गत आर्थिक वर्ष विद्युतीय सवारी आयात 24% कम र यसै महिना हुने दुई अटो मोबाइल्स प्रदर्शनीमा नयाँ मोडल सार्वजनिक गर्न समेत चुनौती बनेको व्यवसायहरूले बताउँदै आएका छन्। लाइसेन्स सेवा कतै ठप्प कतै आंशिक शीर्षकमा विमल खतौड़ाको खबर छ। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। त्यस्तै भित्रपृष्ठमा नेपालको विरोधलाई व्यवस्थाले पुलेको पार्स हुँदै भारत चीन व्यापार शीर्षकमा अर्को खबर छ भने उद्योगी मुन्द डाको घरमा छापा माने एसएसपी कटुवाललाई स्पष्टीकरण शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
8: नागरिक दैनिकमा देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्नु बाध्य छन्। काठमाडौँ उपत्यका अहिले देशभर ग्यास अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि दस दिनसम्म एक सिलिण्डर ग्यास पाउन नसकेको उल्लेख गरिएको छ खबरमा। गोर्खापत्र दैनिकमा ग्यास आपूर्ति सहज बनाउन पहल शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल थालेको हो। एक सातादेखि उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो। असार 31 गतेदेखि बजारमा पूर्ण तौलको सिलिण्डर वितरण शुरू भएकाले माग बढ्दा बजारमा ग्यास आपूर्ति असहजता देखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार ग्यास आयात बढ़ाउन कूटनीतिक पहल भइरहेको छ। अनावश्यक रूपमा ग्यास संचय नगर्न र हल्लाको पछि नलागी आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरिएको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। भित्री पन्नामा बैंकिङ प्रणाली सुधार्ने अर्थमन्त्रीको प्रतिबद्धता शीर्षकमा खबर छापिएको छ। निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। सरकारले मलेसिया र खाडी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको हो। सरकारले 11 वर्ष पहिले मलेसिया र खाडी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको उल्लेख गरिएको छ। अर्को खबर जापानमा नेपाली पाठ्यक्रम शीर्षकमा रूबी रौनियारले नागरिक दैनिकमा लेख्नु भएको छ। जापानमा नेपाली पाठ्यक्रम पढ़ाउने एभरेस्ट इन्टरनेशनल स्कूलमा नेपाली मूलका साथै जापानी र अन्य देशका विद्यार्थी समेत यहाँ पढ़िरहेका छन्। भित्री पन्नामा छापिएको छ आर्थिक कारोबार दैनिकमा ईपीएस भाषा परीक्षामा 9 दिनमै 68,000 आवेदन, बुधबार रातिसम्म 75,000 पुग्ने अनुमान शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनशनमा शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी 1700 इन्टर्न डाक्टर अध्ययन गरिरहेका छन् तर निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्यूटी तालिका स्पष्ट छैन। नर्सहरू आन्दोलनमै रहेका बेलामा चिकित्सकहरू पनि अनशनमा बसेका हुन्। झापा इलाम सदरमुकाम जोड्ने सड़क अवरूद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षाकर्मी शीर्षकमा चिरञ्जीवी घिमिरेले नै झापाबाट लेख्नु भएको खबर छ। इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्ग समेत अवरूद्ध बन्दा त्यहाँ स्थानीय नागरिकलाई आउजाउ गर्न समस्या भएको उल्लेख गरिएको छ। थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगंजमा फेरि तनाव शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। स्थानीयले रूख ढालेर गरे सड़क अवरूद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रविन्द्रको शव बुझ्न मानेनन्। गोल बजारमा पुगेको छ गृह मन्त्रालयको छानबिन टोली। सिराहाको गोल बजारमा 5 दिन अघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड आगजनी सम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली छानबिन थालेको छ। कार्यान्वयनमा आएन प्रहरीलाई पोशाक बापत नगद दिने गृहमन्त्रीको घोषणा शीर्षकमा खबर छापिएको छ भने सुकमासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकमा कमलराज भट्टले खबर लेख्नु भएको छ। अर्को खबर बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन भएको बारेमा छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, अध्यक्ष नियुक्तिका लागि आवेदन संकलन गरेको 2 महिना बितिसकेको छ, बाँकी प्रक्रिया भने ठप्प देखिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने आवेदन दिएका उम्मेद्वारहरूको मूल्यांकनको काम भइरहेको बताउनु भएको छ। गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएको प्रति प्रहरीले माफी मागेको बारेमा विराटनगरबाटै लेखिएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। बेलायतमा बालबालिकालाई दिइने नियमित खोपको दर घटेको एक अध्ययनले देखाएको छ। खोप विरोधी गलत सूचना र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई यसको प्रमुख कारण मानिएको सार्वजनिक स्वास्थ्य विज्ञहरूले बताएका हुन्। धेरै अभिभावक खोप विरूद्ध विचारधाराका कारण आफ्ना बालबालिकालाई खोप नदिने गरेको समेत उनीहरूको भनाइ छ। स्वास्थ्य सेवाबाट पहुँच कठिन हुनु, चिकित्सकसँग नियमित सम्पर्क हुन नसक्नु, खोप लगाउने स्थान टाढा हुनु र नवजात शिशुको हेरचाहमा व्यस्त अभिभावकले खोपको समय छुट्याउन नसक्नु जस्ता कारणहरू पनि भूमिका खेल्ने अध्ययनले देखाएको छ। बेलायतमा यो समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको हो। इङ्ल्याण्डमा 5 वर्ष उमेर पुगेका बालबालिका मध्ये 4 प्रकारका खोप विरूद्ध सुरक्षा दिने 4-in-1 खोप लगाउने दर 2014 89% रहेकोमा अहिले 81% झरेको छ। त्यस्तै दादुरा, गलगाँड र रूबेला विरूद्धको 2 मात्रा एमएमआर खोप पूरा गर्ने बालबालिकाको दर पनि 1 दशक अघि 88%बाट घटेर 84%मा पुगेको समेत अध्ययनले देखाएको छ। अमेरिकी विदेश मन्त्रीले हर्मुजबाट थप जल जहाजहरूको आवाजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा कुनै पनि सहमति नभएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रालयले वार्तामा प्रगति भए पनि सहमति हुन नसकेको दावी गरेको हो। तर हर्मुजमा कुनै अवरोध बिनै जहाजहरू नियमित रूपमा आवाजाव गरिरहेको समेत उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी जारी रहे। अमेरिकी युद्ध तोपहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकारले इरानी सेनाले देशमाथिको दबाव र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर प्रकाशित गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। कराँतीकी स्टार एरिका गुरूङ र नेपाली टी20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा दुवैजना वर्ष खेलाड़ी घोषित हुनुभयो। अवार्ड सहित दुवैजनालाई 25,000 रूपियाँ प्रदान गरिएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षतिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिक इन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नागभी एसिसीका पनि अध्यक्ष रहनु भएको छ।
10: पहिरोको जोखिम कम गर्नका लागि अप्नाउन सकिने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: खानेकुरा त सधैँ दिलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
12: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
11: गर्भवती हुँदा के खाने?
12: स्तनपानको मात्रा कसरी पुर्याउने?
11: शिशुलाई कहिलेदेखि थप खाना दिने?
12: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
11: यसको जवाब अनुमानमा होइन,
12: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
11: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00।
12: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
13: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: साझा खबरमा अब पहिरोको जोखिम टार्ने उपाय। बर्खा लागेसँगै देशका विभिन्न भूभागमा पहिरोका घटनाहरू पनि बढ्दै गएका छन्। पहिरो जानु अघि नै रोकथामका लागि अप्नाउन सकिने उपायका बारेमा साथी सुशीला श्रेष्ठले पहिरो विज्ञ डाक्टर वसन्तराज अधिकारीसँग कुराकानी गर्नुभएको छ।
2: पहिला त के हुन्छ भने सर्फेसको माटो बगाउँदै जान्छ, त्यसपछि अलिअलि गल अलिअलि खाल्डो पर्दै गर्छ, त्यसलाई हामी रिल इरोजन भन्छौँ। त्यसपछि अझ गहिरो हुन्छ, त्यसलाई हामी गल्ली भन्छौँ होइन। गहिरो हुँदै गर्दा वरिपरिको पनि तान्दै जाने भयो नि त, त्यसले झन पहिरो ल्याउँदै जाने भयो भनेपछि त्यस्तो चाहिँ रोक्नुपर्छ। टेरास रूपमा तह तह गरेर बनाउने, त्यसका अरूहरू पनि छन्। तर मुख्य कुरा चाहिँ पानीलाई त्यहाँबाट बग्न नदिनु,
14: भल कुलो तर्काउने भन्छ। त्यो गर्दा चाहिँ के कसरी गर्न सकिन्छ?
2: हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी ल्याइयो, त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ प्राणी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जता पनि बग्ने भयो। अथवा चाहिँ हिजो भलबाट बग्नुपर्ने पानी सोरिएर आयो, भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
14: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो भने अरू के?
2: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने, हाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ खेतहरू बनाउने, पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यसपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ, कि त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
14: अलि भिरालो छ, माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि,

0: त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन। टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
1: पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
0: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै
1: जोखिम बढा हुन्छ नि, त्यो चाहिँ कम हुन्छ। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरा जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलिक धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भन्छ। अब के गर्ने त भन्छ, कमसेकम यसलाई टाल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
2: पहिरो विज्ञ डाक्टर वसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्थापन सहज पार्न मुख्य सचिवद्वारा सरकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश,
2: 500 भन्दा बढ़ी सहकारीका सदस्यले अझै फिरता पाएनन् बचत, चीनसँगको नाका अवरूद्ध हुँदा इभी आयात घट्यो, नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनशनमा,
3: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य रूपमा संचालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई प्राप्त स्तनपान गराउन समस्या,
2: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी,
3: र क्रान्तिकी एरिया एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह एरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समयमा विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तर फेरि एकाएक केही समयभित्रै त्यहाँ छोड्नुपर्ने अवस्था आइलागेको छ। त्यसमध्येका एकजना हुनुहुन्छ मेडिकल व्यवसायी दुर्गा प्रसाई। यहाँ एउटा बन्द कोठा देखाइएको छ, बन्द कोठाको माथिपट्टि प्रसाई जस्ता देखिने व्यक्तिको तस्विर छ, तर नजिकै एकजना महिला टेलिफोनको रिसिभर बोकेर कतै कसैसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ अहिले हुनुहुन्न त, एकछिन यसो थुनामा बसेर आउँछु भनी भर्खर निस्कनुभयो, अब त आउने बेला नि भयो होला।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरोकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज 145 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा छलफल गर्नेछौ। यो दिवस हरेक वर्ष अगस्त 1-7 तारीकसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्वबारे जानकारी दिन नेपालमा पनि एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
0: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाहरूलाई पूर्ण स्तनपान गराउन समस्या हुन थालेको छ र नियमित स्तनपान गराउनेको संख्या पनि घटिरहेको छ।
1: कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्? सुनौ रेडियो गुरुबाबाबाट बिन्दु चौधरीको रिपोर्ट।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
3: सुरुम सुरुम त म दुध नि आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता पछि मने धीरे धीरे आय लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई तो अपन फिर खवाई तो
2: बास्करी का सृजना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुटकेरी बिदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
5: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले 6 महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौँ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
2: आमाको दुध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
6: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्को हो।
2: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
1: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदी केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ।
0: स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवाल अहिले उठ्दै कार्यान्वयनमा जाने चरणमा रहेको छ। हरेक कार्यालयमा स्तनपान कक्षको व्यवस्था र आवश्यकताको बारेमा बुझाउन सबैले सहयोग गर्नु आवश्यक छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
7: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। अर्को बच्चा हुर्काउन उहाँको दम्पतिले निकै मेहनत गरे। बच्चा जन्मेको 1 महिना अस्पतालको बसाईपछि घर ल्याउँदा विस्तारै आफ्नो दूध चुसाउन थाल्नुभयो। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
8: जन्मिन मेरा 12 ग्राम 28 हप्तामा धेरै गाह्रो। पहिला त अब एनआईसीमा त खुवाइदिनुहुन्थ्यो, बीचबीचमा आफूले केएमसी गर्नु पर्थ्यो, पछि बिस्तारै घर आएपछि चम्चाले खुवाउनु पर्थ्यो। 15 दिन जति चम्चाले खुवाउनु पर्यो, त्यहाँपछि आफ्नै दुध पछि आफै खान थाल्यो। खान्छु, वेट कम छ अहिले त ठिकै छ। श्रीमानको साथ नि पाएँ, घर परिवारको सबै गर्नुहुन्छ, स्याहार्नुहुन्छ। खासै खाना खोजिदिनुबाट मबाटै हो, धेरै सजिलो हुन्छ यताउता हरेक चिजमा। एक्लै स्याहार्नु धेरै गाह्रो हुन्छ, आफूले केयर गर्नु पर्यो सबभन्दा बढी।
7: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ। 45 दिनमा 3 केजी 200 ग्राम तौल पुगेको छ। उहाँले पनि बच्चालाई स्तनपान मात्रै गराइरहनु भएको छ।
9: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो थियो, वेट अलिक सानै थियो, सानै भन्दा नि कमै थियो, धेरै कम थियो। साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले दुध त आफ्नै चुसाइरहेछ, अहिलेसम्म पुगिरहेछ, अहिलेसम्म खै पछि के हुन्छ। 3 केजी 200 ग्राम छ अहिले।
7: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। 6 महिनासम्म पूर्ण स्तनपान गराए पछि उहाँ आजभोलि दालको झोल, जाउलो, लिटो खुवाउन थाल्नु भएको छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
10: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँहरूको लागि खानी कटाएर दिन्छु, माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
7: टिकापुरकी रमिला चौधरीले दोस्रो बच्चा हुर्काइरहनु भएको छ। स्तनपान बारे राम्रो ज्ञान भएकी रमिला नियमित स्तनपान, थप खाना, सरसफाई र स्याहार बारे सचेत हुनुहुन्छ।
11: मेरो यो सानो नानी थप खानेकुरा सँगै दुध पनि चुसिरहेछ, यसलाई पनि 2 वर्षसम्म पुनः स्तनपान गराउँछु। बच्चाको टौल पनि राम्रै छ, वृद्धि विकास पनि राम्रै भइरहेछ, दुइटै बच्चा राम्रोसँग पनि स्याहार गरे। पूर्ण स्तनपान बारे मैले स्वास्थ्य कर्मीबाट सिकेको, उनीहरूले सिकाएको कुरा मैले प्रयोग गरे, जसले गर्दा बच्चाहरू स्वस्थ छन्। मेरो सानो बच्चाको स्याहारमा पनि विशेष ध्यान दिन्छु, पटक पटक दुध चुसाउँछु। जावलो बनाएर खुवाउँछौँ, फलफुलको पिउरीहरू बनाएर खुवाउँछौँ, आफ्नै घरमा बनाएर खुवाउँछौँ। हरियो सागपातहरू पनि मिसाउँछौँ, अन्डा मिसाउँछौँ, कहिले काहीँ गेडागुडीहरू पनि पिसेर मिसाउँछौँ, फलफुल मिसाउँछौँ, बच्चाको केयरमा चाहिँ समय बिताइरहेको छौँ।
7: हरिकला जोशीको 9 महिनाको बच्चा छ। 6 महिनासम्म स्तनपान मात्र गराएकी उहाँले अहिले थप खानेकुरा खुवाउन थाल्नु भएको छ। हरिकलाको बच्चा स्याहार र घरायसी काम परिवारका सबै मिलेर गर्छन्।
12: बच्चा मेरो 9 महिनाको, 6 महिनासम्म आमा आफ्नो दुध मात्र खुवाएन, पानी पनि खुवाएन। पछि अनि लिटोहरू भयो, जाउलोहरू भयो, अनि यस्तो फ्रुटहरू भयो, उसेर म बोतलमा दुधहरू भैँसीको खुवाउँछौँ, घरकै खुवाउँछौँ। अन्डाहरू पहिला सबै चढाउनु भयो मम्मी बुवाहरूले अनि श्रीमानहरूले, घरको काम पनि सबैले गर्नुहुन्छ, सबै मिलेर गर्नुहुन्छ। मैले बच्चाको स्याहार गर्नु ठिकै टाइम हुन्छ, घरको काम त्यो उयो हुँदैन, त्यही भएर बच्चाकै गर्छौँ।
7: मिना ठगुन्नाको 9 महिनाको बच्चा छ। उहाँले भने 4 महिनामै बजारमा पाइने फर्मुला दुध खुवाउनु भयो।
13: बच्चा अहिले 9 पुरा भएर 10 महिना स्याहार्नलाई सुरुमा आफ्नै दुध चुसाएको थिएँ, पछि बिचमा नपुगे जस्तो भएर बाबु धेरै रुन लागेर अनि 4 महिनादेखि मैले 6 महिनासम्म बाहिरको दुध ल्याक्टोजिन खुवाएको थिएँ। त्यहाँबाट पास्नी गराएर अब ल्याक्टोजिन छोडेर फलफुलहरू, जावलो, लिटो, यस्तै अन्डाहरू त्यसले गर्छु, माछा मासु दिन्छु, आफ्नो पनि गराएर आएको छु। मैले बाहिरको छोडिसके 2 महिना मात्रै खुवाएको थिएँ।
7: टिकापुरमा आमा र बच्चाको पोषण सुधारका लागि थुप्रै प्रयासहरू भएका छन्। टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका, उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। विगतलाई हेर्ने हो भने आमाहरू स्तनपान र बच्चाको पोषणमा सचेत बन्दै गएका छन्। स्वास्थ्य संस्थामा खोप लगाउन आउने बच्चाको अनिवार्य वृद्धि अनुगमन गर्ने र समस्या भए उपचार गर्ने गरिन्छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
14: पास्नी अब हाम्रो कस्तो संस्कृतिमा भएको भएर हामीले चाहिँ के भन्छौँ, ल ठिक छ पास्नी गर्नु, तर बच्चालाई खाना चाहिँ खुवाउने होइन, पास्नीको बेला पनि खाना खुवाइदिने भनेर खाना वात्तै खुवाउने होइन, यतिकै छोको जस्तो ओठमा छुवाइदिनु बस, त्यति गरेर आफ्नो यताको काम गर्नु, तर बच्चालाई 6 महिना पुरा पुगेपछि मात्रै खुवाउने, अरू थप खाना उसलाई आवश्यक पर्छ 6 महिना पछि नै खुवाउने भनेर सल्लाह दिँदा अब धेरैले अहिले माने पनि रहनु भएको छ। तर अब त्यही हो, फेरि अब केही न पानी भयो भने खुवाउनु पर्छ, अथवा थोरै केही न केही अब दालैको झोल भयो भने खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन। त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन, बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
7: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्षा आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनु पर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
15: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ स्तनपानले, पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ। यदि स्तनपान गरे छैन भने त्यो बच्चामा सुस्थ मनस्थितिको साथसाथै बच्चाहरूमा एकदम एग्रेसिभ आउने, रिसाउने, झर्किने, मानसिक पनि उसको अलि सुस्त हुने त्यस्तो खालको समस्या देखाउँछ। त्यसले गर्दाखेरि स्तनपान गराउन अति नै जरुरी छ र अहिलेको अवस्थामा कामकाजी महिलाहरूको लागि अफिसले पनि स्तनपान गराउने एउटा कोठा बनाइदिनु पर्छ। सुरक्षित तरिकाले बच्चालाई एउटा स्तनपान गराउनु उहाँको मौलिक अधिकार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वेट अनुसारले पनि हुन्छ, जस्तो कुनै कुनै शिशु पुरा महिना जन्मेर पनि सानो तौल पाउँछ, आमालाई कुनै समस्या भएर
2: कतिसम्मको तौल चाहिँ सानो भयो, कतिसम्मको
1: नर्मल भनेर भन्दाखेरि यो चाहिँ सामान्य तौलको छ भनेर भन्नालाई 2 केजी 500 ग्राम 2.5 केजी 2 केजी 25 ग्रामको हुनु पर्यो। त्योभन्दा कम तौलकोलाई चाहिँ नै सानो तौल भनिन्छ। तर अब महिनाको हिसाबले गर्दाखेरि 38-39 महिना भएपछि चाहिँ 37 हप्ता पुरा भएपछि चाहिँ नै पुरा महिनाको भनेर भन्छौँ नि हामीले,
2: 9 महिना
1: त्योभन्दा अगाडि 37 हप्ताभन्दा अगाडि जन्म्यो भने चाहिँ त्यसलाई चाहिँ नै समय अगावै जन्मेको, अब जति अगाडि जन्म्यो त्यति उसको समस्या उसको सबै बनिसकेका हुन्छ, हुँदैन नि अङ्गहरू राम्रोसँग, त्यसैले समस्या धेरै चाहिँ धेरै सानो शिशुहरूलाई आउँछ।
2: भनेपछि 2.5 किलो भन्दा माथिको बच्चालाई अलिक समय अलिक बढी खुवाउन पर्यो,
1: उसलाई 3-3 घन्टामा खुवाए हुन्छ, सानो शिशुलाई 2-2 घन्टामा खुवाउन सकिन्छ।
2: यसमा अब अलिकति दुध खुवाउने प्रक्रियाको कुरा गरौँ, सही तरिकाले स्तनपान गराउने प्रक्रिया चाहिँ के हुन्छ?
1: हजुर, सही त्यसमा चाहिँ हामीले आमालाई पनि विचार गर्नु पर्यो, किनभने आमा पनि आफूले त्यति दुःख गरिरहनु भएको छ, उहाँलाई पनि होइन नर्मली नै भयो भने पनि कहिले काटेर गरेको हुन्छ, होइन पाठीहरूको मुख त्यो बाहिर निस्किने मुख काटेको हुन्छ, त्यसैले उहाँलाई दुखी राखेको हुनसक्छ, कहिले कहिले अपरेसन गरेको हुन्छ, त्यसैले आमाको आमाले कसरी सजिलो मान्नुहुन्छ, जस्तो बसेर आरामसँग पछाडि अडेस लाएर सजिलो मान्नुहुन्छ भने त्यसरी खुवाउने, आमालाई होइन अहिले भर्खर मेरो अपरेसन गरेछ म बस्न सक्दिनँ म सुतेरै खुवाउँछु भन्नुहुन्छ भने सुतेर खुवाए पनि हुन्छ। पहिलो चाहिँ आमा आरामसँग बसेको हुनु पर्यो, त्यसपछि शिशुको कुरा चाहिँ आमाको पोजिसनको अनुसारले शिशुको पोजिसनलाई मिलाउनु पर्छ कि, त्यसैले आमाको अवस्था हेरेर शिशुलाई गर्दाखेरि शिशुको सही आसन भनेको चाहिँ शिशुको टाउको घाँटी र ढाड सबै एउटै एक लाइनमा हुनु
2: पर्छ,
1: एउटै लाइनमा हुनु पर्यो भने
2: टाउको उठाएर
1: उठायो भने पनि सिधा त सिधा हुन्छ नि, यसरी गर्यो भने पनि भयो सिधा गर्यो भने पनि होइन, तर टाउ कतिजना हामीले देख्छौँ नि बच्चा यसरी सुतेको हुन्छ घाँटी मात्र यसरी फर्काएको हुन्छ, यसरी गर्न भएन, यसरी भयो भने बच्चा सिधा यसरी सुतेको छ भने यसरी पार्ने के पुरै एउटै लाइनमा हुनु पर्यो र आमाको पेटसँग बच्चा टाँसिएको हुनु पर्यो होइन, अनिखेर त्यसपछि बच्चाको पुरै शरीरलाई चाहिँ सपोर्ट भएको हुनु पर्यो, उसलाई चाहिँ टाउको मात्रै समात्ने पनि होइन पुरै जिउ समात्ने एउटै लाइनमा हुने आमासँग टाँस्ने र बच्चाको नाक चाहिँ आमाको स्तन नजिकै हुनु पर्यो, यो चाहिँ नै बच्चाको आसनको कुरा भयो। अब बच्चाले दुध खाँदाखेरि आमाको स्तनसँग कसरी चाहिँ नै के भन्छ सम्पर्क गर्छ त्यसमा पनि फरक पर्छ होइन, सही सम्पर्क अथवा सही अट्याचमेन्ट गुड अट्याचमेन्ट भन्छन्, सम्पर्क गर्दाखेरि चाहिँ बच्चा आमाको स्तनसित बच्चाको मुखको सम्पर्कको कुरा भयो, त्यसमा चाहिँ बच्चाको मुख पुरै खुलिएको हुनुपर्छ, अलिकति यसो गर्यो भने बच्चाको आमाको स्तनको मुन्टा मात्रै तान्छ, मुन्टामा चाहिँ सानो सानो त्यो पाइप मात्रै हुन्छ, यो तलको ओठ चाहिँ बाहिरतिर फर्किएको हुनु पर्यो, त्यो भयो भने यसरी गर्दाखेरि ठुलो भागभित्र जान सक्छ। अर्को कुरा चाहिँ बच्चाको यो चिउँडोले आमाको स्तनलाई छोएको हुनु पर्यो भनेपछि सँगै टाँसिएको हुनुपर्छ होइन, टाँसिएको हुनुपर्छ र अब कोही कोही कोही आमाले चाहिँ यसरी समात्नुहुन्छ नि हुन्छ, त्यसरी चाहिँ नसमाते, कसै कसै आमाको एकदम वाल वाल दुध आउँछ, दुध खुवाउँदाखेरि बच्चा सर्किन्छ भने मात्रै यसरी समात्ने, अलिकति त्यसो भयो भने दुधलाई रोकिन्छ, नभए पनि अरूकोलाई त्यसरी नसमात्ने, आमाको स्तन अलिक ठुलो छ गाह्रो हुन्छ भने तलबाट यसरी समात्ने, स्तनलाई सहारा चाहिँ यसरी दिने।
2: धन्यवाद। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख डाक्टर कल्पना उपाध्याय सुवेदीलाई। आमाको दूधलाई प्रतिस्थापन गर्ने बजारिया दूध वा अन्य पदार्थ प्रतिबन्ध गर्न आवश्यक छ। सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने बजारमा सेरेलेक ल्याक्टोजिन जस्ता विभिन्न दूध पेय पदार्थ विरूद्ध अनुगमन बढ़ाई कृत्रिम पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउनु पर्दछ।
3: स्तनपान र मातृ शिशुको पोषण, किशोरी गर्भवतीलाई पोसिलो खाना तथा सुत्केरीलाई स्तनपान बारेमा राम्ररी शिक्षा दिनु आवश्यक छ। पोषण नै स्वास्थ्यको बलियो आधार भएकाले गर्भवती र सुत्केरीलाई घरमा बनाइने दाल, गेडागुडीको रस, ज्वानोको झोल, हरियो तरकारी, सागपात र मौसम अनुसारका फलफूल तथा भएसम्म दूध, अण्डा, माछा मासु आदि पोसिलो खानेकुरामा बढ़ी जोड़ दिन सके मात्र पूर्ण स्तनपान गराउन सकिन्छ।
2: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा विविध सामग्री प्रस्तुत गर्यौं। आजको विषयवस्तु तपाईलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
0: हजुरको रेडियो 102.1 मेगा
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
3: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
4: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-22-45-44
5: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896999998।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
4: रामेछाप नगरपालिकाको अनुरोध।
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
11: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिका वडा नम्बर 6 मा भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: चारवटा ठाउँमा जाँदाखेरि हजार गाउँ मुक्तिला अनि खेतल चार सुक्रे सबै ठाउँमा चाहिँ ज्येष्ठ नागरिकहरूलाई सहायता होस् भनेर सार्वजनिक सेवा प्रभाव समय सूर्य नवीकरणको लागि हामी छाउँसम्म गएर सेवा प्रभाव गरिरहने गरेका छौँ। त्यस्तै त्रैमासिक प्रथम त्रैमासिक दोस्रो त्रैमासिकमा त्रैमासिकै भित्र बैङ्कमा गएर वडाको सिफारिसहरू प्रदान गरेर सहायता प्रदान गरिरहेका छौँ। त्यस्तै गरेर हाम्रो विभिन्न हस्पिटलमा विभिन्न ठाउँको हस्पिटलमा थला परेर बस्नुभएको र सिफारिस चाहिएको फोनको माध्यमबाट नै हामीले सिफारिसहरू प्रदान गरेर सेवा प्रदान गरिरहेका छौँ। त्यस्तै प्रदेश सरकारबाट हाम्रो 35 जम्मा योजना उपलब्ध भएको छ, प्रदान भएको छ सरकारबाट, जसमा 7 योजना सम्पन्न भइसक्यो, 30 कार्य सम्पादनकै क्रममा रहिरहेको छ। त्यस्तै राज्यबाटमा स्थानीय नगर सम्बन्धी 11 योजना छ, आन्तरिक स्रोत मगरबाट 6 योजना, नेपाल सरकार सामान्यकरण अनुदानबाट 21 मध्ये जम्मा 9 सम्झौता भयो, 2 सम्पन्न भयो, 3 चाहिँ कोटेसनमा काम हुँदैछ र उपकण्ठी कोष विशेष कोषहरू 2 योजनामा 1 योजना सम्झौता भयो र प्रगति विशेष कोषहरू 1 योजना छ परेको। त्यस्तै गरेर हाम्रो वडाबाट चाहिँ प्रदान गरेको सिफारिसहरू चाहिँ नाता प्रमाणित सिफारिस 33 वितरण भएको छ, घरबाट सिफारिस 27, नागरिकता सिफारिस 59, साथीलाई सिफारिस 21, अन्य स्रोत सिफारिस 16, द्वारा सबै सिफारिस 65 गरेकोमा 81 सिफारिस प्रदान भएको छ। त्यस्तै गरी व्यक्तिगत घटनाबाट प्रतिक्रियामा चाहिँ जन्मदर्ता 47 प्रदान भएको छ, मृत्यु दर्ता 46, विवाह दर्ता 28, सम्बन्धित विशेष दर्ता 3, बताई सबै दर्ता 6 गरी जम्मा 79 घटना दर्ता काम भएको छ भने सामाजिक दर्तामा नयाँ दर्ता 21 भएको छ। राजस्व सङ्कलन हाम्रो सहदेखिको सहीसम्मको 1,71,301.14 रुपियाँ जम्मा सङ्कलन भएको छ।
3: आज यस गोलन्दर गाउँपालिका वडा नम्बर 6 को 82-83 को सार्वजनिक सुनवाई कार्यक्रममा म यस गोलन्दर गाउँपालिका वडा नम्बर 6 नेपाली काङ्ग्रेसको वडा प्रतिनिधिको हिसाबले समग्रमा मलाई लाग्छ वडा नम्बर 6 को सार्वजनिक सुनवाई कार्यक्रम म एकदम यो वडासँग नजिकै पनि स्थानीय भएको हिसाबले जहाँसम्म लाग्छ अहिलेसम्म जनताको जनगुनासो खासै त्यस्तो धेरै पनि छैन, तर मान्छेको मनमा के हुन्छ भने कहिले पनि काम सन्तुष्टि कहिले पनि हुँदैन। जति पनि विकास निर्माण काम हुन्छ उडाले दिने सेवा प्रवाहको विषयमा मान्छे कहिले पनि पुगो भयो भन्ने मनसाय कसैले कसैको पनि हुँदैन। तर जहाँसम्म हाम्रो उडाको भूगोलको हिसाबले यहाँको वासस्थानको हिसाबले उडाबाट दिने जुन सेवा सुविधा जस्तै भन्दा विकास निर्माणको काम भन्दा पनि मान्छेलाई विकास निर्माणको काम हुन्छ तर त्यो विकास निर्माण काम छेडेक हुन्छ त्यो पुरा भइसकेको हुन्छ तर हाम्रो भूगोल कस्तो छ भने अलिक ठुलो एरिया छ अलिकति पहाडी क्षेत्र छ अलिक ठुलो भूगोल हुनाले ओडाले दिने जुन यो सिफारिसदेखि लिएर जुन यो भट्टा जन्मदर्ता विवाहदर्तालाई जुन जुन सुकै सिफारिसहरू छ त्यो चाहिँ हुन त भइरहेको छ टाइम टाइममा समय समयमा स्थानीयको जुन सम्बन्धित ओडावटामा जस्तो सबै ठाउँमा नभए पनि एउटा नौवटा साबिकका पुराना ओडाहरू छन् त्यसमा बिचबिच स्थानमा गएर दिइरहनु भएको छ त्यस्तो खालका सेवा सुविधा समय समयमा जनताले चाहेअनुसार अझ प्रभावकारी बनोस् जस्तो स्थानीय एउटा ओडाले पालिका स्तरले अझ राम्रो खालको भूमिका चाहिँ जनतालाई धेरै ठुलो अपेक्षा पनि हुँदैन क्या सामान्यभन्दा सामान्य कुराहरू चाहिँ बढी चाहेको हुन्छ किनभने हामीले धेरै ठुलो काम गरे हुन्छ त्यो मान्छेले त्यो कामको चाहिँ मूल्याङ्कन गरे हुन्छ तर त्यो ठुलो काम भन्दा पनि सानो काममा चाहिँ मान्छेलाई अलिकति दिमागमा बसिरहेको हुन्छ त्यो कारणले गर्दाखेरि ओडाले दिने सेवा सुविधा पालिकाले दिने सेवा सुविधा दुष्ट दुष्ट जनताले अलिकति बुझ्ने तरिकाले छिटो छरिदो तरिकाले दिनुहोला त्यसै गरी हाम्रो 82-83 यो जुन सार्वजनिक सुनवाई कार्यक्रम छ कार्यक्रम मलाई लाग्छ मान्छे अब अलिक कमी जस्तो छ जसको मतलब कि एउटा नम्बर सभामा खासै असन्तुष्टि रहेन भने मान्छे थोरै छ सन्तुष्टि छैन त्यसको लागि मलाई अलिकति समय दिनुहोस् बनाउनु लागि कार्यक्रम सञ्चालकहरूले धेरै धेरै धन्यवाद छ
4: विगत यो चाहिँ हाम्रो गाउँपालिका भइकन पहिलो कार्यकाल र दोस्रो कार्यकाल हो यो पहिलाको कार्यकालको योजनाहरू अधुरा भएका छन् त्यसका चाहिँ राम्रा पनि भएका छैनन् अधुरो कच्ची भएका छन् यो अहिलेको कार्यकालले किन त्यसलाई उभा गर्दैन यो भवन हेर्नुहोस् पहिलो कार्यकालमा बनेको यो जस्ता जस्तै छ अहिले दोस्रो कार्य पनि सकिनला हो देउराडाँडाको सिँचाइको ट्याङ्की बनिसकेका छ पाइप छिसकेका थियो इनार फलिसकेका थियो मिटर बक्स बढिसकेका थियो त्यो योजनालाई किन अहिलेको यो हाम्रो चाहिँ सरकारले चाहिँ त्यसलाई वास्ता गरिएन त्यसको आशय के हो एक दिन म चाहिँ गणेशनाथ पूजा गर्नलाई चाहिँ भनेर गएको थिएँ त्यहाँको पुजारी चाहिँ यहाँको सबै मार्बलको योजना थियो ढुङ्गा उछ्याइदिए वर्षसम्म बिचको योजना थियो त्यो के हो भन्छ अब त्यसले चाहिँ म जस्ता मान्छेहरू चाहिँ हजारौँ मान्छेहरू त्यसले भन्नु होला त्यो बदनामी कति गरे त्यहाँ किन त्यो त्यो पुजारीको गुनासो हाम्रो फ्लोरले के सुनेर हाम्रो चाहिँ सापु यसको वडाध्यक्ष नि केही क्षेत्रको हुनुहुन्छ त्यहाँको अधुरो भएको के हो ती कुराहरू चाहिँ हामीले बुझ्नु पर्यो जनताहरूले बुझ्नु पर्यो त्यो अधुरो किन भयो देउताको खानेपानी खानेपानीले सिँचाइको चाहिँ ट्याङ्की किन अधुरो बस्नु हो त्यसलाई चाहिँ अब यो हामीले चाहिँ अहिलेका राजनीति प्रतिनिधिहरूले लिएर अवस्था गर्नु नपर्ने हो कि केही गर्नु नपर्ने त्यो योजनाहरू चाहिँ पहिलेका चिजहरू राज्यको पैसा होइन कि अहिलेको राज्यको पैसा अर्कै हो त्यो पहिलेको कार्यकालका योजनाको पैसा अर्कै भएर हो कि यो भवन किन अधुरो भयो यो पक्षकार अझै घाटामा बसिरहेछन् यसको यो पैसा किन निकास भएन हामीको अघितिर वडाको अघितिर यत्रो भवन बसिरहेको छ यो अधुरो बसिरहेको छ अहिले पनि हामीले चाहिँ राम्रो सदुपयोग गर्न पाएको छैनौँ यो राज्यको पैसाको दुरुपयोग हो कि होइन हाम्रो यो सुशासन यो स्थानीय तहको सामाजिक उत्तरदायित्व भित्र पर्छन् पर्दैन यी कुराहरू भन्नु चाहिँ हाम्रा स्थानीय तहदेखि लिएर सम्पूर्ण हाम्रो चाहिँ गाउँपालिकाकै उत्तरदायित्व भित्र पर्छै पर्दैन यी कुरालाई योजनाहरू अधुरो भएकालाई पुरा गर्नुपर्ने दायित्व नयाँ नयाँ योजनामा चाहिँ उत्तरदायी अग्रसर हुने तर पुराना योजनाको आधीलम्ब गर्दा चाहिँ लगानी भइसकेको ठाउँमा चाहिँ किन त्यसलाई चाहिँ चासो दिएन भन्ने हाम्रो जनताको गुनासो पोस्तै दुई शब्द नमस्कार
5: नमस्कार मैले चाहिँ के भन्न चाहेँ भनेदेखि अहिले यो हालसालै आइरहेको बजेटमा जस्तो अहिलेको यो मूल्य वृद्धिले गर्दाखेरि मान्छेले काम गर्ने अवस्था छैन त्यो मूल्य वृद्धिले गर्दाखेरि जस्तो अहिले यो मिसिन लाउने कुराहरूमा पनि अब 15% श्रमदान राख्दै हुन्छ यो 15% श्रमदान चाहिँ अब समितिमा बस्ने मान्छेले मिसिन लाउने काम छ अब 15% श्रमदान चाहिँ समितिमा बस्ने मान्छेले के गरिरहेको अब त्यो कि त्यो त त्यो 15% श्रमदान गर्ने चाहिँ समितिले नै कि गोजीबाट हाल भर्नु पर्यो होइन भने यस्ता कुराहरूलाई चाहिँ अलिकति समायोजन गरेर कार्यपालिकाको मिटिङबाट चाहिँ यसलाई समायोजन गरेर अलिकति मिलाइदिए हुन्थ्यो र जस्तो माहौलो बेडमा काम गर्ने हिसाबमा अहिले समिति राख्नलाई मान्छे बोज्नुपर्ने अवस्था भएको छ कताबाट मान्छे राखिदिने अब जस्तो अब यहाँको रेट चाहिँ यहाँको र माहौलो बेडको रेट एउटै छ अब उहाँ माथि बल्ल पुर्याउनलाई 7,000 लाग्छ, यहाँनिर 2,000 हुन्छ। त्यो त्यसको पनि अलिकति मूल्याङ्कन गरेर माथिपेटमा लाग्ने स्रोत साधनको पनि अलिकति तिनीहरूलाई पनि दोहोऱ्याएको चाहिँ अलिकति मिलाइदिएदेखि मान्छेहरू काम गर्नलाई समिति पनि पाइन्छ कि होइन भनेदेखि त समिति पनि राख्नलाई चाहिँ हामीले त बाहिरबाट ल्याउनु पर्ने अवस्था भएको छ। यही जानकारी गराउँदै मेरो विषय यही राख्दछु। हस्त धन्यवाद।
6: नमस्ते सबैमा। हाम्रो समस्या चाहिँ यो औद्योगिक क्षेत्र बन्छ भनेर भनिरहेको छ होइन, त्यो हिसाबले फुटबल ग्राउन्ड पनि हाम्रो मानिसकेका छ। अनि त्यो औद्योगिक क्षेत्र कहिले बन्छ, त्यसको के हो कुरो, अनि त्यही अनुसार हाम्रो फुटबल ग्राउन्डलाई पनि बजेटहरू यसो अलिअलि हालिदिनु पर्यो भन्ने दुई सदस्य भने
7: छोपट अगाडि पनि छोपट भाजा खोला दिन्छु। आज भएछ, अझ राम्रो यसरी गरी फेरि होस् अनि मान्छे आउने बाटोबाट पनि बन्छ। यसो भएपछि मान्छे आउने वातावरण पनि बन्छ, नभए एकदम बिरलै रस चौमासी भनेको छ उता एक वर्ष कति वर्षको भएको छैन, थाहा पनि छैन। कहिलेकाहीँ गाउँपालिका पनि यस्तै भएको थियो, म गाउँपालिका पनि क्लियर थिएँ एकचोटि बुझाएको ज्ञान नै मान्छे देखिनँ। यो सार्वजनिक सुनवाईलाई सामान्य हल्का रूपले लिइरहेको छ, यो सार्वजनिक सुनवाई हल्का रूपले नलिदिनु होला। यो जटिल कुरो हो, यो कमसेकम यहाँ आएर चाहिँ भन्नु त पाइयो, आफूलाई चित्त नबुझेका कुराहरू के छन्, भन्नुपर्ने कुराहरू के हुन्, ती कुराहरूले सबै यहाँ सुनाउँदाखेरि जुन पदाधिक पदमा बस्नुभएका पदाधिकारीहरूले राम्रोसँग बुझाउनुहुन्छ, आफूले नभएर हो कि के कारणले नभएर हो त्यो सबै बुझाउनुहुन्छ। त्यस कारणले अरू अरूचोटि अर्कोचोटि फेरि गर्दाखेरि चाहिँ अलिक संसार चाहिँ अलिक नपुगे कम पुर्याएको हो कि त्यो उसमा मात्रै फेसबुकमा हालिदिएर मात्रै हो कि अथवा के भएर हो, मान्छेहरू एकदम कम कमी उपस्थित हुनुभएको छ। यसको लागि त्यहाँनिर आवश्यकले कल गरिदिनु हुन अनुरोध गर्छु, विस्तृत गरिदिनु त्यसपछि सबैलाई थाहा हुन्छ के रहेछ कस्तो रहेछ, नागरिकता अभिभावकहरूले पनि भुल्ने थिए भन्ने कुरो मेरो दुई शब्द यही मुख्य प्रति मेरो
8: नमस्कार। त मेरो कुरा चाहिँ के छ भने आजभन्दा अगाडि चाहिँ यहाँ पालिकाबाट दबाई पठाइन्थ्यो प्रिपेयर खोप लाग्यो होइन, भ्याक्सिन गाउँ फुटबलमा गएर अहिले जति चोरी आउने दबाई छैन भनिएको छ, पालिकाले चाहिँ वार्डमा पठाउने काम राखिदिनु पर्यो, जसरी पनि जनतालाई केही कृषकहरूलाई सुविधा होस्। मेरो भनाइहरू त्यो दुई शब्द एकदम आउँछु ल।
9: यो सार्वजनिक सुनवाई हो, सार्वजनिक सुनवाईको विषय अघि हाम्रो प्रस्तुतले नै राखिसक्नुभयो। हरेक जिम्मेवार निकायहरूले आफूले गरेको काम कारवाहीको सार्वजनिक सुनवाई गर्नुपर्छ। यो लोकतन्त्रको एउटा सौन्दर्य पनि हो, लोकतन्त्रभित्रको पारदर्शिता अझ सुशासन, हामी सुशासन धेरै शब्द सुन्छौँ, सुशासनभित्रको एउटा महत्त्वपूर्ण पार्ट पनि हो। र हाम्रो सार्वजनिक सुनवाईहरू चाहिँ अघि हाम्रो भाइले भने जस्तै हामी सार्वजनिक सुनवाई भन्छौँ, आलोचना बाहिर सडकमा पेटीमा अथवा चौतारामा चाहिँ गर्छौँ, तर फर्मल बसेर छलफल गर्ने बानी हामीले अभ्यास गरिसकेका छैनौँ। त मेरो हकमा पनि हो कुनै अरू तपाईँहरूको हकमा पनि हो, किनकि संस्थागत आलोचना गर्ने बानीको विकास जब परिपक्व हुँदै जान्छ लोकतन्त्र पनि परिपक्व हुँदै जान्छ। अब यहाँ म दुईवटा प्रश्न आउँछ, मैले अस्ति गोल्डरमा पनि भनेको थिएँ सार्वजनिक सुनवाई किन जानु पर्यो, समर्थकहरूले के भन्ने भयो है, ठिकै गरेछ राम्रै गरेछ किन जानु पर्यो होइन, अनि आलोचकहरू प्रतिस्पर्धी त लोकतन्त्रमा विरोधी त हुन्छ नि, विरोधी त भन्ने चाहिँ के भयो भने जति भने पनि सुन्दैन के कति जाने भनेको स्वीकृति कस्तो हुन्छ भनेदेखि भ्याकुम गर्नु जनपरिचालन आलोचकहरूले सुन्दै सुन्दैन के जाने, अनि समर्थन पनि गरिरहेको छ राम्रै गरिरहेको छ किन जाने भने चाहिँ त्यो भ्याकुम भयो नि त। अनि सबैतिर मिरोवडाको मात्रै सबैतिरको गाउँपालिकाले सार्वजनिक सुनवाई यस्तै यस्तै
6: उपस्थित
9: त्यसैले मैले भन्नु खोजेको थिएँ लोकतन्त्र चाहिँ के हो भन्नुहुन्छ भने बहुमतले बहुमत ल्याउनेले शासन गर्ने होइन, त्यो शासनै हो। हामी जनसेवा भन्छौँ के भन्छौँ त्यो होइन, लोकतन्त्र सामान्य नियम जनताले भोट मार्फत अभिव्यक्त गर्ने र जित्नेले शासन गर्ने र अल्पमत हुने आरएनले के गर्ने भने खबरदारी गर्ने होइन शासन र खबरदारी बिचको यसरी हुँदै जान्छ जस्तै हिजो जित्ने हिजो आर्मीले के गरे हिजो जित्न खबरदारी गर्ने आज आर्मीले आज जित्न खबरदारी गर्ने यो चक्र चाहिँ चलिरहन्छ त्यसैले तर के खबरदारीको पाटो पनि छोड्नु भएन जित्नेहरूले शासन व्यवस्थालाई व्यवस्थित गर्ने कुरा पनि छोड्नु भएन दुई त्यसरी त्यसरी बोल्नुपर्छ जस्तो मलाई लाग्छ अब हाम्रो गाउँपालिकामा हामी निर्वाचित भएर आएपछि मैले अब एक दुईवटा कुरा हाम्रो छ नम्बर वडा अध्यक्ष खासमा उहाँले गाउँ कार्यपालिकामा पनि सशक्त अलिक विरोधी आवाज प्रतिपक्षी आवाज नै बोल्नुहुन्छ त्यो सत्य हो किनकि लुगाउनु पर्दैन है अहिले दुईजना कार्यपालिका उहाँ जानु पनि भएन मैले अहिले कार्यपालिका रुचाउनु किनकि विरोधी आवाज त त्यो चाहियो है चाहिन्छ नि त लोकतन्त्रको सौन्दर्य हो प्रतिपक्षी चाहिँ जस्तै तपाईँ संसदमा संसद प्रतिपक्षी हो भन्छ कि केन्द्रीय संसद तपाईँको त्यही ख्याल गर्नु भएको छ प्रतिपक्षको आवाज हो नि संसद सरकार त गइरहेको छ तपाईँलाई सुकुम्बासीमा डोजर लाग्यो अब त्यसको पिछेमा बोल्ने ठाउँ त कहाँ हो सुकुम्बासीलाई लाग्यो कि हुकुम्बासीलाई लाग्यो कि सुकुम्बासीको के स्थिति छ भन्ने त त्यसको बहस गर्ने ठाउँ त संसद हो नि त यहाँ पनि कार्यपालिका अथवा गाउँसभा आफ्ना एजेन्डाहरू पास नहोला जस्तै केन्द्रीय संसदमा पुराना दलहरूको एजेन्डा पास हुन्छ त सङ्ख्या छैन नि पास लगभग दुई दिन एकातिर तर संसद त्यहाँ रोकिन्छ त रोकिँदैन त्यहाँ आवाजहरू त बुलन्द हुन्छ त्यहाँ यो ठिक यो बेठिक है हिजो एक घन्टे पार्टीको चाहिँ 17 सिट थियो रवि लामिछानेको नेतृत्वमा त्यही पनि त आवाज त्यहाँ बुलन्द भइरहेको है भले अहिले अर्को पार्टीको थोरै सिट होला तर त्यहाँ जनताको आवाज मुखरित हुनु पर्यो होइन त्यस्तै हाम्रो पनि गाउँसभा कार्यपालिकाहरूमा हाम्रो आवाजहरू पुर्याउनुपर्छ रचनात्मक सुझावलाई स्वीकार्ने र मार्ग अगाडि जाने हामीले वातावरण बनाउनुपर्छ त्यसो गर्दा मात्रै हामी लोकतन्त्रको अभ्यासलाई अझ परिपक्व अझ चिरस्थायी बनाउन सक्छौँ है अब हारजित त जनताको बिचमा पाँच वर्षसम्म जाने त्यो सङ्घीय चुनावको हिसाबले जाने प्रदेशको हिसाबले जाने गाउँपालिकाको हिसाबले जाने वडाको हिसाबले जाने अब हाम्रो पनि त्यही 8-9 महिना बाँकी एक वर्ष भयो वैशाख अर्को वैशाख एक किसिमको चुनावै हुन्छ होइन संवैधानिक व्यवस्थाले भनेपछि त्यो स्वाभाविक हो त्यो गर्ने पैसा जनताले गर्छ तर कार्य सञ्चालनमा त्यसको आलोचनात्मक विरोध पनि चाहियो काम पनि गर्दै जाने फेरि विरोध भयो भने काम गर्न छोडेपछि त फेरि त शासन व्यवस्था त अगाडि बढ्दै यिनै विषयहरू राख्यो र अब यहाँ हाम्रो पालिकाको सन्दर्भमा चाहिँ हामीले के गर्न सक्यौँ के गर्न सक्यौँ के गर्न सक्यौँ हाम्रो वडाज्यूलाई पनि मैले बारम्बार भनेको छु तपाईँलाई पनि त्यही कुरा भन्छु गाउँपालिकामा विकासका योजनाहरू मा सबभन्दा समस्या कहाँ अड्किएको छ हाम्रो कुल बजेट जुन छ त्यो बजेटको 85% बजेट चाहिँ चालु खर्चमा खर्च चालु खर्च त्यसले बुझिहाल्नुहुन्छ विकासमा होइन कर्मचारी भरण पोषण अन्य विविध तातो चिसो होइन मोटरसाइकल गाडी इन्धन यी चिजहरूमा चाहिँ बढी पैसा खर्च छ होइन म निर्वाचित भएर आउने पनि मैले अध्यक्षलाई एउटा प्रस्ताव गरेँ अध्यक्ष भइदिएको भयो सजिलो के प्रस्ताव गरेँ भने यो हाम्रो कर्मचारी जब 200 हारामा छ यो कर्मचारी 75 धारामा झार्दा पनि गाउँपालिका योभन्दा राम्रो कर्मचारी हो सम्भव छ कि त्यो त्यसमा 67% जस्तो वार्षिक पनि हिसाब गऱ्यो 10 करोड जति खर्च हाम्रो चालु खर्च घटाउन सक्यो 10 करोड चालु खर्च घटाइयो र त्यसलाई सम्भव रूपमा लगियो अथवा प्रदेशसँग अथवा सँगसँग लिङ्क गरियो भने यो वार्षिक 20 करोड विकासमा हामी लाग्नुपर्छ त्यो खालको परिस्थिति छ अब त्यो गर्न हामी सक्दैनौँ भन्दा अब अहिले नै यही मनस्थितिबाट यही राज्य दलीय चक्रको मनस्थितिबाट हामी एकजना कार्यालय सहयोगी पिएन पनि निकाल्न सक्दैनौँ फेरि र म दाबाको साथ भन्थ्यो अहिले हामी आयौँ हिजो एउटा चाहिँ कार्यकाल अर्को जाने जनप्रतिनिधिले जाने भुक्तान गर्नुभयो होइन र भोलि अर्को टिम आउला तर के चाहिँ सत्य हो भने अहिले रहेको चालु खर्चलाई नियन्त्रण नगर्ने हो भने विकासका काम भनेको ए बाटो सो अलिकति यसो यति बेला पाइप साइप किन्ने त्योभन्दा पाइप गर्न सक्यो छैन त्यसको लागि हामीले चालु खर्च नै घटाउनु पर्छ अहिले शिक्षामा हामीले 3 करोड 3-4 करोड गर्छौँ हाम्रो विद्यार्थी सङ्ख्या कति गत वर्ष 4500 हराएको थियो यसपालि मन लाग्छ मैले इमेजको अहिलेको अपडेट त हेरेको छैन तर 43-44 सय तर हाम्रो वार्षिक यो भौतिक संरचना भन्दा बाहेकति खर्च हुँदो रहेछ यसमा शिक्षामा भन्दा हामीले पोहोर 25 करोड गरेका थियौँ यसपालि पनि लगभग घटाउँदा धेरै घटायो भन्दा नि 24-24.5 करोड आरएलमा हामीले खर्च गर्छौँ र पर विद्यार्थी एउटा विद्यार्थीको भागमा 52,000 पर डोज तर हाम्रो उपलब्धि के छ भन्दा हामीले सिङ्गो गाउँपालिकाबाट 4500 विद्यार्थीबाट जम्मा 2 जनाले ए प्लस भनेको अलि राम्रो ग्रेड ल्याएको 2 जना रिजल्ट हो त्यही ल अहिले गरेँ ऊ गरेँ मैले स्कुल सुधारेँ मैले यस्तो गरेँ त्यस्तो गरेँ होइन मैले खेलकुद खेलाएँ मैले पढेँ मैले विजय के अरे उसलाई टाइट गरेँ मलाई भाषण गर्नु हो है हेरौँ त रिजल्टमा रिजल्टमा हेर्दाखेरि त 2 जना A+ ल्याएको स्थिति अब यसलाई सुधार्न के गर्नुपर्छ त भन्दा यसलाई सुधार्न विद्यालय समायोजन विद्यालय मत र एकवटा एक आवश्यक मार्ग नभए हाम्रो यो खर्च धुलो पनि हुन्छ उपलब्ध पनि के यो कुरो मैले बारम्बार अभिजुसन भनेको छु वडा एकवटा एक आवश्यक मार्ग गरौँ र विद्यालय मर्ज नगरिदिउँ भने बरू त्यसलाई गाडी सुविधा दिउँ होइन होस्टेलको व्यवस्था गरौँ यही खर्चले पुग्छ तपाईँ यो अहिले 6 नम्बरवटा जति खर्च गरिरहेको छ शिक्षामा होइन तपाईँ यी तपाईँ देवरोल्टामा पढाउनुहुन्छ कि होइन घोसिलामा पढाउनुहुन्छ कि अथवा दुइटै पोइन्टमा पढाउनुहुन्छ कि कम्ती दुइटा स्कुल चलाउनु आवश्यक ढङ्गले चलाउनु भयो भने तल्लो बेलको एउटामा केन्द्रित गर्ने पहाडको एउटा केन्द्रित गर्ने आवश्यक सुविधा दिने बरु खाना बस्न दिने यही खर्चले पुग्छ यही शिक्षक र कर्मचारीको व्यवस्था र उपलब्धि नै हुन पऱ्यो अब हामीले एउटा स्कुलमा 4 जना विद्यार्थी सिकेर अर्कोमा 5 जना विद्यार्थी सिकेर होइन र चाहिँ यो शिक्षाको गति अगाडि बढ्दैन बढ्ने सम्भावना छैन जो निर्वाचित गराए यो चाहिँ मैले अहिलेसम्मको अनुभूति यहाँ सरहरू पनि हुन्छ सरै हुन्छ पहिला गोल्डाको हेडसेट चलाउँदा विद्यालय गर्नुहुन्छ त्यसैले यो विषय चाहिँ हामी सबैले छलफल मनन गर्नुपर्ने विषय छ हाम्रो 4 करोड शिक्षामा 10 करोड चालु खर्चमा र 13 करोड पैसा चाहिँ अनावश्यक अपचमा भन्छ अनावश्यक अपचमा त्यसलाई व्यवस्थित गर्दा कम्ती 12-13 करोड चाहिँ वार्षिक बजेट बन्छ भन्छ अनि हामीले तपाईँले अघि भन्नुभयो नि यहाँ अघिल्लो किन नबनाएको त्यहाँ बढाउनु त सबै मन छ अब पैसा चाहिँ है भाँडामा चाहिँ सामान नभएपछि गर्न सकिने पकाउन सकिने कुरो हुँदैन त्यसैले यो विषयमा हामी सबै सबभन्दा पहिला प्रक्षेप के हुन्छ हामीले वर्तमान मौजुदा चालु खर्चलाई घटाएर विकास खर्च पुँजीगत खर्च होइन बाटो ढलाम हुनु पऱ्यो अथवा चाहिँ कुनै कृषि यन्त्र किनिदिनु पऱ्यो किसानहरूको लागि कृषि माल वितरण गर्नु पऱ्यो जुना सुन्तलाको बोट भुइँमा विस्तार गरिदिनु पऱ्यो त्यसलाई संरक्षण गर्नु पऱ्यो किरा दिनु पऱ्यो त्यता लाग्यो भने चाहिँ उत्पादन पनि बढ्यो होइन पुँजीको विकास पनि हो पुँजीको निर्माण पनि हो पुँजी निर्माण गर्ने क्षेत्रमा हामीले लगानी केन्द्रित गरेनौँ भने यही चालु खर्चमा घुमायौँ र ठिकै छ उता 15,000 गाडी खान्छ उता 10,000 खान्छ अब अहिले तपाईँलाई के सम्मान गऱ्यौँ हामी गऱ्यौँ हामीले म त यसमा त गिल्सी नै फिर मैले गत वर्ष नै गरेको हामीले अध्यक्ष उपाध्यक्ष विशेष कार्यक्रम भन्नु बनाएर माछु पकाउनु 1,000 माछु भर्ना गरेर किन गऱ्यो भने मैले भएको छ मैले गर्नु त गरियो त्यो उपलब्धि चाहिँ त्यहाँ विद्यालय आउनु पऱ्यो म तपाईँको कुरा प्रष्ट भन्छु जति यी पनि गर्नुभएको थियो एकजना एकजना बहिनी यहाँ पारिवारिक अप्ठ्यारो नै पऱ्यो होइन एउटा स्वयंसेवक राख्यो उसको जीविका चल्छ अथवा बिहान बेलुका चाहिँ हात पुग्नु सजिलो हुन्छ शिक्षा सुधार भनेर राखेर होइन नि त अब पालिका भनिसकेर राखेको हिसाब गरेको 2 करोड त्यसै पनि जाँदो रहेछ होइन त्यसले पुँजी निर्माण गर्ने क्षेत्र बढाएर यस्ता क्षेत्रहरूमा चालु प्रकृतिका क्षेत्रहरूमा हामीले बजेटलाई घटाउन सकेन भने हामी जो निर्वाचित हुने हालत थिए यस विषयमा जनस्तरमै समुदाय स्तरमै उडा स्तरमै टोल स्तरमै चालु खर्चको प्रकृतिलाई घटाउनु पर्यो क्या सबै गाउँपालिका अध्यक्ष भए पनि उपाध्यक्ष भयो भने उडा अध्यक्ष गर्नुहुन्छ के त त्यो खर्च घटाउन सकेन बजेट बढाउनु बसो जोड्दै जोड्दै जोड्दै जोड्दै गर्छु गएपछि तपाईँ 85% भने कति बुझ्नु भएन 85% चालु खर्चमा जान्छ 15% के तपाईँ ओडालो चालिस लाखेर दिनु परेको बाँकी अध्यक्ष उपाध्यक्षले अलिअलि चाहिँ होइन यसो अलिअलि योजना भन्ने ठाउँमा ठाउँ ठाउँमा आउनु अब गर्दा कहाँ छ त खोजेकै छैन होइन त्यसो हुँदा चालु खर्चको प्रवृत्तिलाई घटाएर पुँजीगत खर्च बढाउनुपर्छ भन्ने मेरो सुझाव भयो यो विषय राखेँ र अब यहाँ तपाईँले जे उठाउनु भएको छ अब मलाई लाग्छ त्यसैमै समेटियो है जस्तै यो भवन कम्प्लिट गर्नु पर्ने खासमा यो शान्ति मन्त्रालयले गर्नुपर्ने उहाँ व्यवसाय साथीहरूको पैसा फसिरहेको छ त्यो पैसा पनि हुँदैन पाएँ यसको प्रोसेस के हो त मैले पछि हाम्रो डमदारले धेरै भन्नुभयो उहाँ मन्त्रालय पुग्यो सारा गरियो केही गरेर त्यो जाने पारमा सिधेर यो हामीले कम्प्लिट गर्न मिल्छ र भनेर पठाउनुहोस् फेरि पुग्दा सुक्कर हुन्छ फेरि कि लफडा पठाउनु है भनेर यो कम्प्लिट भएको थिएँ यो चाहिँ कम्प्लिट गर्नै पर्ने विषय हो है त्यहाँ एउटा चाहिँ ड्रिप सिँचाइको विषय आएको छ अरू यो चाहिँ हाम्रो खास गरी यो राफ्टिङमा यत्रो खर्च भयो है पछि डुबाएर अब राफ्टिङको विषय चाहिँ खास गरी पछि फेरि सुनकोसि मरिन डाइभर्सनको विषय आएपछि अघिल्लो सरकारले गरे भन्नु छोड्यो है यो महत्त्वपूर्ण नै काम हो होइन जसले गऱ्यो भने यहाँबाट फुटबल बलेटी राफ्टिङ चलाउनु भए राम्रै हुन्छ पर्यटन विकास गरे तर यसलाई डिस्टर्ब केले गर्नुभयो भने चाहिँ सुनकोसी मरिन डाइभर्सन पानी उदा गरे कताबाट राख्ने चलाउनु है त्यसले गर्दा थप लगानी चाहिँ किन गर्ने त अब होइन आखिर पानी 70% चाहिँ यो 3-4 महिनाको जुन राफ्टिङको सिजन हुन्छ त्यसको पानी मरिन डाइभर्सन जाने 30% मात्रै पानी हाम्रो यहाँ रहनु पर्ने रहेछ त्यो राफ्टिङ चाहिँ त्यति त्यसमा धेरै लगानी गरेर पनि अब सुरु छेडी नै सकेको छ भनेर पानी त लैजा नि त त्यसरी अब त्यो हिसाबले यो अलपत्र पर्या हो अरू हिसाबले अघिल्लो सरकारले गरे हिसाबले होइन यो कम्प्लिट गर्नु हुँदैन भन्ने हिसाबले परेको होइन यो कुरा म तपाईँलाई क्लियर गर्न चाहन्छु यो भवन पुऱ्याउनुपर्छ यो पनि राखेँ र अब सङ्घ र प्रदेशको हिसाबले चाहिँ यो वडामा धेरै योजनाहरू छन् होइन अब अदरजीको वडा पनि भयो हामीले पनि पहल गऱ्यो नि यहाँ वडाजीले पनि अब उहाँकै मन्त्री भएको अवसरमै त्यति बढी पहल गर्नुभयो होइन अब खास गरी तपाईँहरूको 26 हुँदै नाटाजुली हुँदै कालेबुङमा आउने बाटोलाई नै फोकस गरेको त्यही कारण 3 कन्याका साथीहरू हामीसँग अलिअलि नामसु नै हुनुहुन्छ है पहिलो 3 कन्या हुनु पर्थ्यो हो कुरा होइन तर यहाँ पनि फेरि जुनाल क्षेत्रै हो होइन नागाजोली चाहिँ होइन यो वडाको अझ तपाईँलाई भन्नुहुन्छ भने नागाजोलीको जुनार सुन्तलालाई संयोजन गर्ने र 26 नागाजोली मात्रै पिचलाई कम्प्लिट गऱ्यो भने कृषि पर्यटन चाहिँ त्यहाँ हुन्छ सरर कारमै आएर कम्तीमा एक घन्टा लाग्दैछ होइन 45 मिनटको मा बाटोमा मान्छेलाई आफै जुनार सुन्तला टिपेर होइन जुनार टिपेर सक सकदेखिमा हालेर लिएर जान सक्ने कृषि पर्यटनको विकास 3 कन्या पनि गर्नुपर्छ यसो म त फेरि पर्दैन भने होइन सबभन्दा नजिक चाहिँ नागाजोली हो त्यसरी हामी त्यसलाई फोकस गऱ्यौँ त्यो सबैले गरे फेरि यसमा चाहिँ दलीय हिसाबले काङ्ग्रेसले जसले कि माओवादी जसले कि एमाले त्यो पनि पर्दैन त्यो जरुरी छैन किनकि कहिले माओवादीको मुख्यमन्त्री हुनु कहिले काङ्ग्रेसको हुनुभयो कहिले एमालेको हुनुभयो सबै दलको मुख्यमन्त्री हुँदा अथवा भौतिक मन्त्री हुँदा अर्थमन्त्री हुँदा सकेको तिनै पार्टीले त्यसमा पहल गरे उनीहरूको पार्टीले धेरै भाग लिनुपर्ने अथवा अर्कोले कम भाग लिनुपर्ने होइन त्यसको इनिसिएसन है हाम्रो युवराज दुलाल हुनुहुन्थ्यो भौतिक मन्त्री उहाँ हुँदा पनि भयो पछि शालिक दाई मुख्यमन्त्री हुनुहुन्थ्यो पछि चाहिँ हाम्रो के बाबु सिंह लामा हुनुभयो होइन त्यसैले इनिसिएसनमा अर्थमन्त्री एमालेको चाहिँ के थपलिया हुनुहुन्थ्यो त्यसैले हाम्रो पार्टीले चाहिँ गरे अर्को पार्टीले चाहिँ होइन भन्नु पनि परेन किनकि तिनटै पार्टीले आफ्नो गाउँको विकासलाई पहल प्रयत्न गरियो
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर फोन नम्बर 0484000026 इमेल हजुरको रेडियो @gmail.com मा पनि तपाईले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: को 5 बजे
1: हजुरपुर रेडियो 102.1 मेगा।
2: छन् भने तिनलाई चाहिँ जडीबुटी भनेर मानिन्छ। नेपाल प्राकृतिक हिसाबले होइन जैविक विविधताका हिसाबले धनी देश हो र भौगोलिकताको हिसाबले पनि नेपाल समुद्री सतहको 60 मिटर होचो सतहदेखि लिएर संसारको अग्लो सगरमाथासम्म रहेको हुनाले पनि वनस्पतिक विविधता भनौँ न जडीबुटीका हिसाबले पनि तपाईँको विभिन्न हावापानीमा विभिन्न थरीका जडीबुटीहरू पाइन्छन् यहाँ। अब नेपाल सरकारले वनस्पति विभागले भनौँ आधिकारिक रूपमा अलिकति बढी मात्रामा प्रयोग हुने 819 प्रजातिको जडीबुटीहरूलाई अभिलेखीकरण गरिसकेको छ पुस्तकीय रूपमा। र त्यो बाहेक तपाईँको अहिले विभिन्न लेखहरूमा हेरियो भने थोरै धेरै प्रयोग हुने कुनै न कुनै भाग थोरै रूपमा प्रयोग हुने हिसाबले हेरियो भने यो संख्या अहिले 2300 भन्दा बढी पुग्छ। नेपालका 7000 फुलफुल्ने वनस्पतिहरूको अनुमान छ नेपालमा, 6000 लगभग तिनीहरूको अभिलेखीकरण भइसकेको छ। त्यो बाहेक पनि ल्याउ च्याउ झ्याउ सबै गरियो भने त त्यो संख्या धेरै पुग्न सक्छ होइन। हिसाबले अब सबै गरियो भने 11000 भन्दा बढीको अभिलेख छ, तर फुलफुल्ने बिरुवाहरूलाई मात्रै हेऱ्यो भने पनि 7000 अनुमान छ। यो हिसाबले पनि 2300 देखि 2500 हाराहारी बिरुवाहरूमा केही न केही औषधीय गुण छ भन्ने हिसाबले हामीले बुझ्न सक्छौँ।
3: त्यसै गरी बहुमूल्य रुख प्रजातिहरू पनि हामीसँग उपलब्ध हुन सक्ने अवस्था कतिको
2: छन्? अब नेपालमा अहिले हाम्रो भित्र पाइने होइन स्वस्थानीय हिसाबले हाम्रै हावापानीमा पाइने रैथाने प्लस स्वस्थानीय बिरुवाहरूमा बहुमूल्य ती आफ्नो ठाउँमा छन् होइन। जस्तै तराईतिर हुने साल सिसोदेखि लिएर होइन 37 सालदेखि लिएर थुप्रै बिरुवाहरू पहाडी हिसाबले हेऱ्यो भने टुनी होइन लगायतका थुप्रै बहुमूल्य रुखहरू पनि छन् जुन चाहिँ काठमा बिक्री हुन्छन् होइन। अब केही वर्ष अघिदेखि तपाईँको चर्चामा आएका बोधिचित्तदेखि लिएर होइन श्रीखण्ड छ, कतिपय ठाउँमा खेती पनि भएको छ, रुद्राचय छ पूर्वतिर हेरियो भने होइन। यस्तै बहुमूल्य रुखहरू ठाउँ ठाउँमा भनौँ न हावापानीका हिसाबले ठाउँ ठाउँमा अलिमाथि पहाडी हिसाबले उच्च पहाडतिर हेरियो भने देवदार छ होइन। यस्तै हिसाबले हेर्दै गए थुप्रै बिरुवाहरू होइन यी बाहेक अझै विदेशमा भएका र नेपालमा ल्याएर खेती गरिएका थुप्रै अरू अगरवुड रक्तचन्दन होइन यी बिरुवाहरू पनि नेपालमा अहिले मूल्यवान अथवा बहुमूल्य रुखका हिसाबले चिनिएका छन्।
3: विगत केही वर्ष यता चाहिँ नेपालमा जडीबुटी तथा यी बहुमूल्य रुख प्रजातिहरू यो काभ्रे सिन्धुपाल्चोक प्रकृति भन्ने बुद्धचित्त पूर्वी पहाड़मा हेरियो भने रुद्राक्ष लगायतमा चाहिँ आकर्षण निकै बढ़ेको छ। यो आकर्षणलाई तपाईँले कसरी निहाल्नु भएको छ? यो प्रवृत्ति कतिको फराकिलो बन्दै गएको छ?
2: एकदमै यो बोधिचित्तको कुरा अब काभ्रेको तिमाल क्षेत्रमा वरिपरि 71-72 विश्वको लागि नयाँ भनेर व्याख्या पनि गरिएको हो। त्यो टिममा म आफै पनि थिएँ। भगवान बुद्धको नाममा हामीले बुद्धेन्सिस जिजिपस बयर जाति हो यो जिजिपस बयर भयो त्यसको बुद्धेन्सिस भनेर भगवान बुद्धको नाममा हामीले नामाकरण पनि गरेका हौँ। वैज्ञानिक नाम विश्वको लागि नयाँ भनेर त्यति बेला हामीले व्याख्या पनि गऱ्यौँ। त्यति बेला तपाईँको सामान्यतया अलिअलि हल्लाखल्ला भइसकेपछि यसको चाहिँ एउटै रुखबाट 12 लाख एउटै रुखबाट 36 लाख यस्ता न्युजहरू आइसकेपछि मान्छेहरूले तपाईँको ठाउँ ठाउँमा लगेर खेती गर्ने तपाईँको यिनीहरूका बिरुवा तिमालबाटै खोजेर बिउ बिरुवा लगेर देशका विभिन्न भागमा खेती गर्ने प्रचलन बढ्यो र अहिले ती बिरुवाहरू फलेर बेच्न थालिएछ र देशैभरि यसको चाहिँ अहिले यति व्यापक रूपमा चाहिँ व्यापार बढेको छ कि इभन अहिले म कार्यरतका हिसाबले म सल्यानमा छु, त्यहाँ वरिपरि तपाईँको सल्यान रुकुमतिर इभन चाइनादेखिका व्यापारीहरू गाउँ गाउँ बसेको थाहा पाउँछु म आफू पनि होइन। त्यो हिसाबले चाहिँ अब बहुमूल्य रुखहरूमा बोधिचित्त एउटा भयो, यसै गरेर रक्तचन्दनको खेती अहिले ठाउँ ठाउँमा भइरहेको छ तराईतिर, तराईको हावापानीमा हुन्छ यो 1200 भन्दा तल्लो हाइटमा। त्यसै गरेर अगरवुडको खेती भइरहेको छ, अगरवुड पनि अलिकति गर्मी मन पराउँछ, 1500 हाइटसम्म यसको खेती भइरहेको छ नेपालमा होइन। अब श्रीखण्डको यति ठुलो माग छ, त्यसबाट बनेका काठका वस्तुहरूको माग यति ठुलो छ चाइनामा अथवा अरू छिमेकी देशहरूमा। यो हिसाबले हेरियो भने अहिले सामान्यत हामीले परम्परागत रूपमा गर्दै आएका जडीबुटीहरू पनि छन्, पूर्वमा छुट्टै छ, चिराइतो छ, अरू थुप्रै जडीबुटीहरू जस्तो तराईतिर हेऱ्यो भने सिट्रोनेला होला, पामारोजा होला, अथवा तपाईँको लेमन ग्रासहरू होलान्, सर्पगन्धहरू होलान्, थुप तुलसी अथवा विभिन्न प्रजातिका जडीबुटीहरू खेती हुन्छ। अलिकति माथि अथवा पश्चिमतिर गयो भने त्यहाँ टिमुर खेती, सल्यान जस्तो टिमुरको जिल्ला हो, त्यो बाहेक त्यसको खेती भइरहेको छ नेपालमा होइन। अब श्रीखण्डको यति ठुलो माग छ, त्यसबाट बनेका काठका वस्तुहरूको माग यति ठुलो छ चाइनामा अथवा अरू छिमेकी देशहरूमा। यो हिसाबले हेरियो भने अहिले सामान्यत

0: प्रविधिहरू त्यहाँ खेती भइरहेका छन्। कतिपय जंगली अवस्थाबाट पनि संकलन गरेर बेचिन्छ भने कतिपय चाहिँ खेती प्रविधि विकास गरेर खेती पनि भइरहेका छन्।
1: यति बेला किसान लगानीकर्ता र युवाहरू समेत यो क्षेत्रमा आकर्षित हुनुमा चाहिँ तत्कालीन आमदानी मात्रै छ कि यो दिगो भविष्य नै यसमा छ भनेर लागेका छन्, तपाईँले त्यसमा चाहिँ के पाउनु भएको छ?
0: अब म कार्यरत रहेको ठाउँमा हेरियो भने त्यहाँ चाहिँ एउटा भोग छ होइन, त्यहाँ चाहिँ तपाईँको जडीबुटीबाट पनि दिगो रूपमा चाहिँ आमदानी लिन सकिन्छ अथवा यो चाहिँ भविष्यका लागि पेन्सनको रूपमा चाहिँ यो यसलाई विकास गर्न सकिन्छ भनेर किसानहरू लागेको देखिन्छ। अब सल्यान जडीबुटीको हिसाबले त आत्मनिर्भर बन्दै गरेको जिल्ला हो होइन, धेरै थरीका जडीबुटीहरूको त्यहाँ खेती हुन्छ होइन, र कर्णाली तपाईँ आफैमा जडीबुटीको भण्डार हो होइन, 45-50% जडीबुटीको चाहिँ उत्पादन कर्णालीले ओगट सिङ्गो कर्णालीले ओगटेको छ व्यापारका हिसाबले हेरियो भने। त्यस्तै पूर्वतिर गयो भने चिराइतो छ, औषधिको हिसाब परम्परागत औषधिको अलावा त्यसलाई चाहिँ तपाईँको अनेक प्रयोगमा आइरहेका छन् होइन, अलैँची त्यस्तै छ, अरू थुप्रै जडीबुटीहरू विभिन्न ठाउँमा चाहिँ एउटा अभियानकै रूपमा अथवा तपाईँको यसबाट चाहिँ हामीले दिगो आमदानी लिन सकिन्छ, भविष्यमा चाहिँ केही न केही यो चाहिँ निरन्तर आमदानीको स्रोत बन्न सक्छ या वैकल्पिक यो चाहिँ आमदानीको स्रोत बन्न सक्छ, तुलनात्मक रूपमा चाहिँ यो लाभको विषय बन्न सक्छ भन्ने हिसाबले चाहिँ जडीबुटी खेतीमा लागेका किसानहरू दाजुभाइहरू प्रशस्तै भेटिनुहुन्छ।
1: अहिले जस्तो काभ्रे सिन्धुपाल्चोकतिरको बुद्धसित पूर्वी पहाड़को रुद्राक्षबाट राम्रो आमदानी भइरहेको चर्चा अथवा खबरहरू हामीले बारम्बार सुन्छौं, नेपालको माटो र हावापानीको हिसाबले कुन कुन जडीबुटी र बहुमूल्य रूख प्रजातिको खेती चाहिँ अहिले बढ़ी सम्भावना देख्नुहुन्छ?
0: अब अहिले बजारमा चर्चा त अघि भनेका जडीबुटीहरूको बढी छ होइन, जस्तो बोधिचित्तको चर्चा बढी छ, अहिले धेरै ठाउँमा बोधिचित्तको खोजी भइरहेको पनि छ, खेती पनि भइरहेको छ, फल पनि बिकिरहेको छ, अहिलेको बजार राम्रै छ, यो चाइना लगायत विभिन्न बुद्धिस्ट कन्ट्रीहरूमा यो जान्छ, हामीले रुद्राक्ष जपिया जस्तो यसको माला जपिन्छ होइन, त्यो हिसाबले अब त्यसपछि रक्तचन्दनको खेती पनि तराईतिर भइरहेको छ, अगरवुड छ, अझै हामीले खेती नगरेका तर एकदम मूल्यवान केही त्यस्ता रुखहरू पनि छन् होइन, जस्तो टुनीको पनि राम्रो सम्भावना छ पहाड़ी जिल्लाहरूमा, त्यसै गरेर अगरवुड पनि खेती भइरहेको छ, श्रीखण्ड पनि छ अर्को धेरै माग भएको तर खेती कम भएको, यो हिसाबले हेरियो भने चाहिँ अहिले सामान्यतया चर्चामा आएका यिनै हुन्। तर यो बाहेक पनि जस्तो हाम्रो सती साल छ, विजय साल छ होइन, यी तपाईँको अलिकति केही वर्ष चाहिँ कुर्नुपर्छ यिनीहरूलाई, यिनीहरूको भित्री काठ चुरो काठ हुन्छ नि, चुरो काठ पस्नसम्मलाई केही वर्ष त अलि बढी कुर्नुपर्छ, तर यिनीहरूको माग चाहिँ विश्व बजारमा ठूलो छ।
1: त्यो माग कतिको दिगो रहने देखिन्छ भनेको त्यो चाहिँ हाम्रो दैनिक जीवनमा सधैँ प्रयोग भइरहने माग हो कि अथवा कुनै बेलामा आएको माग हो, कतिको दिगो माग जस्तो लाग्छ तपाईँलाई?
0: अब सरस्वती हेर्दाखेरि अहिले यो सदियौंदेखिको व्यापार भइरहेको छ, काठको व्यापार नभएको त होइन होइन, ह्यान्डिक्राफ्टहरू वुडन क्राफ्टहरू धेरै मूर्ति अथवा अरू कुनै फर्निचरहरू कुनै विशेष संरचनाहरू मालाहरू तपाईँ ब्रासलेटहरू होइन, यो चाहिँ अहिले बढी फेसनको रूपमा चाहिँ अलिक बढी प्रयोग भएको जस्तो पनि देखिन्छ। अब चाइनातिर इभन हेऱ्यो भने अहिले उनीहरूको सोख यस्तो छ नि, म आफै त्यहाँ 4 वर्ष बसेर अध्ययन गरेँ, केही नयाँ कुरा बजारमा आयो भने उनीहरूले त्यसलाई प्रयोग गर्छन् हेर्छन् होइन, त्यो हिसाबले पनि बोधिचित्तको माग बढ़ाएको छ। पूर्वतिर रुद्राक्षको बोटै किन्छन् उनीहरू गएर, ठूला चिल्ला दाना भएका रुद्राक्षको बुटै बिकेको छ, रुख नै बिकेको छ। यो हिसाबले हेर्दाखेरि यो सदियौंदेखि थियो र भविष्यसम्म पनि केही रुखहरू जाने, जस्तो सती सालको होइन, काठ कतै खोजिदिनुहोस् मलाई खोजिदिनुहोस् म यति मूल्यसम्म दिन्छु, विजय सालको काठ, अहिले तपाईँको विभिन्न रोगको पेट सम्बन्धी रोगहरूको उपचारमा त्यसमा हालेको पानी, त्यसको कपमा पानी खाने चलन अहिले बढ्दो छ, यस्ता थुप्रै रुखहरू छन्, बहुमूल्य रुखहरू छन् होइन, अब रक्तचन्दन होइन, अगरवुड जस्ता रुखहरू साइटिसमा सूचीकृत भए पनि निजी वन दर्ता गरेर अथवा वन विभागबाट अनुमति लिएर पछि बेच्ने बेलामा तपाईँ छुटपुर्जी लिएर बेच्यो भने त्यो हिसाबले खेती गर्न थालेका र थुप्रै अब व्यावसायिक रूपमा लागेका चाहिँ थुप्रै देखिन्छन् होइन, यो हिसाबले हेर्दा यो दिगो रूपमा जान्छ कि जस्तो पनि छ।
1: परम्परागत खेतीको दाँजोमा यी जडीबुटी र बहुमूल्य रुखहरूको हामीले जति चर्चा गर्यौं अथवा अरू पनि सम्भावनाका कुराहरू भोलि आउलन प्रयोगमा, यो खेतीले किसानलाई आर्थिक रूपमा चाहिँ कतिको फरक पार्न सक्छ?
0: एकदमै फरक पार्छ। म तपाईँलाई एउटा उदाहरण भन्छु, जस्तो हाम्रो वनस्पति विभागले आफ्ना अनुसन्धान केन्द्रहरू जिल्लामा, हाम्रो जम्मा 7 वटा केन्द्र मात्रै छन् भ्याली बाहिर, हामीले ती केन्द्रहरू खोल्नुभन्दा अगाडि एउटा सामान्य सल्यानको उदाहरण लिउँ, टिमुर त्यहाँ तपाईँको जंगलबाट टिपेर होइन बेचिन्थ्यो, थोरै मात्रै तपाईँको जंगलबाट टिपेर बेचिन्थ्यो, जब हामीले त्यसको प्रविधि विकास गर्यौँ, खेती प्रविधि विकास गर्यौँ र किसानलाई बिरुवा निशुल्क वितरण गर्न थाल्यौं, अहिले एउटै वडाबाट, एउटा वडा भन्दैछु मैले, एउटा पालिका होइन, एउटा वडाबाट 25 करोड़सम्मको टिमुर बिक्री हुन्छ त्यहाँ, भनेपछि अब यो सम्भावना यति छ नि, अब तपाईँको रिठा त्यस्तै छ त्यहाँ, काउलुको बोक्रा त्यति नै जान्छ होइन। तेजपातको जंगल अहिले हामीले केही ठाउँहरूलाई पकेट क्षेत्रको रूपमा विकास पनि गर्दैछौँ, कुनै ठाउँमा टिमुर, कुनै ठाउँमा तपाईँको रिठा, कुनै ठाउँमा मलागिरी भन्ने अर्को कपुरको नजिकैको जात एउटै, तपाईँको प्रजाति फरक, अनि त्यसै गरेर थुप्रै बिरुवाहरूलाई तपाईँको फरक फरक ठाउँमा हामीले चाहिँ पकेट क्षेत्रको रूपमा विकास गर्दैछौँ र उनीहरूले

0: व्यावसायिक रूपमा चाहिँ यसलाई अगाडि बढाइरहेछ नि सर, ठूलो फाइदा लिएको चाहिँ देखिएको छ र भविष्यमा यो अझै बढ्नेवाला छ।
1: हामी जडीबुटी वा बहुमूल्य रुखको खेती बारेमा वनस्पति विद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ उपयुक्त प्रजाति र क्षेत्र छनौटको बारेमा चर्चा गरौं। नेपालमा हिमाली, पहाड़ी, तराई गरी फरक फरक भौगोलिक क्षेत्र छ, कुन क्षेत्रमा कस्ता प्रजातिहरू उपयुक्त हुन्छन्, यसको वैज्ञानिक आधारको बारेमा अथवा यसको बारेमा कतिको अध्ययन भएको छ कि हामी अनुमानको भरमा अहिले खेती गरिरहेका छौं?
0: यो कहीँ कहीँ त एउटा होइम पनि हुँदो रहेछ, होइन, कहीँ कतै तपाईँको अरूले रोप्यो मैले पनि रोप्नुपर्छ भनेर नबुझिकन रोपेको पनि देखिन्छ कहीँ कतै। त्यस्तो गरियो भने चाहिँ भविष्यमा धोका खाने अवस्था पनि आउन सक्छ, तर वैज्ञानिक हिसाबले हामी चाहिँ क्लियर छौँ, होइन, हामीले दिने प्राविधिक सल्लाह, हामीले दिने सल्लाहमा किसानहरूलाई हामी स्पष्ट भन्छौँ यो हावापानीसम्म यसको खेती गर्नुहोस् र यो हावापानीभन्दा माथि अथवा यो उचाइभन्दा माथि, सामान्यतः हेर्ने भनेको तापक्रम हो अनि तपाईँको उचाइ हो, सामुद्रिक सतहदेखि उचाइले निर्धारण गर्छ यो उचाइसम्म यसको खेती हुन्छ र यो उचाइभन्दा माथि अथवा तल चाहिँ यसलाई खेती नगर्दा ठिक हुन्छ भन्ने कुरा हामी सल्लाह दिन्छौँ नै। त्यो बाहेक अझै अलिकति डिटेलमा गयो भने त्यहाँको माटो होला, त्यसको माटोको प्रकृति होला, अनि तपाईँको त्यहाँको आर्द्रता होला, अरू थुप्रै कुराहरू पनि हेर्न सकिन्छ। तर मुख्य चाहिँ तपाईँको विशेष जडीबुटी उचाइको हिसाबले अथवा तपाईँ सामुद्रिक सतहदेखिको उचाइले चाहिँ यो जडीबुटी यो उचाइमा हुन्छ र यसमा हुन्न भन्ने कुरा चाहिँ हामी सुरुमै अलिकति क्लियर गर्न सकिन्छ। कहिलेकाहीँ कन्फ्युजन केमा हुन्छ भने मान्छेहरूले अरूले खेती गरेको देखेर ल्याउने, खेती गरिहाल्ने, तपाईँको बिरुवा मर्यो भन्दै आउने, त्यस्ता समस्याहरू पनि सुनिन्छन्। त्यो चाहिँ अलिकति ज्ञानको कमीले गर्दाखेरि त्यस्तो
1: अहिले जस्तो अब आउने नयाँको त कुरा छाडौँ, तर नेपालमा जता पनि जति पनि अहिले खेती गर्न थालिएको छ अथवा त्यसलाई चाहिँ मान्छेले प्रयोग गर्न थालेका छन् ती मध्ये चाहिँ यो हावापानीमा हुन्छ, यो क्षेत्रमा हुन्छ भनेर तपाईँले छुट्याउन यतिखेर चाहिँ वर्गीकरण गर्न सक्नुहुन्छ?
0: सकिन्छ। हामीले अब प्राकृतिक रूपमा हुने आफ्नो ठाउँमा छँदैछन्, प्राकृतिक रूपमा वनमा तपाईँको डिभिजन वनसँग अथवा तपाईँको वन कार्यालयहरूबाट छुटपुजी लिएर त्यो संकलन गरेर बेच्ने जडीबुटी आफ्नो ठाउँमा छन्, तिनीहरूको बारेमा उहाँहरूलाई थोरै धेरै ज्ञान हुन्छ, व्यापारीले पनि यो जडीबुटी यहाँ पाउँछ, यहाँबाट यसरी संकलन गर्नुहोस्, छुटपुजी लिनुहोस् भन्नुहुन्छ, उहाँहरूलाई जानकारी गराउनुहुन्छ। तर खेती गर्ने कुरामा चाहिँ तपाईँको हामी क्लियर छौँ, किनभने हामी संसारभरिको बिरुवाहरूको तपाईँको खेती प्रविधि अध्ययन गर्छौँ, त्यसको मूल्य, बजार मूल्य अथवा तपाईँको सम्भावनाहरू, विगत 10 वर्ष अघिदेखिको बजार कस्तो छ, अब आउने सम्भावना कस्तो हुनसक्छ, त्यो प्रेडिक्सन हामी गरिरहेका हुन्छौँ, होइन, आफ्नो हिसाबले अध्ययन गरिरहेका हुन्छौँ। त्यसैले हामी त्यो सल्लाह दिन्छौँ, तर सल्लाह लिन आउनेहरूले सल्लाह पाउनुहुन्छ, कहिलेकाहीँ तपाईँको त्यो कहाँ गएर सल्लाह लिने भन्ने नै थाहा छैन किसानहरूलाई, होइन, त्यो भएर नै कन्फ्युजन छ। कहिले सुनेकै भरमा, अहिले फेसबुकमा अथवा सामाजिक सञ्जालहरूमा देखेको भरमै खेती गर्न थाल्दाखेरि कतिपयले धोका पनि खानुभएको छ, त्यसले चाहिँ धेरै धोका पनि खानु भएको छ।
1: खेती सुरु गर्नु अघि चाहिँ प्रजाति छनौटमा किसानले के कस्ता कुरामा विशेष ख्याल गर्नुपर्छ, कतिपयले उचित अध्ययन छनौट नगरी तपाईँले भनिहाल्नुभयो, सामाजिक सञ्जालमा देखेको भरमा पनि खेती गरेको सुनेको छ, एकदमै प्रजाति छनौटमा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो?
0: प्रजाति चिन्नु पर्यो सबभन्दा पहिला त। एउटै जातिभित्र पनि धेरै प्रजाति हुन्छन्, जस्तो मैले तपाईँलाई एउटा उदाहरण सुनाउँछु। म गोदावरीको ल्याममा थिएँ, मोरङतिरबाट 2 जना दाजुभाइ आउनुभयो, रक्तचन्दनको खेती थाल्नुभएछ उहाँले केही जग्गामा, त्यसको हाँगा लिएर आउनुभयो, बिरुवाको खेती उता सुरु गरिसक्नुभयो अनि बल्ल बिरुवाको हाँगा लिएर आउनुभयो। त्यो बिरुवाको पात मलाई देखाउनु भयो, म ल्याममा थिएँ भन्नाले अफिसमा ल्याउनु भयो अफिसियली, त्यसको जिम्मा मलाई दिइरहेको थियो, मैले हेरेँ अनि मैले यो रक्तचन्दन होइन भने पात हेरेर, मसिनो पात थियो त्यो। त्यसपछि उहाँहरू झसङ्ग हुनुभयो अथवा तपाईँको अप्ठ्यारो मान्नुभयो उहाँहरूले, हामी बर्बाद भयौँ सर भन्नुभयो, होइन, रहेछ के भने इन्डियातिर रक्षण भन्ने हुन्छ, एउटा मसिनो पात भएको भन्दा रक्षण, रक्तचन्दन भने जस्तै रक्षण भन्ने हुन्छ, त्यसको बिरुवा उहाँहरूले रोप्नुभएछ रक्तचन्दन भनेर। रक्तचन्दनको पात ठुलो हुन्छ, 37 सालको जस्तै जस्तै अथवा सिसौको भन्दा अलिकति ठुलो, ठ्याक्कै चिनिन्छ, विज्ञले हेऱ्यो भने चिन्छ, उहाँहरूलाई नाम एउटै भयो तर प्रजाति त हेर्दाखेरि बिरुवा फरक भयो, उहाँहरूले चिन्नु भएन, नाम मात्रै सुन्नु भएको थियो, बिरुवा लिएर आएर रोप्नुभयो, पछि बल्ल पहिचान गर्नको लागि ल्याममा बिरुवा लिएर आउनुभयो, त्यसले गर्दा उहाँहरू हामी बर्बाद भयौँ सर, अरू धेरैले रोप्दैछन् यो त, यसलाई रोक्नु पर्यो भन्नुभयो। मैले त्यसपछि एउटा लेख लेखेँ, वास्तविक रक्तचन्दन कुन हो, कसरी खेती गर्ने भन्ने हिसाबले मैले लेख पनि लेखेपछि, प्रजाति नेपालमा पनि छ नेपाली चन्दन, त्यसको काठ हल्का रातो हुन्छ, अलि पहाडतिर पाउँछ, तर त्यसको काठको मूल्य छैन, सामान्यतया अलिअलि हलजुवा यस्तै बनाउन प्रयोग गर्छ, लाइट फर्टिलाइजरको रूपमा प्रयोग हुन्छ, होइन, त्यो रक्षण भने पनि काठ बलियो हुन्छ तर रक्तचन्दन होइन त्यो, होइन। अब त्यस्तो झुक्किने खाले प्रजातिहरू धेरै हुन्छन्, सबभन्दा पहिला त प्रजाति चिन्न पर्यो, त्यो हावापानीमा हुने हो कि होइन त्यो बिरुवा, त्यो ज्ञान राख्नु पर्यो। त्यसपछि कम्तीमा विज्ञको सहायता, थोरै होइन, अलिकति दुःख होला सुरुमा, तर कम्तीमा रोपिसकेपछि आफू चाहिँ तपाईँको विश्वस्त भएर रोप्नु पर्यो भन्छु म चाहिँ।
1: अहिले पछिल्लो समयमा यो जंगलमा पाइने जडीबुटीको खेती पनि विस्तार गर्ने क्रम त बढेको छ, जंगली रूपमा पाइने जडीबुटीलाई खेती प्रविधि विकास गर्ने प्रक्रिया चाहिँ कतिको जटिल हुन्छ र यसमा वैज्ञानिकहरूको भूमिका तपाईँले भनिहाल्नु नचिन्ने पनि शुरू भएको छ, वैज्ञानिकको भूमिका के हुन्छ?
0: यो एकदमै महत्वपूर्ण कुरा हो। मैले अघि पनि टिमुरको उदाहरण दिएँ, होइन, हामीले त्यसको खेती प्रविधि विकास नगर्दासम्म प्राविधिक मान्छेलाई नै अथवा वैज्ञानिक हिसाबले हामीलाई नै तपाईँको अरू देशको अनुभव, अरू देशको तपाईँको तालिम, कतिपय हाम्रो साथीहरू अथवा विदेश गएर तालिम लिएर पनि आउनु भएको छ यही विषयमा, बिरुवा कसरी उमार्ने, कुनको बिउलाई भायबिलिटी कति हुन्छ भनेको, त्यो कति बिउ बनेको कति समयसम्म त उम्रिन्छ, त्यसपछि त्यसको उमार शक्ति नष्ट भएर जान्छ, त्यो कुराहरू जान्न आवश्यक हुन्छ। त्यसलाई चाहिँ रोप्ने प्रक्रिया के हुन्छ, भिजाउनुपर्छ कि कुनै तपाईँको फङ्गल अथवा अरू कुनै ट्रिट गर्नुपर्छ कि, त्यो कुराहरू विविध कुराहरू हुन्छ त्यसमा। टिमुरै तपाईँको उमार्न त्योभन्दा पहिला टिमुर उमार्ने प्रविधि नै आएको थिएन। 30 वर्ष पहिला हामी सल्यानमा हाम्रो कार्यालय स्थापना हुनुभन्दा अगाडिसम्म टिमुर भयो, रिठा भयो, तपाईँको त्यसबाद भयो, धेरै जडीबुटीहरूको खेती प्रविधि पहिला अध्ययन भएर मात्रै अनि हामी किसानहरूलाई उहाँहरूलाई तालिम दिन्छौँ गाउँ गाउँमा पुगेर, अनि त्यसपछि त्यो प्रविधि उहाँहरूले सिकेपछि आफै पनि बिरुवा उत्पादन गर्न सक्नुभयो अथवा हामीले उत्पादन गरेका बिरुवाहरूलाई रोप्न पनि सक्नुभयो। त्यो हिसाबले त्यो ज्ञान एकदमै महत्वपूर्ण छ, प्राविधिक ज्ञान अथवा तपाईँको जुन चाहिँ जंगलबाट ल्याएर कतिपय आफैले गर्दै सिक्दै पनि हुनुहुन्छ, किसानहरू आफै पनि गर्नुभएको छ कतिपय अवस्थामा, वैज्ञानिक पछि पछि होइन किसानहरू अघि अघि पनि हुनुहुन्छ, त्यो पनि देखिन्छ होइन, एकदम त्यो धेरै वर्षको मेहनतले अथवा प्र्याक्टिसले त्यो चाहिँ त्यस्तो भएको जस्तो लाग्छ।
1: तर व्यावसायिक रूपमा सफल हुन चाहिँ कतै न कतै वैज्ञानिक सुझाव अथवा सल्लाह चाहिँ लिनु नै आवश्यक,
0: एकदमै एकदमै मैले भने प्रजाति पहिचानदेखि लिएर यसको खेती प्रविधि कहिले फल्ने हो, कति वर्षमा तपाईँको फल लाग्ने हो, फल बेच्ने हो कि काठ बेच्ने हो कि होइन, त्यसको कुन चाहिँ भाग प्रयोगमा आउने हो, बजार कस्तो छ होइन, स्थानीय बजार कस्तो छ, विदेशमा कस्तो छ यसको मूल्य, यो हिसाबले त्यसको प्रयोग केमा हुने हो, कहाँ चाहिँ तपाईँको अथवा र मेटेरियलको रूपमा बेच्न सकिन्छ कि त्यसलाई मूल्य श्रृङ्खला बढाएर तपाईँको भ्यालु एडिसन गर्न सकिन्छ कि होइन, त्यो कुराहरू जान्नको लागि पनि प्राविधिक ज्ञान चाहिँ एकदमै महत्वपूर्ण छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पति विद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ हामी खेतीको विधि, प्राविधिक पक्ष र व्यवस्थापनको बारेमा अलिकति चर्चा गरौं। जडीबुटी वा बहुमूल्य रूख खेती शुरू गर्न चाहने किसानले प्राविधिक रूपमा शुरूमा गर्नुपर्ने तयारी के हो, यदि म लगानी गर्न चाहन्छु भने? मैले
0: पहिला सोचाउनु पर्यो, इच्छा शक्ति हुनु पर्यो, यो देशमा यो माटोमा सुन फल्छ अथवा मैले यही माटोमा सुन फलाउनु पर्छ या केही गर्नुपर्छ भन्ने भावना आउनु पर्यो। तपाईँको आज सुरु गरेर 2 महिनापछि 1 महिनापछि त्यसलाई अलपत्र पारेर छोडेर हिँडिन्छ भने यसमा नलाग्नु बेस हुन्छ सबभन्दा त। त्यसपछि सम्भाव्यता केलाउनु पर्यो, सबभन्दा पहिला आफ्नो क्षेत्रको हावापानी अनुसार आफूले गर्न सक्ने त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो हामीले, कि सर्ट टर्म हो कि लङ टर्म हो, होइन तरकारी रोपियो भने 2-4 महिनामै त्यसबाट आमदानी लिन सकिन्छ, जडीबुटी खेती गरियो भने तपाईँको 6 महिना, वर्ष दिन, 2 वर्ष 4 वर्ष होइन 10 वर्ष 15-20 वर्षसम्म पनि पर्खिनु पर्न सक्छ कुनै कुनै रुख प्रजातिहरूलाई, होइन जस्तो भित्री काठ चुडो काठ पसेर बेच्ने रुखहरू जस्तै होइन रक्त चन्दन लगायतका रुखहरू, श्रीखण्डको पनि 10 वर्षसम्म लिन सकिन्छ, अगरवुडको पनि 10 वर्षभित्र लिन सकिन्छ, तर कतिपय रुखहरू तपाईँ रक्त चन्दन जस्ता रुखहरू अनि सतीसाल जस्ता त्यस्ता रुखहरूको लागि चाहिँ तपाईँको 20 वर्ष पर्खिनुपर्ने पनि हुनसक्छ। त्यो हिसाबले कहिले हो यसले प्रतिफल दिने, कहिले हो त्यो पनि जानकारी लिनु पर्यो, आफ्नो हावापानी अथवा तपाईँको सुट हो कि होइन त्यसको लागि, उपयुक्त हो कि होइन आफूले छानेको बिरुवाको लागि, के को खेती गर्ने हो, हावापानी सुट छ कि छैन, अनि तपाईँको त्यसको प्राविधिक कुराहरू के हो, बिउ कहाँ पाइन्छ होइन, बिरुवा कहाँ पाइन्छ, मल कति लाग्ने, अब तपाईँको खाल्टो कति खन्ने, पानी कतिको चार्नुपर्छ अथवा त्यसलाई कतिको स्याहार चाहिन्छ, ती कुराहरू यावत कुराहरू प्राविधिक कुराहरू सबै बुझेर बिउदेखि बजारसम्म लाँदा ती बीजका कुराहरू छन् नि, ती कुराहरू अलिकति डिटेलमा विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
1: त्यसै गरी यो बिरुवा हुर्काउनेदेखि बालीको स्याहार सम्भार, कटानी र भण्डारणसम्म चाहिँ कुन कुन चरणमा अलिकति बढी सावधानी अप्नाउनु आवश्यक पर्छ र त्यो कुराको लागि खेती गर्दै गर्दा कस्तो सोच बनाउनु पर्ला?
0: शुरूमा त आफूले बिरुवा कहाँबाट ल्याइयो, त्यो बिरुवा प्रजाति कुन हो, अथवा तपाईँको त्यसको भेराइटी पनि हुन्छ, अहिले विभिन्न भेराइटीहरू पनि हुन्छन्, तिनीहरू पहिचान सबभन्दा पहिला महत्वपूर्ण कुरा भयो। त्यसपछि विशेष गरेर बहुमूल्य रुखहरूको केसमा चाहिँ सुरुका 2-3 वर्ष चाहिँ महत्वपूर्ण हुन्छ, त्यसमा चाहिँ तिनीहरूलाई विशेष प्रकारको ख्याल चाहिन्छ, किनकि त्यो माटोमा तपाईँको बाहिरबाट ल्याएको बिरुवा त्यो हावापानीमा अनुकूलन भएर हुर्कनका लागि, बाँच्नका लागि, त्यसले माटोसँग घुलमिल भएर त्यो बिरुवा हुर्कनका लागि केही समय लाग्छ। त्यो 2-3 वर्ष तपाईँको सुरुमा चाहिने मल कति हो, खाल्टोको साइज कति हो होइन, त्यसपछि गएर त्यसलाई चाहिँ कतिको पानी हाल्नुपर्छ, कतिको चिस्यान चाहिन्छ होइन, त्यो कुराहरू अथवा अझै आफ्नो जग्गाको मोहडा कता फर्केको छ, कुनै कुनै बिरुवाहरू दक्षिणतिर फर्केको राम्रो हुन्छ, जस्तो अमला रिठाहरू तपाईँको अलिकति गर्मी मन पराउलान् अथवा तपाईँको अलिकति तेजपात भयो अथवा यिनै तपाईँ अगरवुडहरूले अलिकति तपाईँको चिसो मन पराउला, त्यसलाई चाहिँ पूर्व फर्काउने हो कि उत्तर फर्केको जमिन खोज्ने हो कि, आफ्नो जमिन कस्तो छ होइन, जमिनको मोहडा कस्तो छ त्यो हेर्न पर्यो, छेकबारको अवस्था आउन सक्ला। 2-3 वर्षसम्म त अब तपाईँको हरेक कुरालाई सानोमा माया गर्नै पर्छ, 2-3 वर्ष स्याहार गरियो भने त्यसले चाहिँ त्यसपछि प्रतिफल दिन सक्छ।
1: अहिले तपाईँले पनि भनिहाल्नुभयो, कुनै कुनै रुखहरू त त्यसबाट प्रतिफल लिनलाई दुई दशकसम्म पनि अथवा बीसौं वर्षसम्म पनि पर्खिनुपर्छ भनेर. नेपालमै बहुमूल्य भनिएका अहिले आमदानी लिएका बुद्धचित्त, रुद्राक्ष, सुगन्धवाल, चन्दन यी लगायत रुखहरू पनि परिपक्व हुन लामै समय लागेको सुनिन्छ. यस्तो लामो प्रतीक्षा अवधिलाई चाहिँ किसानले कसरी व्यवस्थापन गर्न सक्छन्?
0: अब दुईटा कुरा हुन सक्छ. अब एउटा त अन्तर्बालीको कुरा त अलिकति ठूलो भएपछि आउँछ. त्योभन्दा अगाडि धेरै थरी फरक फरक प्लट बनाएर खेती गर्न सकिन्छ. जस्तै हजारवटा बिरुवा कुनै एउटै प्रजातिको लगाउनु भन्दा त्यहाँ चाहिँ तपाईँको दुई दुई सयका पाँचवटा प्लट बनाएर पाँच थरी बिरुवा लगाइयो भने त्यसमा दुई वर्षमा तीन वर्षमा फल दिन्छ. मानव बोधिचित्तले होइन तीन चार वर्षबाट फल दिन थाल्छ. त्यसै गरेर तपाईँको श्रीखण्ड सात आठ वर्षमा बित्ने हुन्छ. अगर उसले सात आठ वर्षमा त्यसको त इनोगुलेसन भन्छ, त्यसलाई काठ सुगन्धित बनाउने प्रक्रिया हुन्छ. एउटा विशेष उमेर पुगेपछि छ सात वर्षमा त्यसको छुट्टै हुन्छ. रक्त चन्दन सतीसाल जस्ता रुखहरूलाई अलिकति तपाईँको दस पन्ध्र वर्षसम्म छोडिदिन सकिन्छ. त्यसै अब त्यो हिसाबले फरक फरक प्लट बनाएर खेती गरियो भने त्यहाँबाट फरक फरक सिजनमा आमदानी लिन सक्यो, लामो समय कुर्नु परेन तपाईँको, किनकि खर्च पनि हुन्छ नि त त्यो बिचमा त, त्यो केयर गर्दाखेरि त्यसलाई हेरचाह गर्दाखेरि त. त्यो बाहेक तिनै बिरुवाको पनि त कुनै तपाईँको बिउ ल्याएर आफैले नर्सरी गर्न सक्यो साइडमा, होइन साइडमा आमदानी गर्ने उपायहरू खोज्नु पर्यो. अन्तर्बाली अथवा तपाईँको त्यही भोलि तिनै रुख ठुला भएपछि बिचमा अरू अदुवा लाउने, बेसार लाउने, होइन कोसी बालीहरू लाउने, अरू फरक कुराहरू लाएर अरू जडीबुटीहरू लाउन सकिन्छ जो चाहिँ जमिनमा खेती गर्न मिल्छ. ती लगाएर खेती गर्न सकिने एउटा सम्भावना रह्यो भने अर्को तपाईँको तिनैको नर्सरी गरेर पनि होइन तिनै बिरुवाहरू बिरुवै बेचेर पनि मान्छेले थुप्रै आमदानी गरेका छन्, त्यो हिसाबले पनि सोच्न सकिन्छ.
1: प्राविधिक ज्ञान र तालिमको यदि अभाव भयो भने चाहिँ खेतीमा असर गर्ने कुरा त अघि हामीले चर्चा पनि गरिहाल्यौं. यसमा सरकारी वा गैर सरकारी निकायहरूको नेपालमा सहयोग कतिको पर्याप्त छ? यदि सहयोग छ भने त्यो कतिको महँगो, सस्तो अथवा कतिको पहुँच योग्य सहयोग पाइन्छ नेपालमा?
0: आर्थिक हिसाबले महँगो त छैन, तर तपाईँले भने जस्तो पहुँच चाहिँ एकदमै कम छ. अब इभन डिभिजन वन कार्यालयहरूले अथवा तपाईँको कृषि अफिसहरूले, अहिले त पालिकामा पनि कृषि कार्यालयहरू छन्, कृषि अफिसहरू छन्, भलै सबै जडीबुटीहरूको ज्ञान सबै ठाउँमा नहोला, होइन पुगेको नहोला, तर हाम्रै कार्यालयहरू तपाईँको सातवटा मात्रै छन् तपाईँको भ्याली बाहिर अथवा देशभरि जम्मा, होइन भनेपछि हामीले एउटै केन्द्रले सात आठवटा जिल्ला हेर्नुपर्ने अवस्था छ. होइन यस्ता कार्यालयहरूको तथा अनुसन्धान यस्ता अनुसन्धान गर्ने संस्थाहरू चाहिँ अलिकति पर्याप्त हुनुपर्ने हो. जनताले जता गए पनि तपाईँको सेवा पाउने खाले हुनुपर्ने हो, अझै ती हुन सकेका छैनन्. त्यही पनि यो कस्तो छ भने हाम्रो क्याटागोराइज छ कि कृषिले हेरेका बाली वनले हेर्दैन, वनले अनुसन्धान गरेका बालीहरू खासै कृषिले उहाँहरूको चासोमा पर्दैन. त्यो हिसाबले चाहिँ हामीले अनुसन्धान गरिरहेका बिरुवाहरूको बारेमा कृषि अफिसमा जानकारी नहुन सक्छ. त्यो हिसाबले चाहिँ अलिकति कम भएको हो कि पहुँच, होइन जनताले अब अहिले त सामाजिक सञ्जाल मार्फत तपाईँको जानकारी लिइरहनु भएको हुन्छ, तर पनि अझै ठाउँ ठाउँमा म यहाँ गएर यसको तपाईँको प्राविधिक सेवा चाहिँ मैले यहाँ पाउँथेँ, यसको सल्लाह यहाँ पाउँथेँ, ठाउँ ठाउँमा चाहिँ छैनन्. त्यो हिसाबले अलिकति अलमल देखिन्छ, किनकि अहिले जग्गाको तपाईँको हाम्रो हेरियो भने मार्जिनल ल्यान्ड अथवा तपाईँको फायर लिएको छोडिएको जग्गा हेरियो भने पनि त्यसको पुरै सदुपयोग हुन सकेको भए, अहिले हामीले छलफल गरेका जडीबुटीहरू ती सबै जमिनमा 28-30% तपाईँको होइन त्यो मार्जिनल ल्यान्डहरूको अवस्था देखिन्छ देशैभरि हेऱ्यो भने. होइन अब अहिले अझै गाउँ छोडेर बाँदर आतंकले तपाईँको गाउँै छोडेर हिँडेका अवस्थाहरू पनि छन्, तिनमा पनि लगाउन सकिने विशेष जडीबुटीहरू पनि छन्. होइन त्यस्तो अवस्थामा यो चाहिँ कति उपयोगी हुन्थ्यो होला, होइन यो चाहिँ अहिले एकदमै पेसिलो बहसको विषय चाहिँ बनेको छ.
1: यस्ता किसिमको जानकारी तपाईँले पनि भन्नुभयो, सामाजिक सञ्जालबाट पनि कतिपय पाउन सकिन्छ, कतिपयले भन्नुहुन्छ युट्युब हेरेर अथवा फेसबुकमा हेरेर पनि खेती गरे पनि भन्नुहुन्छ. त्यस्ता सामाजिक सञ्जालबाट ज्ञान लिँदाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने कुरा के हो? जस्तो तपाईँ जस्तो विज्ञले नै केही कुराहरू लेख मार्फत अथवा कुराकानी मार्फत अथवा आफूले पनि सामाजिक सञ्जालमा केही सामग्री बनाएर पनि दिनुहुन्छ, त्यो एउटा पाटो भयो. कतिपय चाहिँ अहिले पछिल्लो समय त साँच्चै भन्यो भने भ्युजको खेती भन्छन्, भ्युजको खेती एकदम बढेको कारणले गर्दा त्यसलाई झुकिन्छ. के कुरा ध्यान दिनुपर्छ?
0: आफूले लिइरहेको ज्ञान सही हो कि होइन अब सबैलाई थाहा हुँदैन, होइन त्यो कुरा चाहिँ भेरिफाई गर्नु पर्यो कि. सबभन्दा पहिला त हेर्ने, अब सामाजिक सञ्जाल पनि हेरिन्छ, होइन हेर्नुपर्ने कुरा केही न केही जानकारी त आउँछ त्यसबाट, होइन पुरै सत्य हो कि होइन भन्ने कुरा सम्बन्धित निकायहरू छन् नि त ठाउँ ठाउँमा, वन कार्यालयहरू मैले भने अघि कृषि कार्यालयहरू छन्, पालिकामा कृषि शाखाहरू छन्, होइन वनस्पति कार्यालय छ, वनस्पति विभाग छ, होइन देशैभरि यस्तै अनुसन्धानमा लागेका संघ संस्थाहरू पनि थुप्रै छन्, अरू नास्ट छ, नार्क छ, होइन कहीँ न कहीँ तपाईँको भेरिफाई गर्न सकिन्छ. बुझ्ने हो विज्ञ को हो यसको, होइन जस्तो मैले तपाईँको राष्ट्रिय स्तरका पत्रिकाहरूमा अनलाइन पोर्टलहरूमा लेख्छु, होइन अफिसका पेजहरूबाट पनि हामीले जानकारी दिइरहेका हुन्छौँ, होइन अब सबैतिर हाम्रो पहुँच नपुग्न नि सक्छ. त्यो हिसाबले चाहिँ तपाईँको कहीँ कतै जानकारी लियो भने सम्बन्धित निकाय कुन हो त यो नेपालमा यसको बारेमा जानकारी दिने भनेर खोजेर आधिकारिक जानकारी चाहिँ लिनु पर्यो।
1: त्यसैले जस्तो प्राकृतिक रूपमा जंगलमा पाइने जडीबुटी पछिल्लो समयमा खेती प्रवर्धन गर्न लागिएको छ, त्यसको खेती प्रविधि विकास गर्न लागिएको छ, किसानले निजी जमिनमा व्यावसायिक रूपमा रोपेको जडीबुटी र त्यो जंगली रूपमै उत्पादन भएको जडीबुटी बीच गुणस्तर र बजार मूल्यमा चाहिँ के फरक छ कि छैन?
0: बजार मूल्य त्यति साह्रो फरक त देखिँदैन होइन, तर तपाईँले भने जस्तो गुणमा त्यसको वास्तविक गुणमा चाहिँ कहीँ कतै अलिकति फरक चाहिँ आउन सक्छ होइन। घरमा पालिएको र जंगलमा भेटिएको जति जस्तो हुन्छ नि केही जनावरहरूमा अथवा तपाईँको त्यस्ता पंक्षीहरूमा पनि त्यस्तो फरक पाउँछौ नि हामीले। त्यस्तो केही केमिकल कन्सुम्सहरूको अथवा मात्रा जति मात्रामा पाउनुपर्ने हो नि, टिमुरको बास्ना आउने अथवा तेलको मात्रा हुन्छ अथवा त्यसको सुगन्ध हुन्छ, त्यो चाहिँ जंगलमै पाउनेमा भन्दा खेती गरेकोमा अलिकति आफैले उ गरेकोमा अलिकति कम हुन सक्छ। त्यो वातावरणले पनि थोरै धेरै फरक पार्न सक्छ, तर तात्विक त्यति धेरै त्यसैले फरक पारेर व्यापारमा तपाईँको कम भएको अथवा व्यापार घाटा भएको त्यस्तो कुराहरू चाहिँ कमै छ।
1: कतिपय चर्चा गर्दा जस्तो अहिले विशेष गरी युरोपतिरको बजार हेर्यो भने चाहिँ उनीहरूले प्राकृतिक रूपमा उत्पादन भएका र व्यावसायिक रूपमा गरिएका बीच भिन्नता छुट्याउँछन् र मागमा पनि फरक पार्छन् भन्ने किसिमको कुरा चर्चाहरू चाहिँ व्यापारीहरूले गर्नुहुन्छ कि विशेष गरी
0: हुन्छ? यो चाहिँ अब विशेष गरेर तरकारीहरूको केसमा पेस्टिसाइड्सहरू होइन, फर्टिलाइजर्सहरू केमिकल फर्टिलाइजर्स बढी प्रयोग गरेको केसमा अथवा विशेष गरेर इन्सेक्टिसाइड्स पेस्टिसाइड्सहरू बढी प्रयोग गरेको केसमा त ल्याबबाट सिधै थाहा भइहाल्छ होइन। अरूको केसमा पनि त्यो चाहिँ हुन्छ, जस्तो चिउरीको बेसारहरू पनि तपाईँको जंगलमा पाइएकोमा अर्ग्यानिक होइन प्रमाणित गरेको भन्दा अन्य तपाईँको सामान्य अवस्थामा चाहिँ मलसल अथवा तपाईँको आफ्नो हिसाबले फर्टिलाइजरहरू हालेकोहरूमा कम पाउने, टिमुरकै तपाईँको यसमा पाइने मात्रा टिमुरको कन्स्टिट्युन्ट हुन्छ जुन तत्त्व हुन्छ त्यसमा पन्जेटिन स्मेल दिने तत्त्व होइन, त्यसमा पनि तपाईँको थोरै धेरै फरक पर्न सक्ने कुरा, तेलको मात्रा होइन भोलाटाइल ओइलको पर्सेन्टेजको कुराहरू त्यो फरक पर्न सक्छ।
1: तर पनि विश्व बजारमा त्यो माघै नहुने भन्ने त हुँदैन, हामीले व्यावसायिक रूपमा उत्पादन गरेका कुराहरू पनि विश्व बजारमा बिक्री चाहिँ हुन्छन्।
0: अब वस्तुभित्रको विज्ञान खोज्न थालेको छ बाहिरी संसारले अहिले होइन, अघि मैले भने अब हामी बेसार मात्रै चिन्छौँ, पहेँलो मात्रा मात्र हेर्छौँ बाहिरबाट, उनीहरूले त्यहाँ भित्रको चिउमेरीको होइन पर्सेन्टेज हेर्छ होइन, त्यसलाई मूल्य दिन्छ कि त्यो हिसाबले चाहिँ यो विश्व बजारमा भोलि यसले कहीँ कतै असर त पार्छ नै, त्यो लेभलमा हामी पुगेकै छैनौँ अहिले, किनभने हामीले त एक दुई स्टेप पनि ग्रेडिङ नगरिकन बेचिरहेछौँ अहिले। त्यो हिसाबले चाहिँ हामीलाई अहिले तात्विक फरक चाहिँ पारेको छैन, तर भविष्यमा चाहिँ यो तपाईँको खोज्छ, संसारले खोज्छ,
1: सोच्ने
0: विषय हो एकदमै।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जडीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना, जोखिम र ख्याल गर्नुपर्ने कुराहरूबारे वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जड़ीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना जोखिम र ख्याल गर्नुपर्ने कुराहरू बारेमा वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब उत्पादन भइसकेका वस्तुहरूको बजारीकरणका बारेमा चर्चा गरौं। नेपालमा जड़ीबुटीको उत्पादनपछि यसको बजारीकरण र मूल्य निर्धारणको अवस्था कस्तो छ त? किसानहरूले उच्च मूल्य पाइरहेका छन् कि छैनन्?
2: यो हेरियो भने, अध्ययन गरियो भने, विगत एक दशक यता हेरियो भने, म आफै 5-7 वर्ष जड़ीबुटीको क्षेत्रमा काम गरे, वनस्पतिको विभिन्न विधा हुँदै यही क्षेत्रमा काम गर्न लागेको 15-17 वर्ष भयो। यो हिसाबले यसको हेर्दाखेरि के देखिन्छ भने, जुन अरू वस्तुहरूको मूल्य बढेको छ नि, त्यो हिसाबले जड़ीबुटीको मूल्य चाहिँ बढेको देखिँदैन बजारमा। बढे पनि तपाईँको ज्यादै न्यून हिसाबले थोरै मात्र बढेको छ। यो हिसाबले अब उचित मूल्य पाए भन्न त सकिँदैन अहिले, होइन, किनकि कुनै कुनै जड़ीबुटीको त तपाईँको उनीहरूको उत्पादन होइन त्यो लागत मूल्य तपाईँको उठ्दैन कि, त्यति मेहनत पर्छ, होइन। टिमुरमै तपाईँको 5 वर्षसम्म कुरेर त्यसको फल कुरेर बेच्नुपर्ने अवस्था आउँछ, त्यसको टिप्नका लागि एकदमै दुःख हुन्छ, होइन, काँडाले गर्दा टिप्न दुःख हुन्छ, आधा टिपेर लैजाओ आधा मलाई दियाओ भन्ने अवस्था छ, त्यो काँडाले गर्दा त्यति दुःख हुन्छ। त्यो हिसाबले मूल्य उहाँहरूले सोचे जस्तो एकदमै जुन किसानले पाउने मूल्य र बजारमा हाम्रो विदेश पुग्ने मूल्यमा चाहिँ धेरै अन्तर छ कि, त्यहाँनिर त्यो बिचको ग्याप चाहिँ बढी छ। यो हिसाबले हेरियो भने अलिकति तपाईँको भ्यालु एडिसन गर्ने, ग्रेडिङसम्म गरेर त्यसलाई प्याकेजिङ अथवा लेबलिङसम्म गरेर बजार पुर्याउने अथवा विश्व बजारमा सिधै पुर्याउन सक्ने अवस्था आयो भने किसानको फेरिन्छ पनि कुनै बेला, कुनै दिन आउँछ होला त्यस्तो, होइन।
1: तपाईँले जोड्नुभयो कि यही कुरा, जस्तो कच्चा पदार्थको रूपमा मात्रै बेच्ने प्रवृत्ति अहिले हाम्रो प्रशस्त छ, जति पनि जडीबुटी छन् धेरै यसो कच्चा पदार्थकै रूपमा गइरहेको छ, मूल्य वृद्धि गर्नको लागि प्रोसेसिङ कुराहरू नभएको कुरा छ। किसानलाई यसबाट कतिको नोक्सान भइरहेको छ? यदि प्रशोधन र मूल्य वृद्धि गरियो भने चाहिँ किसानको जीवनमा कतिको सुधार आउन सक्छ?
2: धेरै सुधार आउँछ। जस्तो हामीले टिमुरमै काम गर्छौँ बढी त्यहाँ, होइन, अथवा तेजपातमा काम गर्छौँ, होइन। टिमुर सामान्यतया उहाँहरूले डाँडसितै अथवा तपाईँको भित्रको दाना ननिकालिकन बेचेको टिमुर 600 रुपियाँदेखि 800 सम्म बिक्छ भने, ग्रेडिङ गरेर दाना मात्र भित्रको बिउ मात्रै निकालेर उहाँहरूले बोक्रा मात्रै बेच्नुभयो भने, होइन, त्यसको 1500-1600-2000 पर्छ। त्यो हिसाबले चाहिँ अब ग्रेडिङ अलिकति मेहनत गरेर हाम्रो के छ भने, बेचिदिन्छु जे हुन्छ हुन्छ, होइन, जति आउँछ आउँछ भन्ने सोच आउँछ किसानहरूमा पनि। त्यो हिसाबले उहाँले अलिकति मेहनत गर्नेहरूले पैसा पार्नु पनि भएको छ, एक दुई स्टेप ग्रेडिङ गरेर, अथवा तपाईँको अहिले त विभिन्न जस्तो बोधिजित्तकै केसमा त तपाईँको अब यसको दाना जति सानो भयो त्यति मूल्य बढी पर्ने हो, जति ठुलो भयो होइन त्यति कम मूल्य पर्छ। ठुलोलाई बिउको रूपमा बिरुवा उत्पादन गरिदिने, सानोलाई चाहिँ तपाईँको मूल्य पर्छ 7-8 MM भन्दा तलकोलाई, त्यसलाई चाहिँ तपाईँको लाखौँमा बिक्री हुने हुँदाखेरि माला बनाएर बेच्ने, त्यो खाले सोच किसानहरूमा पनि आउन जरुरी छ।
1: त्यसै यस क्षेत्रमा चाहिँ सहकारी वा साना उद्योगहरूको भूमिका बढाउन चाहिँ के गर्न सकिन्छ जसले किसानलाई प्रत्यक्ष बजारसँग जोड्नको लागि सहयोग गरोस्?
2: एउटा महत्वपूर्ण पाटो चाहिँ बाइब्याक ग्यारेन्टी हो, होइन। बाइब्याक ग्यारेन्टी कस्तो हो भने, किसानले उत्पादन गरिसकेपछि यो मैले किनिदिन्छु, यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा, हेर्नुहोस्, होइन। कतिपय अब रुकुमतिर देख्छु मैले, त्यहाँ रोजमेरीको खेती भइरहेको छ अहिले, रोजमेरी हाम्रो बिरुवा त होइन तर त्यसको तेल राम्रो बिक्री हुन्छ बजारमा, त्यहाँ मेसिन आफैले राख्नु भएको छ, उहाँहरूले बिरुवा पनि आफै दिनुहुन्छ, त्यो किनिदिनु पनि हुन्छ कि, भनेपछि किसानलाई के ढुक्क भयो भने, यो चाहिँ फलेपछि किलोको कम्तीमा यति पर्छ, त्यस्तो खाले ग्यारेन्टी चाहियो कि, किसानहरू त्यो कुरामा ढुक्क हुनुहुन्न कि, मूल्य पाउने हो कि होइन, फलाइहाले पनि तपाईँको वर्षभरि रासन लगेको छ एउटा पसलबाट, त्यही तपाईँको पसलमा लगेर जति मूल्य भन्छ त्यतिमा छोडिदिनुपर्ने अवस्था छ। स्थानीय व्यापारी बाहेक तपाईँको सामान्य अलिकति बजारको व्यापारी अथवा तपाईँको अलिकति ठूलो बजारको व्यापारीसँग उहाँहरूको सम्बन्धै छैन, चिन्जानै छैन, यसले उहाँहरू घाटामा परिरहनु भएको छ, यसले मर्का पारिरहेको छ, त्यहाँनिर चाहिँ तपाईँको किसानहरू मर्कामा हुनुहुन्छ। हामीले पनि कार्यक्रम राख्यौँ, वनस्पति विभागले अथवा तपाईँको वनस्पति अनुसन्धान केन्द्रले पनि राख्छ कहिलेकाहीँ, किसानहरूलाई अलिकति ठूला व्यापारीहरूसँग भेटाइदिने, उहाँहरूलाई मूल्यको बारेमा तपाईँको छलफल गराइदिने, होइन। स्थानीय व्यापारीहरू त्यसमा खुसी त हुनुहुन्न तर उहाँहरूलाई फाइदा हुँदैन, त्यो हिसाबले भए पनि किसानलाई फाइदा होस् भन्ने हिसाबले हामी त्यस्ता खाले कार्यक्रमहरू पनि राख्छौँ, यो चाहिँ आवश्यक छ। र कहिलेकाहीँ तपाईँको न्यूनतम मूल्य सरकारले, स्थानीय सरकार, अहिले त 3 तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने एउटा मूल्य चाहिँ हामी दिन्छौँ या हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो। अर्को भण्डारणको तपाईँको हाम्रो प्र्याक्टिस एकदम कम छ र भण्डारणको प्र्याक्टिस छैन भनौँ, भण्डारण केन्द्र किसान केन्द्रहरू छैनन् हाम्रोमा, त्यसले गर्दा किसानहरूलाई डर छ, बिक्री भएन भने के गर्ने त, कहिलेकाहीँ तपाईँको कुहाएर फाल्नुपर्ने अथवा तपाईँको एकदमै नगण्य मूल्यमा दिनुपर्ने अवस्था पनि छ।
1: हजुर, एक कुरा चाहिँ मैले एउटा उदाहरण चाहिँ जोडेँ, जस्तो पूर्वी पहाडमा अलैँची प्रशस्त उत्पादन भइरहेको छ जसले चाहिँ उच्च मूल्य दिन्छ त्यो बालीले। 70 दशकमा चाहिँ सुरुमा अलैँचीको भाव एकदमै बढ्यो, किलोको 2500 बिक्री भयो, किसानहरू अवश्य धान खेती हुने जमिनमा अलैँची रोपे, त्यस पछाडि फेरि 75-76 सालतिर आइपुग्दाखेरि 500 रुपियाँमा झर्यो, फेरि धेरै निराश भयो छोडे, अहिले फेरि यसपालि 2500 रुपियाँ किलो पुग्यो भनेको यस्तो उतार चढावले चाहिँ किसानलाई कस्तो अवसर पर्छ र यही कुरामा चाहिँ हाम्रा पालिकाहरूले कस्तो भूमिका निभाउन सक्छन्?
2: एकदमै हो, यो महत्वपूर्ण कुरा हो, किनकि हाम्रो बजारको अनिश्चितता भनौँ न, हाम्रो उत्पादन छ, बजार हामीसँग छैन, हामी सबै अरूमा भर परिरहेछौँ। हाम्रो बजार कि इन्डिया हो होइन, छिमेकी देश इन्डिया हो, कि तपाईँको छिमेकी देश चाइना हो होइन, चीन हो अथवा अरू कुनै होला, डाइरेक्ट तपाईँको कुनै तेस्रो कन्ट्रीमा गएको उदाहरणहरू पनि छन् केही जडबुटीहरू, यो हिसाबले चाहिँ हामीलाई पछि पारेकै यही कुराले हो। भविष्य तपाईँको सुनिश्चितता नदेखेपछि कसैले पनि लगानी गर्दैन, कसैले पनि मेहनत गर्दैन। यहाँनिर सरकारहरूको भूमिका महत्वपूर्ण हुन्छ र सरकारी निकायहरू अथवा तपाईँको सरकारवाला निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ। कि त तपाईँको त्यसलाई एक स्टेप 6 महिना वर्ष दिनसम्म भण्डारण गरेर मूल्य पाउने बेलासम्म राखिदिन सक्ने खुबी हुनु पर्यो हाम्रो, होइन, किसानहरूलाई त्यो सेवा सुविधा दिन सक्नु पर्यो, होइन भने न्यूनतम मूल्य दिएर सरकारले किनिदिन्छ यसको बजार हामी खोजिदिन्छौँ भन्न सक्नु पर्यो, होइन, त्यो दुइटै कुरा गर्न नसकेको अवस्था छ। भण्डारण केन्द्रहरू अहिले कहीँ कतै अदुवाको केसमा, अरू केही तपाईँ जडबुटीको केसमा, कहीँ किसान केन्द्रहरू बनाउन थालेको, फलफुलको केसमा पनि फाटाफुट्टो बन्न थालेका छन्, यो राम्रो कुरा पनि हो, तर यही हो, भविष्य नदेखेर तपाईँको होइन त्यसपछि के गर्ने भन्ने उसले अप्ठ्यारोमा पर्छ। एकचोटि मर्का पर्ने बित्तिकै, एकचोटि घाटामा जाने बित्तिकै त्यो व्यवसाय छोडेर मान्छे हिँडिहाल्छ, होइन, अलैँचीको केस होस् या तपाईँको थुप्रै अरू जडबुटीहरूमा पनि त्यस्तो भएको छ, होइन, अलैँची के अरे तपाईँको तेजपात होइन टिपेर कुनै सिजनमा बिक्री भएन भने, कुनै तपाईँको भण्डारण गर्न पाइएन भने त्यो पात कुहिएर जान्छ। हामीले किलोको 40-45 उदयपुरदेखि लिएर तपाईँको पश्चिम नेपालतिर पनि यसको थुप्रै खेती भएको छ, 45-50 रुपियाँ किलो बेच्छौँ हामीले, 12 पत्ताको तपाईँको इन्डियाको माटोहरूमा गयो भने 12 पातको चाहिँ 80-60 रुपियाँ होइन, नेपाली 100 रुपियाँसम्म पर्छ। त्यो भ्याल्यु एडिसन हामीले यही गर्न सक्यौँ भने त्यो कुराहरूमा हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। सरकारवाला निकाय, स्थानीय सरकारले चाहिँ तपाईँको कम्तीमा त्यसको ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने, होइन, लेबलिङ गर्ने, प्याकेजिङ गर्ने कुराहरू गरेर विश्व बजारमा भोलि 6 महिना वर्ष दिनसम्म टिक्ने बनाइदिने हो भने आफै राखेर पनि बेच्न सकियो र तपाईँको त्यसलाई बजार खोजेर बेच्ने समयसम्म त्यो चाहिँ सडेर जान्थेन, होइन। यो कुरामा चाहिँ हाम्रो विशेष भूमिका, अनुदान पनि यी कुराहरूमा हुनुपर्छ अब, होइन, लघु उद्यमहरू खोल्ने कुराहरूमा पनि हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ समूहहरूलाई, र तपाईँको स्थानीय सरकारहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने कुराहरू यी हुन् जस्तो लाग्छ।
1: जडीबुटी तथा बहुमूल्य रुखको खेतीका बारेमा पानी र पर्वत विशेष बदल नेपालमा अहिले हामी छलफल गरिरहेका छौँ। वनस्पतिविद डाक्टर मित्र पाठक हुनुहुन्छ हामीसँग। अवश्य हामी अलिकति जोखिम र चुनौतीहरू हामी त जोड्दै आएका छौँ, जोड्न त्यो जोखिम चुनौती र यसलाई थप छलफल गरौँ। यस खेती संलग्न हुनुभयो किसानले बुझ्नै पर्ने जोखिम चाहिँ के, एकदमै यो जोखिम चाहिँ मैले भोलि सहन पनि सक्छु है भन्ने कुरा चाहिँ एकदम छोटो बुझ्नुपर्ने कुरा चाहिँ के हो?
2: बजारै हो, बुझ्नुपर्ने बजार हो। यसको बजार कस्तो छ, एउटा त अघि नै हामीले प्रजाति पहिचानका कुराहरू यताउता हामीले गरिसक्यौँ, ती पछिको कुरा भनेको बजारको निश्चितता हो। बजार निश्चित हुन्छ भने चाहिँ होइन आत्मबल पनि दह्रो हुन्छ, त्यसपछि गएर यही कुरो अनिश्चित छ फेरि नेपालमा, हामी कहाँ अथवा किसानलाई अनिश्चित पनि यही छ। र अलिकति ढुक्क हुने कुरा चाहिँ बजारको कुरा हो, जस्तो अहिले हामी बोधिचित्तको बारेमा हामीसित सल्लाह लिनुहुन्छ, हामी आफै सरकार अथवा सरकारी निकायहरूले प्रमोट धेरै प्रमोट गरेको अवस्था छैन, बोधिचित्तलाई आफै किसानहरूले गरिरहनु भएको छ, हामीले मात्रै तपाईँको यसको महत्व बुझाउने, यसको मूल्य यस्तो हो, यसरी खेती प्रविधि यस्तो हो, हामी अध्ययन गरेको हिसाबले भनिरहेछौँ, होइन, तर हामी आफै बिरुवा उत्पादन गरेर उहाँहरूलाई बाँडिरहेको छैनौँ, होइन। यो हिसाबले हेर्दाखेरि उहाँहरूलाई बजारको सम्भावना पनि यस्तो यस्तो छ है, होइन, जस्तो म चाइनाको 10 प्रोभिन्समा गएँ, त्यहाँ जाँदाखेरि मैले पहिलो तपाईँको चासो चाहिँ त्यो बोधिचित्तको व्यापारको हुन्थ्यो कि कस्तो छ भन्ने कुरा, होइन, यो तिमालका गाउँ गाउँ घर घर डुलेर त्यसको अध्ययन गरेको हिसाबले मैले चाहिँ त्यसको बजार कस्तो छ भन्ने बुझ्थेँ, होइन। त्यो हिसाबले हेर्दाखेरि अझै धेरै देशमा चाहिँ यो पुग्नै बाँकी रहेछ, अझै 2-4 चाहिँ यसको मूल्य चाहिँ होइन 8-10 घट्दैन कि जस्तो लाग्छ, त्यो अनुमानको भर मात्रै भयो हाम्रो पनि के, भोलि हुनसक्छ अहिले तपाईँको ड्रागन फ्रुट पहिला तपाईँको 700-800 रुपियाँ बजारमा हालेर किन्ने, 1000 रुपियाँसम्म पनि किनेको रेकर्ड छ, होइन, अहिले 200-250 झरिसकेका छ।
1: किवी पनि त्यस्तै भयो,
2: एकदमै अब किवीको अहिले तपाईँको अब त्यसलाई अलिकति भ्यालु एडिसन गर्नु पर्यो अथवा तपाईँ अलिकति चेन्ज गर्नु पर्यो कि, जस्तो सल्यानको गुराँसीमा एउटा किवीको फटुलो फार्म छ, उहाँहरूले किवी बेच्नुभयो 1-2 ट्रक गयो ठाउँ ठाउँमा, 1 बिक्री भएन, उहाँले ठ्याक्कै के आइडिया ल्याउनु वाइन बनाइदिनु भयो, त्यो गर्न सक्नु पर्यो।
1: त्यस्तै जस्तो दीर्घकालीन बाली भएकोले लगानी फिर्ताउन ढिलाउने कुरा त हामीले चर्चा गरिहाल्यौँ रुख प्रजातिमा चाहिँ, अनि बीचमा रोग किरा लाग्ने, मौसमी असर पर्ने, यस्ता किसिमको कुराहरूले चाहिँ कतिको प्रभाव पार्न सक्छ कि?
2: पार्छ नै एकदमै। यसमा चाहिँ प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। प्राविधिक ज्ञान चाहिने, विज्ञ चाहिने यति बेला हो। किसानले के रोग लायो भनेर पत्तै नलाग्न सक्छ। कतिपय अवस्थामा विज्ञले अध्ययन गरिरहनु पर्ने होइन, फौजी किराले कति सतायो हामीलाई होइन, कति पछि मात्रै तपाईँको त्यसको अझै निराकरण हुँदैन, त्यो लाइहाल्यो भने तपाईँको थुप्रै सखाबी पार्छ होइन। त्यस्ता थुप्रै रोगहरू छन्। 60को दशकमा एकचोटि तपाईँको तराईतिर सिसोको जंगल पुरै तपाईँको लगभग मासियो, डाइब्याक भन्छ त्यो माथिबाट, तपाईँ कलिलो मुना खाएर रुखै माऱ्यो होइन, अब त एक किसिमको फङ्गसले तपाईँको एट्याक गरेर रहेछ होइन। तपाईँ मोनोकल्चर कहिले काहीँ हानिकारक हुन्छ। खेती गरियो भने पनि तपाईँ धेरै थरी मिसाएर गर्ने, त्यो गर्दाखेरि एउटा प्रजातिमा लागेको रोग अरूमा डाइरेक्ट नलाग्न पनि सक्छ। फरक फरक समयमा फल्ने अथवा तपाईँको उत्पादन दिने हुँदाखेरि तपाईँको फाइदा पनि फरक फरक समयमा लिन सकिन्छ। त्यो सबै अलिकति बुझेर अध्ययन गरेर त्यसमा लाग्ने रोगहरू के हुन्, सम्भावित रोगहरू होइन, त्यसको बारेमा दबाई के हुन् होइन, यी कुराहरू विज्ञहरूसित होइन छलफल गरेर अथवा तपाईँको अलिकति जानकारी लिएर थोरै खेती गर्न थालेपछि अब त्यसका सम्भावित चुनौतीहरू के हुन् त्यो पनि
1: तयारी हुनु पर्यो,
2: सँगसँगै एनालाइसिस गर्नु पर्यो।
1: जोखिमकै कुरा गर्दा एउटा उदाहरण, 70को दशकको सुरुतिर त्यसका विभिन्न ठाउँमा यो पाउलोनिया भन्ने एउटा रुख रोप्ने होड नै चल्यो। एकदम राम्रो काठ हुन्छ, महँगोमा बिक्री हुन्छ, छिटो हुन्छ, 10-12 वर्षमा हुन्छ भनेर महँगोमा बिरुवा 200-300 सयमा एउटा बिरुवालाई लिएर पनि बिक्री गरे सुरु सुरुमा, पछि पछि अलिकति घट्यो पनि। काठबाट मनगि आमदानी हुने लोभमा चाहिँ धेरैले रोप्नु भयो, तर अहिले चाहिँ उहाँहरू चाहिँ किसानहरू एकदमै घाटामा गइयो त्यो चाहिँ भनेर भन्नुहुन्छ। अब यही तरिकाले खेती गर्दा वा गलत प्रजाति छनौट गर्दा किसानले ठूलो घाटा बिहोर्नु परेका यस्ता उदाहरणहरू तपाईँले अरू केही देख्नु भएको छैन?
2: छन्। नेपालमा अब एकचोटि एलोभेराको खेती भएपछि त हुन्थ्यो होइन, त्यो पनि लार्ज स्केलमा इन्डियाले किनिदिन्छ अरे भनेर खेती गरियो भन्ने सुन्छु, मैले पनि सुनेको कथा होइन। पछि किनिदिएन, त्यसको मूल्य जुन पाउनुपर्ने हो पाइएन, त्यसपछि त्यो चाहिँ खेतैमा नाश भयो अरे, खेतैमा नष्ट गरे अरे भन्ने हल्ला हामीले पनि सुन्यौँ त्यति बेला होइन। पौलुनियाको कुरा पनि त्यही भयो। अब यस्ता हुइमहरू आइरहन्छन् नेपालमा, हेर्नुहोस्, पटक पटक अथवा प्रत्येक 5 या 10 वर्षमा यस्ता हुइमहरू आइरहेछन्। अब यी बोधिचित्तहरू पनि होइन, यी रक्तचन्दन अगरवुडहरू पनि, अगरवुडको पनि टेक्निकल बाटो कमजोर छ नेपालमा। जस्तो इनोकुलेसन गर्ने, यसलाई काठ सुगन्धित बनाउने कुराहरू खेती धेरैले गरिसकेका छन् धामधाममा होइन, तर तपाईँको यसको प्राविधिक बाटो पनि सँगसँगै सिक्नुपर्छ भन्छु। मैले अहिले केही व्यापार गर्नेहरूसँग पनि भेटघाट हुँदाखेरि तपाईँहरूले यो बारेमा तालिम दिनुहोस् न, म आफै पनि सिकेको छु, म मलेसिया गएर अगरवुडको खेती पुरै तपाईँको फ्याक्ट्री सहितको खेती हेरेर आएको, त्यहाँ खेती, त्यसको इनोकुलेसन, अनि तपाईँको त्यसको प्रोडक्टहरू बनाउने होइन, अब तपाईँको ग्रेडिङ हुँदो रहेछ त्यसको एबीसीटी भन्ने, अब तपाईँको किलोको 50 लाखसम्म पनि बिक्री भएको छ त्यहाँ ग्रेडको हिसाबले होइन, अब त्यही ग्रेडको नेपालमा उत्पादन हुन्छ हुन्न होइन, भोलि उत्पादन भइहाल्यो भने त्यसको मूल्य कसरी पार्ने, अब रक्तचन्दन त्यस्तै होला, त्यो पनि एबीसीटी हुन्छ, ग्रेड हुन्छ, सामान्य एकदमै हटहुट पसेको काठ पसेकोहरू तपाईँको 5,000 10,000 लिएर 15,000 20,000 प्रति केजी हुन्छ होइन, अब श्रीखण्ड त्यस्तै होला होइन, सबैको तपाईँको ग्रेडिङ हुन्छ, आफ्नो आफ्नो तपाईँको क्वालिटी हुन्छ, अथवा त्यसलाई चाहिँ तपाईँको त्यो गर्ने अवस्था हाम्रोमा छ कि छैन, अथवा त्यो लेभलको ज्ञान छ कि छैन, त्यो लेभलका प्राविधिकहरू छन् कि छैनन्, यी कुराहरू चाहिँ एकदम बुझेर मात्र यसमा चाहिँ हाम फाल्नको लागि अनुरोध गर्छ। कि नत्र भने तपाईँको त्यही एलोभेराको जस्तो तपाईँले भने जस्तो पौलोनिया होइन, यी कुरो अब यी पौलोनियाहरू तपाईँको चाइनातिरबाट आयो भने होइन सुनियो त्यति बेला, अब उनीहरूकोमा जति पनि फैलिने के मिचाह त होइन होला, मिचाह पनि हो भन्ने कुरा थियो होइन, कुनै बेला त त्यहाँ चाहिँ फैलिने, आफै
1: फैलिने
2: यहाँ फैलिने त पाएन, बढ्ने अरूलाई डोमिनेट गर्ने होइन, त्यस्तो हिसाबले चाहिँ तपाईँको यो पुरै छोपेको भन्ने त्यहाँ सुनिन्थ्यो होइन। अब भनेपछि अब हुइममा हल्लाकै पछि लाग्ने होइन कि, त्यसको चाहिँ वास्तविक कुरा बुझेर त्यसको चाहिँ बजार, अहिले बजार छ, 10 वर्षपछि के हुन्छ त्यो पनि सोच्नु पर्यो क्या। हामीले के सोचिरहेछौँ भने अहिले एउटा रुख, अब होइन एउटै रुखको लाखौँ पर्या छ, कुनै कुनै बिरुवाहरूको पर्छ पनि होइन रुखहरूको, त्यो 10 वर्षपछि कति पर्छ त्यो पनि एनालाइसिस गर्नु पर्यो।
1: कुनै पनि जडीबुटीको खेती प्रवर्धन गर्न थाल्यौँ भने यता खेती हुन थालेपछि यसको त बजार धेरै रहेछ भनेर जंगलमा अथवा प्राकृतिक वासस्थानबाट दोहन पनि बढ्छ भनेर पनि भन्छन् कतिपयले, भनेको त्यहाँबाट यसको बजार छ भने चाहिँ बजारको लागि त्यहाँ खोज्न जाने कुरा, यसले चाहिँ यो अति दोहनका कारण केही जडीबुटी प्रजाति लोप हुने खतरा छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी सन्तुलनमा राख्न सकिन्छ?
2: एकदमै महत्वपूर्ण विषय अहिलेको, जस्तो पश्चिम नेपालबाट अहिले छुत्रो, त्यता चोत्रा भन्छन् होइन, त्यसपछि गएर अहिले गुजरगानो होइन, लगभग सकिने अवस्थामा छ त्यहाँ, ट्रकका ट्रक गए, यसमा दुईटा बस हुन्छ, एउटा त अब गुजरगानो अहिलेसम्म खोजिएकै थिएन होइन, किसानले खोजे थोरै भयो भने मूल्य पारे त के फरक पर्यो, अहिलेसम्म चोत्राका झाडी जति पनि थिए होइन, तपाईँको अब अहिले खोजे चोत्रा काटे र तपाईँको पैसा पारे त के फरक पर्यो भन्ने एउटा पक्ष त पनि छ होइन, थोरै धेरै आमदानी गरे किसानले त के बिग्रियो भन्ने कुरा पनि छ। सँगसँगै के हो भने अब तपाईँको हामीले जुन चोत्राका फल टिपेर खाइन्थ्यो होइन, अब त्यो फल टिपेर खाने अवस्था चाहिँ नरहने हो कि होइन, किनकि यो दिगो तपाईँको सङ्कलनको कुरा आउँछ कि, दिगो सङ्कलन चाहिँ भएन। हामीले छुटपुर चाहिँ दियौँ मानौँ, अथवा तपाईँको सङ्कलन गर्न त दियौँ, उहाँहरूलाई अनुमति दियौँ, तर त्यो दिगो सङ्कलन विधि सिकाएनौँ। त्यसले गर्दाखेरि तपाईँको डाँठ पनि बिक्री भयो। ढुङ्गा मुनिबाट कापा मुनिबाट म धेरै ठाउँमा पुगेको छु फिल्डमा, होइन, त्यो कापा मुनि गएको जरा पनि तपाईँको तानेर बेचिरहनु भएको छ। त्यस्तै प्राकृतिक अवस्थाबाट सकिनलाका जडीबुटी थुप्रै छन् हेर्नुहोस् यहाँ, होइन, सतुवा सकियो पहाडमा, होइन, पाषाण वेद भन्ने सकियो, होइन, पाषाण वेद ढुङ्गा छाडेरै निस्किने हो त्यो, होइन, तपाईँको अहिले गुजरगानु सकिँदैछ, होइन। अब यी त ठुला देशले ठुलो मात्रामा होइन त्यो कुन औषधिमा प्रयोग गर्छन् यिनीहरूले लान्छन्, त्यो त चाहियो, होइन। अब चोत्रोको त तपाईँको धुलो पाउडरै बनाएर पूर्वी नेपालमा तपाईँको पाउडर बनाउने फ्याक्ट्रीहरू छन् अरे, त्यहाँबाट पाउडर बनाएर जान्छ भन्ने पनि सुनिन्छ, होइन। त्यो हिसाबले हेर्दाखेरि त यी त सकिने हुन्। दिगो सङ्कलनको कुरा हामी सँगसँगै सिकाउनु पर्यो, यसमा हामी चुकेका छौँ, प्राविधिकहरू चाहिँ यसमा चुकेका छौँ। हामीले छुटपुर्जी अथवा तपाईँ तिनीहरूलाई त्यो अनुमति दिनु अगाडि नै एउटा तपाईँको होइन कुन किसिमको हुन्छ उनीहरूलाई तालिम दिएर अथवा त्यो दिएर दिगो सङ्कलनको कुरा चाहिँ सिकाउनुपर्छ। नत्र भविष्यमा चोत्रो थियो अरे अथवा गुजरगानु थियो अरे होइन, यो तपाईँका लोप भएका डाइनोसरका कथा जस्ता हुन्छन् कतिपय जडीबुटीहरू।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पतिविद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौँ। अवश्य हामी अन्तिम चरणमा आएका छौँ, अब अलिकति नीति, सरकारी भूमिका र भविष्यको बाटोमा चर्चा गरौं। जडीबुटी तथा बहुमूल्य रूख खेतीलाई प्रवर्धन गर्न सरकारको नीति, अनुदान वा कार्यक्रम पर्याप्त छ कि छैन, के कस्ता नीतिगत सुधारहरू आवश्यक देख्नुहुन्छ यतिखेर?
2: यो चाहिँ महत्वपूर्ण कुरा हो। अब भविष्य हामीले होइन जापानिजहरूको उखान छ अरे, अब तत्काल फाइदा लिने हो भने फुल रोप, अलिकति लामो समयपछि आम्दानी लिने हो भने रुख रोप भन्छ अरे उनीहरूले, होइन, अथवा तपाईँको शिक्षामा लगानी गर, अथवा तपाईँको निरन्तर तपाईँको उसमा चाहिँ अलिकति दिगो रूपमा चाहिँ सोच्नु पर्यो भन्ने कुरा हो यो, होइन। अहिले नेपालमा भू उपयोग नीति आएको छ, यसले यो हाम्रो मार्जिनल ल्यान्डहरू होइन अथवा भूमि बैङ्कको कुरा पनि सुनिन्छ, होइन, तपाईँको भू उपयोग नीति, तपाईँको भूमि बैङ्कको कुरा, होइन, यसको नियमावलीको कुरा, कार्यविधिको कुराहरू मैले पढेको छु। अब यसलाई चाहिँ तपाईँको सरकारी स्तरबाट, सरकारी तौरबाट अक्षरशः तपाईँको पालना गराउने अथवा स्थानीय सरकारमा भूमि बैङ्क स्थापना गर्नु भन्ने गर्न सकिने भन्ने कुरा छ, एकदमै महत्वपूर्ण कुरा छ यो। अहिले यो तपाईँको छोडिएका जमिनहरूलाई अरू कसैले, व्यक्तिले पनि पायो या अरू कुनै तपाईँ संघ संस्थाहरूले अथवा गुठीहरूले अरू कुनै उसले पनि तपाईँको प्रयोग गर्न पाउने गरेर, उत्पादन लिन सक्ने गरेर यो नीति आएको छ, यो राम्रो कुरा छ। यो सैद्धान्तिक रूपमा एकदमै राम्रो कुरा छ, व्यवहारिक रूपमा कति सफल हुन्छ, तर यो हामीले खोजी गरेका छैनौँ। म देख्छु विभिन्न देशहरू तपाईँको घुम्ने क्रममा, होइन, कुनै एउटा पहाडको डाँडोमा भएको एउटा सामान्य हाम्रो पाटो भनौँ न, गरा, खेतबारीका गरा जस्ता गराहरू पनि उनीहरूले एउटा एउटा तपाईँको होइन सबै जमिनको सदुपयोग गरेका छन् कि उत्पादन लिनलाई। त्यो नीति कहिले आउँछ हाम्रोमा जस्तो लाग्छ क्या मलाई? अहिले जस्तो सहरतिरको आकर्षणले गर्दाखेरि होइन बारी खेतबारी छोडिएका छन्, घरहरू उजाडिएका छन्, पहाड तपाईँको बाँदरले होइन बाँदरको कुरा व्यापक आउँछ, अब बाँझो पनि छ होइन छोडिएका छन्। अब यो जंगलकै छेउछाउको जमिन कति प्रयोग भएको छैन, खोलाको छेउछाउको जमिनमा अब यो त प्रशस्त हुन सक्छ, यी हाई भ्यालु टिमटिज हामीले जति पनि कुरा गऱ्यौँ नि, यी खोलाको छेउमै लगाइदिए पनि हुने रुखहरू छन् क्या, थुप्रै छन् त्यस्ता रुखहरू। अब बाँदरले सताइएका ठाउँमा यही अहिले मेगाडेमियाको कुरा धेरै सुनिन्छ होइन, अब तपाईँको हाम्रै तपाईँको ओखर, हाम्रै टिमुरको कुराहरू कम सुनिन्छ कि, टिमुरलाई छुँदै छुँदैन होइन, रोजमेरीलाई बाँदरले छुँदैन होइन, बाँदरले सताइएका ठाउँमा रोप्ने थुप्रै अरू बिरुवाहरू पनि छन् होइन। अब यी कुराहरूलाई चाहिँ तपाईँको प्रमोट गर्न सकिन्छ। एक त अब हुन त यो स्टन जस्तो हुन्छ अथवा तपाईँको यस्तो हुँदैन भन्ने कुरा पनि छ, बाँदर किन गाउँ पछि अध्ययन भएको छैन, किन त्यसको पपुलेसन बढिरहेछ होइन, त्यो कुराहरूको पनि अध्ययन हुनु जरुरी छ जस्तो लाग्छ होइन, यसको व्यवस्थापनको पाटो यति सजिलो चाहिँ छैन सोचे जस्तो त। तर पनि कम्तीमा त्यसले खाने फल आफ्नो ठाउँमा छ, जङ्गलमा रोप्दै पनि जाने र प्लस त्यसले नछुने बिरुवाहरू पनि थुप्रै छन्, यिनै रुखहरू लगाइदिए पनि हुन्छ, अगरवुड लाउने, तपाईँको श्रीखण्ड लाउने होइन, काठ बेच्नेलाई त त्यसले फरक पारेन नि त होइन, रक्तचन्दन लाउन सक्यो कतिपय ठाउँहरूमा। अब थुप्रै बोधिचित्तलाई नै छुँदैन तपाईँको, काँडा हुन्छ होइन, अब यस्ता किसिमका तपाईँको बिरुवाहरू छानेर होइन रोप्न सकियो भने पहाडमा तपाईँको टुनीको बोटोहरू लाउन सकियो। अब सालसिसो हाम्रो प्राकृतिक अवस्थामा जे जे छन् त्यसलाई व्यवस्थापन आफ्नो ठाउँमा गर्नु पर्यो र खाली भएका ठाउँमा अलिकति तपाईँको लाउन सकिने हाई टिम्बर प्लान्टहरू होइन हाई भ्यालु प्लान्टहरू रोप्ने नीति चाहिँ तपाईँको यो आउन आएको छ नीतिगत रूपमा पनि होइन, यसलाई सम्बोधन गर्न चाहिँ धेरै जरुरी छ।
1: जस्तो अहिले नि कतिपयको गुनासो चाहिँ घरकै छेउछाउमा रोपेको 29 को काठसम्म मैले अलिक पर घर बनाउनलाई लान खोजेँ भनेदेखि सजिलो छैन, मैले उत्पादन गरेका यी जडीबुटीहरू चाहिँ निकासीको लागि एकदमै धेरै समस्या भोग्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ गुनासो गर्नुहुन्छ। भनेको कसैले व्यावसायिक रूपमा अथवा सामान्य रूपमा घर परिवारमा खेती गर्छ भने उनीहरूलाई सहजीकरण गर्नको लागि चाहिँ के गर्नु?
2: एकदमै त्यो सरकारी नीति स्पष्ट हुनुपर्छ, यो हामीले चाहिँ अप्ठ्यारो पार्ने भन्दा पनि उहाँहरूलाई सहजीकरण गर्नतिर जानुपर्छ। अब घरमा फलाएको तपाईँको होइन, हुन अहिले टिमुरको पनि तपाईँ छुटपुर्जी लिन्छन्, तपाईँ घरै फलेको हुन्छ। बोधिचित्तको केसमा त एकचोटि त्यो कुरा पनि उठ्यो होइन, त्यसको तपाईँको कर तिर्ने नतिर्ने भन्ने कुराहरू। अब यी घर फलाएका फलहरू होइन, फलफुल जस्तै तरिकाले तपाईँको वेतन कसरी सहजीकरण गर्न सकिन्छ किसानलाई होइन, सहजीकरण गर्ने हो हामीले आमदानी लिन सक्ने ठाउँमा लिने पनि हो। सरकारले तपाईँको कर नलिकन अथवा समय सामान्य ऊ नलिकन देश अथवा को अर्थतन्त्र बाँच्ने अवस्था पनि नरहला, तर त्यसको अध्ययन पनि गहिरो रूपमा अध्ययन प्रक्रिया सजिलो नै बनाउनु पर्यो, सहजीकरण गरिदिने हो हामीले, अप्ठ्यारो पार्ने चाहिँ होइन जस्तो लाग्छ। यसमा सम्पूर्ण हामी अब सरकारी निकायहरू अथवा सरकारवाला निकायहरूको पनि सहजीकरणको भूमिका अझै सहज हुनुपर्छ। भविष्यमा चाहिँ एकदम सजिलोसँग उहाँहरूले चाहिँ देशमै रमाएर खेती गर्ने होइन, तपाईँको यसलाई चाहिँ तपाईँको तुलनात्मक लाभको विषय सम्झेर जडीबुटी खेतीबाट चाहिँ मेरो भविष्य यही छ, म भविष्यमा चाहिँ झोला बोकेर चाहिँ विदेश जान पर्दैन भनेर युवाहरूलाई पनि आकर्षित गर्ने खाले कार्यक्रमहरू ल्याउन तत्काल आवश्यक छ यो चाहिँ होइन। अब यो हामीले ऋण दिने अथवा तपाईँको यो दिने भनेको छ, यी कुराहरूमा पनि प्रमोट गर्न सकियो भने, आकर्षित गर्न सकियो भने युवाहरूलाई होइन, जानै पर्ने अवस्था हो भने पनि अहिले खाली जमिनको सदुपयोग गरेर जाने हो, घरकालाई हेर्न लाउँदै गर्ने, 5 वर्षपछि फर्केर आउँदा त्यो चाहिँ तपाईँको नियमित आमदानीको चाहिँ तपाईँको स्रोतको रूपमा चाहिँ विकास होस् भन्ने हिसाबले सोच्न जरुरी छ जस्तो लाग्छ।
1: अब अन्तिममा आज कार्यक्रममा हामी अन्तिम चरणमा आएछौँ, जाँदै गर्दा यस क्षेत्रमा आकर्षित हुन चाहने नयाँ किसान वा युवा उद्यमीहरूलाई तपाईँ वनस्पति विज्ञको हैसियतले के सुझाव दिनुहुन्छ जसले चाहिँ उनीहरूलाई सोच्दा सोच्दै मात्र नभई सफलतापूर्वक पेसामा टिक्न पनि मदत गरोस्?
2: योजना बनाउनुहोस् होइन, मैले युवाहरूलाई त विशेष गरेर के भन्छु भने सिजन त छोप्नै पर्छ, अब जडीबुटी खेतीका लागि जस्तो बर्खे अहिलेको सिजन उपयुक्त सिजन हो होइन, खाली जमिन छ भने धेरै नसोच्नुहोस् होइन, एक दुईजना विज्ञहरूलाई सोध्नुहोस्, अफिसमै जानुहोस् होइन, अलिकति समय निकाल्नुहोस् कि, समय पनि लगानी हो होइन, अध्ययन सबै विषयको ज्ञान सबैलाई नहोला होइन, तर इच्छा शक्ति राख्नु पर्यो र थोरै समय निकालेर सिक्नु पर्यो, त्यसको मैले भने जस्तो त्यसको आमदानी कहिले हो, तपाईँको खेती गर्ने आमदानी कहिले लिने हो, यो हावापानीमा हुन्छ कि हुँदैन होइन, ती कुराहरू यावत कुराहरू कहाँ कहाँ छ, यसको व्यापार कति छ, अहिले बजार मूल्य 5 वर्षपछि 10 वर्षपछिको बजार मूल्य कस्तो हुनसक्छ, ती कुराहरू थोरै धेरै जानकारी पाइन्छ कि, कसैले भविष्यवाणी नगर्ला, 10 वर्षपछिको बजार मूल्य त हामीलाई पनि थाहा हुँदैन होइन, विज्ञ मै भन्नेलाई पनि थाहा नहुनसक्छ, तर एउटा केही न केही तपाईँको सल्लाह त दिन्छ त, प्राविधिक सल्लाह त अहिले संसारमा यस्तो छ है, संसारमा यसको मूल्य यस्तो छ, संसार यो यहाँ बिक्री नभए पनि विदेश जान सक्छ, अथवा तपाईँको नेपालमै उत्पादन भयो भने यसको मूल्य यहाँ हुन्छ, थुप्रै छन् त्यस्तो सम्भावनाहरू। एक त प्राकृतिक अवस्थाबाट तपाईँको जडीबुटी त्यसै खेर गइरहेछन् प्रत्येक वर्ष होइन, यासा गुम्बा किलोको 30-32 लाख पर्नेदेखि लिएर होइन, विदेशबाट आएको बिरुवा केशर किलोको 15 लाख छ होइन, 1500-2000 माथिको हाइटमा खेती गर्न सकिन्छ होइन, थुप्रै यस्ता बिरुवाहरू छन् ग्यानोडरमा तपाईँ गुच्छी च्याउहरू किलोको 10,000-20,000 तपाईँको बिक्री भइरहेछ, अहिले ग्यानोडरमाको खेती भइरहेछ नेपालमा, र युट्युबहरूमा पनि भिडियो कतै कतै भेटिन्छ होइन, पाल्पामा भक्तपुरमा खेती भइसकेको छ, यसको बिउ उत्पादन भइसकेको छ, यी कुराहरूमा तपाईँको केबाट चाहिँ आमदानी लिन सक्ने हो मैले होइन, जङ्गली अवस्थामा आफ्नो ठाउँमा जङ्गलकै छेउमा छौँ भने हामीले त्यहाँबाट के निकालेर बेच्न पाइन्छ, मैले बयान नगरेका कुराहरू महत्त्वपूर्ण जडीबुटीहरू के छन् त्यहाँ, त्यो कुरातिर अलिकति चासो हुनु पर्यो, र खेती गर्ने हो भने कुनै एउटा प्राविधिक अफिसमा गएर जानकारी लिएर आउनुहोस् न, हामी कहाँ आउनुहोस्, वनस्पति विभाग छ, वनस्पति अनुसन्धान केन्द्रहरू छन् तपाईँको कम्तीमा 7 वटा, देशभरि वनस्पति अनुसन्धान केन्द्रहरू कहाँ कहाँ छन् यसो एकचोटि गुगल गर्नुभयो भने
1: थाहा
2: भइहाल्छ, त्यो सल्यान आसपास हुनुहुन्छ, आफ्नो जिल्ला वरिपरि हुनुहुन्छ भने आउनुहोस् हामी सहयोग गर्छौँ होइन, पूर्वमा तपाईँको इलाममा छ होइन, जनकपुरमा छ हाम्रो, मकवानपुरमा छ होइन, नेपालगञ्जमा छ, धनगढीमा छ, जुम्लामा छ होइन, सल्यानमा छ, अब तपाईँको वनस्पति विभाग थापाथलीमा छ, त्यहाँ गएर तपाईँको विस्तृत जानकारी लिन सकिन्छ, कुनै विषय विज्ञको जानकारी चाहियो भने हाम्रो विभागले पनि दिइहाल्छ होइन, विभागले पनि दिइहाल्छ, तपाईँको केन्द्रीय कार्यालयहरू छन् गोदावरीमा, जहाँसुकै गएर जानकारी, अनि डिभिजन वनहरू छन् कि, प्रत्येक अरूभन्दा त वन अफिसहरू नजिक छन् नि त, वनमा जाने बित्तिकै नि केही न केही त जानकारी उहाँहरूले पनि दिनुहुन्छ नि त, सबै कुराको जानकारी नहोला सबैलाई, तपाईँको कृषि शाखाहरू छन् होइन, यसो तपाईँको पालिकामा गएर जानकारी लिए पनि हुन्छ, अहिले विभिन्न पालिकाहरूले हामीसित सहकारी गरिरहेछन्, यिनै तपाईँको बहुमूल्य रुखहरूको खेतीका लागि अथवा कृषकहरूलाई कसरी प्रमोट गर्न सकिन्छ भनेर हामी पालिकाहरूसित सहकार्य गरिरहेछौँ। त्यो हिसाबले इच्छा शक्ति हुनु पर्यो, आउनु पर्यो, होइन ठाउँमा आउनु पर्यो, केही कुरा बुझ्नु पर्यो। लगानी धेरै पनि चाहिँदैन, म भन्छु कि त्यति धेरै लाखौँ लगानी पनि चाहिने होइन, केही हजार लगानी गरेर तपाईँ हामीले खेती सुरु गर्न सक्छौँ। जग्गा बाँझो नराखौँ, होइन, फालिएका छोडिएका आफ्ना पहाड़तिरका जग्गाहरू सदुपयोग गर्ने चलन बढ्या छ अहिले। असर मेरो ठाउँमा यस्तो जग्गा छ, मैले टिमोर लाउन चाहन्छु, मैले मलागिरी लाउन चाहन्छु, मैले तेजपातै भए पनि लाउँछु अथवा बोधिचित्त लाउँछु, रक्त चन्दन तपाईँको के हुन्छ श्रीखण्ड, होइन, यो खेती गरिदिनु पर्यो सर, त्यहाँ बिरुवा पठाइदिनु पर्यो, बिरुवा खोजिदिनु पर्यो, यो ठाउँमा गइदिनु पर्यो, हजुर गइदिनुहोस्, कति लाग्छ म दिन्छु भन्ने पनि छन्। विदेश बस्नेहरूले पनि अब पहाड़तिरको छोडिएको जग्गाहरू, पहिला छोडिएको भनेको जग्गाहरू, होइन, त्यो स्वर्ग हो त्यो ठाउँ, कुनै बेला फर्किन्छ मान्छे खोज्दै, त्यो ठाउँहरूमा अब चाहिँ केही न केही गर्नुपर्छ आफ्नो ठाउँमा भनेर लागिरहनु भएको छ। म यही भन्छु किसानहरूलाई अथवा युवा साथीहरूलाई पनि आउनुहोस्, हामी सहयोग गर्छौँ, होइन, प्राविधिक हिसाबले तपाईँहरूलाई के सहयोग चाहिन्छ हामी नि शुल्क गर्छौँ। बिरुवा बाहिर किन्न पर्यो त त्यो सहयोग गर्न तपाईँलाई कहीँ कतै सहजीकरण गरिदिनु पर्यो त गरिदिउँला, केही छैन, होइन, हामी कहाँ भएका बिरुवा निशुल्क पाइन्छ, त्यो बाहेकका हामी सहजीकरण गरिदिन्छौँ र प्राविधिक ज्ञान चाहिँ हामी निशुल्क दिन्छौँ, किन सरकारको हामीले तपाईँको होइन यो हिसाबले सरकारको नुन खाएको हामी, त्यो हिसाबले हाम्रो यो दायित्व हो। बिहान बेलुका राति जति बेला हुन्छ तपाईँहरूलाई हामी सम्पर्क नम्बर पनि छोडेका छौँ, वनस्पति अनुसन्धान केन्द्र होइन भनेर हान्नुहोस्, सल्यान हान्नुहुन्छ कि अरू कुनै हान्नुहुन्छ कि वनस्पति विभाग भनेर हान्नुहोस्, वेबसाइटमा नम्बर खोजेर तपाईँले एक कल फोन गर्नुभयो भने तपाईँको लागि प्राविधिक सल्लाह दिन हामी तयार छौँ, यही भन्न चाहन्छु।
1: हस् त, महत्वपूर्ण समय दिनुभयो, एकदमै यो पछिल्लो समयमा सम्भावना बढ्दै गएको विषयमा कुराकानी गर्नुभयो, यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद सर।
2: यहाँलाई पनि धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक। अब भने आजको बदलितो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलितो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
3: जुर्खु रेडियो 102.1 MHz।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827820। प्रशंसा सुशील सुनचादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संगीत रोयल्टीका नाममा रेडियोमाथि धर पकड तथा मुद्दा मामिला नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता राणा भाट र सरकार बीच 19 बुझे सहमति। विदेशबाट फर्किने नेपालीलाई सुन तस्करको प्रलोभनमा नपर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको आग्रह। सिन्धुलीमा 1 वर्षमा 282 जना हराए, 4 जना अझै सम्पर्कविहीन। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन। र यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको जहाजमाथि आक्रमण, 13 भारतीय नागरिकको उद्धार।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज 6 वटा संसदीय समितिको बैठक बस्दैछन्। जस अनुसार बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथि दफावार छलफल हुनेछ। त्यस्तै बिहान 10 बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 9:30 बजे बस्ने कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धमा छलफल हुनेछ। दिउँसो 1 बजे बस्न कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रायोजित विधायन समितिको बैठक बिहान 9:30 बजे बस्नेछ। युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरू सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपव्यय प्रशासनको वर्तमान अवस्था समस्या र समाधान सम्बन्धमा छलफल हुनेछ। दिउँसो 1 बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ।

और सेवा को आपूर्ति एवं वितरण मूल्य नियंत्रण गुणस्तर बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्धन सम्बन्ध में छलफल हुने छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपकड नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नवकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायीहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भट र सरकारी वार्ता टोलीबीच 19 विदेश सहमति भएको छ। सहमतिसँगै गएको बिहिबार 14 गतेदेखि अनशनरत राणा भटले आज बिहानदेखि आफ्नो विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुप्रिन्टेण्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता राणा भट बीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक, सेवा सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ। साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ फ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमतिमा उल्लेख छ। त्यस्तै अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न 19 विधामा सहमति भएको हो। नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासोको चाङ लागेको छ। विभिन्न बहु च्यानल, फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 बढेर 69724 पुगेका छन्, अर्थात 53156 गुनासो थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासो थपिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासो दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासोको समाधान गरिएको छ। हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, वाट्सएप, इमेल लगायत माध्यमबाट प्राप्त गुनासोको संख्या भने यसमा समावेश नगरिएको उल्लेख छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारको क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिविशेषण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको, सह पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सह बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले
सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

0: टिम कप्तानगंज में गई साउन 10 गते रात घटना में इसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता और 22 वर्षीय जय प्रकाश मेहता को ज्यान गएको थियो। यही घटना को विरोध में सिराहा को गोल बजार में प्रहरी को गोली लागे गणेश यादव को ज्यान गएको थियो। नेपाल रेड क्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता भ्रष्टाचार र व्यतिथिका सम्बन्धमा उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। नेपाल रेड क्रस सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी रेड क्रसका कुनै पनि निकायमा व्यतिथि तथा अनियमितता भएमा उजुरी गर्न सबैमा आह्वान गरेको। आगामी भदौ 3 गतेसम्म उजुरी दिन रेड क्रसले आग्रह गरेको छ। सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डाक्टर दिपेश घिमिरेले संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको बताउनु भएको छ। उहाँका अनुसार रेड क्रसको पुरानो साख पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यस अघि दिएको 35 दिनको म्याद सकिएको र पुनः 20 दिन थप गरिएको जानकारी दिँदै आगामी भदौ 3 गतेसम्ममा तथ्य र प्रमाण सहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता भ्रष्टाचार तथा व्यतिथि सम्बन्धमा उजुरी पठाउन आह्वान गर्नुभएको छ। नेपाल जस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई लाइफ लाइन बन्न सक्ने विश्व ब्याङ्कको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व ब्याङ्कको विश्व विकास प्रतिवेदन 2026ले देखाएको हो। विकासशील देशहरूका सरकारले बिजुली इन्टरनेट पहुँच विकास र संस्थागत गुणस्तरमा विद्यमान कमीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा कायापलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजन गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। गिलले एआईबाट फाइदा लिन ठूला मोडल तथा वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य शिक्षा न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट फर्कने नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परेर सुन तथा बहुमूल्य वस्तु नल्याउन अनुरोध गरेको छ। कार्यालयले सूचना जारी गर्दै अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरूले प्रलोभनमा पारिदिएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन आग्रह गरेको छ। अरूको सामान, झोला वा प्याकेटको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन समेत प्रहरीले सचेत गराएको छ। दिनहरूमा दुबई, कतार लगायतका विभिन्न मुलुकमा श्रम स्वीकृतिमा काम गरी नेपाल आउने क्रममा केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्तिहरू, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाई सुनका सिक्री, अन्य बहुमूल्य धातुका सामान तथा वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 जिल्लामा 282 जना व्यक्ति हराएको उजुरी दर्ता भएको छ। तीमध्ये 2078 जना फेला परिसकेका छन् भने 4 जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। प्रहरीको तथ्याङ्क अनुसार हराउनेमा महिला र बालबालिकाको संख्या बढ़िरहेको छ। हराएका मध्ये 132 जना महिला, 40 जना पुरूष, 8 जना ज्येष्ठ नागरिक र 102 जना बालबालिका रहेका छन्। त्यस्तै फेला परेका मध्ये 130 जना महिला, 39 जना पुरूष, 7 जना ज्येष्ठ नागरिक र 102 जना बालबालिका रहेका छन्। स्थानीय तहगत विवरण अनुसार सबैभन्दा बढ़ी व्यक्ति कमलामाई नगरपालिकाबाट हराएका छन्। कमलामाई नगरपालिकाबाट एक वर्षको अवधिमा 93 जना हराएकोमा 91 जना फेला परिसकेका छन् भने 2 जनाको खोजी जारी रहेको छ। त्यस्तै दुदौली नगरपालिकाबाट 67 जना हराएकोमा 66 जना फेला परेका छन् भने 1 जनाको खोजी भइरहेको छ। तीनपाटन गाउँपालिकाबाट 29 जना हराएकोमा 28 जना फेला परेका छन् भने 1 जनाको खोजी जारी छ। त्यस्तै गोलन्जोर गाउँपालिकाबाट 26 जना, हरिहरपुर गढ़ी गाउँपालिकाबाट 17 जना, ग्याङलेख गाउँपालिकाबाट 14 जना, फिकल गाउँपालिकाबाट 11 जना, सुनकोशी गाउँपालिकाबाट 7 जना र मरिन गाउँपालिकाबाट 4 जना हराएका थिए। यी स्थानीय तहबाट हराएका अधिकांश व्यक्ति प्रहरीको खोजीपछि फेला परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हालसम्म फेला नपरेका मध्ये कमलामाई नगरपालिका 6 का 38 वर्षीय विक्रम विश्वकर्मा, कमलामाई नगरपालिका 5 मधुटारका अन्दाजी 29 वर्षीय अम्बिका विश्वकर्मा, तीनपाटन गाउँपालिकाका 9 वर्षीय रमेश सार्की र 182 वर्षीय ज्येष्ठ नागरिक रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार बेपत्ता भएका व्यक्तिका परिवारसँग नियमित सम्पर्क गरी थप सूचना संकलन गर्ने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ओखलढुङ्गाको मानेभञ्जाङ गाउँपालिकाले 38 जना कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ। गाउँपालिकाको कृषि शाखा मार्फत 75% अनुदान र कृषकको 25% लागत साझदारीमा 8 लाख रूपियाँ बजेटबाट 15 जना कृषकलाई मिनी टिलर वितरण गरिएको हो। यस्तै संघीय सशर्त अनुदान अन्तर्गत सञ्चालित मध्यपहाड़ी मकै बाली प्रवर्धन कार्यक्रम मार्फत 50% अनुदान र 50% कृषकको लागत साझदारीमा 9,70,000 रूपियाँ बजेटबाट 23 जना कृषकलाई कम्बाइन मिल हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सन्तोष थापाले जानकारी दिनुभएको छ। यस कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रूमदाली र उपाध्यक्ष आस्त्राचन राईले कृषकलाई कृषि यन्त्र हस्तान्तरण गर्नुभएको हो। सर्लाहीको पर्सा गाउँपालिका 6 स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको 13 लाख रूपियाँ नगदसहित 2 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल बीओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेक जाँचका क्रममा पर्सा गाउँपालिका 6 का 23 वर्षीय असपाक शाह र महोत्तरीको श्रीपुर नगरपालिका 4 का 46 वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट 13 लाख रूपियाँ नगद र 2 थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनुभयो। पक्राउ परेका दुवैलाई बरामद रकम सहित आवश्यक कार्यवाहीका लागि जिल्ला वन सरकार कार्यालय सर्लाहीमा बुझाइएको छ। रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। गए राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी 12 र म्याग्दीमा 60 देखि 88
88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भाग तथा कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने अनुमान छ। यसैबीच गई राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो बिहान पहिरोका कारण केही समय एकतर्फी मात्रै सञ्चालन भएको यो सड़कमा दिउँसोदेखि नियमित रूपमा गाड़ी चलिरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजनी, राउडी राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रम आदित्य हुनुहुन्छ। उहाँले रसुदीर्घ, आबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, निता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। र यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ। इरान समर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगा मार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। हमलापछि जहाज डुबेको छ, तर जहाजमा सवार सबै 13 जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर जहाजमाथि भएको हमलाको निन्दा गरेको छ। मन्त्रालयको अनुसार साउदी अरबको राजधानी रियाद स्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ। साथै चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। आक्रमणमा परेको जहाजको नाम एमएसभी फैजे नूर ए औलिया रहेको बताइएको छ। यसअघि गत फागुनमा तेल बोकेर भारतको गुजराततर्फ आइरहेको थाइल्याण्डको स्वामित्वमा रहेको मयूरी नारी नामको एक जहाजमा आक्रमण भएको थियो। यसै गरी गत असारमा ओमानको तट नजिक जीएफएस ग्यालेक्सी नामक अर्को एक व्यावसायिक जहाजमाथि पनि आक्रमण हुँदा सो जहाजमा रहेका 11 भारतीय मध्ये 10 जनाको उद्धार गरिएको थियो। अर्का 1 जना बेपत्ता भएका थिए। यसैबीच यमनका हुथी विद्रोहीले आक्रमणको धम्की दिएपछि 6 वटा साउदी सुपर ट्याङ्करले आफ्नो समुद्री मार्ग परिवर्तन गरेका छन्। ती ट्याङ्करले लाल सागर र बाब अल मन्देब जलडमरूमध्ये हुँदै जाने छोटो मार्गको सत्ता अफ्रिकाको दक्षिणी भाग हुँदै जाने लामो समुद्री मार्ग रोजेका छन्। जहाजमाथि आक्रमण र समुद्री मार्ग परिवर्तनका घटनासँगै लाल सागर क्षेत्रमा व्यावसायिक जहाजको सुरक्षालाई लिएर थप चिन्ता बढेको छ। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। संगीत रोयल्टीका नाममा रेडियोमाथि धरपकड़ तथा मुद्दा मामिला नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता राणा भाट र सरकारबीच 19 बुझे सहमति। विदेशबाट फर्किने नेपालीलाई सुन तस्करको प्रलोभनमा नपर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको आग्रह। सिन्धुलीमा 1 वर्षमा 282 जना हराए, 4 जना अझै सम्पर्कविहीन। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन। र यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको जहाजमाथि आक्रमण, 13 भारतीय नागरिकको उद्धार। हवस्त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबर रहनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul nu culagi rod, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în roaduri cu posel ce caul la bătit.
1: Caca, timla etini thaceina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 0848 43385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिउँ।
4: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाइफ।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845-41143 98-63-23-422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछा मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। आज बुधबारको बसाई विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू कार्यक्रममा बज्छ। पूर्व मेचीदेखि पश्चिम बंगालीसम्म बज्ने गीत रहेका छन्। काठे कौडा रोइला त्यसै गरी रोइला गीत बज्छ भने पूर्वेली गीत पश्चिमेली गीत विभिन्न ठाउँमा बज्ने गीत संगीत राखेर तपाईँहरूलाई मनोरञ्जन दिनेछौ भने तपाईँले सहभागिता जनाउनुपर्छ र आफ्ना आफन्तजन साथी संगीलाई तपाईँ पनि तपाईँले सम्झन पाउनुहुन्छ। पत्तापट 048 40 40 00 26 तपाईँले सहभागिता जनाउनुहोला भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाको सेफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट यदि कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ भने कमेन्ट पनि पठाउनुहोस्। हामी तपाईँका कमेन्टलाई पनि वाचन गर्छौं। कार्यक्रम मनपर्छ भने शेयर पनि गर्नुहोस्। तपाईँलाई थाहा छ तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई हामी साथको साथै दिन आउने गर्छौं। कार्यक्रम लोकोशैली लिएर आजको व्यवसाय के गर्ने भन्ने कुरा थाहा छ, फटाफट फोन गर्न सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीबाज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीतपछि हामी आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो अनि रमाइलो गैरी पिपल भन्ने बोलको गीत रहेको थियो। एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गरेका छौं। यो गीतमा आवाज रहेको थियो सानो केशी प्रतिमा रियाल दिनेश श्रेष्ठ, साथै सृजन पम्पीको आवाज पण्डितको आवाजमा रहेको थियो यो गीत भने संगीत पनि दिनेश श्रेष्ठकै रहेको छ र लय पनि प्रतिमा अभ्याल र सानो केसीको रहेको छ। मिठो गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले फटाफट सहभागिता जनाउनुहोला, आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। आजको वर्षाईमा र विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू कार्यक्रममा बज्नेछ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैलीको बसाईमा छौं। यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि होला?
1: सिन्धुलीबाट भन्दैछ है दिदी हजुर।
0: हाम्रो नवीनजी
1: सन्देशजी भन्नुपर्छ है दिदी हजुर।
0: सन्देशजी के छ खबर?
1: ठिक छ दिदी हजुरको के छ रामेछापतिरको?
0: मेरो पनि एकदम ठिक छ, साथसाथै रामेछापतिरको पनि एकदम ठिक छ। आज मन्द मन्द घाम कहिले बादलले छोप्छ, घाम यस्तै छ, मौसम शीतल शीतल छ भन्नुपर्छ है।
1: हजुर, यता नि हावा हल्का चलिरहेको छ, घाम लागेको छैन, हावा चलिरहेको छ भन्नुपर्छ है दिदी हजुर। काम गर्न चाहिँ एकदम राम्रो छ शीतलमा।
0: ल, काम गर्न जे होस् सहज भइरहेको छ।
1: हजुर, एकदमै भन्नुपर्छ दिदी हजुर,
0: सहज हुँदै पनि पर्यो सधैँभरि।

0: कति घामले मात्रै पोलेर पनि काम गर्नु, कति पानीमा मात्र भिजेर पनि काम गर्नु होइन सन्देश?
1: हजुर हजुर,
0: त्यही भएर कहिले
1: गर्मी महिनामा कालो हुने, जाडो महिनामा गोरो हुने रे भन्नुपर्छ दिदी।
0: किन सन्देशीलाई त्यस्तो लाग्छ हो?
1: हजुर, कसो गर्मी महिनामा कालो घाँटीहरू यस्तो डढ्छ नि त, अनि त्यही भएर जाडो महिनामा चाहिँ कस्तो गोरो लाग्छ कि।
0: ल अब यस्तो हुन्छ नि त, जाडो महिनामा जाडो हुन्छ हजुर दादा, त्यो अनुहार काहीँ हामीले हाम्रो शरीर नदेखिने गरी कपडाहरू लगाउँछौँ, त्यो भएर घामले पनि देख्न पाएन, हावाले पनि चाहिँ होइन त्यहाँ लागेन नि त, हावा हावाले हाँक्न सकेन जस्तो कि हावा छिर्यो, त्यही भएर चाहिँ जाडो महिनामा गोरो देखियो। अब गर्मी महिनामा धेरै गर्मी हुन्छ, बाक्लो कपडाहरू पनि हामीले लगाउन सक्दैनौँ, अनि त्यतिकै हिँड्दा त्यतिकै काम गर्दा अथवा त्यसै बस्दाखेरि पनि त्यो घाममा त्यसै कालो हुने भयो।
1: हजुर
0: ठिकै छ, कालो भए पनि मान्छे उयो, गोरु भए पनि उयो, खास त अब गोरु र कालोले त्यस्तो फरक पार्छ र सन्देश चाहिँ।
1: हजुर कस्तो, गोरु मान्छेलाई चाहिँ एकैचोटि एक्कासी कालो हुँदाखेरि अलिकति नराम्रो देखिन्छ भन्नुपर्छ है दिदी। हजुर
0: त्यस्तो हुन्छ है, त्यसको मतलब हाम्रो सन्देश चाहिँ गोरु हुनुहुन्छ अनि अहिले चाहिँ गर्मीले कालो बनाइदियो जस्तो छ, त्यही भएर चाहिँ भन्नुभएको छ।
1: नै त्यस्तो कालो भन्दा पनि त्यस्तो कालो बनाइदिएको छैन, अलि हल्का हो कि जस्तो।
0: ल आफ्नो छालालाई चाहिँ ख्याल गर्नु होला त्यसो भए।
1: हजुर अब छालालाई ख्याल गर्नु पर्यो, सबलाई सबैतिर ध्यान दिनु पर्यो भनौँ न।
0: ल काम पनि गर्नै पर्छ, घाममा पनि निस्किनै पर्छ, जे गरे पनि सुखा छैन।
1: हजुर
0: ठिक छ ठिक छ, अब ख्याल
1: गर्नुहोस्।
0: हजुर
1: दिदी, हजुरले खाना खानु भयो त भनेको?
0: मेरो भइसकेको छ अनि हाम्रो सन्देशीको चाहिँ भयो कि छैन?
1: हजुर मेरो त एकदमै बाँकी छ भन्नुपर्छ है दिदी हजुर, अहिले 12-1 बजी हुनुपर्छ भन्नुपर्छ है दिदी हजुर।
0: ल अब बिस्तारै बिस्तारै खानु होला, अब 12-1 बजीसम्म त हामीलाई भोक लाग्छ, हामी खाजा खाने बेला पनि हुन्छ, यहाँको भएको छैन, हाम्रो भइसकेको छ। ठिक छ, कार्यक्रम आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, आज कालो गोरुको प्रसङ्ग पनि आयो, अब नि साथीसँग यस्तै कुरा गर्नुपर्छ कि जस्तो लाग्छ सबै चाहिँ।
1: हजुर कहिले काहीँ त फरक फरक पनि कुरा गर्नुपर्छ भन्नुपर्छ है दिदी हजुर, नत्र रमाइलो हुँदैन नि।
0: त्यही भएर त आज हामीलाई सन्देशीले चाहिँ नयाँ कुरा गर्नुभयो।
1: हजुर हजुर
0: ल ठिक छ, अब आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्, काम पनि गर्नुहोस्, अब कालो गोरु भन्ने कुरा छँदै नै छ, अब मान्छेको मन चाहिँ सफा शुद्ध हुनुपर्छ, त्यति भएपछि त भइगयो नि।
1: हजुर त्यति भएपछि त भइगयो नि भन्नुपर्छ है दिदी हजुर।
0: ल ठिक छ ठिक छ, मलाई पनि बेला बेला त्यस्तै लाग्छ, ल कार्यक्रम आउनुभयो सन्देश चाहिँ खुसी लाग्यो, एउटा मिठो गीत बजाउँछु म भन्दै हुनुहुन्छ हाम्रो श्रीराजजीले, साथीहरूलाई सम्झनुहोस् न।
1: यति मिठो भए कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, मेरो प्यारो नवीन दादा सुन्दै हुनुहुन्छ, नवीन दादाको लागि लगायत मलाई सन्देश भनेर चिन्दै नचिन्ने सम्पूर्णको लागि भन्दैछु तिमी त दिदी। नमस्ते भाइ भाइ।
0: हस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गीजी, सिन्धुली भाषा हुनुहुन्थ्यो, उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। तपाईँले पनि आजको बसाईमा आफ्ना आफन्तजन इष्टमित्र साथी संगीलाई सम्झन पाउनुहुन्छ, फोन डायल गर्नुहोस्, तपाईँको फोन लाग्नेछ। साथै हामीलाई धेरै साथीले फेसबुक लाइभका माध्यमबाट सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रोको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ, तामाकुसी एफएम 95 MHz सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। कार्यक्रमको बारेमा सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने पनि तपाईँले भन्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ नमस्ते, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: काठमाडौँबाट भूमिका राई।
0: भूमिका हजुर के छ खबर?
2: एकदम ठिक छ दिदी, छु तपाईँहरूलाई नि हल्का फुल्का जे सुन्दैछु। अब नयाँ नौलो खबर त मेरो केही नै छैन, सधैँ पुरानै हो।
0: सबै पुरानै हो भनेर पहिले भनिसक्नु भयो, मैले नयाँ केही पनि छोदिनँ त्यसो भए।
2: अब कहिलेकाहीँ त नयाँ नयाँ कुरा नि गर्दाखेरि रमाइलो हुन्छ भन्नुहुन्छ नि त अगाडि आउनुहुने साथीले,
0: त्यसो भए
2: अब नै छैन
0: यस्तो छ, उहाँले त अब नयाँ कुरा भनिहाल्नु भयो। भूमिकाजीसँग पनि त्यस्तै खालको अर्को विषयमा नयाँ छ भन्ने भन्नु छ. आज हामी नयाँ अनि फरक खालको विषयसँग चाहिँ कुरा गरौँ भन्दा के हो त?
2: अब मलाई त खासै नयाँ नौलो नै कुरा गर्न आउँदैन. नयाँ यदि देखेछु भेटेछु त्यस्तो सोचेन.
0: यस्तो हुन्छ भूमिका चाहिँ जस्तो कि नयाँ भए तापनि हामीले चाहिँ प्रत्यक्ष हाम्रो आँखाले देखिरहेका छौँ होइन. त्यो देखिरहेको चिज हामीलाई चाहिँ त्यो पुरानो हुन्छ कि जस्तो कि अब अन्य साथीहरूले नदेख्ने नसुन्ने साथीहरूलाई चाहिँ त्यो नयाँ हुन सक्छ होइन. अब म यहाँ आएर बोलेको छु, मलाई यहाँ बोल्नु सधैँभरि अब हाम्रो भूमिकाजीसँग अन्य साथीसँग म बोल्नु मेरो लागि खास नौलो कुरा छैन होइन. तर कार्यक्रममा आउँदाखेरि पनि भोलि मैले कुनै नयाँ पाहुनालाई चाहिँ कार्यक्रममा लिएर आएँ भने त्यो भोलि अर्को चाहिँ नयाँ हुन्छ नि त. जस्तो म सधैँभरि एक्लै प्रस्तुताको रूपमा आउने मान्छे भोलि नयाँ पाहुनाको साथमा कार्यक्रममा आउँदा त्यो नयाँ हुन्छ. त्यो हुँदाखेरि
2: हो नि, अब जहिले तहिले अब के छ कसो छ सन्चै छु आरामै छु भन्ने त सोध्नै परिहाल्यो. जहाँ गए जे भयो नि, अब कहिले केही केही बेला अब नयाँ खालको कुरा गर्दा त राम्रै ठिकै हुन्थ्यो.
0: तर मसँग छैन भन्न खोज्नु भयो.
2: अब साह्रै हेर्नु न, ड्युटी जान्छु, यसो प्राय समयले साथ दियो भने कल पनि ट्राई गरिहाल्छु, यसो सुन्छु पनि. भ्याएन भने त सुन्दैन पनि, केही चुपा लागि आफ्नो काम गर्यो बिमारी जित्छ.
0: ल ठिक छ, अब काम गरिरहने क्रममा साथी सँगैसँग कतिको हाँसो रमाइलो कुराकानी कतिको के हुन्छ त कि बिहानदेखि बेलुकासम्म जस्तो कि ड्युटी मात्रै हेर्ने हो, अब कुनै साथीसँग बोलचाल हुँदैन कि के हुन्छ त भूमिकाजीलाई?
2: मैले काहीँ त अब हुन त हुन्छ, अब के छ कसो छ यो खाउँ आज यो यसो गरौँ मिठो गरौँ भन्ने त हुन्छ. त्यस्तो उहाँहरूसँग नयाँ खालको नयाँ पर्यावरणलाई केही केही कुरामा हाँसिन्छ बोलिन्छ, यसै गरी नै भित्छ पो होला मेरो त.
0: नयाँ के कुरामा हाँस्नुहुन्छ त्यही सुनौ न त आज भूमिकाजीको मुखार बिन्दु बाटोबाट.
2: अब जस्तै के कुरामा अब एकातिर एकजनाले अब अर्कै कुरा गरिरहेछ भने आफूले कोही बेला सुनि पठाइँदैन होइन, एकातिरै सुनिन्छ नि त. कुरामा चाहिँ अब हाँसिन्छ, यो गरौँ यसो गरौँ भन्ने त लागि नै हाल्छ भइहाल्छ. यो काम गरौँ यसो गरौँ यो गर त्यो गर मेरो यति काम छ यो भ्याउँछ आज भन्ने त हुन्छ नि त जसलाई पनि.
0: ल पगे पनि हुन्छ, त्यो नयाँ कुरा हाम्रो भूमिकाजीले सुनाउनु भयो.
2: कोही कोही बेला हो नि अब त्यस्तै हुन्छ, आज खाऊँ है त नि, मैले खाँदैन मन पर्दैन नि, कसैले भनिन्छ कसैलाई के कुरा कसैलाई के यस्तो भयो है भन्ने हुन्छ. म त खासै अब एक नासै हुन्छ, त्यही भएर नयाँ नौलो नयाँ कुरा गर्न पनि आउँदैन त.
0: एक नाच गर्दा अलिक फरक हुनु पर्यो भूमिका चाहिँ त्यसो भए, अनि मात्र केही नयाँ फरक सुन्न पाइने भयो. अब यहाँले नै भन्नुभयो सधैँ भएर एक नाच भन्नुभयो होइन, एक नाचबाट अलिकति फरक पनि हुनुपर्छ पनि जस्तो लाग्छ. किनकि अब ड्युटी आउने जाने त हाम्रो क्रम सधैँ छ, तर त्योभन्दा अन्य समयमा पनि हामी केही फरक त गर्न सक्छौँ, केही फरक सोच्न सक्छौँ साथीभाइसँग, त्योभन्दा अन्य फरक पनि होला. अब हामी प्रत्यक्ष रूपमा हरेक दिन भेटिरहेको साथीसँग अब यो आज खाऊँ त्यो खाऊँ अथवा यो साथीले खाएन त्यो साथीले खाएन भन्ने कुरा पनि हाम्रो नियमित नै हो पनि जस्तो लाग्छ.
2: आज त्यस्तै प्राय जस्तो त सबैलाई नै अब जस नास्ता खाने टाइम भएपछि आज यो खाउँ हिजो यस्तो खायो हिजो यस्तै खाउँ भन्ने त सबै सबै के हुन्छ. त्यहाँनिर हजुरको सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु. आज विषयवस्तु केही फरक गएको हुनाले म के भन्ने भइरहेको छु भूमिका चाहिँ ठिक छ, म यता सन्चै छु आरामै छु. साथसाथै मेरो खानपिन पनि भइसकेको छ, कार्यक्रममा आउनुभयो सहभागिता आउनुभयो रमाइलो मिठो कुराकानी भयो. एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न. अब
2: फर्स्ट अफ अल त सुमधुर भाइ हजुरको लागि नै बाँकी दिन शुभ रहोस्, यसरी राख्नु परिवारलाई शुभ दिन भन्न चाहे. त्यसै गरी सुन्दै हुनुहुन्छ होला भाइ पूर्वेली आकाश राई, आशिष नयन बस्ने, दिदी अलुन दावा, गोबी सिंह मगर, लक्ष्मी छेत्री, भवन विद्या तामाङ, ढकाल धर्मगा, राजली मगर, कुमार पर्दा, मनके साथी जीवन कार्की, अनि बिहानी अनुष्का जेनु बान्तावा, उर्मिला थापा मगर, केशर सिंह, राजन सुनवार, दीपक परिवर्तन मगरले धेरै धेरै सम्झना नम्रले धेरै भयो, उहाँलाई एकदम मिस गर्न चाहे. मनकुमार गुजेल अनि लगायत नाम खुटेका सुनिल शेर्पा, अस्मि सोताङ, रन्जित राई, राई सुरज राई, मनाल छिटेकै सम्पूर्ण साथीले सम्झना त गर्दै छिटिन्छु। बाई बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राईजी, काठमाडौँबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। लाइदिम क्या हो रुने मोहनी भन्ने बोलको गीत छ, श्रीराम थापा मगर, त्यसै गरी गुमे घरती मगरको आवाजमा रहेको गीत छ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्राम पछि फेरि आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
9: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828।
2: 98 27 87 82 प्रशंसा सोशल सुनजादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
12: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
12: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
11: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
11: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
11: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
11: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
11: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
11: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
11: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
13: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
14: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
15: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक दस्ना बनाइन्छ।
13: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
15: 98437793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोक उसरीमा राखिएको मिठो गीत गीत बसी हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको विषयमा विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत संगीत कार्यक्रममा बचिरहेको छ। तपाईँले मात्रै 0840 40 0026 मा सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ होला कार्यक्रम जस्तो लागिरहेको छ। यति बेला अर्को साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते। प्रदीपजी बोल्नुभयो, ल के छ प्रदीपजीको खबर सुनाउनुहोस् न त।
1: हजुरजी, म लगायत मुलतिरको कुरा गर्दाखेरि एकदम बिन्दास ठिकठाक छ भन्नुपर्छ नि हजुर। ल रामचाप डाँडाको ठिक छ नि।
0: म लगायत रामचाप डाँडातिरको पनि एकदम ठिक छ, अहिलेसम्म खास त्यस्तो कुनै समस्या छैन है प्रदीपजी।
1: हजुर हजुर,
0: खाना खानुभयो कि बाँकी नै छ त नि?
1: मेरो बाँकी छ, दिहाजुले लिनुभयो त?
0: मेरो पनि भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ कि छैन?
1: हजुर दिदी, सुन्दैछु भन्नुपर्छ है। बच्चा प्रश्न बुझ्न गाह्रो छ हो।
0: प्रश्न रेडियो बजेको छैन,
1: बज्दैन दिदी हजुर। यो डाँडामा आउनुसक्छ अलिक क्लियर सुन्नलाई चाहिँ, नत्र भने घरमा चाहिँ अलिक झ्यालझ्याल बच्छ भन्नुपर्छ है त।
0: अहिले घरतिरै बसेर सुन्दै हुनुहुन्छ अथवा डाँडातिर निस्कनु भएको छ त नि?
1: हजुर दिदी, अहिले म घरमै छु भन्नुपर्छ है त।
0: घरमै बसेर रेडियो झ्यालझ्याल सुन्दै हुनुहुन्छ
1: हजुर, पक्कै भन्नु।
0: डाँडातिर घर सार्नु पर्ने भयो प्रदीपजी,
1: गाह्रो छ दिदी हजुर, बोक्न नसकिने
0: बनाउनलाई फेरि खर्च हुने है।
1: हजुर पक्कै भन्नु,
0: के गर्दा चाहिँ ठिक होला त?
1: बिस्तारै सार्नु पर्ला जस्तो छ दिदी हजुर, के भन्नु गाह्रो छ नि।
0: बिस्तारै सार्नुहुन्छ, कहिलेसम्म सार्नुहुन्छ कहिले बसाइसक्नुहुन्छ थाहा छैन, तर आफ्नै बारी खेतबारी भित्रै सर्दै हुनुहुन्छ है प्रदीपजी, सर्नुहोस् है त। ल अब कार्यक्रममा आउनु भएको छ, कार्यक्रममा राम्रोसँग प्रश्न सुनेको छैन भन्दै हुनुहुन्छ यहाँले, ठिकै छ। कहिले काहीँ समस्या हुन्छ अब डाँडातिर रहेर फुर्सदको समयमा डाँडातिर निस्कँदै हामीलाई सुन्नु होला है त। ल एउटा मिठो गीत बज्छ यति बेला, चाहिँ साथीहरूलाई नै सम्झनुहोस् न त।
1: दुई हजुरको लागि भन्न चाहे, हाम्रो प्राविधिक मित्रको लागि भन्न चाहे, साथीहरू धेरै हुन्छ कोही कल्चरमा बिर्सेको छैन भन्ने
0: हवस् त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणाजी, उहाँले पनि आफ्नो साथीसँग सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। तपाईँले कार्यक्रम लोक कसैले सुन्दै हुनुहुन्छ यो समयमा, विभिन्न ठाउँमा बज्ने गीत संगीत पक्कै बजिरहेका छन्। तपाईँले पनि विभिन्न ठाउँमा बजेका गीतबाट मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने लाग्छ। त्यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ। हिजो र आजमा के फरक भयो त गीताजीको खबरहरू? हिजो र आजमा नयाँ के छ, केही परिवर्तन भयो भने? मैले
2: केही परिवर्तन भएको छैन भन्नु त है, उस्तै छ, परिवर्तन भएको
0: होला नि। ल भएछ भने चाहिँ भन्नुहुन्छ?
2: हजुर भनिहाल्छु नि।
0: ल ठिक छ, भन्नु होला, हामी प्रतीक्षा गर्नेछौँ। खानपिन खानुभयो कि बाँकी छ? मैले खाइसकेको छु, अब कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, आजको दिन कहाँ गएर कसरी बिताउनुहुन्छ, के काम छ होला भन्नुहोस् न।
2: मेरो चाहिँ आज अलिक बारीमा तरकारीलाई हुने खन्ने काम छ, त्यही भएर सुन्दै काम गर्दै गएछ है, त्यसै दिन राख्दाखेरि।
0: ल साग सब्जी तरकारीहरू लाउने काम छ, फलेपछि हामीलाई पनि सम्झनुहोस् है। ल कार्यक्रम आइदिनु भयो है दाजुलाई विशेष धन्यवाद व्यक्त गरी, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: विशेष त मेरो बाबा मम्मीको लागि र मेरो घर फ्यामिलीको लागि, यति मिठो कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि र मलाई ठिक छ भनेर चिन्नु नचिन्नु मलाई माया गर्ने घिना गर्ने सबैलाई भनेको दिदी।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीताजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ। यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्छु। तपाईँ फोन डायल चाहिँ गर्दै गर्नुहोस्, लाग्छ फोन सहभागिता जनाउन सक्नुहुन्छ। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, कर्णप्रिय केसी संगीतजी लेख्नुहुन्छ, हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना। म चाहिँ कर्णप्रिय केसी, घर चाहिँ दाङ तुलसीपुर, हाल चाहिँ भारतको हिमाचलबाट कार्यक्रम सुनिरहेको छु ल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। देवीन किशोर अञ्जानजी पनि लेख्नुहुन्छ, माया आगो हो, माया पानी हो, माया जलन हो, माया मलम पत्ती पनि हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्रै अरूलाई माया गर्न सकिन्छ। जिन्दगीमा साथ भनेको अन्तिम क्षणसम्म निभाउन सक्नुपर्छ। जब बोलीले त जसले पनि आकाशको तारा जार्ने कुरा गर्छन् तर हात पाउँदैन, साथको दुरूपयोग कहिल्यै नगर्नुहोस् भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गरे। प्रभातकालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना साथै तपाईँको आजको दिन हार्दिक खुशी र उमंगका साथ बितोस्, सबैलाई शुभ दिनको कामना गर्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलाको साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते, गुड मर्निङ हजुर, गुड मर्निङ। यो आवाज सिन्धुलीदेखि हो? यो आवाज सिन्धुलीदेखि हो? तर मलाई नाम चाहिँ कता कता नआएको जस्तो हो कि हो कि जस्तो लाग्यो, तर आउन चाहिँ आयो नाम आवाज सुन्दा, तर मैले ठ्याक्कै नाम भन्न सकिनँ। निर्मलाजी, अब कस्तो मेरो नामै भन्न सकिन, हेर्नुहोस् न, माया मार्या भनौँ भने अब कसरी माया मार्या भनौँ, अब माया छ है भन्यो भने मैले माया यसरी गरेँ, मैले यसरी माया गर्दैछु भनेर कसरी भनौँ निर्मलाजी? म दुधारमा भए ल भन्नुहोस्, तपाईँ आफैले भन्नुहोस्। सायद त्यही पनि हुन सक्छ, ठिकै छ, अलिक धेरै दिन भएर नै हो, मैले बिर्से पनि होइन, ठ्याक्कै नाम आएन, मैले भन्न पनि सकिनँ, ठिकै छ। कार्यक्रममा आउनु भएको छ, खानपिन भयो कि बाँकी छ? भइसकेको छ भन्नुपर्छ आए त। अनि के छ, के हुँदैछ, नयाँ खबरहरू नि बताउनुहोस् न। सबै ठिकै छ त्यसो भए? ल, सधैँभरि ठिक हुनुपर्छ, ठिक नै रहनुहोस्। हामी कार्यक्रमतर्फै लाग्छौँ, त्यसो भए मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त।
2: हुन्छ, विशेष गर्छ, धेरै दिनपछि फोन गर्छलाई भन्न चाहन्छु, त्यति मान्छेको हुनुहुन्छ उसको लागि, अरू त अलिक थाहा हुनुको लागि, मेरो घर परेर सम्पूर्णलाई, मेरो प्यार छोरीपट्टि सपोर्टहरूलाई भन्नुहोस्, मेरो आन्सा पुरानो गाउँमा एक परिवार आफ्नो हुने दाई भाउजू बहिनी अस्ता गिरी सरिता गिरी, अनि मेरो दाई छोरो पाण्डेलाई पनि सम्झिरहेको दादा, मैले कल गर्न पाएको छैन भन्छु, साथी देव मालिकलाई, रिता सिन्हालाई, अरुण बस्नलाई, नविनाकोलाई, उर्मिला पकडनलाई, रमला तामाङले सम्झिरहेको छ रमलाजी भन्न चाहन्छु, अनि साथीहरू धेरै नछोटो हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सबैलाई भन्दै बिदा।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, सिन्धुलीबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। म कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेको छु, तपाईँले पनि सहभागिता जनाउँदै गर्नुहोस्, अब हामी केही साथीसँग मात्र टेलिफोन सम्पर्कमा जोडिनेछौं। यति बेला फेसबुक लाइभको कमेन्टमा लेख्नुहुन्छ सुभाष कार्कीजे, म पनि कार्यक्रम सुनिरहेको छु है, दोलाखाबाट आई दिदी, अब बज्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: हजुर दिदी, नमस्ते, नमस्कार है।
0: आज त अन्तिमतिर आउनुभयो त दानुजी,
3: अन्तिममा फोन लागेपछि अन्तिममै आउनु पर्यो नि, सुरुमा बिर्सिहाले भनेर के भन्न, अब अलिक बिजी थिए त्यही भएर
0: कार्यक्रममा आउँछ भनेर बिर्सनु भयो, क्या दानुजीले?
3: त्यस्तो बिर्सिएको चाहिँ होइन, बिजी थियो नि त, बिर्सिएको भन्नु पर्यो नि, बिजी छैन र।
0: हजुर हजुर, ल अनि के छ अरू खबर, हिजो आज के गर्दै हुनुहुन्छ भन्नुहोस् न। हिजो के थियो थाहा भएन, आज अहिले चाहिँ के गर्दै हुनुहुन्छ भन्नुहोस् न।
3: अहिले आज त्यस्तै नि, घरे काममै हल्का फुल्का त्यस्तै त्यस्तै भन्नु पर्छ। अनि मौसम भन्नु पर्दा एकदमै पानी परिरहेछ, भर्खरै उग्रेको छ, भर्खरसम्म पानी पर्दाखेरि चाहिँ उग्रिरहेको छ, त्यस्तै छ भन्नुपर्छ। दिदी सन्चै हुनुहुन्छ? अनि खाना त पक्कै पनि भयो, अनि अरू के छ, मौसम कस्तो छ रामेछाप डाँडातिर?
0: त्यता त घाम लाग्दैछ, यता घाम लाग्दैछ, अब त्यतातिर पानी पर्दैछ भन्दै हुनुहुन्छ धनुजीले। यता घाम लागेछ, हिजो सिमसिम पानी साँझ परेको हो कि जस्तो थियो, तर ठुलो पानी चाहिँ परेको छैन। अब त्यता ठुलै पानी पऱ्यो कि कसो?
3: यता त रातभरि पानी पर्ने, दिनभरि पानी पर्ने, त्यस्तै त हो नि। पानी पर्ने कामदेखि त बाहेक केही पनि छैन पानीको,
0: पानीले सबै काम गरेर सघाइदिएपछि मान्छेले काम गर्नु परेन नि त भन्नु चाहिँ। एकै दिन काम गर्ने मान्छेको लागि धेरै काम खप्टिन्छ नि त।
3: हजुर, पानीको चाहिँ काम सकिन्छ, हाम्रो चाहिँ बाँकी रहन्छ है काम, किन किन्नु परेर काम गर्न दिँदैन है।
0: त्यही भएर त अनि पानी परिन्छ नि, आफू पनि घरमा बस्नु परिहाल्छ फेरि।
3: अन्त त्यही त, अनि त्यस्तै भएर अब गाह्रो छ नि, पानी परिरहँदा त मलाई त लागिसक्यो हो, गाह्रो पो छ त।
0: पानी नपर्दा परेन भनेर हामी गुनासो गर्छौँ, पर्दाखेरि नि हामीले काम गर्न पाएनौ भन्ने गुनासो हुन्छ, के गर्ने धनुजी? जे गरे पनि सुख छैन।
3: हजुर, फेरि मान्छेको जातलाई अब सुक्खा त हुँदैन, तैपनि पानी चाहिँ धेरै भइसक्यो कि हाम्रो ओखलढुङ्गा छिदेम्बातिर चाहिँ धेरै पानी परिरहेछ भनौँ न।
0: अब विगतको वर्षभन्दा अहिले धेरै पानी परेको
3: हो? होइन त्यस्तो त होइन, विगत वर्ष पनि त्यस्तै हो, जहिले पनि त्यस्तै हो। हाम्रो ठाउँमा त खोइ पानी परेको परै गर्छ हो दिदी, असोजसम्म परिहाल्छ, कार्तिकदेखि चाहिँ बल्ल चाहिँ राम्रो हुन्छ।
0: अब अझै पनि भदौ महिना, एक महिना लगभग डेढ महिना नै भनौँ न, पानीमा भिज्दै काम गर्नुपर्ने हो।
3: हजुर एकदमै
0: ठिक छ, हिउँद लागेपछि सहज हुन्छ, अब कतिपयलाई त अब हिलोमा काम गर्नु अप्ठ्यारो लाग्छ, झन्झटिलो पनि लाग्छ, तर झन्झटिलो लागेर भएन, काम गर्नैपर्ने हुन्छ होइन। त्यो हुँदाखेरि अब बरु कहिलेकाहीँ बरु साँझमा पानी परेर बिहान रह्यो भने काम गर्नेहरूलाई पनि सहजै हुन्छ, अब तपाईँ हामीले भने जस्तो पनि नहुने होइन।
3: हजुर एकदमै
0: ल ठिक छ, अब म कार्यक्रमको अन्त्यतिर छु, भोलिका दिनमा हाम्रो धनुजीको फेरि फोन लाग्छ, यति बेला चाहिँ एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
3: ओके हुन्छ, एकदमै विशिष्ट एकदमै प्यारी दिदी हजुरकै एकदमै कार्यक्रम सधैँ लिएर आउनुहुन्छ, सम्झना सहित भाका सुनाउन जान्छु। अनि प्राविधिकमा सपोर्ट गरिरहनुहुने दिदी सम्झना दिदी हुनुहुन्छ कि अथवा दाई हुनुहुन्छ? ए श्रीराज दाईलाई पनि, सम्झना दिदीलाई पनि बराबरमा आएछ भन्न चाहन्छु, राजन दाईलाई पनि भन्न चाहे। अनि त्यसै गरी घरमा सुन्दै मेरो मम्मी खाना बनाउँदै हुनुहुन्छ, खानाको मिठा सँगसँगै मम्मीलाई विशेष भन्न चाहन्छु। बाबा आज केटिएमबाट फर्किँदै हुनुहुन्छ, घर फर्किँदै हुनुहुन्छ शुभयात्राका साथ, बाबालाई धेरै माया सुनाउन चाहन्छु। अनि त्यसै गरी प्यारी छोरी निशानाको लागि काठमाडौँतिर छ उसको लागि भन्न चाहन्छु। अनि रमिला बहिनीलाई पनि सम्झना छ, रिया बहिनीलाई पनि सम्झना, करिना खड्का बहिनीलाई पनि सम्झना छ भन्न चाहन्छु। विशेष प्यारी दिदी हुनुहुन्छ कविता मगर कविको लागि पनि धेरै सम्झना दिदी भन्न चाहन्छु। दाईहरू हुनुहुन्छ ध्रुवा पाण्डे दाई अनि माझी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ शिला अधिकारी, युनी तामुक्तान हुनुहुन्छ, अनुलुङ्गेली मगर, जेनिसा श्रेष्ठा, निशा श्रेष्ठा, दुर्गा मगरको लागि धेरै सम्झाइ प्यारीहरू भन्न चाहन्छु। प्यारी साथीहरूमा हुनुहुन्छ सबिना पोखरेल अनि सुनिता सुनवार हुनुहुन्छ, छेत्री बिनु कल्पना कल्पु छेत्रीलाई पनि सम्झना छ है भन्न चाहन्छु, अविना सुनवारलाई सम्झना छ ल प्यारीहरू भन्न चाहन्छु। अनि एकदमै असल मिलनसार साथीहरू हुनुहुन्छ कृष्ण सुनवार, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, सञ्जय बस्नेत हुनुहुन्छ साथी, हाम्रो नासलुङ्गेली मगर, राजगले मगर, शुक्रराज रसाइली हुनुहुन्छ साथी, रामकुमार लिम्बूलाई पनि सम्झना छ है भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ, अनि सोनालाई पनि, सोना कन्दलाई पनि सम्झना छ भन्न चाहन्छु। दाई हिराबहादुर लकाईला पनि सम्झना छ भन्न चाहन्छु र नाम छुटेको साथीहरू त धेरै हुनुहुन्छ होला सबैजनालाई उत्तिकै माया उत्तिकै सम्झना मलाई हजुर भनेर चिन्नुहुने नचिन्नुहुने धेरै माया गर्नुहुने साथीहरू सबैलाई भन्दै जान्छु ल नमस्ते
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले पनि साथी सङ्गीलाई सम्झेर छुटिसक्नु भएको छ म कार्यक्रमको अन्त्यतिर छु अब तपाईँका छोटो मेचोमा कमेन्ट वाचन गर्दै म पनि विदा हुन्छु यति बेला सुभाषजीको कमेन्ट वाचन भइसकेको छ मनको साथी जीवन कार्कीजीले नमस्कार भन्नुभएको छ धन श्रेष्ठजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ टेकु छेत्रीजीले पनि सुन्दैछु है कार्यक्रम तनहुँबाट भन्नुभएको छ हिराबहादुर लकाईजीले पनि सुन्दैछु बुटबुलबाट भन्नुभएको छ सुजन भुजेल भाई भन्ने आइडी छ उहाँ पनि लेख्नुहुन्छ खोटाङको रावा बेसी गाउँपालिका खार्पा घर भई हाल चाहिँ दिगतेल बजारबाट सुन्दैछु भन्दै हुनुहुन्छ संगीता लामाजीले पनि नमस्ते दिदी भन्दै हुनुहुन्छ पेमा किङजीले पनि कार्यक्रम सुन्दैछु ओकलढुङ्गाबाट भन्नुभएको छ बिरजङ लिम्बुजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ त्यसै गरी अमिनाजीले पनि यता दोलखाबाट सुन्दैछु भन्दै हुनुहुन्छ धनराज धर्मराजजीले पनि सुन्दैछु है दुबईबाट कार्यक्रम भन्नुभएको छ बुद्ध वज्रचार्यजीले नमस्ते भन्दै हुनुहुन्छ सुवर्णा तामाङजीले पनि कार्यक्रम सुन्दैछु आई दिदी सिन्धुलीबाट भन्दै हुनुहुन्छ जनक रजाली मगरजीले पनि सुन्दैछु सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ पदम बहादुर खत्रीजी खातेजी हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी सरिका छेत्रीजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ छेत्री आयुषीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ मीडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ टु बहादुर पुलामजीले पनि सुन्दैछु ल भन्नुभएको छ पलपल अपेक्षा सिंहजीले पनि सुन्दैछु भन्नुभएको छ दीपिका पूर्व छाने मगरजीले पनि सुन्दैछु भन्नुभएको छ प्रनिल मोक्तानजीले पनि नमस्ते भन्नुभएको छ मिलन घायल मोटोजीले पनि दोहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ निशा ठोकरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ अभि मगर अभिषेकजीले पनि कार्यक्रम सुनिरहेको छु अब बज्ने गर्दै सबैलाई म रामेसाब देउराली दुईबाट भन्नुभएको छ उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद साथै कार्यक्रम लोकोशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशेलीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो अहिले 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। अपरान्न 12:30 बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको, समसामयिक राजनैतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य रहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले यस्तो बताउनु भएको हो। निजी क्षेत्र र ब्याङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारको सोच, प्राथमिकता र कार्य सम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल रेडक्रस सोसाइटीले आफ्ना माताहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र व्यतिथिका सम्बन्धमा उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। रेडक्रसका कुनै पनि निकायमा व्यतिथि तथा अनियमितता भएको भएमा उजुरी गर्न नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको हो। आउँदो भदौ 3 गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा दिपेश घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने उद्देश्यका साथीहरू निर्णय दिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याच सकिएको र फेरि 20 दिन थप गरिएको जानकारी दिँदै आउँदो भदौ 3 गतेसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा व्यतिथि सम्बन्धमा उजुरी पठाउन आह्वान गर्नुभएको छ। उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रश्न पार्दै उजुरी गर्नका लागि इमेल गुनासो @nrcs.org, निशुल्क हटलाइन नम्बर 1130 तथा व्हाट्सएप नम्बर 97141 69 50 97 समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको रेडक्रसले जनाएको छ। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलेको छ। आज बिहान 7 बजेतिर चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि यो सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो तथा लेदो सफा गरेपछि झण्डै 2 घण्टापछि सड़क खुलेको जनाएको छ। अहिले गाड़ी चल्न थालेका छन्। मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरूद्ध हुने गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलमाई नगरपालिका 9 विमानबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ र ट्रामाडोल सहित 5 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश 05001008 नम्बरको हायसमा सवार सिराहा मिर्सैया नगरपालिका 5 का 20 वर्षीय सन्देश यादवको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ 45 ग्राम 190 मिलिग्राम बरामद भएको छ।
उक्त लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा BP02046 नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमलाम नगरपालिका 7 का 20 वर्षीय राहुल कुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका 6 का 20 वर्षीय अभिषेक कुमार शाहलाई पनि पक्राउ गरिएको छ। त्यसै गरी मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको BP01006 ख 37/12 नम्बरको आयसमा सवार सुनसरीको धरान उपमहानगरपालिका 6 का 30 वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका 17 का 24 वर्ष सागर कार्कीलाई पक्राउ गरिएको छ। उनीहरूका साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ 820 मिलिग्राम तथा नियन्त्रित लागू औषध ट्रामाडोल 1430 ट्याब्लेट बरामद भएको छ। आज काठमाडौँ उपत्यका सहित देशका 40 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित देशका विभिन्न 40 जिल्ला र यी जिल्ला आसपासका खोला नदीमा आकस्मिक बाढ़ीको सम्भावना छ। आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी बागमती गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानीसँग नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार बाढ़ीको जोखिम रहेका अरू जिल्लाहरूमा ताप्लेजुङ 5 थर 13 थुम सङ्खुवा सभा सोलुखुम्बु दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे मकवानपुर नुवाकोट धादिङ रसुवा गोर्खा चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही कपिल वस्तु तनहु पाल्पा स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी बागलुङ रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट जुम्ला बजाङ दार्जु त्यस्तै कोशी बागमती गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानीसँग नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार

छन् बाढ़ीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ। समाचार अन्तरिक्षमा घुमिरहेको स्पेस एक्सको फाल्कन 9 रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोकिने भएको छ। यो टुक्रा 4 मेट्रिक टन गरौं अर्थात 4000 किलोको रहेको छ। गएको जनवरीमा फायरफ्लाई एरो स्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो 1:20 आसपासमा चन्द्रमामा ठोकिने अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो झण्डै 8690 किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोकिँदा ठूलो मात्रामा चन्द्रमाको धूलो उड्ने अनुमान छ। सामान्य अभियानको तुलनामा बढ़ी धक्का आवश्यक परेकाले फाल्कन 9 को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसपछि अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्रासँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो। नासाका अनुसार यसबाट तत्काल कुनै खतरा छैन। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोकिने घटना निकै कम हुने वैज्ञानिकले बताएका छन्। अमेरिकी समाचार संस्था एसोसिएट प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ। अवस्था बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। जतिन्जेलसम्मको लागि खबर सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि

0: आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 047-590-4-66, 98-692-65-99-8।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँहरूमा अन्तमा आदरणीय श्रोता मानुषलाई कार्यक्रम टपल दिपकमा म कार्यक्रम प्रस्तुत श्रोताजमा उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि आज विशेष बनाउनको लागि नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनु भएका मेसेजहरू वाचन हुन्छन् अनि तपाईँ चाहिँ प्रत्यक्ष रूपमा कुराकानी हुनेछ। नम्बर 0484040026 रहेको छ, आउन सक्नुहुन्छ। नम्बर 0484040026 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँ मेसेजहरू पठाउन सक्नुहुन्छ। बिहानको समय छ, 11:23 गइसकेको छ। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कुन कुन माध्यमबाट हामीलाई सुन्नुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि कतै यात्रामा होइन, यात्रामा निस्कँदै हुनुहुन्छ कि अथवा यात्रा गर्ने सोच बनाइराख्नु भएको छ कि, मौसमको बारेमा बाटोको बारेमा चाहिँ जानकारी दिनुहोला पनि भन्न चाहन्छु। भने अर्को कुरा भन्नुपर्दाखेरिमा नानी बाबुहरू कहाँ छन्, के गर्दैछन्, कता गइरहेका छन्, कसँग खेल्दैछन्, यी कुराहरूलाई पनि ध्यान दिनुहोला, साथमा हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्न चाहे प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ पनि भन्न चाहन्छु। यति बेला आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ। नम्बर 0484040026 रहेको छ, नयाँ साथीहरूलाई स्थान दिनेछौँ आजको बसाइमा। समय भएसम्म जो साथीहरूले नियमित रूपमा फोन गरिराख्नु भएको छ उहाँ साथीहरूले होइन सुनेर साथ दिनुहोला, अनि जो भनौँ न यो हप्ताभित्रमा फोन गर्नु भएको छैन उहाँ साथीहरूले कार्यक्रममा सहभागी जनाउन सक्नुहुन्छ। अनि साथमा रमाइला रमाइला नेपाली पपगीत त हामी राख्ने नै छौँ भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ। तपाईँको माझमा एउटा गीत राख्नेछौँ, उर्गेन्दोङ त्यस्तै गरेर फिचरिङ समीक्षा अधिकारी अनि जिमी ग्यालसनको आवाज मलाई गीत यति बेलाको समयमा तपाईँको माझमा

के साह्रो मिठो तिम्रो बत्तीको छ्याङ छ्याङ बन्द रसिलो लाग्यो तिम्रो ज्यान पोतिलो कम्पर्टी त भयो म त फ्यान के गर्नु जाँदै हाम्रो भोटेको ग्याङ छुट्टिन्छु माता भने गिन ट्याङ ट्याङ बताइदिन्छु किन्न पनि तिन ट्याङ ट्याङ जसले गर्दा कान्छी तिमीलाई धेरै ल्याङ ल्याङ जातिमा हान्छु तातो गोली ड्याङ ड्याङ जाने भए गाउँ कान्छी भट भटेमा तर जपानी बिच यहाँ कट कटेमा कान्छी बेसी गर्दै त छट पटे म अब त लान्छु तिमीलाई कट कटेमा हल्का चकचके पक्राउँदै कम्फर्ट दिँदो अस्ति हात सारे झाप्पा ब्रेक माटे मैले उस्तै

0: यो मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। आवाजमा श्रीदासमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। आउन सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्नु मन छ भने नम्बर 0848 40 00 26 रहेको छ, 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ भन्ने हुन चाहे, शाश्वत मेसेजहरू पनि पठाउन सक्नुहुन्छ भन्ने हुन चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, हेलो हेलो, कोही हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ जस चाहिँ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई साहब। नम्बर 0848 40 00 26 रहेको छ, 0848 40 00 26 को माध्यमबाट आउनुहोला पनि हुन चाहन्छु, कुराकानी गर्छौँ, मिठा रमाइला कुराकानी हुनेछन् पनि हुन चाहन्छु, साथमा रमाइला अब पप गीतहरू त राख्दै राख्दै अगाडि बढ्ने नै छौँ होइन। सुन्नुहुन्छ भने थाहा नै छ, धेरै मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा त पनि हुन चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्नु कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते नमस्कार, हजुर शुभ नाम
1: प्रदीप राणा बोल्दैछु है, सिन्धुलीबाट होइन।
0: प्रदीपजी के छ खबर? के गर्दैछ? खाना भयो?
1: खाना भइसक्यो दाई, हजुरले लिनुभयो त
0: मेरो भो भनौँ न होइन। मौसम कस्तो छ?
1: मौसमको कुरा गर्नु पर्यो दाई, धुम्म छ, हल्का गर्मी छ भन्नुभयो त।
0: ठिक छ, हामीलाई कतिको सुन्दै गर्नुहुन्छ?
1: समयले साथ दिएसम्म सुन्ने गर्छु दाई हजुर, अलि हजुरको रेडियो अलि हाम्रो डाँडातिर के भयो बज्न छोड्यो हो हिजो आज।
0: हिजो आज कि पहिला बज्थ्यो, अहिले छोडेको कि पहिलादेखि?
1: हजुर हजुर, हिउँदाको समयमा चाहिँ अलिक टिप्छ, बर्खाको समयमा अलिक झ्यार बज्छ भन्नु चाहिँ दाई हजुर।
0: ठिक छ, हामी कोसिस गर्छौँ अब सबैतिर प्राय जस्तो गर्ने। ठिक छ, खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनुमा, एकदम मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: ओके, पहिलो प्रथम दाई हजुरको लागि भन्न चाहियो नि, हाम्रो प्राविधिक मित्रको लागि भन्न चाहियो, साथीहरू त धेरै हुन्छ, कोही कसैलाई बिर्सेको छैन भन्ने सोध्नु त। नमस्ते,
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन्छ। नम्बर 0848 40 00 26 रहेको छ, 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। मेसेजहरू पनि पठाउनु होला, तपाईँले पठाउनुभएका मेसेजहरू पनि म वाचन गर्नेछु भन्नु मन चाहे। साथमा मिठा रमाइला कुराकानी त हुने नै छन् होइन र, आउनु होला चाहिँ भन्न चाहे है, आउनु होला आउनु होला। नम्बर 0848 40 00 26 रहेको छ, यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार,
2: नमस्कार हजुर,
0: नमस्ते नमस्कार हजुर, शुभ नाम
2: कुमार श्रेष्ठ हजुर।
0: कुमारजी आज्ञा गर्नुहुन्छ? ए साँच्ची उतातिर पो गयो, के छ कुमारजी खबर?
2: ठिक छ हजुर, ठिक छ, खानुभयो?
0: खानपिन भयो भनौँ न, तपाईँको भयो कि नै?
2: मेरो नि भयो भर्खरै।
0: के छ, के गर्दै हुनुहुन्छ?
2: प्रोग्राम सुनेर बसिरहेको त, के गर्ने र?
0: हुन त हामीलाई मात्र माया गर्नुहुन्छ है
2: हजुर,
0: हामीलाई धेरै माया गर्नुहुन्छ है,
2: त्यस्तै लाग्यो नि।
0: ठिक छ, हुनु पनि पऱ्यो पनि भन्न चाहन्छु। मौसम कस्तो छ?
2: मौसम अहिलेसम्म त घाम लाग्यो, पानी पर्ला जस्तो भएको।
0: ठिक छ, यो मजा आउँछ, एकैछिनमा घाम लाग्ने, एकैछिनमा पानी पऱ्यो भने मजा आउँछ जस्तो लाग्छ। घाम पनि धेरै लाग्नु भएन, पानी पनि धेरै पर्नु भएन,
2: एकदम एकदम
0: ठिक छ। कसैको याद आएको छैन र यस्तो बेलामा, यो मौसमको बेलामा
2: मलाई
0: होइन, कसैको याद आउन सक्छ यो बेला भनेर भनेको नि, अब यस्तो मौसम चिसो हुँदाखेरि पकाइ पनि पठाउनुहोस्, म हेर्नेछु सुन्नेछु पनि हुन चाहे। खुसी लाग्यो जो सम्झिदिनु भयो, आइदिनु भयो कुमारजी। अरू त सब ठिकठाक होला, राम्रो रमाइलै होला, गीत राख्छ एउटा सुशान्त ऋषिको आवाजमा गीत राख्नेछु, साथीभाइ आफन्तलाई सम्झिनुहोस्।
2: स्पेसली हजुरको लागि टेक्निसियन मित्रको लागि त त्यो राम्रो राम्रो गर्छ रेस्पोन्स गर्नको लागि साथी धनगजमा यो सम्पूर्ण सरकार
0: हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. तपाईँको शून्य 48 40 26 माध्यमबाट आउन सक्नुहुन्छ. त्यति बेला हामी गीततर्फ लाग्छौँ. त्यसपछि सटन स्विट कमर्सियल ब्रेकतर्फ जानुपर्ने हुन्छ. त्यसपछि मात्र आउँछ रेडियो सुन्दै गर्नुहोला. फोन मेसेज गर्दै गर्नुहोला है त.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

यस्तो सुट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप द पोर्टमा। आवाजमा म सुरुराजमा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, भन्न चाहन्छु। तपाईँले पठाउनुभएका मेसेजहरू पनि बाँच्नुहुनेछ भन्न चाहे। त्यस्तै गरेर अन्य कुराहरू त हुने नै छैन होइन र आउनु होला पनि हुन चाहन्छु। नम्बर 0440 40 0026 रहेको छ पनि भन्न चाहन्छु। 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ भन्न चाहे। यति बेला म केही म्यासेजहरू छन्, म्यासेजहरू वाचन गरिहाल्छु। तपाईँले पठाउनुभएका त्यो पनि सामाजिक सञ्जाल फेसबुकमा पठाउनुभएका म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु। यति बेला सत्यकला इसारा हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, सुरेन्द्र वाणी हुनुहुन्छ, नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु नेपालगञ्ज बाँकी हाल भरतपुर चितवनको मिलन चोकदेखि। सबैमा सम्झना, सबै मित्रहरूमा मिठो सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मिलन घायल मुटु हुनुहुन्छ, दुहा कतारबाट सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै कुमार श्रेष्ठ हुनुहुन्छ, उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी पनि भइसकेको छ, मेसेज पनि पठाउनु भएको छ। दोलाखा मार्फत घर भई अहिले चाहिँ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ होइन, कुमार श्रेष्ठ भन्नुहुन्छ। बलङ्गीत धनु गजमेर सम्पाली शेर्पा लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। मुना राई लिम्बु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु धनकुटाबाट, सम्झना सबैमा भन्नुहुन्छ, शुभदिन भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाह। यति बेला हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ, सम्हालिन्छ कहिले मन सुगम पोखरेलको आवाजमा गीत।

Ja, mir ist jetzt dabei gemacht, ne? Rakio. Karikram, Top of the Pop, und ihr bei Rakio ist. Jetzt will ich ein Message zurückziehen, aber was ein Gorial ist. Und unser Message bei Han Michael Sababra, Mogar, das ist unser. Und Halunga Fokaligar bei Al Saudi, Arabia, Riyadh, war das in der Show, und unser Karpari war Sabemar, Samsana, Maya Savan, und unser Kalpana Sampa, und unser Bursburger, als er Kathmandu, war das in der Show, und unser. Good morning, Namaste, da ist unser Unser, Karikram Sundersula, und unser. Der Mensch, Dilpalis Termila, Rileging. And as you grow fast lap camera, one of them seven miss you and love you, Mamu and Janet repair sampang, Baba Bino, Sampang, Sonakandunga Monisa Bantua, Ranjitrai, Tataram Kumar Tapa, Dada Gonis, Trista, Dada Yuka Prasas Trista, and it's in a cinema, Kronagarni, Sabaima, Abazmujita, Samarpan Ganazansu, Satma Sanjaki, Kosai, and Nasatiku Chetrimansa, Sanjana Sabaima, and then Samalapan Bissima, and the Niba Dinatsahansu, and Manasai, Kurakani. गर्नमन थियो तर समयले साथसाथै नेटवर्कले पनि साथ दिएन जस्तो लाग्यो सो जति साथीहरूसँग कुराकानी गर्न पाए उहाँहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु जतिले फोन ट्राई गरिदिनु भयो उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद सुनेर साथ दिनुहुने साथीहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिता आयो उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0484040026 साथसाथै म्यासेजहरू पनि म्यासेज मार्फत पनि तपाईँले सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ पनि भन्न चाहे भन्दै अन्त्यमा तपाईँको माझमा आदरणीय प्रधानको आवाजलाई त्यो त छोटो मिठोमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्री राज महत आजको बसाइबाट पनि छुट्टिन चाहन्छु तपाईँ भने हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामाको सिएफएम 95 मेगाहर्ज सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: प्रसाद प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9854848117 9854555562 0484545562 0492311 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राब्जोन स्पोरमा आबद्ध हुने नेपाल खबरमा अब पूरा खबर लेदो र पहिरोले बिहान अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलेको छ। आज बिहान 7 बजेतिर चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि यो सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो हटाउने तथा लेदो सफा गरेपछि झण्डै 2 घण्टापछि सड़क खुलेको जनाएको छ। अहिले यो सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरूद्ध हुने गरेको छ। यो सड़क खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आग्रह छ। यसैबीच आज काठमाडौँ उपत्यकासहित देशका 40 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित देशका विभिन्न 40 जिल्ला र यी जिल्ला आसपासका खोला नदीमा आकस्मिक बाढ़ीको सम्भावना छ। आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै कोशी बागमती गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानीसँगै नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार बाढ़ीको जोखिम रहेका अरू जिल्लामा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, नुवाकोट, धादिङ रहेका छन्। त्यस्तै रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व र रूकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर रहेका छन्। बाढ़ीको सम्भावना रहेका जिल्लाका वासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ। नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासा बढ़ेका छन्। विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 82-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 बढ़ेर 69,724 पुगेका छन्। अर्थात 53,156 गुनासा थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढ़ेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका एलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। एलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकोमा 39,177 गुनासाको समाधान गरिएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामै 4,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,88,000 पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँग हिजो सुनको भाव तोलाको 2,83,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। विभिन्न माग राखेर अनसनमा बसेकी अभियन्ता नर्स ज्योति राणाभाटले अनसन अन्त्य गर्नुभएको छ। सरकारी वार्ता टोली र अभियन्ता राणाभाटका बीच आज बिहान विभिन्न 19 बुँदे सहमति भएपछि राणाभाटले अनसन अन्त्य गर्नुभएको हो। उहाँ गएको साउन 14 गतेदेखि अनसन बस्नुभएको थियो। सहमतिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्री कृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राष्ट्र बैंकले आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दै चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थाल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलियो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम, हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार यो निक्षेप संकलनका लागि आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ओबीएसएस मार्फत बोलकबल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ। झण्डै 2 हप्ता यता अन्दाजी 18-19 वर्षको जंगली हात्तीबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरल

प्रवीण पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको यो हात्तीले त्यहाँ आउने अरू जंगली हात्तीले लखेटेका थिए। अहिले सौराहाको निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको पौडेलले बताउनुभयो। नयाँ देखिएको यो हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख भने दिएको छैन। अब विदेशको खबर। अन्तरिक्षमा घुमिरहेको स्पेस एक्सको फाल्कन 9 रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ। यो टुक्रा 4 मेट्रिक टन गरौं अर्थात 4000 किलोको रहेको छ। गएको जनवरीमा फायर फ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो 1:20 आसपासमा चन्द्रमामा ठोक्किने सम्भावना सहितको अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो झण्डै 8690 किलोमिटर प्रति घण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धूलो उड्ने अनुमान छ। सामान्य अभियानको तुलनामा बढ़ी धक्का आवश्यक परेकोले फाल्कन 9 को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्राहरूसँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो। नासाका अनुसार यसबाट तत्काल कुनै खतरा भने छैन। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकी समाचार संस्था एसोसिएट प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपुलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल हुँदै ट्राबजोन पुग्ने कार्यक्रम रहेको जनाएको छ। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपुलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्ध नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। लिभरपुलका लागि उनले 442 खेलमा 257 गोल गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुल्यो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम। हेलो सरकारमा एक वर्षमा 321% बढ़े गुनासा। नयाँ सरकार बनेपछि गुनासा झनै बढ़्दो। आज सुनको भाव तोलामै 4200 रूपियाँले बढ़्यो। तोलाको 2,88,000 रूपियाँमा कारोबार। स्पेस एक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

0: सस्तुमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
7: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख छ।
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
5: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिनेर सौगातको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई मध्याह बाह्र बजेको नेपाल खबरपछि करिब एक बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। नेपाली चलचित्रसँग सम्बन्धित रहेको छ कार्यक्रम मीठा रमाइला चलचित्रका गीतहरू बज्छ। साथै तपाईँले आजको विषयमा फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्, साथै आफ्नो आफन्तजन साथीसँगलाई चाहिँ सम्झना दिनेछु। मैले बुधबारको विषयमा हाम्रो सम्झनाजीले अर्कै खालको कार्यक्रम ल्याउनुहुन्थ्यो जस्तो लाग्छ, होइन? त्यो भइरहँदाखेरि आज चाहिँ तपाईँले साथीसँग सम्झना पाउनुहुन्छ। तपाईँले 048-40-00-26 सहभागिता जनाउनु होला। साथै तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाको सेफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ भने हामी एक बजेसम्म तपाईँसँग रहने गर्छौं भने यति बेला मलाई प्रविधि सबैजनामा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। बिचा रमाइला चलचित्रका गीतहरू बज्छ। यति बेलाको विषयमा हामी कार्यक्रमको शुरूआतमा भने एकदमै मिठो रमाइलो चलचित्रको गीत नै राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिन आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै रमाइलो गीत बजिसकेको छ। यो मिठो गीत पछि हामी फेरि आइसकेका छौँ। आजको बसाइमा तपाईँले सहभागिता जनाउनुहोस्। मिठा रमाइला नेपाली चलचित्रका गीतहरू बज्छ भने आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, गीत चाहिँ बज्दै थियो तर उहाँ पनि होल्डमा हुनुहुन्थ्यो, तर उहाँको टेलिफोन सम्पर्कमा कुनै समस्या हो अथवा उहाँ बाहिरिसक्नु भएको जस्तो पनि लाग्छ। ठिकै छ, अर्को साथीले सहभागिता जनाउन सक्नुहुन्छ। आज मात्रै तपाईँले सम्झन पाउनुहुन्छ। तपाईँले फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, कार्यक्रममा कमेन्ट पठाउनुहोस्, कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको या त तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम सुने सौगातको बसाइमा छौं हामी। यो कार्यक्रम साताको सातै दिन आउँछ, तर तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ र सुनि पनि राख्नु भएको छ। मैले अघि पनि भने कार्यक्रमको बारेमा सल्लाह सुझाव, कुनै जिज्ञासा गुनासो छ भने पनि तपाईँले भन्न सक्नुहुन्छ। आजको व्यवसाय तपाईँसँग रहेर 1 बजेसम्म सहयात्रा गर्छौं। फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पनि पठाउनुहोस्, तपाईँका कमेन्टलाई पनि हामीले कार्यक्रममा स्थान दिनेछौं। भने तपाईँ यो मध्याहको समय सकदिपय मित्र खाजा खाने क्रममा अथवा खाना खाँदै हुनुहुन्छ होला, उकाली उराली बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, यो समय कतिपय ठाउँमा पानी परेको छ होला, काहीँ घाम चर्को लागिरहेको छ होला, तर घाम नभनी पानी नभने विभिन्न काममा तपाईँ व्यस्त रहेर पनि हजुरको रेडियोबाट हरेक दिन आउने कार्यक्रमहरूलाई निरन्तरताको साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने पनि हामीले आशा लिएका छौं। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्छ, तर ठिकै छ, साथी आउने प्रयत्न गर्दै हुनुहुन्छ, तपाईँको फोन लाग्नेछ। तपाईँले कार्यक्रममा चाहिँ मिठा गीत संगीत सुन्नुहुने भएको छ, साथसाथै नेपाली चलचित्रहरूलाई पनि हेरेर चाहिँ साथ दिनुभएको छ होला भन्ने पनि लाग्छ। यति बेलाको व्यवसायमा हामी कार्यक्रममा चाहिँ मिठो अर्को गीततर्फ नै लाग्न चाहन्छौ। कार्यक्रममा अर्को मिठो गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौं।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय, हिमगंगा, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम राख्ने एकदमै मिठो गीत गीत पछि हामी फेरि पनि आइसकेका छौँ। कार्यक्रम सुने सौगातको उत्साहमा रहेर हामीले मिठा मिठा नेपाली चलचित्रका गीत संगीत राख्दै अगाडि पनि बढ़िरहेका छौं। धेरै साथीहरू पक्कै यो समय व्यस्तको समय छ, व्यस्त रहेर पनि हामीलाई सुन्दै साथ दिइराख्नु भएको छ होला जस्तो लाग्छ। आज अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या हो कि जस्तो लाग्दैछ। ठिकै छ, यो समस्याका बावजुद मिठा गीत संगीत सुन्नुहोस्, मनोरञ्जन लिनुहोस्, हामीलाई सुन्नुहोला। साथसाथै भयो भोलिका अन्य कार्यक्रमहरूमा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला फेसबुक लाइभमा बेली अक्सानेजीले लेख्नुहुन्छ, नमस्कार कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। क्षेत्री आयुषजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। आयुषजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ हजुरको रेडियो सुन्दै हुनुहुन्छ होला भन्ने लाग्छ भने तपाईँले फेसबुकबाट कमेन्टहरूलाई पनि पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 048-40-00-26 नम्बर खुल्ला छ, एक बज्न पनि लागिसकेको छ, 12:46 गइसकेको छ। यति बेलाको बसाइमा हामी कार्यक्रममा अर्को मिठो गीततर्फै लाग्छौं। गीतपछि हामी फेरि आउनेछौं, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा बजे ग्रेमी छु गीत सुनकै छुरा नसकिने भन्ने गीत रहेको थियो, एकदमै मिठो गीत थियो। धडकन मुभी सुनबाट रहेको थियो यो गीत भने। अब चाहिँ हामी पनि कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौं। अन्त्यतिर तपाईँका फेसबुक कमेन्टहरू छन्, वाचन गर्दै म पनि विदा हुन्छु। यति बेला बाबुराम मगरजी लेख्नुहुन्छ, दिदी नमस्ते, नमस्कार, म बाबुराम मगर उखलढुङ्गा पोखरी घर भइहाल साउदी अरबको रियादबाट कार्यक्रम सुनिरहेको छु है। अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी कल्पना साङपाङजीले पनि म भोजपुर घर भइहाल्छ काठमाडौँबाट नमस्ते छ है भन्दै हुनुहुन्छ। अब बज्ने गीत मेरो प्यारो मान्छे दिलपाली सर बिलाललाई, त्यसै गरी चाहिँ उहाँले गीत वेल सुन भन्छु ल भन्नुभएको छ। त्यस्तै उहाँ लेख्नुहुन्छ, मामु अञ्जन यात्री प्यारे साङपाङको लागि पनि धेरै माया, बाबा विनोद साङपाङ, त्यसै गरी सुना कन्दुवा, मनिषा बान्तुबा, रञ्जित भाइ, दाईराम कुमार थापा,

है श्रीराज सर खाना भयो त भन्दै हुनुहुन्छ सायद हो कि क्या कार्यक्रम सुन्दैछु म दुलखाको मार्गुबाट भन्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने त हाम्रो श्रीराजका आवाज

घरको साथीको कमेन्ट प्राप्त भएको छ मुना राई लिम्बुजी, उहाँ पनि लेख्नुहुन्छ नमस्ते है श्री राजसर भन्दै हुनुहुन्छ। उहाँले पनि मेरो आवाज आज किन हाम्रो श्रीराजीको जस्तै गयो जस्तो छ, धेरै साथीले त्यही भन्दै हुनुहुन्छ। धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, गुड मर्निङ सर भन्दै हुनुहुन्छ। हाम्रो मिलन घायल मुटुजीले पनि दुवा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुरेन्द्र बानियाजीले पनि नमस्कार हजुर, म कार्यक्रम हेर्दै अनि सुन्दैछु नेपालगंजबाट, हाल नेपालगंजको भरतपुरबाट भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ टिकु छेत्रीजी, नमस्कार भन्दै हुनुहुन्छ। सत्यकोला ईशाहराजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुन्दै हुनुहुन्छ भने त आवाज पनि सुन्नु पर्यो, थाहा पाउनु पर्यो है साथीहरू पनि भने भन्दै हो। अवश्य कार्यक्रमको लगभग समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैले देखेको मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिजेलसम्म प्रविधि समेटनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि तपाईँको माझमा अर्को मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम सुने सौगातको भूसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले दिउँसोको एक बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: नानी, यो कुरो मात्रै हो।

0: रहे कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थले एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ।

0: छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हिलेटेवी, रामेछाप।

0: अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692965998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540602। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540482। र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150 रुपियाँमा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसान को

0: 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
1: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nz साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपालमा दर्ता भएका गैर सरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय रहेका छन्। यस्तै दर्ता भएका 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मध्ये अहिले 136 मात्रै सक्रिय

आयोजना सहित संचालनमा रहेका छन्। बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधिबारे जानकारी दिँदै सदस्य सचिव बुढाले इन्टरनेशनल कमिशनल अफ जुरिस्टले सन् 2022 पाँच वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानव अधिकारका क्षेत्रमा काम गरिरहेको बताउनु भएको छ। आईसीजीएले अहिले अपाङ्गता भएका महिला तथा बालबालिकाहरूका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको आबद्धता 2083 असारसम्म कायम रहेको र उसले सन् 2026 लागि बेलायतको लन्डनमा रहेको सचिवालयको सहयोगमा 5,15,00,000 रूपियाँ भन्दा धेरैको बजेट स्वीकृत गरेको छ। अर्को संस्था ह्युमन राइट्स वाचले भने 2064 सालमा आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृति र नवीकरणका लागि नआएको परिषदले जनाएको छ। यी तीन संस्थाले सर्वोच्चका न्यायाधीशलाई वहाँ अभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको थियो। तर छलफलमा तीनवटै संस्थाका प्रतिनिधि उपस्थित भएनन्। परिषदले समाज कल्याण ऐन अनुसार नियमन गरिरहेका र कानून उल्लंघन गर्ने संस्थाको सम्झौता रद्द वा निलम्बनसम्म गर्न सक्ने व्यवस्था रहेको जनाएको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग केसी नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले केसीलाई नियुक्त गरेको हो। उहाँ त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षा अध्यक्ष हुनुहुन्थ्यो। उपकुलपति केशर जंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो। त्यस्तै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक डाक्टर रोजिन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सुणेमु बाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य भएको बताउनु भएको छ। सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक अरूसँगको छलफलमा उहाँले यस्तो बताउनु भएको हो। निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री बाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभए स्पष्ट नीति स्थिर नियम शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभएको छ। अर्थमन्त्री बाग्लीले सरकारको सोच प्राथमिकता र कार्य सम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड़ दिनुभएको छ। विगत एक दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नु भएको हो। चालू आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको दावी गर्नुभएको छ। उहाँले यस यात्रामा नेपाल राष्ट्र बैंकले आफ्नो भूमिकालाई पूर्ण परिभाषित गर्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री बाग्लेले छलफलका क्रममा राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत माग्नु भएको छ। उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि बैंक प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगमा रूपान्तरण तथा पूँजी बजार र वास्तविक अर्थतन्त्र बीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ। साथै डिजिटल वित्त फिनटेक स्टार्ट अप वित्त पोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। अर्थमन्त्री बाग्लेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रूपान्तरणको सहयोगी र सहनिर्माताका रूपमा हेर्न चाहेको बताउनु भएको हो। सरकारका तर्फबाट कानूनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढ़िसकेको जानकारी दिँदै उहाँले मौद्रिक पक्षबाट पनि सोही अनुरूपको गति र स्पष्टता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। छलफलमा उठेका विषयहरूलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परि नीतिगत समन्वयका लागि पनि संयुक्त कार्यदल गठन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले
क्विक रेस्पोन्स टीम गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टीमले आजदेखि आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले बताएको हो। ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्यालाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो। क्विक रेस्पोन्स टीममा उद्योग मन्त्रालयका तर्फबाट मगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहनु भएको छ। देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टीमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखेको जनाइएको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पुर्याउने व्यवस्था मिलाइने निगमले जनाएको छ। पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर लाइन लाग्न बाध्य भएका छन्। यही समस्या सम्बोधन गर्न यो संयन्त्र क्रियाशील बनाइएको हो। टीमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल निकासा दिने गरी कार्यविधि तय गरेको छ। ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर 01-5971-92 सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने जानकारीका आधारमा क्विक रेस्पोन्स टीमले आवश्यक पहल गरी आपूर्ति सहज बनाउने निगमको भनाई छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत यङ्की उक्यालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्य

न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणांकमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिनेछ। केन्द्रीय बैंकले निश्चित संकलनको बोलकबोलमा राष्ट्रिय बैंकबाट इजाजत पत्र प्राप्त ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताइएको छ। र आज सुन सतीको भाव बढ़ेको छ। सुन आज तुलामै 4,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तुलाको 2,88,000 पुगेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तुलाको 2,83,800 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि तुलामा 95 रूपियाँले बढ़ेको छ। चाँदी आज भाव बढ़ेर तुलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तुलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी छाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर

0: लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

허즈르크 아바스 허즈르크 사티후 허즈르크 라디오 엑세드이 타플레이크 메가하르츠 나마스카르 허즈르크 라디오 엑세드이 타플레이크 메가하르츠 그 프라스티티 카리크람 로자이 타파이크 파르카이마 라하누 바이카 바스누 바이카 타파이 타맘 타맘 아다르니 에스로 타마니르마 스와갓 가르나 사한슈 마 카리크람 프라스티타 스리라즈 삼하트 उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग राम्रो रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष बनाउनको लागि अनि आज रमाइलो गर्नुपर्छ है भनेर आएको छु सम्झनाजीको अनुपस्थितिमा म आएको छु पक्कै पनि रमाइलो हुनेछ भन्ने आशा मैले लिएको छु भए चाहिँ गरेर होइन मलाई पनि सुनेर साथ दिनुहुनेछ उहाँलाई साथ दिए जसरी नै भन्ने आशा मैले गरेको छु अनि हुन चाहे आधुनिक गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम रोजाई तपाईँको हामी हप्ताको सातै दिन आउँछौँ भन्दा पनि फरक पर्दैन होइन शनिबार एक दिन चाहिँ कार्यक्रम गाउँ खाने कथा आउँछ प्रायः जसो आधुनिक गीतहरू बज्छन् नत्र प्रायः जसो भनौँ न कार्यक्रमहरू हप्ताको सातै दिन आइरहन्छ कुराकानी तपाईँहरूसँग प्रत्यक्ष रूपमा हप्ताको सातै दिन हुन्छ नै होइन म्यासेजहरू पनि वाचन गरिरहेका छौँ नै सो मलाई भन्दा यहाँलाई बेसी छ कार्यक्रमको बारेमा जानकारी भन्ने आशा मलाई छ है दिउँसोको समय छ 2:21 गइसकेको छ भन्नुहोस् के गर्दै हुनुहुन्छ खाजा भयो खाजा खानु भएको छ कि नै कार्यालयतिर हुनुहुन्छ होला होइन अनि साथसाथै कतै हिँड्दै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला खाजा खाइसकेर बस्दै हुनुहुन्छ होला काम गर्दै हुनुहुन्छ होला सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिएर आफ्नो भएको छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा मेरा प्यारा मुटुका टुक्रा टुक्रीहरू होइन मुटुका ढिकढिकीहरू हजुर हुनुहुन्छ होइन सुन्दै हुनुहुन्छ भन्ने आशा छ एउटा गीत राखिहाल्छु म कार्यक्रमको सुरुवातमा त्यसपछि तपाईँकै रोजाइका गीतहरू हामी तपाईँकै माझमा राख्छौँ आज रोजाइका गीतहरू हो जस्तो लाग्छ होइन राख्ने दिन हो जस्तो लागिरहेको छ सो रोजाइको गीतहरू तपाईँकै रोजाइका गीतहरू राख्नको लागि उपस्थित हुन्छौँ यति बेलाको समयमा चाहिँ उदय सोताङको छिनछिनमै हाँस्न मन लाग्छ छिनछिनमै रुन मन लाग्छ यो गीत एल्बम मर्मबाट तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नलाई फोन म्यासेज गर्दै गर्नलाई त

0: छिनछिनमा यहाँ हाँस्न मन लाग्छ, छिनछिनमा हेर्न मन लाग्छ। खै के भयो यो छातीको देब्रे बाटोमा, यस्तै हुन्छ जिन्दगीको बाटोमा, यस्तै यस्तै रहेको थियो। उदय सोताङको आवाज मलाई गीत तपाईँको माझमा राखे। कहिले काहीँ यस्तै हुन्छ होइन जिन्दगी, के हुन्छ कसो हुन्छ भन्न सकिन्न। कहिले हाँस्न मन लाग्छ, कहिले रुन मन लाग्छ, यो मनलाई थाहा हुन्न होइन के भइराखेको छ कसो भइराखेको छ भन्ने कुरा। धेर जसो त माया प्रेममा परेकाहरूलाई औधी यस्तो हुन्छ भन्छन्, हुनसक्छ पनि। कार्यक्रम रोजाई तपाईँको अनुहार भइराखेको छ, आवाज म श्रीराज छु, साथमा तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। ओके, कुराकानी गर्न मन छ भने आउनुहोस्। नम्बर 0448 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हेलो हेलो, हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कालो तपाईँको 0448 40 0026 रहेको छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ है, आउन सक्नुहुन्छ पनि भन्न चाहे म्यासेजहरू पठाउन सक्नुहुन्छ। आज तपाईँकै रोजाइका गीतहरू हो जस्तो लाग्छ मलाई, जहाँसम्म कि होइन होइन भने पनि हो म आएपछि हो। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार जुजुलप्पा।
0: नमस्ते नमस्कार जुजुलप्पा, हाम्रो बुद्ध बजार सर हो।
1: हजुर एकदम हजुरको आवाज रमाउने मान्छे नम्बर 3 है सर, बागमती
0: बागमती। अनि ठ्याक्राकै ठाउँ पनि भन्नुहोस् न।
1: प्रातः सर
0: के छ सर, खबर खाना भयो खाजा भयो?
1: आई आई त्यो राम्रो गीत बजाउनु भयो सर, छिनछिनमा हाँस्न मन लाग्छ, कहिले सर चाहिँ जीवनका भनौँ न आफ्नो आफ्नो जवानीमा सबैको आफ्नो आफ्नो कथा भइहाल्छ, ती दिनहरू ती यादहरू कहिले कहिले यस्तो मजासँग भनौँ त्यसले त्यो घाउले कोतारी दिँदो रहेछ है सर, अब नचाहँदा नचाहँदै पनि भयो नि
0: सर,
1: त्यस्तै हो तपाईँको आफ्नो आफ्नो मायाको कथा है सर।
0: कथा मैले भोग्नै पर्नेछ, मैले चाहिँ तपाईँको चाहिँ सुन्नु पर्नेछ, मैले चाहिँ भोग्नु पर्नेछ। होइन तपाईँहरूको बिचमा त छ त, मैले त सुन्नै पाएको छैन, फेरि मलाई यस्तो सुन्न मन लाग्छ अर्काको कहानी। होइन म काठमाडौँ आएको बेला म आफै सम्पर्क गरेर आएर म भेट्न मन लाग्छ।
1: त्यही भएर मैले हाम्रो ललिताजी हुनुहुन्छ नि प्रगतिमा,
0: हजुर
1: अदर जङ्गमको आवाजमा सजिएको जिन्दगीले हिसाब माग्छ है सर, जिन्दगीले प्रत्येक पल हिसाब मागिरहेको हुन्छ सर। त्यही भएर अदर जङ्गमको आवाजमा सजिएको है, जिन्दगीले हिसाब माग्छ, बोलको गीत बजाइदिनु होला है।
0: okay.
1: एक गीत चाहिँ हुन नसकेको भनौँ न मेरो यसको लागि मिठो सम्झना छ, याद आउँछ कहिले कहिले भेट हुन्छ सर, स्कुटर चढेर आउँछ म पनि भएर आउँछ, कहिले निस्किन आउँछ तर पहिलाको सम्बन्ध छैन, उसको पिट्ने बानी चाहिँ हालसम्म छुट्याएको
0: थिएँ,
1: राम्रो लाग्छ होला जहाँ भेटे पनि एक सर्ट त खाइहाल्छु मैले,
0: अझै पनि
1: खान्छ म त अब हे के गर्ने सर, एउटा घाउ दिएर गइहाल्यो उसले मुटुमा होइन सर, बिज्ने एउटा काँडा घोचेर
0: गइहाल्यो।
1: त्यही हो सर, ल स्पेसली हजुरको लागि, एक स्पेसली हजुरको लागि है सर,
0: हाम्रो
1: प्रविधमा रहेर सकिने ललिताजीको लागि, हाम्रो सागरजीले भन्दै हुनुहुन्छ ल हजुरलाई फेरि एकपल्ट कमल पोखरीमा भेट्नुपर्छ है भन्दै हुनुहुन्छ, हाम्रो सागरजीको मिठो सरवार हजुरले मिठो सम्झना अरे है, जति पनि आवाजको दुनियाँको साथीहरू सम्पूर्ण लाभ बज्ने गीत। ओके भाइ
0: धन्यवाद। बुद्ध बजार सारे सर मान्थे काठमाडौँबाट, रमाइलो हाँसिलो होइन सुनिसक्नु भएको छ नि उहाँले आफ्नो जवानीको व्यथा, कहाँ अझै पनि कुट्नुहुन्छ र त भनिसकेपछि कहाँ रमाइलो है रमाइलो है, म आफै हाँस्ने खै हाँस्ने कि के गर्नु, अब हाँस्थेँ म त होइन, म फेरि अरूको कहानी सुन्न भनेपछि यति ऊ हुन्छ कि मलाई के भनौँ र खै होइन, सुन्न यति मन लाग्छ कि यति मन लाग्छ कि के भइहाला, लभ स्टोरी के भइहाला कसो भइहाला भन्ने कुरा हुन्छ कि। अब त बज्राचार्य सरसँग काठमाडौँमा पुगिसकेपछि भेटघाट गर्नुपर्छ होइन, भेटघाट गर्नुपर्छ सर, कहानी सुन्नेछु म पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, समर्थन गीतलाई समर्थन जनाउनको लागि उपस्थित भइसक्नु भएको छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। हेलो हेलो, हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ओके, यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा एक गीत एकदम मिठो भन्दा पनि अब खालि शब्द मिठो बाहेकै हुँदैन होइन, यो मुखमा आएन केही आउँदैन भनिरहेको हुन्छ, अब रोइरहेको गीत सुन्न बज्दैछ भने पनि मिठो गीत बज्दैछ भन्ने बानी छ मेरो। सो यसमा चाहिँ मिलाएर बुझिदिनुहुन्छ भने आशा मैले व्यक्त गरेको छु। जिन्दगीले हिसाब माग्छ यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्न गर्नलाई, फोन मेसेज गर्दै गर्नलाई। त

0: जिन्दगी ले हिसाब माग्छ यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसक्यौं भन्दा पनि लगभग आधा अवधिमा हामी पुगिसकेका छौँ। कार्यक्रम रोजाइ तपाईँको अनि अरूले राखेको छ सुन्दै हुनुहुन्छ। हाम्रो बुद्ध बज्रचार्य सरले रोजाइमा पार्नु भएको गीत सुनिसक्नु भएको छ। कार्यक्रम रोजाइ तपाईँको अनिहार भइराखेको छ। आवाजमा म श्रीराज महत छु। तपाईँले नै रोजाइमा पार्नुभएका भाका भन्दा पनि गीतहरू होइन राखिरहेको छ, फमल भइराखेको छ अर्डर किन अनि यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर। हजुर हजुर, शुभ नाम प्रदीपजी, के छ खबर, के हुँदैछ? यस्तै उकालोमा हिँड्दा हिँड्दै अनि बोल्ने बानी भइसकेपछि झन् सकिन्छ त। अब झन् भारी बोक्नु भएको छ होला। रित्तै हुँदा त के स्या स्या गरेको त भनेको, धेरै मोटो पनि हुनुहुन्न। त्यही भएर मैले भन्छु हामी ठिक्क भनेको लगभग 55-60 होइन 65-सम्म ठिक हो, 55-60-सम्म ठिक हो जस्तो लाग्छ। योभन्दा बढी हुनुहुन्न स्वास्थ्यको लागि राम्रो पनि होइन, कम पनि होइन। फेरि भनेर 35-40 हुन्छन् हावाले उडाउला जस्तो जस्तो लुरो खाले त्यस्तो पनि काम छैन। फेरि साथीहरू रिसाले गाह्रो छ मलाई। ठिक छ अनि ठिक छ, यस्तै हो, हिँड्नुपर्छ होइन, एक्सर्साइज पनि हुन्छ। हामीलाई सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। खाजा भयो? छैन, बाँकी छ, मेरो पनि हुन्छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त?
1: हजुर, मलाई चाहिँ मुटु माग्यो बाँच्नुपर्छ भन्ने बुढको गीत राखिदिनुहोस् न।
0: मुटु माग्यो तिमीले मैले बाँच्नुपर्छ, मै मरे तिमीलाई कसले माया गर्छ। गाह्रो छ, यस्तै हो, नचाहिने चिज माग्छन् के लभरहरू, यो माया गर्ने मान्छेहरू पनि खै कहिलेकाहीँ त आकाशको तारा ल्याउन सक्थ्यो रे मेरो लागि रे, कसैले सक्छ होला त, के भन्नु खोजेको यो होइन? गाह्रो छ। दिपक लिम्बुको आवाज मलाई गीत गीत हामी राख्छौँ, साथी भाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: ओके, पहिला प्रथम दाई हजुरको लागि भन्न चाहे अनि हाम्रो प्रविधि मित्रको लागि भन्न चाहे, साथीहरू सम्पूर्णलाई भन्दै सिकिन्छु।
0: हस् धन्यवाद। प्रदीप राणा हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कहिलेकाहीँ जिन्दगीमा असम्भव चिजहरू पनि हुन्छ है, मुटु माग्यो तिमीले मैले जिउनु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ, आफ्नै छैन भने माया कसले गर्छ हो होइन? गाह्रो छ जिन्दगीमा, जे चिज अलि असम्भव छ त्यही चिज चाहिँ माग्ने हो त। तिमी के मेरो लागि ज्यान दिन सक्छौ रे होइन? कसैको लागि कसैले ज्यान दिन सक्छ होइन, के भन्न खोजेको भनेको? आमा बाबा भाइ बहिनी आफन्तको माया लाग्दैन, आफन्तको याद आउँदैन, के भन्न खोजेको होइन? ठिक छ, त्यही भएर ज्यानको महत्त्व छ है, तपाईँले बल्ल बल्ल पाएको ज्यान। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर, आवाज सानो आयो, निर्मलाजी हो? सपनाजी आवाज सानो आयो हजुरको, एकदमै सानो भनेपछि मैले सानो सुनिरहेको छु भनेपछि एफएम रेडियोतिर त तपाईँको आवाज सानो गइरहेको छ हुनसक्छ।
2: त्यस्तो भइरहेको छ भन्नुपर्छ, त्यस्तै छ प्रसाद दाई हजुर, अनि दाई लगायत रामे साथीको खबर के छ सुनाउनु?
0: ठिक छ, मेरो त राम्रो छ, अनि मोबाइल भुइँमा थियो क्या?
2: त्यस्तै थियो भन्नुपर्छ, यता बारीतिर त घाँस काटिरहेको छ, उता पारीको हिँडोले छोपेर कता वारी पारी देख्नु पाएको छैन, सेतो मात्रै देखिरहेको छ त्यही भएर।
0: ए त्यही भएर ठिक छ, होइन कहिलेकाहीँ आवाज के हुन्छ भन्दाखेरि रेडियोमा मैले त सुने ठिक छ, तर रेडियोमा फेरि आवाज आउँदैन अनि अन्य ठाउँमा पनि सुनिँदैन, सर गई बस्छ कि त्यो भइसकेपछि, त्यो भएर भनेको। ठिक छ, खाजा खानुभयो के गर्दै हुनुहुन्छ रे?
2: खाजा बाँकी नै छ भन्नुपर्छ, अनि दाई हजुरको पनि बाँकी नै छ कि आतिरै आउनुहोस् न, अब दाई हजुरलाई पर्खेर बस्नेछु।
0: ओके, अब त्यहाँ आउन्जेलसम्म त भोक लाग्छ ला, तपाईँ खानुहोस् अनि मलाई एकछिन बनाएर राख्नुहोस्, तर म आउने नआउने टुङ्गो छैन, आएको बेला भन्छु, म आश्वासन दिने मान्छे परेन, आएको बेला म सम्झिनेछु ल।
2: ए हुन्छ नि त दाई हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ?
2: हजुर पक्कै पनि, रेडियोमा सुन्न त कुरै भएन नि।
0: ठिक छ, माया गर्नुहुन्छ, खुसी लाग्छ, माया दिनुहोला भन्न चाहन्छु। हामीलाई प्रदीपजीले मुटु माग्यो तिमीले भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। कसैले मुटु माग्नु भएको छ तपाईँको पनि?
2: त्यस्तो त खासै त्यस्तो भएको छैन भाइ, हजुरलाई भएको छ
0: मलाई छैनन्, आजसम्म माग्ने खै कसैले हिम्मत पनि गरेनन्, कसैले आँट पनि गरेनन्। आँटै छैन है, क्या हिम्मतै छैन है, जस्तो मुटु नै छैन है जस्तो लाग्छ मलाई पनि। यसो मुटु माग्नु नि हो मेरो पनि।
2: अब बिस्तारै बिस्तारै हुन्छ होला नि त, हजुरको पनि कोसिस जारी राख्नु न त
0: राख्नु पर्यो। ल ठिक छ, यो गीत राख्छ हो साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: हुन्छ, फर्स्ट म त भाइ हजुरको लागि भन्न चाहन्छु, र पारदिक मित्रको लागि, र मेरो घरमा राम्रो मम्मी बाबाको लागि भन्न चाहन्छु, र बहिनी प्रेम माया सुनवारको लागि, साथी मनिषा श्रेष्ठको लागि, साथी मुना भण्डारीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, साथी निशा श्रेष्ठलाई पनि, र जतिपय साथीहरूले मलाई सपना सुनेर चिन्नु नहुने सम्पूर्णको लागि भन्दै चुटिन्छु।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यति बेला हामी गीततर्फ लागिहाल्छ, तपाईँको माझमा गीत राख्न चाहन्छ, मुटु माग्यो तिमीले मैले भाँच्न पर्छ मैमारे तिमीलाई कसले माया गर्छ, दीपक लिम्बूको आवाजमा गीत।

0: मुठुमा घिउ तिमीले मैले हाँस्नु पर्छ होइन मैमारे तिमीलाई कसले माया गर्छ दिपक लिम्बूको आवाजमा रहेको गीत तपाईँको माझमा राख्यौं। कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ। आवाजमा म श्रीराज महत छु। प्राविधिक पाटोमा ललिता हायु हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ नि, सुन्दै हुनुहुन्छ कि नै सुन्दै हुन्छ होला भन्ने आशा छ है। के रे कसो रे सुन्दै हुनुहुन्न रे? होइन, सुन्नुपर्छ है। कार्यक्रम कस्तो भइरहेछ सरसल्लाह सुझाव दिनुपर्छ, फटाफट फोन गरिहाल्नुहोस्। नम्बर 0848 40 00 26 रहेको छ। होइन, तपाईँकै रोजाएका गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ। दिउँसोको समय छ, आलस्य जीव कस्तो भइराखेको हुनसक्छ, फोन गर्नुहोस् न हो। होइन, तपाईँकै रोजाएका गीतहरू हामी राखिरहेका छौँ के डेडिकेट गर्न सक्नुहुन्छ मेरी प्रियसी मेरी मुटुकी ढुकढुकीको लागि। बस है मक्खा मरी। ओके, आउनु होला पनि हुन चाहन्छु। अनि मुटु माग्यो तिमीलेको कुरा मैले गर्दै थिएँ के भन्दाखेरिमा, यसमा केटाहरू यति दामी हुन्छन् कि दिन्छन् कि दिन खोज्छन् के र भने नसके पनि नभए नि होइन हुन्छ दिन्छु तिम्रो लागि के छ र भन्ने हुन्छ। दिन्छन् पनि चाहन्छन् पनि तर कहिलेकाहीँ असम्भव हुन्छ होइन। यहाँ पनि त्यस्तै भन्दैन थियो, मुटु माग्यौ तिमीले ठिक छ मैले दिन चाहेको थिएँ खोजेको थिएँ तर मसँग दुईटा मुटु रहेनछ एउटा मात्र भइसकेपछि मै बाँच्नुपर्छ तिमीलाई कसरी दिनु भन्दै हुनुहुन्थ्यो। पक्कै पनि त्यस्तै हो कि हामीले सम्भव भएसम्म हर किसिमका कुराहरू चिजहरू दिने कोसिस गर्छौँ जस्तो लाग्छ, गर्दैनौँ र गर्छौँ होइन। माया यस्तो माया होस् कि होइन, मात्र धोका नहोस्, माया भइसकेपछि हर किसिमका कुराहरू गरिन्छ जस्तो लाग्छ। तर धोका धडी के भइसकेपछि गाह्रो हुन्छ जिन्दगी। यति बेला कोही हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। शुभ नाम हजुर?
1: माइता सिन्धुलीको टिम कन्याबाट संगीता तामाङ।
0: संगीता तामाङ
1: हजुर।
0: ओइ संगीता, लाइदेऊ माया लाइदेऊ। गीत
1: सुन्नुभएको
0: छ? संगीता झुक झुक जाने पिरोती लाइ थियो, यस्तो यस्तो थियो गीत चाहिँ। के गर्दै हुनुहुन्छ संगीता?
1: यतिको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै गाई बाख्रा चराउँदैछु भन्नुभएछ है।
0: गाई बस्तु चराउँदै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: आखेला ठिक छ, खाजा भयो?
1: मेरो खाजा भइसक्यो नि दादाजीले खानुभयो त?
0: छैन नि, मेरो बाँकी छ नि संगीता, दिने मान्छे कोही भएन।
1: आउनु न, दिइहाल्छु नि त।
0: आउँला कुनै दिन, कुनै समय आउनेछु, आएको दिन भन्नेछु ल। कस्तो लाग्छ कार्यक्रम?
1: कार्यक्रम एकदमै रमाइलो लाग्छ भन्नुपर्छ है।
0: राम्रो लाग्छ। कुन चाहिँ कार्यक्रम बेसी सुन्ने गर्नुहुन्छ भन्नुहोस् त संगीता? संगीता, संगीता हस् धन्यवाद। उहाँलाई पनि मैले धेरै गम्भीर प्रश्न सोधेँ कि क्या हो संगीता, गाह्रो प्रश्न थिएन जस्तो लाग्यो। यदि मेरो प्रश्नको कारणले गर्दाखेरि फोन कट भएको हो भने चाहिँ तर होइन नेटवर्कको कारणले हो भने चाहिँ अब यस्तै फेरि कल गर्न सक्नुहुन्छ। तर होइन अब होइन यसले गम्भीर प्रश्न सोध्यो भन्ने हो भने चाहिँ गम्भीर होइन जस्तो लाग्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार भाइ।
0: नमस्कार हजुर, शुभ नाम?
2: सरिना
0: गुरुङ।
2: सरिना
0: गुरुङ
2: सरिना
0: हजुर रुममा बसेर बोल्दै हुनुहुन्छ? देख्नु हो म कस्तो अन्तर्यामी छु, म कसरी थाहा पाउँछु? तपाईँ मात्र हुनुहुन्छ जस्तो लागिराखेको छ।
2: होइन, यहाँनिर खुल्लै छ त, झ्यालहरू खुल्लै छ।
0: के छ सरिना खबर?
2: मेरो खबर एकदमै राम्रो छ, तपाईँको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। पहिलोचोटि हो सरिनासँग मेरो कुराकानी?
2: हजुर, तपाईँको प्रोग्राममा फर्स्ट टाइम हो।
0: किन माया नलागेर?
2: माया नलागेर भन्दा पनि मसँग सामु आइन पुगेको होला है
0: हुनसक्छ। मैले त मेरा साथीहरूलाई भनेको पुर्याइदिनुहोस् फिजाइदिनुहोस् मलाई सेयर गरिदिनुहोस् भनेर साथीहरू नमानेर नि
2: बुद्ध बस्नु पऱ्यो दाइले। मेरो सामुले पुर्याउनु भएको है
0: उहाँ हँसिलो रसिलो मान्छे हुनुहुन्छ पक्कै पनि भेट्नु छ मैले पनि उहाँको लभ स्टोरी सुन्न मन छ कि होइन त्यो भइसकेपछि काठमाडौँमा गएपछि म भेट्नेछु उहाँलाई फेरि पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति मिठो सुमधुर स्वरको ध्वनिसँग होइन कुराकानी गर्न मौका मिलाइदिनु भएकोमा अन्य समयमा के गर्नुहुन्छ सरिना
2: बाँकी समयमा खासै केही गर्दिनँ घरेसी कामहरू गर्दै मिडियाहरू सुन्दै त्यस्तै हो
0: ठिक छ गराएसी घरलाई सम्हाल्नु पनि ठुलो कुरा हो नि जो कहिले सक्दैन यहाँ घर सम्हाल्न नसकेर बिग्रेको घर छ होइन ठिक होइन म 100% कुरा गर्छु ठिक कुरा गर्छु भेटिक त जिन्दगीमा कहाँ गर्दै गर्दैनौँ अनि हुँदैन है ठिक छ होइन मलाई त्यस्तो लाग्छ पछिल्लो समय हेर्नुहोस् न घर व्यवहार भनेको ठुलो जिम्मेवारी छ जो कहिले सक्दैन जसले सक्छ प्रगति हुन्छ राम्रो हुन्छ घर होइन एकदम त्यो शान्त बन्छ तर ज अनि जसले सक्दैन त्यहाँ अशान्ति हुन्छ त्यसपछि झै झगडा त्यसपछि कोलाहल होइन यता यत्र यत्र तत्र हुन्छ त्यो भइसकेपछि ठुलो जिम्मेवारी हुन्छ हो त्यही भएर ठुलो जिम्मेवारी हो जस्तो लाग्छ जो कोहीले सक्दैन होइन जसले सक्छ त्यो त अब राम्रो पनि हो जस्तो लाग्छ ठिक छ कुराकानी गर्न पाएँ खुसी लाग्यो बुधवार बजेटकारी सरलाई पनि विशेष रूपमा फेरि पनि धन्यवाद दिन चाहन्छु कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको विषयमा कुन चाहिँ भन्नुहोस् न हामी तपाईँको इच्छा तपाईँको चोइस भन्नुहोस् त राखिहाल्छ
2: मलाई फोटो फ्रेम टूको रुमाल चिन्ह छ भन्ने गीत बजाइदिनु
0: रुमाल चिन्ह छ फोटो फ्रेम टूको है रुमाल चिन्ह छ ओके हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न धन्यवाद उहाँलाई है सरिना गुरुङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहनुहुन्छ उहाँले होइन साथीभाइ इष्टमित्र सबैमा सुनाउँछु डेडिकेट गर्न चाहन्छु भन्नुहुन्थ्यो होला सायद बुद्ध बच्चाचार्य सरलाई पनि धन्यवाद दिन चाहन्छु भन्नुहुन्थ्यो होला सायद होइन त्यही भएर फोन कट भयो त्यसमा चाहिँ अब नेटवर्कको समस्या हुनसक्छ लगभग कार्यक्रमको समय भइसकेला ओके छोटो मिठोमा कुराकानी गरिहाल्छु म कामको हुनुहुन्छ हजुर नमस्कार हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे कुराकानी धेरै लम्बियो जस्तो लाग्यो लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ एकजना साथीसँग कुराकानी गरौँ कि भन्ने इच्छा हो मेरो त्यो भएर पनि अझै आइराख्नु भएको छ भन्नुहुन्छ ललिताजी हुनुहुन्छ मुसुक्क हाँसिराख्नु भएको छ थाहा छैन किन हो भने मेरो कुराले त होइन जस्तो लाग्छ उहाँ कसैको यादमा हुनुहुन्छ है आज आया होइन त्यो पनि होइन भन्नुहुन्छ मेरै कुराले हो भन्नुहुन्छ म कुरा यस्तो गर्छु कि माया प्रेमका कुराकानी भइसकेपछि त के र रेडियोबाट सुन्ने साथीहरू त मख यति बेला त यसले त यमराले त दुईवटा तिनवटा केटीहरू त फुर्लुक फुर्लुक ढाल्छ है क्या भन्ने सोच बनाउनु हुँदो रहेछ त्यस्तो छैन है होइन म कति सोझेछु म कति सोझेछु के त अनिहारमा होइन अफियारमा हेर्नुहोस् न होइन यति बेला हाँस्नुहुन्छ त्यो भएर मानेको जस्तो कोही हुनुहुन्छ कहाँबाट गर्नुहुन्छ हजुर नमस्कार हस् धन्यवाद अब चाहिँ कुराकानी नगरौँ लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ धेरै कुराकानी गर्नुहुन्न तर मन थियो कि मन मानिरहेको थिएन कुराकानी गर्न मन थियो होइन मन लागेको बेलामा कुराकानी गर्नु भन्यो यति बेला फोनभन्दा पनि म्यासेजतर्फ म लाग्न चाहन्छु म्यासेजहरू पनि वाचन गर्नुपर्ने हुन्छ माया प्रेमका कुराकानी छोड्यो भयो जिन्दगी भनेको माया प्रेममै चलेको छ भन्छ अब सधैँ माया प्रेम चलेको छ भनेर सधैँ माया प्रेमका पिरातीका कुराकानी गरेर पनि हुँदैन नि है होइन कि कसो यसले भन्न पायो भनेर भन्ने भन्ने त भएको छैन अब ठिक छ टेकु छेत्री हुनुहुन्छ नमस्ते सञ्चय आरामको कामना साथ सुन्दैछु तनहुबाट भन्नुहुन्छ विशेष रूपमा धन्यवाद सबैमा सम्झना छ भन्नुहुन्छ आङ कामी आइडिरहेको छ ओखलढुङ्गा लिखुपकलीबाट आङ कामी शेर्पा हो भन्दै हुनुहुन्छ मिल्छ भने हजार जुनीसम्म खोजिरहे तिमीलाई भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्थ्यो आज मिलेन सरी भन्न चाहे भोलिको बसाइमा राख्नेछु राख्नेछौँ ल पनि भन्न चाहे सुन्न पाउनुहुनेछ सम्भव भएसम्म अथवा भोलिको बसाइमा अरू साथीहरूले रोज्नुहुन्न पो प्रायः जस्तो हाम्रो रोजाइका गीतहरू बज्छन् सो त्यो भइसकेपछि अवश्य बज्नेछ पनि भन्न चाहे दादा हजुरलाई घर परिवार साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्थ्यो अङ्कामीजीले उहाँलाई विशेष रूपमा धन्यवाद अमिना हुनुहुन्छ शनिबार दोलखाबाट सम्झना सबैमा भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ सबैमा सम्झना माया छ है भन्नुहुन्छ बुद्ध बज्रचार्य सर हुनुहुन्छ थ्याङ्क यू ललितामा संघको लागि भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला राजकालीकोटे हुनुहुन्छ, झापाली हिरो राजकालीकोटे हो के बिर्तामोर झापा घर भएले सिबीबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ। पोया सङ्मु एसपी लिम्बु हुनुहुन्छ, गुड आफ्टरनुन एभ्री वान भन्नुहुन्छ, सबैमा सम्झना पनि छ है भन्नुहुन्छ। बाबुराम मगर हुनुहुन्छ, ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। सुनिता कार्की हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ। मिसिवाल भन्नुहुन्छ। रमिता खड्का हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ। सिम्पल सरिना हुनुहुन्छ, दाई दर्शन के छ खबर मरङ कानी पोखरीबाट सरिना गुरुङ हो भन्नुहुन्छ। उहाँसँग कुराकानी पनि भइसकेको थियो तर सम्झिन पाउनु भएन कि अरे, सम्झना सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ओके, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिकबाट म रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0484040026 को माध्यम भएर सामाजिक सञ्जालमा पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। सम्झनाजीले चलाए जस्तो होइन त भएन होला, जस प्रयास गरे नि होइन, कस्तो लाग्यो त्यो भनिदिनुहोस् भन्न चाहे। सुनेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। इम्पोर्टेन्ट कुराहरू मैले जहिले गरिरहेको हुन्छु कार्यक्रममा, राति होस् या दिनमा होस्, के भन्दाखेरिमा आफ्नो नानी बाबुहरू कहाँ छन्, के गर्दैछन्, कोसँग जाँदैछन्, कहाँ खेल्दैछन् होइन, यी कुराहरूमा ध्यान दिनुहोला। बर्खाको समय छ, बर्खाको समय मात्र होइन हर समयमा ध्यान दिनुपर्छ, तर बर्खाको समयमा विशेष ध्यान दिनुहोला भन्न चाहन्छु। मौसमको मारेमा पनि ध्यान दिनुहोला होइन, कतै यात्रामा निस्कँदै हुनुहुन्छ भने मौसमको बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अब पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु, तातो पानी पिउने बानीमा साल्नुहोला भन्न चाहे। अनि नि हाम्रो भेट राति 10 बजेपछि कार्यक्रम यस्तोहरीमा हुनेछ, मिठा मिठा कुराहरू रातको समयमा गर्नको लागि उपस्थित हुनेछु ल। राति 10 बजेपछि सुन्न सक्नुहुन्छ कार्यक्रम यस्तोहरी, तपाईँकै प्यारो मुटुको डुकडुकी श्रीराज महतको साथमा। त्यतिन्जेलसम्मको लागि म पनि छुटिन चाहन्छु, फोटो फ्रेममा 2 होइन रुमाल चिनो छ, यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटे हवस् त, नमस्कार।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीले सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उकाबलाई नियुक्त गर्ने, समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता, 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय, 2 वर्षको उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष, बच्चालाई गर्भमा आएदेखिको 1,000 दिनसम्म चिनी नखुवाउन सुझाव, युक्रेनको राजधानी किवमा रूसको भीषण आक्रमण, कम्तीमा 17 जनाको ज्यान गयो, 44 जना घाइते, जवाफी आक्रमणमा रूसमा पनि 12 जनाले ज्यान गुमाए, र अध्यक्ष प्रति आलोचना बढ्दै गएपछि फिफा कार्यकारी बैठक आह्वान। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतक परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाले ज्यान गुमाएका थिए। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको। नेपाल ऑयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजदेखि काम शुरू गरेको निगमले जनाएको छ। बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय, ऑयल निगम उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनाएको हो। त्यसका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टीमले तत्काल समाधान गर्नेछ। ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र ऑयल निगमको हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताहरूले कयौं दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यका सहित विभिन्न शहरमा ग्यास सिलिण्डर साट्न लामो लाइन देखिन्छ। नेपालमा दर्ता भएका गैर सरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय छन्। यस्तै दर्ता भएका 250 आईएनजीओ मध्ये अहिले 136 मात्रै सक्रिय आयोजना सहित सञ्चालनमा रहेका छन्। बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि बारे जानकारी दिँदै उहाँले इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजीले सन् 2022 5 वर्षको लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानव अधिकारको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। आईसीजीले अहिले अपाङ्गता भएका महिला तथा बालबालिकाका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको आबद्धता 2083 असारसम्म कायम रहेको र उसले सन् 2026 लागि लन्डनमा रहेको सचिवालयको सहयोगमा 5,15,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट स्वीकृत गराएको छ। अर्को संस्था ह्युमन राइट्स वाच भने 2064 सालमा आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृति र नवीकरणका लागि नआएको परिषदले जनाएको छ। यी 3 संस्थाले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको हो। तर छलफलमा 3 संस्थाका प्रतिनिधिहरू भने उपस्थित भएनन्। एउटा वैज्ञानिक अध्ययनले दुई वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको दुई वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बालबालिकामा दशकौंपछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 23% घट्ने पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झ्याङका अनुसार अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कुल गर्न थप अनुसन्धानको आवश्यकता छ। टाइप 2 मधुमेह र उच्च रक्तचापलाई पनि डिमेन्सियाको जोखिम बढ़ाउने प्रमुख कारकका रूपमा मानिन्छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोडेर हेर्नुपर्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। सिधामा पिस्तोल र म्यागजिन सहित 3 जना पक्राउ परेका छन्। उनीहरू गैराति लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर 6 रहेको सलो खरी दास टोलबाट पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका वडा नम्बर 22 21 वर्षका संजय दास 20 वर्षका गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षका सार्वजित दास रहेका छन्। यसैबीच मा 207 किलो गाँजा सहित 1 प्रहरीले पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाडीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाडीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा कैयौं ब्यालिस्टिक क्षेपयास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा 17 जनाको ज्यान गएको छ। अरू 44 जना घाइते भएका युक्रेन रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। बुधबार मध्यतिर भएको आक्रमणलाई यस वर्ष किबमा भएको सबैभन्दा घातक आक्रमण मध्येको एक मानिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ। शहरको मध्यभागमा भएको आक्रमणका कारण मानिसहरू भग्नावशेष मुनि पुरिएको हुन सक्ने मेयर भिटाली क्लिचेबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले 24 ब्यालिस्टिक र 4 अन्य क्षेपयास्त्र प्रहार गरेको थियो। रूसी रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य आपूर्ति केन्द्र ड्रोन उत्पादन स्थल र ओडिसा बन्दरगाह नजिक हात हतियार बोकेका तीनवटा कारगो जहाजलाई निशाना बनाई यस वर्ष किबमा भएको सबैभन्दा घातक आक्रमण मध्येको एक मानिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ। शहरको मध्यभागमा भएको आक्रमणका कारण मानिस

0: रुसभित्र आक्रमण तीव्र बनाएको छ। रुसको मस्कोमा रहेको वाइल्ड बेरिज कम्पनीको भण्डारण स्थलमा युक्रेनी आक्रमणमा परि 5 जनाको ज्यान गएको छ भने क्रास्नोडार क्षेत्रको समुद्री तटमा भएको ड्रोन आक्रमणमा 7 जनाले ज्यान गुमाएका छन्। दुवै पक्षले सर्वसाधारणलाई जानी जानी निशाना बनाएको आरोप प्रत्यारोप गरे पनि त्यसलाई दुवै पक्षले अस्वीकार गरेका छन्। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै प्रस्तावको चर्को विरोध आए भएपछि फिफाको कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका छन्। विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्राउने विवादास्पद योजना अघि सारेको विषयमा तीव्र आलोचना खेपिरहेका बेला इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायका वरिष्ठ पदाधिकारीहरूलाई आज मोरक्कोमा बैठकका लागि बोलाएका हुन्। विवादास्पद योजनापछि इन्फान्टिनोलाई दिँदै आएको समर्थन वेल्स सहित फिनल्याण्ड, स्वीडेन र सर्बियाले आधिकारिक रूपमा फिर्ता लिएका छन्। उत्तर मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ कन्काकाफका अध्यक्ष भिक्टोर मोन्टाग्लिएनीलाई इन्फान्टिनोको सम्भावित विकल्पका रूपमा अघि सार्न शुरू भएको छ। इन्फान्टिनोले विवादास्पद योजना भने फिर्ता लिइसकेका छन्। मोरक्को राबाटमा आउँदो वर्षको मार्च 28 हुने 70 कंग्रेसबाट फिफाको नयाँ अध्यक्ष छान्ने कार्यक्रम छ। इन्फान्टिनो सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने, समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता, 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय, 2 वर्षको उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष, बच्चालाई गर्भमा आएदेखिको 1,000 दिनसम्म चिनी नखुवाउने सुझाव, युक्रेनको राजधानी किबमा रूसको भीषण आक्रमण, कम्तीमा 17 जनाको ज्यान गयो, 44 जना घाइते, जवाफी आक्रमणमा रूसमा 12 जनाले ज्यान गुमाए, र अध्यक्ष प्रति आलोचना बढ्दै गएपछि फिफा कार्यकारी बैठक आह्वान।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी,
5: सारे

0: सुखानमन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117, 9845-55-562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-4682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-4892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठाकुरी, सम्पर्क नम्बर 98545-8375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर दुईको कार्यालय बितिजोर सिन्धुली। हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्नी।
10: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
9: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
12: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
12: सम्पर्क नम्बर 0845410043 98630423422
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
1: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
12: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले रामेछापको भङ्गेरीमा निर्माणाधीन पुष्पलाल पार्कलाई व्यवहारिष्य बनाएको छ। पार्क निर्माणका लागि बनाइएको गुरू योजना अनुसारको निर्माण कार्य रोकेको मात्र होइन, पार्कमा यसअघि करोडौं लगानीमा निर्माण भइसकेका संरचना समेत व्यवहारिष्य बनाइएको छ। झन्डै 55 करोड़को लगानी लाग्ने पार्कमा हालसम्म झन्डै 6 करोड़का संरचना निर्माण भइसकेका छन्। सभाहल, शौचालय, पुस्तकालय, कार्यालय र पालेघर समेतको निर्माण पूरा भए पनि ती संरचना नाच्ने अवस्थामा छन्। पार्कमा घेरा बेरा पूरा नभएकोले निर्माण भएका संरचनामा जोसुकैको सहज प्रवेश भएको र त्यसो हुँदा भवनहरूका विभिन्न भागमा क्षति पुगेको स्थानीयले बताएका छन्। सरकारले शहरी विकास मन्त्रालयको नाममा 50 रोपनी जग्गा अधिग्रहण गरी 2076 सालदेखि पार्क निर्माणको काम थालेको थियो। पार्कभित्र पुष्पलाल श्रेष्ठ प्रतिष्ठानको पुष्पलाल प्रतिष्ठानको 5 रोपनी जग्गा समेत समेटिएको छ। प्रतिष्ठानको जग्गामा समेत प्रदेश सरकारले एउटा भवन निर्माण गरेको छ। निर्माण थाले यता हरेक वर्ष थोरै थोरै पैसा विनियोजन गरेर सरकारले उक्त पार्कलाई प्राथमिकताबाट बाहिर पार्दै आएको थियो। रामेछाप जिल्लाको माकुण्ड गाउँपालिकाको विशेष गाउँसभा आगामी साउन 21 गते बस्ने भएको छ। गाउँसभाको सचिवालय प्रतिले आधिकारिक सूचना जारी गर्दै विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी N 2075 उपतफा 3 बमोजिम प्रदत्त अधिकार प्रयोग गरी यो विशेष अधिवेशन आह्वान गर्नुभएको हो। रामेछापको माकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनवारले जनप्रतिनिधि र कर्मचारी बीच आपसी समझदारी, समन्वय र सहकार्य बिना स्थानीय तहको समृद्धि सम्भव नहुने बताउनु भएको छ। गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनवारले जनप्रतिनिधि र कर्मचारी बीच वैचारिक तालमेल र कार्यगत एकरूपता कायम भए नागरिकले प्रभावकारी सेवा प्राप्त गर्ने र विकासले गति लिने स्पष्ट पार्नुभएको छ। सिन्धुली जिल्लामा केही दिनदेखि देखिएको खाना पकाउने ग्यासको अभाव अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। बजारमा ग्यास आपूर्ति हुन थाले पनि उपभोक्ताले घरमा राखेका खाली सिलिण्डर एकैपटक खरिद गर्न खोजेपछि उपलब्ध परिमाणले माग धान्न नसकेको विक्रेताहरूले बताएका छन्। दिगम्बर चौधरीका अनुसार पछिल्लो समय 14.2 किलो तौलको भरिएको सिलिण्डर बजारमा आउन थालेको छ। तर लामो समयदेखि घरमा खाली सिलिण्डर राखेका उपभोक्ताले ती सबै सिलिण्डर एकैपटक साटेर ग्यास खरिद गर्न खोज्दा बजारमा ग्यासको माग अस्वाभाविक रूपमा बढ़ेको, यसले नियमित आपूर्तिका बावजुद उपभोक्ताको माग तत्काल पूरा गर्न कठिनाई भएको उहाँको भनाइ छ। यसअघि ग्यासको आपूर्ति सहज बनाउन 7.1 किलो तौलको आधा सिलिण्डर वितरण गरिएको थियो, तर आधा परिमाणको सिलिण्डरले नै अधिकांश उपभोक्ताले खासै रुचि नदेखाएको विक्रेताको दावी छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 जिल्लामा 282 जना व्यक्ति हराएको उजुरी दर्ता भएको छ। तीमध्ये 278 जना फेला परिसकेका छन् भने 4 जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार हराउनेमा महिला र बालबालिकाको संख्या बढ़िरहेको छ। हराएका मध्ये 132 जना महिला, 40 जना पुरूष, 8 जना ज्येष्ठ नागरिक र 102 जना बालबालिका रहेका छन्। त्यस्तै फेला परेका मध्ये 130 जना महिला, 39 जना पुरूष, 7 जना ज्येष्ठ नागरिक र 102 जना बालबालिका रहेका छन्। स्थानीय तहगत विवरण अनुसार सबैभन्दा बढ़ी व्यक्ति कमलमाई नगरपालिकाबाट हराएका छन्। कमलमाई नगरपालिकाबाट एक वर्षको अवधिमा 93 जना हराएकोमा 91 जना फेला परिसकेका छन् भने 2 जनाको खोजी जारी रहेको छ। त्यस्तै दौली नगरपालिकाबाट 67 जना हराएकोमा 66 जना फेला परेका छन् भने 1 जनाको खोजी भइरहेको छ। तिनपाटन गाउँपालिकाबाट 29 जना हराएकोमा 28 जना फेला परेका छन् भने 1 जनाको खोजी जारी छ। त्यस्तै गोलन्जर गाउँपालिकाबाट 26 जना, हरिहरपुरगढ़ी गाउँपालिकाबाट 17 जना, ग्याङलेख गाउँपालिकाबाट 14 जना, फिकल गाउँपालिकाबाट 11 जना, सुनकोशी
गाउँपालिकाबाट सातजना र मरेन गाउँपालिकाबाट चारजना हराएका थिए। स्थानीय तहबाट हराएका अधिकांश व्यक्ति प्रहरीको खोजीपछि फेला परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हालसम्म फेला नपरेका मध्ये कमलमाई नगरपालिका छका 38 वर्षीय विक्रम विश्वकर्मा, कमलमाई नगरपालिका 5 मधुटारका अन्दाजे 29 वर्षीय अम्बिका विश्वकर्मा, तीनपाटन गाउँपालिका 9 वर्षीय रमेश सार्की र एक 82 वर्षीय ज्येष्ठ नागरिक रहेका छन्। कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित ओखलढुङ्गाको मानेभञ्जाङ गाउँपालिकाले 38 जना कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ। गाउँपालिकाको कृषि शाखा मार्फत 75% अनुदान र कृषकको 25% लागत साझेदारीमा 8 लाख रूपियाँ बजेटबाट 15 जना कृषकलाई मिनी टिलर वितरण गरिएको। यस्तै संघीय सशस्त्र अनुदान अन्तर्गत संचालित मध्य पहाड़ी मकै बाली प्रवर्धन कार्यक्रम मार्फत 50% अनुदान र 50% कृषकको लागत साझदारीमा 9,70,000 रूपियाँ बजेटबाट 23 जना कृषकलाई कम्बाइन मिल हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सन्तोष थापाले जानकारी दिनुभएको छ। राइट सियरिङको प्रयोग गरेर लागु औषध कारोबार गर्ने 3 जना पक्राउ परेका छन्। ओखलढुङ्गा खिजदम्बा गाउँपालिका 7 का 34 वर्षीय हित बहादुर बस्नेत, सप्तरी राजगढ 7 का 19 वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका 3 का 21 वर्षीय धनञ्जय पासवानलाई प्रहरीले पक्राउ गरेको। उनीहरूले राइट सियरिङको प्रयोग गरेर लागु औषध कारोबार गर्ने गरेको खुलेको छ। र सर्लाहीको पर्सा गाउँपालिका 6 स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको 13 लाख रूपियाँ नगद सहित 2 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल बीओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेक जाँचका क्रममा पर्सा गाउँपालिका 6 का 23 वर्षीय असपाक शाह र महोत्तरीको श्रीपुर नगरपालिका 4 का 46 वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट 13 लाख रूपियाँ नगद र 2 थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनुभएको छ। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्वले यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर

0: पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठजोर, रामेछाप।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात।

0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उज्ञानी उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेश्वर खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ भने आजको वसाईमा हामीले 7 वटा गीत ल्याएका छौं। 7 वटा मध्ये तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली रेग्वेस्ट गर्दै हुनुहुन्छ। साथै भन्जेन चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी 5 बजेसम्म तपाईँसँग रहन्छौ। कार्यक्रममा मिठा रमाइला गीत संगीत बज्नेछ। तपाईँले फटाफट सहभागी जना हुँदै कार्यक्रममा आउन सक्नुहुन्छ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाको सेफएम 95 MHz सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। कमेन्ट बताउनुहोस्, कमेन्टलाई पनि वाचन गर्छौं भने यति बेला मलाई प्रविधि संरचनामा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो गीत। गीतपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: एक दिन मित्र निरामयले गीत गाएको थियो, भैँसी पालेर भन्ने बोलको गीत रहेको थियो। राजु परियार अनि विष्णु बाजीको आवाजमा रहेको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले गीत रोज्न सक्नुहुन्छ कार्यक्रममा बस्छु। यति बेला टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामी जोडिन सकेनौ, पूरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ, हामीले एक नम्बरदेखि सात नम्बरसम्म गीत ल्याउँछौ। तपाईँले चाहिँ त्यो एक नम्बरदेखि सात नम्बर मध्ये तपाईँलाई रोज्न मन लागेको नम्बरको गीत चाहिँ रोजेर आफ्ना आफन्त जुन साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिलाजी बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सुनाउनुहोस् न त।
1: मेरो ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु। रमिलाजी हिजो आज कहिले काहीँ मात्र आउनुहुन्छ, हराउनु भएको हो कि जस्तो लाग्छ।
1: अब बिस्तारै बिस्तारै हराउँदै जानु पर्यो कि, त्यही भएर
0: हो
1: क्या, माया मार्न सकेन, अलिअलि आएको नि।
0: अनि माया पनि मार्न नसक्ने, फेरि माया पनि देखाउने, कस्तो माया हो त? त्यस्तो पनि हुन्छ त रमिलाजी,
1: खै हुने रहेछ मेरो त अरे क्या।
0: रमिलाजीको मात्र भर भएन, माया दुरो हुनु पर्यो नि त। मैले खाइसके, हाम्रो रमिलाजीले खानुभयो कि बाँकी छ भन्नुहोस् न।
1: मेरो नि भइसक्यो दिदी, कार्यक्रम त सही जाउँ न।
0: ल ल जाउँ, त्यसो भए कति नम्बरको गीत रोज्नुहुन्छ भनिहाल्नुहोस्।
1: एक नम्बरको राखिदिनु न दिदी।
0: ल, एक नम्बरको गीत बच्चे साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: गीत तपाईँलाई प्राविधिक दाई अनि साथीहरू सम्पूर्णको लागि भन्ने छुट्टिन्छ।
0: हवस् त, नमस्ते। भर्खरी सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, उहाँले छोटो मिठोमा कुरा गर्नुभयो र साथीहरूलाई पनि सम्झेर एक नम्बरको गीत रोजेर गइसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ, तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ। यो कार्यक्रम हप्ताको छ दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आज बुधबारको बुझाइ रहेको छ, बुधबारको बुझाइमा के गर्नुपर्छ भनेर मैले अघिदेखि भनिरहेको छु र अघि भर्खरै पनि भने, तपाईँ सुनिराख्नु भएको छ होला भन्ने आशा लागेको छ। फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, कमेन्ट पठाउनुहोस्, कार्यक्रमलाई सेयर गर्नुहोस् यदि मनपर्छ भने। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हिजो
0: मेमोरीमा सेभ गरेर राख्नुहोस् भन्नुहुन्थ्यो, सेभै भएन।
2: कहिले कहिले त्यस्तै हुन्छ दिदी, हजुर दुखिन्छ नि
0: है। अनि के छ, सन्चै आरामैको सलमङ्गलै हुनुहुन्छ, खाजा खानुभयो कि बाँकी छ भन्नुहोस् न।
2: स्वास्थ्यमाथि अहिले नि कुशल छैन भन्नुभएको छ र खासमा चाहिँ मैले आज पनि कसैबाट घर छोडेर चालेछु भन्नुभएको छ है।
0: स्वास्थ्यमा समस्या छ भन्नुभयो
2: हजुर,
0: के भयो?
2: के भयो भन्दा पनि मलाई त भनौँ न यस्तो छाती त हुन्छ क्या, यस्तो गर्मी महिना लाएर हो कि के हो, यस्तो छाती दुखेपछि यस्तो
0: ल, अब ठिक नभए नि ठिक छ भन्दै हिँड्नुहुँदो रहेछ। हस्पिटल गएर डाक्टरको सल्लाह सुझाव साथसाथै चेक गर्नुभयो कि भएन चेकअप चाहिँ?
2: नै, मैले चेकअप गरेको छैन, जाडोको महिनामा त्यसो हुन्छ भन्नुपर्छ है।
0: जाडो महिनामा नहुँदै गर्मी महिनामा हुन्छ भनेपछि त्यसमा अहिले त कुनै केही त समस्या छ नि त, पछि तपाईँको स्वास्थ्यमा झन् ठुलो गम्भीर असर पार्न सक्छ। त्यही भएर जानुहोस् हस्पिटलमा, चेक गराउनुहोस्, के भन्नुहुन्छ, के सल्लाह सुझाव दिनुहुन्छ। पहिल्यै तपाईँले जस्तो कि सामान्य दुखाइ अथवा सामान्य हुँदाखेरि नै गएर सल्लाह सुझाव लिनुभयो भने त्यसले पछि हामीलाई गम्भीर असर पार्दैन। त्यही भएर चाहिँ सामान्य रूपमै आफूलाई केही असहज असजिलो भइरहेको छ भने चाहिँ गएर चेक गर्नुपर्ने हुन्छ है त गीताजी?
2: हजुर, धन्यवाद तपाईँले, चेकअप गर्न जान्छु। अब बाबा पनि बिरामी नै हुनुहुन्छ, बाबा अब जानुहुन्छ अब घरको फ्यामिली भन्नु पर्दामा सर यस्तो बिरामी छैन कि त अरू जस्तो लागेकै छ भन्नुभएछ बाबा जानुहुन्छ नि पछि जाउँला नि किन मेरो भन्दा नि बाबाको धेरै छ त्यो बाबा जानुहुन्छ
0: ल भनेपछि आफूलाई दुखाइ भएर पनि बाबाको लागि प्राथमिकता दिनुभयो
2: हजुर मेरो बाबा त मेरो लागि सक्थ्यो भन्दा नि मेरो बाबा सक्थ्यो
0: यस्तो हुन्छ हाम्रो गीताजीको लागि पनि त्यस्तै हुनुहुन्छ सायद मेरो लागि जस्तो हाम्रो श्रीराजजीको लागि जसको मम्मी बाबा सँगै साथमा हुनुहुन्छ अथवा छोराछोरी सँगै भए पनि अथवा टाढा भए पनि उहाँको लागि एकअर्काप्रतिको त्यो माया त हामीले बयान गरेर कहिले साध्य हुँदैन पक्कै सकिँदैन भने बाबा मम्मीलाई शब्दले बयान गरेर कहिल्यै सकिँदैन उहाँहरूले दिनुको भएको अथवा माया र हामीलाई सानो जन्मेदेखि यहाँ हुर्किन्जेलसम्म के गर्नुभयो भने त्यो दुःख कष्ट हैराने परेशानीहरू पनि हामीले व्याख्या गर्न सक्दैनौँ ल अब आज मम्मी बाबाको विषयमा कुराकानी भयो मम्मी बाबालाई धेरै माया गर्छु पनि भन्नुभएको थियो गीताजीले अस्ति है बाबालाई धेरै माया गर्छु भन्नुभएको थियो होइन अस्ति गीताजीले ल सधैँभरि बाबा र छोरीको माया साथ सम्बन्ध सधैँ स्थिर होस् कामना गर्छौ यति बेला कार्यक्रमतर्फै लाग्छौ हाम्रो रमिलाजीले एक नम्बरको गीत रोज्नु भएको छ साथीहरूलाई छोटोमा सम्झनुहोस्
2: सबैभन्दा यति मिठो भइस कार्यक्रममा चलाउनुहुन्छ दिदी हजुरको लागि र मेरो प्यारो प्यारो बाबा मम्मीको लागि र मेरो घर फ्यामिली दिदीहरू सबको लागि भन्दै के अरे यहाँ मेरो हस्बेन्डको बर्थडे छ भोलि आज दिवस शुभकामना धेरै धेरै के अरे खुसी हुनु भन्दै छुट्टिन्छु नमस्ते दिदी
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीताका दावाजी उहाँले साथीहरूलाई सम्झेर गइसक्नु भएको छ यति बेलाको बसाइमा एक नम्बरमा रोज्नु भएको हाम्रो रमिलाजीले रोज्नु भएको एउटा चिठी लेख्न मन लाग्छ राजन ठकुरी विष्णु माझीको आवाजमा रहेको गीत बज्छ त्यसपछि हामी फेरि आउनेछौं

0: कार्यक्रममा यो यति नै छ गीत हाम्रो रमिलाजीले रोज्नु भएको थियो, बजिसकेको छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कुन ठाउँदेखि हो?
1: हजुर,
0: यो आवाज कुन ठाउँदेखि होला? हेलो,
1: हजुर हजुरको आवाज आएकै छैन।
0: मेरो आवाज आएन, कहाँदेखि को बोल्दै हुनुहुन्छ भने?
1: हजुर, म बोल्दै छु यता सुनिलबाट, तिर्सना मगर।
0: के मगर भन्नुभयो?
1: तिर्सना मगर भनेको है त।
0: तिर्सना?
1: हजुर
0: तिर्सना, हजुर पहिलोचोटि हो तिर्सना हजुर?
1: हजुर
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, कति नम्बरको गीत रोज्नुहुन्छ आज?
1: हजुर त्यो आवाज नै कटिरहे।
0: आवाज सुन्नु भएन, अझै सुन्नु भएन तिर्सनाजी? टेलिफोन सम्पर्कमा तिर्सना मगरजी हुनुहुन्थ्यो, उहाँले मेरो आवाज सुनेन है भन्दै हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोस्। एक नम्बरको मात्र गीत बजेको छ, अझै छ नम्बरसम्म गीतहरू छन्, त्यही भएर तपाईँले फटाफट सहभागिता जनाउँदै आफूलाई मनपर्ने मिठा गीत रोज्न पार्दै आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झन पाउनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई त्यो कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्, तपाईँको कमेन्ट बाँच्नुहुन्छ। यो समय उकाली बुढाले बेसी गर्दै हुनुहुन्छ, भन्ज्याङ चौधरी गरिराख्नु भएको छ होला। साथै कतिपय मित्र घरमा बसेर पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्ने आशा लागेको छ। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हरियो,
2: हेलो,
0: नमस्कार हजुर। टेलिफोन सम्पर्कमै समस्या भयो जस्तो लाग्यो, ठिकै छ, हामी सम्भवत फोन लिने प्रयत्न गर्छौँ, यदि भएन भने पनि कार्यक्रममा नै ठ्याक्क सङ्गीत राख्दै कार्यक्रमबाट विदा हुनुपर्ने समय पनि हुन्छ एकैछिनमा। यति बेला हामीलाई फेसबुक लाइभबाट कमेन्ट प्राप्त छ। सिम्पल एक छ, थामीजी लेख्नुहुन्छ, नमस्कार हजुर, कार्यक्रम सुनिरहेको छु, बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, यता चितवनबाट भन्नुभएको छ। सानी मन भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है। महिषा बोहरा हो, सुदूरपश्चिमको कैलालीबाट, कार्यक्रम राम्रो लाग्छ है, सधैँ सुन्छु, धेरै मनपर्छ, त्यसमा हजुरको बोली राम्रो लाग्छ है, कार्यक्रमबाट सबैलाई सम्झना छ भन्ने हुनुहुन्छ। मेरो आवाज मन पराइदिनु भएको हाम्रो मनिषाजीले, अरू पनि सल्लाह सुझाव छ दिनुहोस्, राम्रो मात्र होइन, कुनै खालको हामीले सुधार्नुपर्ने प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
3: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
3: यता सिन्धुली तिनकन आयुषा तामाङ।
0: आयुषाजी सन्चै हुनुहुन्छ?
3: म एकदम सन्चै छु भन्नुभएको छ, अनि हजुरलाई कस्तो छ?
0: मलाई पनि एकदम सन्चै छ, आरामै छ। खाजा खानुभयो कि बाँकी छ?
3: मैले खाएर जङ्गलतिर आएको भन्नुभएको छ, अनि हजुरले खानुभयो?
0: मैले पनि खाइसकेँ, खाजा खाएर जङ्गलतिर जानुभयो, के लिन जङ्गल जानुभयो आयुषाजी?
3: हजुर,
0: कति नम्बरको गीत रोज्नुहुन्छ? रोजेमा पारिहाल्नुहोस् त।
3: मैले दुई नम्बरको
0: ल, दुई नम्बरको गीत बस साथीहरूलाई सम्झिहाल्नुहोस्, आवाज सुन्न कठिनाई भइरहेको छ है। सुन्दैन भनेर हाँसेर फोन काट्नु भएको छ आयुषाजीले, टेलिफोनमा समस्या छ, ठिकै छ, समस्याको बावजुद आउनुभयो, उहाँले दुई नम्बरको गीत रोज्नु भएको छ। यति बेलाको बसाईमा माझी दाई पोखरा फिवा तालको यस्तै खालको बोलको गीत रहेको छ, यो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में बाजेदाई पोखरा फेवा ताल को बोलगो गीत बजी सकते हम आईसा तमंग रोजाई में पालन थी यस्तै मिठा रमाइला गीतहरू राख्दै राख्दै हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौँ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हाल्यो
1: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता रानी छापु डरुवाबाट सुमी थामी।
0: सुमीजी सन्चै हुनुहुन्छ?
1: हजुर दिदी सन्चै छु, खबर ठिकै छ। हजुरको के छ सुनाउनु?
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो कमाइलो यस्तै छ। यसै गरी दिनहरू बितेको छ, तपाईँहरूसँग बोल्न पाइएको छ, समग्रमा सब ठिक छ भन्नुपर्छ है।
1: हजुर।
0: अनि खाजा खानुभयो कि बाँकी छ त? अनि
1: हाम्रो यतातिर जाडो छ, म चिया खाँदैछु दिदी, खाजा एकछिन पछि हुन्छ।
0: चिया खाँदै हुनुहुन्छ?
1: हजुर।
0: ल, चिया खाँदै खाँदै हामीलाई सुन्दै हुनुहुन्छ, चियाको मिठास सँगै आज कति नम्बरको गीत सुन्नुहुन्छ त?
1: मलाई चार नम्बरको बजाइदिनु न।
0: ल, चार नम्बरको गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
1: विशेष हजुर टेक्निसियन मित्र एलिस्टा विशेष डरबासी घरबाट सम्पूर्णको लागि सुनिराख्नु भएको होला। दाई ध्रुव पाण्डेलाई एकदम मिस गर्न चाहन्छु। दाई मिनमारदेव मगल उखलिङ्गाबाट सुनिराख्नु भएको छ होला। सुन्दै हुनुहुन्छ होला दुर्गा थामी, उहाँलाई पनि एकदम मिस गर्न चाहे। श्रीराम थार शिक्षाजी बलामी माधव भण्डारी अर्जुन थापालाई पनि एकदम मिस गर्न चाहन्छु। अनि सुनिराख्नु भएको छ होला हाम्रो युवराज पोखरेल शङ्खढका लगायत जतिमिकी निम्राजबाट चाहिँ परिसम्पूर्णहरू सुनाउँदै विदा भएर जान्छु। नमस्ते कि बाई बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुमित थामीजी, उहाँले चार नम्बरको गीत रोजेर छोडेर गइसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु, अब एकजना साथीसँग मात्र हामी प्रत्यक्ष सम्पर्कमा जोडिनेछौ, त्यसपछि कार्यक्रम बाद विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला फेसबुक कमेन्टमा लेख्नुहुन्छ, धेरै साथीको कमेन्ट प्राप्त भएको छ यति बेलाको बुसाईमा हुनुहुन्छ साथी टेक बहादुर पुमाजी, उहाँ लेख्नुहुन्छ शुभ सन्ध्याको नेपाली नमस्ते नमस्कार चाहिँ प्रस्तुताज्यू सुन्दैछु उदयपुर चौदण्डीगुडी नगरपालिका आज बेल्टार भाइ टोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी कल्पना साङपाङजीले पनि भोजपुर घर हाल चाहिँ काठमाडौँबाट गुड आफ्टरनुन है नाना, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँले अब बस्ने गीत चाहिँ मम्मीको लागि, त्यसै गरी बाबा विनोद साङपाङको लागि मनिषा बान्तुबा रञ्जित भाइ माया राई सुना कन्दमा लक्ष्मी राई लोभली किरात हरपल रोशनी लगायत सबै साथीलाई समर्पण गर्छु भन्नुभएको छ। निशा ठोकरजीले पनि नमस्ते सुन्दैछु कार्यक्रम भन्नुभएको छ। त्यसै गरी झुनिता चामलिङ राईले पनि हेलो नाना शिवा है, म यता कार्यक्रम सुन्दैछु, के छ सन्चै आरामै हुनुहुन्छ होला? म फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु, घर चाहिँ पाँच थरे फिदिमबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। यस कार्यक्रम मार्फत सम्पूर्ण साथीलाई मिठो मायाको साथमा समर्पण गरे भन्नुभएको छ। यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो? करिश्माजीको खबर के छ?
2: मेरो खबर एकदम ठिक छ, राम्रो रमाइलो छ। हजुरको के छ?
0: मेरो पनि एकदम राम्रो रमाइलो छ। करिश्माजीको राम्रो रमाइलो भएपछि मेरो नहुने त कुरै हुँदैन, के गर्छु करिश्माजी?
2: हुनसक्छ
0: भन्दै हुनुहुन्छ, के छ, के गर्दै हुनुहुन्छ, दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ भन्नुहोस् न।
2: यस्तै हो दिदी, पढ्ने लेख्ने अनि स्कुल जाने आउने बस्ने त्यस्तै भन्नुपर्छ।
0: ल, पढाइ लेखाइ चकाचक चल्दैछ त्यसो भए?
2: ए मजाले दिदी।

0: लागि चाहिँ स्वास्थ्य वर्ग गीत हाम्रो सुमेजीले रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् न।
1: ओके हुन्छ, जोडी भएको धनी हजुरको लागि, टेक्नो शर्माको हुनुहुन्छ उहाँको लागि, घर बाबा मम्मी बहिनी अनि भाइको लागि, विशेष त एकदमै प्यारी भन्दा अनि प्यारी दिदी करिना खड्कालाई धेरै सम्झना प्लस माया छोला दिदी हो भन्दै छुटिन्छु ल। नमस्कार।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिश्मा आजे, अब चाहिँ म फोन लिन समय कम छ, त्यति बेला कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्कार है, नाना कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। महेश बस्यौजीले पनि मिलेर सहयोग गरौं, डाक्टरहरूले भने अनुसार उनको उपचारमा धेरै रुपियाँ लाग्छ भनेर उहाँले लेख्नु भएको छ, सायद लेख्नु भएको छ, उहाँले अलि फरक खालको कुराहरू लेख्नु भएको छ। त्यसै गरी यो खर्च परिवारले आफैले व्यवस्थापन गर्न नसक्ने अवस्थामा छन्, हामी सबैको सानो सहयोग भन्दै हुनुहुन्छ उहाँले। सायद कुनै पनि व्यक्तिको उपचारको लागि चाहिँ उहाँले खर्च सम्भवतः यहाँले माग्नु भएको छ। धेरै साथीहरूको ब्याङ्क सेवाहरूको नम्बरहरू पनि छोड्नु भएको छ यो सहयोगको लागि। तपाईँले फेसबुक लाइभबाट कमेन्ट सुन्दै हुनुहुन्छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ हाम्रो महेश बसुलजीको कमेन्ट हेरेर यहाँहरूले सहयोग गर्नुहोला। म कार्यक्रमको अन्तमा छु, एकदमै लामो छ, मैले सबै डिटेलमा चाहिँ भन्न सकिनँ होइन, अब सायद मैले भन्नु पनि पर्छ होला जस्तो लाग्छ। उहाँले के रो कुन व्यक्ति कहाँको व्यक्ति केही चाहिँ प्रश्न चाहिँ खुलाउनु भएको छैन, यो नखुलाइसकेपछि चाहिँ उहाँले सहयोगको लागि नम्बरहरू चाहिँ छोड्नु भएको छ, यसको सत्यता खोजी गरेर यहाँहरूले सहयोग गर्न सक्नुहुन्छ। त्यसै गरी कर्णप्रिय केसीजीले पनि दर्शन नमस्ते कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि दर्शन नमस्ते हजुर, म बाबुराम मगर उखलडुङ्गा फोकली घचा भन्नुभएको छ भने रियादबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी क्षेत्री आयुषजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। टिकाराम सुनवारजीले पनि काठमाडौँबाट सुन्दैछु ल भन्नुभएको छ। धनु गजमेरजीले नमस्कार भन्नुभएको छ। लक्ष्मण मगरजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुभ्रा तामाङजीले पनि सिन्धुलीबाट सुन्दैछु भन्दै हुनुहुन्छ। जुनिता चामलिङ राईले पनि सुन्दैछु ल भन्नुभएको छ। सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथै तपाईँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रमको समय अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, उहाँकोलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो सुमित हामीजीले रोजाइमा पार्नुभएको चार नम्बरको गीत छोड्दै आजको लागि कार्यक्रम उकालीवालीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ मैले भिडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ।

0: धेरै हुन्छ कोदो धेरै हुन्छ।
1: गत वर्ष त त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
2: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
3: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्नु देशमा लाग्दैन।
4: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तर्फ अगाडि बढ्छु।
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो

आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौ। पछिल्लो समयमा हेर्यो भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरूले समेत समेट्न खोजेका छन्। अपुग्दै भएको छ। यद्यपि धेरै किसानहरूलाई समेट्न खोजेका विभिन्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौ, बाहिरबाट सरस्वती हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढ़ी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने हो भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई, अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढ़ी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौं, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग एकचोटिमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र यो भित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौं। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्यविज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ। त्यसरी हामी यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई इन्ट्रोड गर्नु हामी यहाँसम्म आउनु भएको छ, आभारी पनि छौँ डाक्टर साहब। जस्तो अलिकति हामी रेनबो ट्राउटको

0: कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्रलाई चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने आठवटा कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषिको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो आठवटा यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी आठवटा चाहिँ वस्तुहरू चाहिँ छन्। त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो
1: अग्रपङ्क्तिमा।
0: भने कुनै पनि किसानलाई, किसान दाजुभाइलाई, कहीँ एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण, गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने ती मध्ये चाहिँ माछा पालन पनि एउटा विषय वस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
1: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढेका छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनु भएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढेका छ। अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो। अब अलिकति रेनबो ट्राउटमै कुराकानी गर्न चाहन्छु। रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ। रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फस्टाएको देखिन्छ, नेपालमा साँच्चैकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू र यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै।
0: हजुर हजुरजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो। योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
1: असफल थियो,
0: अब त्यो चाहिँ राम्रो चाहिँ हुन सकेन। तर चाहिँ मैले जो ल्याएको थियो जो लट जुन चाहिँ अब जापानबाट लिएर आयौँ, गभर्नरजीलाई चाहिँ त्यहाँबाट चाहिँ अनुरोध गरेर पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ। त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो। जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी होइन, गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ गयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सेप्ट बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन। त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर यसलाई चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो, यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो, त्यसै गरिकन अन्य उपकरणहरू, यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिहरूको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो, त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई। त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो तिनले चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउनकै धेरै सहयोग गर्यो अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ

लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउटमा छ कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउन नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि पनि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन, तीन वर्ष चार वर्ष कुरेर उसलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्रेटजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखौँ भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो

0: नुवाकोट। नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो, तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो। तराई जस्तै चाहिँ केरा पाक्छ, आँप पाक्छ है, अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ। तर त्यहाँनिर चाहिँ त्यो त्रिशुलिन्दो नदी आउँछ, त्यो चाहिँ सोझै उता हिम नदीको चाहिँ क्षेत्र उद्गम स्थल हो। हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन। त्यो एडभान्टेज हो। त कहिले काहीँ चाहिँ फेरि माथि सिरानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ, त्यसबाट पनि बस्नु पर्यो। र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया, हालाकि यसले चाहिँ बडो दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ गत वर्ष विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ ट्राउट फार्म चाहिँ नष्ट भएर गयो। तर त्यहाँनिर चाहिँ एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने, कहिले कहीँ चाहिँ पानीको तापक्रम केही क्षणको लागि 22 डिग्री पनि पुग्छ, तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो अँध्यारो भए जस्तो चिसो भएर आउँछ। राति चाहिँ ठन्डी चाहिँ जाडो, फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जानु सक्छ। त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्ताली हाल्नु पर्ने अवस्था नहुँदो
1: रहेछ। अब अहिले 30-40 जिल्लामा बृहत्तर हुँदैछ, यहाँले पनि भनिराख्नु भएको छ, यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो।
0: यस, यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ। भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ। त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन्, कुनै ससाना ताल, पोखरी, कुनै तालहरू हुनसक्छ, त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्, त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पाल्न लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ, चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन। तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो। त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ, उहाँहरूलाई यो विषय म दृष्टिगत गरिदिनु हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर ती आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो

भाषा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ, धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ। साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय

माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाको सँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम, ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गढेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन, यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो, इन्डिया, पाकिस्तान, श्रीलङ्का, उनका चाहिँ कोलोनी नै थियो, यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो, ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ, जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ, त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि, ऊर्जा प्राप्त गर्नको लागि उसले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको, तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो, त्यहाँ श्रीलङ्का हामीले हेर्दा त एकदम चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारायलिया भन्ने ठाउँ रहेछ, त्यहाँनिर पनि चाहिँ हटन, त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ, म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ, अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यही चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति, नयाँ ऊर्जा, नयाँ सोचहरू आउने भएको हुनाले त्यसले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रिन्योरहरू हुन्छ, उद्यमी साथीहरू हुन्छ रेनबो ट्राउटसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र

यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् देशमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो, जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ आड हो, ठुलो एउटा चाहिँ टेवा हो, एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो, जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन। नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि। त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक। दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ जसको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ। त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुन सक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ। तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो। अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो

0: सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको आठवटै स्थानीय तहहरूको संयुक्त पहल।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9141906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले

0: बाहेक बुलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। बुलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904660 9896962998।
4: अहिले साँझको 6 बजे
5: हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सुनसरी र सिराहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय, सरकारको उदासीनताले हजारौं विद्यार्थी अन्यलमा एमबीबीएसदेखि नर्सिङसम्म भर्ना प्रभावित। राइट सियरिङ प्रयोग गरेर लागू औषध कारोबार, स्कूल बसका चालक सहित 3 जना पक्राउ। पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही मध्ये निर्मल पूर्जा सहित 3 आरोहीको शव आधार शिविर ल्याइयो। रूसले युक्रेनमा गरेको घातक आक्रमणमा परेर कम्तीमा 17 जनाको ज्यान गयो र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज

0: कालीछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रानीछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: अब पूरा समाचार। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। प्रदर्शनको क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको ज्यान गएको थियो। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा याङ्गी उक्याफलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडाक्टर खड्गबहादुर केसी र सचिवमा प्राडाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न स्वीकृति पनि दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरेर समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडमा गाब्न स्वीकृति दिएको छ। चिकित्सा शिक्षा आयोगका पदाधिकारी नियुक्तिमा सरकारी ढिलासुस्तीले चिकित्सा शिक्षा प्रणाली नै अस्तव्यस्त बनेको छ। आयोगका निर्देशक र सदस्यहरू रिक्त रहँदा एमबीबीएस, बीडीएस, बीएससी, नर्सिङ सहित स्नातक तहका 16 विधाको एकीकृत प्रवेश परीक्षा अनिश्चित बनेको छ। आयोगले आफै सार्वजनिक गरेको शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा करिब 60,000 विद्यार्थी अन्योलमा परेका छन्। स्नातकोत्तरदेखि विशेषज्ञता तहसम्मको अध्ययन तालिका प्रभावित हुने देखिएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले 23 असारमा उपाध्यक्ष प्राडाक्टर देवेन्द्र बहादुर खत्रीलाई नियुक्त गरे पनि निर्देशक र सदस्यहरू अझै नियुक्त भएका छैनन्। आयोगभित्र नेशनल बोर्ड अफ मेडिकल स्पेशियलिटी परीक्षा निर्देशनालय योजना तथा नव प्रवर्धन निर्देशनालय र मापदण्ड निर्देशनालय गरी 4 प्रमुख निर्देशनालय छन्। यी सबै आयोगको मेरुदण्डको रूपमा रहे पनि निर्देशक नियुक्ति नहुँदा सम्पूर्ण प्रशासनिक र शैक्षिक गतिविधिहरू ठप्प बनेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाबदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 बुँदे आरोप सार्वजनिक गर्दै सरकारको कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको जिकिर गर्नुभएको छ। कांग्रेसले सुनसरीको देवानगंज नगरपालिका वडा नम्बर 3 कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग पनि गरेको छ। यस्तै भदौ 23 र 24 गतेको घटनाबारे मानवाधिकार आयोगले दोषी औंर्याएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति पनि जनाएको छ। कांग्रेसले पार्टी सभापति गगन कुमार

भाव बढेर तोलाको 4475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4380 रूपियाँमा कारोबार भएको थियो। एनेस्थियोजोलिस्टको काज फिर्तापछि सिन्धुली अस्पतालमा विगत एक सातादेखि शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ। अस्पतालमा कार्यरत एक मात्रै एनेस्थेसियोलोजिस्टको काज फिर्ता भएपछि सामान्यदेखि आकस्मिक अवस्थाका बिरामी समेत शल्यक्रिया सेवाबाट वञ्चित भएका छन्। अस्पतालमा एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्न नसक्दा शल्यक्रियाका लागि पालो कुरिरहेका बिरामीले शास्ति बिहोर्नु परेको छ। आकस्मिक अवस्थामा अस्पताल पुग्ने र सिन्धुलीमै शल्यक्रिया गर्न सकिने बिरामीलाई समेत अन्य

0: पूजा गाजवायची आणि आणि मूर्ती बनवून एकच करा मस्त करता पाय उदयनार
1: एक पटक सोच्नुस्त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692695998।
1: हजुरको रेडियो 102.1 MHz।
9: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। राइट सियरिङको प्रयोग गरेर लागू औषध कारोबार गर्ने 3 जना पक्राउ परेका छन्। ओखलढुङ्गा खेसदेम्बा गाउँपालिका 7 का 34 वर्षीय हितबहादुर बस्नेत, सप्तरी राजगढ 7 का 19 वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकन्दिनी गाउँपालिका 3 का 21 वर्षीय धनञ्जय पासवानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले राइट सियरिङको प्रयोग गरेर लागू औषध कारोबार गर्ने गरेको खुलेको छ। लागू औषध माग गर्ने व्यक्तिहरूलाई इनड्राइभ मार्फत रकम पठाउन लगाउने र रकम पाएपछि अर्को इनड्राइभ बुक गरेर लागू औषध डेलिभरी गर्ने गरेको खुलेको हो। लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। ब्यूरोले सोही गिरोहका 3 जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट 43 ग्राम खैर हिरोइन, डिजिटल तराजु 2 थान, मोबाइल 11 थान र नगद 50,000 रूपियाँ बरामद भएको ब्यूरोले जनाएको छ। अनुसन्धानको क्रममा भुजाको बोरामा खैरो हिरोइन लुकाएर सप्तरीबाट काठमाडौँ आउने हायसमा ल्याइएको खुलेको छ। भक्तपुर डेरा गरेर बस्ने रामकृष्ण शर्मालाई धनुषाका पासवानले खैरो हिरोइन बिक्री गरेको र शर्माले इनड्राइभ मार्फत बस्नेतलाई लगाउ औषध पठाएको खुलेको छ। पाकिस्तानको ब्रोड फिगमा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोही मध्ये निर्मल पोर्जका सहित 3 जना आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मेङमा डेभिड शेर्पाले यसको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार पूर्जा सहित जोङवाङ निमा शेर्पा र किलो शेर्पाको शव संकलन गरेर आधार शिविर ल्याइएको छ। शव संकलन मेङमा झीको नेतृत्वमा भएको थियो। सांसद शेर्पाले कठिन उद्धारको लागि उद्धार टोलीप्रति आभार पनि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार 3 आरोहीको अझै शव भेटिएको छैन। गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा आएको हिमपहिरोमा परेर पूर्जा सहित

नेपाली र चारजना विदेशी गरी दसजनाको मृत्यु भएको थियो। धनुषा जनक नन्दिनी गाउँपालिका दुईका रिजवान शेषलाई हिजो पक्राउ गरिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन पारेर बेलायत पठाइदिन्छु भन्दै 7 लाख रूपियाँ ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीड़ितको उजुरीको आधारमा काठमाडौँ महानगरपालिका 31 उनलाई पक्राउ गरिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताचल काठमाडौँ पठाइएको छ। खैदो हिरोइन तथा चिकित्सकको सिफारिश बिना खरिद गर्न नमिल्ने लागू औषध सहित विभिन्न स्थानबाट 16 पक्राउ परेका छन्। नाम पत्ता लाग्न बाँकी अन्दाजी 18 किशोरलाई रोल्पा माडी गाउँपालिका 2 घरती गाउँबाट 40 मिलिग्राम, कैलाली धनगढ़ी उपमहानगरपालिका 2 विशाल नगरबाट 94 मिलिग्राम सहित 2 प्रमोट योगेश पाल र सुभाष हमाल, कैलाली टीकापुर नगरपालिका 1 खड़गचोकबाट 670 मिलिग्राम सहित मीन रावल, 5 थरका फिदिम नगरपालिका 1 बरडाँडाबाट 40 मिलिग्राम सहित निराजन खतिवड़ालाई पक्राउ गरिएको छ। त्यसै गरी कञ्चनपुरका खुल्ला पिपल चौताराबाट 550 मिलिग्राम सहित निशान्त तामाङ, बाँकीको बैजनाथ गाउँपालिका 1 730 मिलिग्राम सहित नगद 36,000 रूपियाँ सहित नाम खुल्न नसकेका 18 किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समय अनुसार आज दिउँसो 12:20 जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिल्लो भागको तौल झण्डै 3,900 किलो रहेको स्पेस एक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। रकेटको अवशेष ठोकिएको ठाउँ निल आर्मस्ट्रङ र एडविन एल्डिनले चन्द्रमामा पाइला टेक्दा अपोलो 11 अवतरण भएको ठाउँको ठिक विपरीत दिशामा पर्छ। यो रकेट गएको वर्ष अर्थात सन् 2025 जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग भएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छोड़िएको थियो, तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्वाकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको हो। रूसले युक्रेनमा गरेको घातक आक्रमणमा परेर कम्तीमा 17 मृत्यु भएको छ। रूसले युक्रेनको राजधानी खेपमा प्यारालिस्टिक मिसाइल र ड्रोन मार्फत आक्रमण गर्दा कम्तीमा 17 मृत्यु भएको र 44 घाइते भएको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जानकारी दिनुभएको छ। बुधबार आज राति मध्यरातपछि शुरू भएको यो आक्रमण यो वर्ष किबमा भएको सबैभन्दा घातक आक्रमण मध्ये एक हो। किब सैन्य प्रशासनका प्रमुख तिमुर ताकान्सेन्कोले रूसले फेरि एकपटक राजधानीमाथि व्यापक आक्रमण गरेको बताएको छ। किब सैन्य प्रशासनका अनुसार मिसाइल र ड्रोन आक्रमणबाट आवासीय भवन तथा गोदामहरूमा क्षति पुगेको छ। र अन्त्यमा खेल समाचार। सन् 2027 आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार 10 टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुनेछ। यद्यपि छनौट खेल कहाँ हुने भन्ने बारेमा टुंगो लागिसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्ने सुपर सिरिजको विजेताले 12 टोली बीच खेल्नेछ। 2027 एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 मैदानमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछन्। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जान जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सुनसरी र सिराहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय। सरकारको उदासीनताले हजारौं विद्यार्थी अन्यलमा एमबीबीएसदेखि नर्सिङसम्म भर्ना प्रभावित। राइट स्टियरिङ प्रयोग गरेर लागू औषध कारोबार, स्कूल बसका चालक सहित 3 पक्राउ। पाकिस्तानको ब्रोडफिकमा हिमपहिरोमा परेका ज्यान गुमाएका आरोही मध्ये निर्मल पूर्जा सहित 3 आरोहीको शव आधार शिविर ल्याइयो।
रूसले युक्रेनमा गरेको घातक आक्रमण परिकम्तीमा 17 जनाको ज्यान गयो र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 हुने। अवस्था हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 04942311130 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियाल।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543423255, 0845401।

0: यस्ता समस्या छन्।
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410043 98360023422।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौं।
0: रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष 2082-83 अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। सो सार्वजनिक सुनाईमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले गाउँपालिकाले आर्थिक वर्ष 82-83 लागि 61,09,32,392 रूपियाँको बजेट अनुमान गरिएको बताउनु भएको छ। सो अवधिमा संघीय सरकारबाट 32,81,33,068 रूपियाँ, प्रदेश सरकारबाट 6,82,57,170 रूपियाँ, राजस्व बाँडफाँडबाट 9,49,04,489 रूपियाँ र आन्तरिक स्रोतबाट 3,16,59,024 रूपियाँ आमदानी गरेको जनाएको छ। यससँगै कुल 52,19,53,751 रूपियाँ आमदानी भई कुल अनुमानित आयको 84.46% प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। सो सार्वजनिक सुनाई कार्यक्रममा सुनापति गाउँपालिका प्रवक्ता तथा वडा नम्बर 2 का अध्यक्ष पदम थापा मगरले स्थानीय तहले विकास निर्माणका काम अघि बढाउन जनशक्ति अभाव, बजेट कटौती र नीतिगत जटिलता जस्ता चुनौती सामना गरिरहेको बताउनु भएको छ। गाउँपालिकाको सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै थापा मगरले उपभोक्ता समिति गठन गर्न समेत इच्छुक व्यक्ति नपाइने अवस्था रहेको, गाउँबाट सक्षम र युवा शक्ति बसाई सराईका कारण बाहिरिँदै गएको तथा कृषि उत्पादनको लागत बढे पनि बजार मूल्य न्यून हुँदा ग्रामीण जीवन धान्न कठिन भएको बताउनु भएको छ।
2: सुनापति गाउँपालिकाको आर्थिक वर्ष 82-83 यो वार्षिक समीक्षा कार्यक्रमका सार्वजनिक सुनाई कार्यक्रमका अध्यक्ष ग्रहण गरिरहनु हुने यसै सुनापति गाउँपालिका अध्यक्ष तथा वक्ता ठुलो कान्छा तामाङज्यू, उपस्थित ज्येष्ठ आसीन प्रमुख प्रशासकीय अधिकारीज्यू, सबै वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, गाउँसभा सदस्यज्यूहरू, ज्येष्ठ आसीन पत्रकार महासंघका अध्यक्ष तथा पूर्व अध्यक्ष लगायत उपस्थित पत्रकारज्यूहरू, त्यस्तै गरी राजनीतिक दल अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति शैलेन्द्र कुमारज्यू, सबै शाखाका शाखा प्रमुखज्यूहरू, सबै विद्यालयका विद्यालय प्र तथा प्रतिनिधिज्यूहरू, लघुवित्तका प्रमुख तथा प्रतिनिधिज्यूहरू, प्रशासनका प्रशासकज्यू र यस्तै सुनापति गाउँपालिका अन्तर्गत रहनुहुने आदरणीय सम्पूर्ण कर्मचारी मित्रहरू र विशेष गरी प्रश्नकर्ताको रूपमा उपस्थित हुनुहुने वडा नम्बर 4 का म दाइ हुनुहुन्छ, उहाँलाई म सम्झिन चाहे, अरू धेरै देख्दिनँ। तसर्थ यस कार्यक्रममा विशेष गरी यो भूमिका निर्वाह गर्नको निम्ति उपस्थित हुनुहुने आदरणीय सम्पूर्ण व्यक्तित्वमा मेरो व्यक्तिगत तर्फबाट र वडा नम्बर 2 को तर्फबाट सबैलाई स्वीकार्न हार्दिक नमस्कार। सबै प्रश्नहरू गाउँपालिकासँग आधारित छन् र वडा नम्बर दुईको तर्फबाट मलाई दुईवटा प्रश्न आएको छ, त्यो प्रश्नतर्फ म पहिला जान चाहन्छु। र अर्को कुरा, एउटा अडियो क्लिप मार्फत भए पनि त्यो प्रश्न आजको कार्यक्रमसम्म ल्याइदिनु हुने प्रश्नकर्तालाई म विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा त्यो एउटा खानेपानीको समस्याको कुरा छ, यो खानेपानीको सडक चाहिँ हामीले वडाबाट विनियोजित बजेटबाट खन्दै गर्दाखेरि त्यो खानेपानीको समस्या बिग्रिएको थियो। मैले उपभोक्ता समितिका सबै पदाधिकारी र खानेपानी उपभोक्ता सबैको टिमलाई मैले राखेर उहाँलाई भनिसकेको छु, हुनुहुन्छ भौतिक रूपमा उपस्थित भएर समस्या समाधान गर्न सक्नुहुन्छ भने उपस्थिति भएर समस्या समाधान गर्नु, यदि सक्नुहुन्न भने बजेटको आवश्यकता छ भने तपाईँहरूले कार्यान्वयनको प्रक्रियामा अगाडि जानु, बजेटको व्यवस्था म गरिदिन्छु भनिसकेपछि उहाँ सहमत भएर त्यो प्रक्रियामा अगाडि बढिसक्नु भएको छ। र अर्को यो बालीको कुरा, प्राकृतिक विपत्तिको कारण आएको यो समस्याहरू छ, यो समस्यालाई हामी गाउँपालिका रहेर पक्कै पनि अगाडि समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा हामी जाने प्रतिबद्धता गर्न चाहन्छौँ। र सुनापति गाउँपालिकाको समग्र विकासको निर्माणको कुरामा त प्रमुख प्रशासकीय अधिकारीज्यूले अति अघि नै विस्तृतमा राखिसक्नु नै भएको छ। अब मेरो चाहिँ गुनासो, अब सबै सुनापति गाउँपालिकावासीलाई म मेरो गुनासो सुनाउन चाहन्छु। हामी शासक होइन सेवकको रूपमा काम गर्ने गरी हामी तपाईँहरूले जुन अनुमोदन गरेर पठाउनु भएको छ, वडाध्यक्ष पद यस्तो रहेछ जहाँ सबैसँग सबै समस्यासँग जुत्नु पर्ने, वकिल पनि बन्नै पर्ने, आवश्यकता हुँदा फाइटर पनि बन्नु पर्ने हो, क्या सबै कुरा पर्नु हुँदाखेरि सबै कुरासँग हामी विज्ञ हुँदैन छैनौ पनि हामी, त्यो चाहिँ हामीलाई समस्या छ। त्यसो हुँदाखेरि मेरो गुनासो उहाँहरूलाई यहाँबाट के भन्न चाहन्छु भने, साँच्चीकै तपाईँहरूले एउटा काम गर्नको निम्ति हामीलाई पठाउनु भएको छ भने तपाईँहरूले टोल बस्ती जहाँ समस्या छ, जहाँ फेरापन छ, जहाँ गर्नुपर्नेछ त्यो समस्या हामीलाई हाम्रो आँखाको अगाडि हामीले जहाँ भेट्छ तहीँ कुन माध्यमबाट पठाउन सक्नुहुन्छ त्यो पठाइदिनुहोस् म आग्रह गर्न चाहन्छु। त्यसो हुँदाखेरि समस्यासँग हामी डराएर भाग्नको निम्ति आज होइन, हामीले हाम्रो बलबुताले भ्याएसम्म क्षमताले भ्याएसम्म हामी रात दिन नभनिकन काम गर्ने गरी बाचाको साथ काम गर्न आएका हौ हामी। त्यसो हुँदाखेरि हामी काम गर्ने नै छौँ। हाम्रो छोटो कार्यकाल भए तापनि, हाम्रो समय छोटो भए तापनि यहाँले यो अमूल्य समय दिएर हामीलाई उजागर गरिदिनु हुनको निम्ति पनि सबै सुनापति गाउँवासीलाई म अनुरोध गर्न चाहन्छु। समस्या छ हामीसँग, आज केन्द्रीय सरकारले त एउटा नीतिगत ढंगले गरेको निर्णयहरू गर्न सक्नु भएको छैन, हामी त्यो जनतासँग प्रत्यक्ष रूपमा रहने कार्यकारी ढंगले रहने हामी स्थानीय सरकार समस्या धेरै छ हामीसँग। आज 3 लाख रुपियाँ पैसा छुट्यायो भने त्यहाँ गएर उपभोक्ता समिति बनाउँदाखेरि उपभोक्ता समिति बस्ने मान्छे छैन। राज्यको नीति फरक छ तर हाम्रो आम उपभोक्ताहरूको समस्या एउटा छ, त्यो समस्यासँग मेल खाने हामीसँग समस्या समाधान गर्नको निम्ति साह्रै कठिन छ। हामीले उपभोक्ता समिति बनाएर तपाईँलाई काम गरिदिनुहोस् भनेर हामी लगभग 10 पटक फोन गरे होला, उहाँले काम गर्न सक्नु भएको छैन। समस्या धेरै छ, जो ऊर्जावान व्यक्ति जो सबै समस्याबाट समाधान गर्न सक्ने व्यक्तिहरू आज समुदायमा छैनन्। हाम्रो टोल बस्तीमा हाम्रो गाउँघरमा जो व्यक्तिहरू हुनुहुन्छ धनाढ्य व्यक्तिहरू हुनुहुन्थ्यो, हामी भन्छौँ जग्गा जमिन भएको जमिनदार व्यक्तिहरू हुनुहुन्थ्यो, आज उहाँकै घर ताला लगाएर बन्द भइसक्यो। किनभने उहाँहरू हरेक समस्यालाई आफ्नो छोराछोरी पढाउनको निम्ति आफ्नो व्यक्तिगत जीवनको निम्ति उहाँहरू जान्ने बुझ्ने हुनुहुन्थ्यो, अलिक पढलेख गरेको हुनुहुन्थ्यो, उहाँहरू कहाँ जानुभयो काठमाडौँ जानुभयो, सबै उहाँहरू काठमाडौँमै सुख शयनमा व्यतीत गरिराख्नु भएको छ। कहाँ अड्किनु भयो भने उहाँ जो आफ्नो बुवा आमाहरू होइन आज घर छोड्नुहुन्न, मेरो घर मैले कुर्नुपर्छ भनेर बस्ने व्यक्तिहरू उहाँहरू आमा बुवा हुनेसम्म आउनुभयो, आमा बुवाको मृत्यु पश्चात अथवा घर परिवार शून्य भइसकेपछि उहाँ सबै छोडेर जानुभयो, हामी दुःखको कुरा छ। अझै मलाई लाग्छ यही अवस्था जाँदै गर्ने हो भने अबको 10 वर्ष पछाडि धेरै घरहरू बन्द हुनेवालामा छ, समस्या धेरै छ, हाम्रो आय आर्जनको अवस्था छैन, एक मुरी कोदर उमार्नको निम्ति अथवा एक पाथी कोदर उत्पादन गर्नको निम्ति हामीलाई कति लाग्छ, लगभग हामीले हिसाब गऱ्यौँ 500-400-500 रुपियाँ लाग्दो रहेछ त्यो तयारी अवस्थामा ल्याउनको निम्ति, तर आज बजारको मूल्य कति छ 150 रुपियाँ भनेपछि थेक्ने कसरी, आज छोराछोरी पढाउनको निम्ति काठमाडौँ पठाइएको छ, यहाँ खेतीपाती गरेर धान्ने गरी कसरी पठाउन सकिन्छ, एक प्लेट मोमो खाँदाखेरि त्यस्तै होटलमा गयो भने 150-200 रुपियाँ हुन्छ, एक पाटी कोदो बेच्दाखेरि एक प्लेट मोमो नआउने अवस्था भएपछि अब थेक्छ कसरी, समस्या धेरै छ। हामीले जति मिठा कुरा गरे पनि जति समस्याकोलाई गर्ने गरी समाधान गर्ने गरी जाँदा पनि हामीसँग ठूलो चुनौतीहरू छ, यो चुनौती पार गर्नको निम्ति साँच्चीकै सामान्य तपाईँले हुने अवस्था छैन, साँच्चीकै केन्द्रीय सरकारले आज त्यो ढङ्गले अगाडि बढाउने गरी जानुपर्ने देखिन्छ। हामी त भनिहाल्ने जनतासँग साँच्चीकै भन्ने हामीलाई गाह्रो छ, विकास निर्माणको कुराहरू आइराखेको छ, आज राजनीतिक दलहरूले राजनीतिक भाषा जति जे गर्दै तापनि समस्याको समाधानको विषयमा जान सक्ने अवस्था हामी देखिराखेका छौँ. हामीले सिफारिस धेरै पठायौँ, त्यहाँ त के जाँदो रहेछ भने पहुँच जाने. साँच्चीकै भन्नु आज सार्वजनिक स्थलमा उभिएर बोलिराखेको छु म, कति पर्सेन्ट हो अनि हुन्छ कसरी हामी जनतासँग साँच्चीकै प्रत्यक्ष घुलमिल भएर हामी काम गर्ने मान्छे समस्या यो हो भनेर हामी लिएर गइराखेका छौँ, प्राथमिकरण गरेर लैराखेका छौँ. उहाँले के भन्नुहुन्छ आशा गर्ने त्यही नै हो, हाम्रो अपेक्षा पनि त्यही हो. हामी केन्द्र सरकारसँग माग गर्ने नै हो नि. हामीले त साँच्चीकै भन्नुपर्दा म आज नेकपा पहिला माओवादी हुँदै गर्दाखेरि जितेको एउटा प्रतिनिधि साँच्चीकै प्रचण्डसँग नजिक छैन. हामीले भने त हाम्रो स्टेप वाइज नेताजीहरू त हामीले भनेर राख्ने हो, ल न गरिदिनुहोस् न, समस्या यो छ भनेर हामी धेरै पटक घुमिसकेका छौँ. हामी धेरै पटक गयौँ पनि तत्त्व चल्ने कुराहरू क्लियरली छ, एकदम क्लियर छ. कति पर्सेन्ट 10% आउँछ, कहाँबाट जाने, के गर्ने, कुन माध्यमबाट समस्या यो भोगिराखेको हामी धेरै छ. भनेपछि समस्या सामान्य कुराहरू छैन. आज नीतिगत ढङ्गले सरकारको नीतिगत ढङ्गले जानको निम्ति समस्या छ. हाम्रो सरकारको नीति के छ भने साँच्चीका विकास निर्माणको कुराहरू सबै कुराहरू परिणाममुखी अथवा गुणस्तरको हिसाबले ठिक छ कि छैन भन्दा पनि कागजी रूपमा ठिक छ कि छैन भन्ने कुराहरू प्रावधान छ, त्यसले पनि हामीलाई समस्या छ. हामी वडा अध्यक्षहरू सुरुमै हामी भ्रष्टाचारको रातो मसीले लेखेर हामी सुरु गरिसकेका छौँ, पैसा खाएर होइन, रातो कलमले लेखेर नेपाल सरकारको नीतिगत ढङ्गले प्राविधिक हिसाबले त्यो काम ठिक छ कि छैन हामीलाई पनि थाहा छैन. प्राविधिक हिसाबले टेप कति तान्नुपर्छ, कति उचाइ हो, कति लम्बाइ हो, कहाँ के हो हामीलाई के थाहा. तर के हुन्छ भने प्राविधिक तालमेल उपभोक्ता समितिबीचको आफ्नो तालमेल मिल्दैन, त्यसपछि त्यहाँ सुरु हुन्छ त्यहाँबाट. यसो भन्नुहोस् न, उसो भन्नुहोस्, हामीले यसो गरिदिनुहोस् न भनेर बढाउँदै गर्दाखेरि हामीले रातो मसीले लिएको ठिक छ यो काम, अब त्यो 100 रुपियाँमा के 100 रुपियाँमा सकेको रहेछ भने नि होइन, त्यो त 150 लाउँदा पनि ठिक छ भन्यो. 100 रुपियाँमा काम गर्ने सक्ने काम 50 रुपियाँमा लागेको छ भने ठिक छ भनेर हामीले पठाइदिइसकेका छौँ. क्या त्यसो हुँदाखेरि हामीलाई दुःखको कुरा छ. साँच्चीकै जनताको कार्यकारी भएर बस्नको निम्ति हरेक कुरामा हामीसँग समस्याको समाधान गर्नको निम्ति हामीलाई गाह्रो भइराखेको छ. त्यसो हुँदाखेरि बजेटको पर्याप्त त छैन. पहिला सङ्घ प्रदेशले पठाउने बजेटको भोल्युमहरू यति धेरै घटाएर पठाएको छ. अहिले हामीसँग समस्या समाधान गर्ने गाह्रो भइराखेको छ, किनभने पहिला बजेट यस्तो आएको थियो, अहिले के गर्छ, किन कम भयो, फलानाको पालामा यस्तो गरेको थियो, तिलानाको पालामा यस्तो गरेको थियो, गर्ने के त हामीले, हामीसँग बजेट छैन भनिसकेपछि समस्याहरू हामीसँग धेरै छ. त्यसो हुँदाखेरि हामीले म यो मञ्चबाट के आग्रह गर्न चाहन्छु भने साँच्चीकै सुनापत्ती गाउँपालिकालाई समृद्ध बनाउने हो भने हामी कर्मचारी जनप्रतिनिधि र आम सुनापत्तीको जनताहरू बीचको जनसमुदायहरूले एक अर्काको परिपूरक भएर अगाडि बढ्ने वातावरण भएन भने सम्मान कहिले पनि हुँदैन. आज दिवी पोखरीबाट परम आए पनि लगायत अरू कोही आए पनि सुनापत्ती गाउँपालिकामा यही भित्रको जनताहरू जो आए पनि एक्लै अर्कालाई परिपूरक रूपमा काम गर्न सक्ने अवस्था भएन भने हामीले विकास निर्माणदेखि लिएर सुनापत्तीलाई समृद्ध बनाउनुको निम्ति सम्भावना छैन. त्यसैले गर्दाखेरि समस्याहरू धेरै छन्, त्यो सबै समस्या र चुनौतीहरूलाई पार गर्नको निम्ति हामीले ऐक्यबद्धता गर्दै एक्लै अर्कालाई सहयोग गर्दै जान हामी अति आवश्यक देख्छौँ. तसर्थ यो समस्याको बावजुद पनि हामीले समस्या तिर्साएर होइन, त्यो समस्यालाई समाधान गर्ने गरी हामीले जाने अठोट लिएका छौँ, यो अठोट गर्ने नै छौँ र हामी काम गर्ने नै छौँ.
0: सुनापत्ती गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दुर्गा प्रसाद चौलागाईले आन्तरिक स्रोतको आर्थिक व्यवस्थापन हुन नसक्दा वडाका 5 योजना कार्यान्वयन गर्न नसकिएको बताउनु भएको छ. वहाँले आन्तरिक स्रोतमा राखिएका योजनाका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेकोले योजना अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने निर्णय गरिएको बताउनु भएको छ. वहाँका अनुसार 2 योजनामा सम्बन्धित समुदायकै सहमतिमा रकमान्तर गरी सोही क्षेत्रमा कार्यक्रम सम्पन्न गरियो. वडाध्यक्ष चौलागाईले झलुङ्गे चौरी खोला लिफ्ट खानेपानी योजनामा उपभोक्ता समितिमाथि अख्तियारमा मुद्दा परेपछि कार्यान्वयन प्रक्रिया प्रभावित भएको र पछि सामग्री खरिद मार्फत काम अघि बढाउने तयारी भए पनि मूल्य वृद्धिका कारण ठेकेदारले काम गर्न असमर्थता जनाउँदा योजना सम्पन्न हुन नसकेको जानकारी दिनुभएको छ. वहाँले आन्तरिक स्रोतका 5 बाहेक अन्य अधिकांश योजनाहरू भने सफलतापूर्वक सम्पन्न गरिएको दावी गर्नुभयो.
3: धेरै विशेष गरेर गत साल भन्दा यसपालि कम योजनाहरू कारण भए भन्ने गुनासो गर्नुभएको छ. यसमा ऐन कार्ययोजनाहरू प्रस्तुत गर्दा प्रशासकीय अधिकृत सरले भनिसक्नु भएको छ, वडा नम्बर 1 5 योजनाहरू चाहिँ आन्तरिक स्रोतमा परेको हुनाले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकेनौँ भन्नुभएको छ. खास गरी धेरै योजनाहरू हुन नसक्नुको प्रमुख कारण पालिकाले आन्तरिक स्रोतमा धेरैवटा योजनाहरू विनियोजन गर्यो र त्यसको आर्थिक व्यवस्था हुन नसक्दा हामीले दायित्वमा राखेर काम सम्पन्न गर्नुभन्दा यसलाई अहिले कार्यक्रम अर्को साल गर्ने गरी राख्दा ठिक होला भन्ने बुझाइमा त्यही कार्यवाही हामीले सञ्चालन गर्न सकेनौँ एउटा कुरा. अर्को चाहिँ हामीसँग ओडामा भएका योजनाहरूमा केही योजनाहरू केही भन्दैन दुईटा योजनाहरूमा जहाँ हामीले शीर्षक विनियोजन गरेका थियौँ रकम विनियोजन गरेका थियौँ शीर्षक समावेश गरेका थियौँ त्यहाँ उहाँहरूले कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था भएपछि रकान्तर गर्नु पर्यो र रकान्तर हुँदा पनि सम्बन्धित समुदायको उहाँहरूसँगको छलफल पश्चात मात्र गरिएको छ. उहाँले हामी कार्य गर्न सक्दैनौँ भनेपछि अनि त्यसै गरी त्यही समुदायमा या त्योसँग सम्बन्धित जुन साधेको वडा हो त्यही साधेको वडामा नै हामीले दुईटा योजना चाहिँ रकान्तर गरेर कार्यक्रम सम्पन्न गरिसकेका छौँ. त्यस हुनाले त्यसमा पनि कार्यक्रम भएन भन्न मिल्दैन जस्तो लाग्छ मलाई. कार्यक्रम आखिर हामीले सम्पन्न गरेकै छौँ र त्यसमा एउटा प्रदेश अन्तर्गतको झुलुङ्गे चौरी खोला बिस खाने पानी अन्तर्गत एउटा कार्यक्रम हाम्रो सम्पन्न हुन सकेको छैन. यो कार्यक्रम सम्पन्न हुन नसक्नुको कारण चाहिँ झुलुङ्गे चौरी खोला बिस खाने पानीको उपभोक्ता समितिलाई अख्तियारमा मुद्दा परेको छ र त्यो अख्तियारमा परेको उपभोक्ता समितिले काम गर्ने या नगर्ने भन्ने कुरामा हामी केही समय दुविधामा रह्यौं र पछाडि हामीले त्यसलाई के सोच्यौं भने अब यो उपभोक्ता समितिलाई काम गर्न दिनुभन्दा बिस खाने पानीका लागि आवश्यक पर्ने बरु सामग्री खरिद गरौं भन्ने हिसाबले पालिकासँग त्यही किसिमको कुरा भयो र प्राविधिकहरूले गएर स्टेट पनि निकाल्नुभयो. पछि यसको चाहिँ टेन्डर गर्ने अवस्थामा पुग्दाखेरि चाहिँ मूल्य वृद्धि भइसकेको र मूल्य वृद्धि पश्चात जुन बेला जिल्लाको दर रेट छ त्यसमा धेरै नै मूल्यमा फरक पर्ने हुँदा ठेकेदारहरूले त्यो कार्यक्रम गर्नलाई असमर्थन जनाएपछि कार्यक्रम हुन सकेन.
0: सुनापाती गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष फूल बहादुर थिङले क्योराने पहिरो प्रभावित बस्ती स्थानान्तरको काम माथिल्लो निकायको ढिला सुस्तीका कारण प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउनु भएको छ. अध्यक्ष थिङले वडाले प्रभावित क्षेत्रमा पटक पटक पुगेर राहत वितरण त्रिपाल उपलब्ध गराउने तथा पालिकाबाट प्रति परिवार 15,000 रूपियाँ वितरण लगायतका काम गरेको बताउनु भएको छ. तर भूगर्भविदले वडासँग समन्वय नगरी अध्ययन गर्दा र सम्बन्धित निकायबाट आवश्यक निर्णय ढिलो हुँदा बस्ती स्थानान्तर प्रक्रिया प्रभावित भएको उहाँको भनाइ रहेको छ.
4: प्रत्येक सार्वजनिक सुनवाई कार्यक्रममा एकजना हाम्रो कपिल तामाङ भन्ने भाइ हुनुहुन्थ्यो, आज उहाँ छुट्नु भएको रहेछ र हाम्रो प्यानबाट एकजना दाइले प्रतिनिधित्व जनाउनु भयो, धेरै खुसी लागेको छ. यहाँ तीन नम्बर वडाको विषयमा यहाँ साउने केवरानीको कुरो यहाँ आएको छ. यो राष्ट्रिय रूपमा चर्चाको विषय बनेको विषय पनि हो. यो विषयमा हामी स्थानीय र अझ विशेष गरेर ओडाको तर्फबाट म पटक पटक 50 चोटि पुगिसकेको अवस्था छ र यसमा हरेक खाले रेडक्रसबाट दिने तिरपालको कुरोहरूदेखि लिएर जिल्ला विपदबाट चाहिँ आएको यो ट्रेन्डहरूको कुरो र हामी पालिकाले चाहिँ 15,000 चाहिँ वितरण गरेको कुरोहरू यहाँ धेरै कामहरू चाहिँ गरिएको छ. तर के हो भन्दाखेरि प्रभावकारी र बस्ती स्थानान्तरण गर्नको लागि चाहिँ माथिबाट नै अलिक ढिला सुस्ती भएको र भूगर्भविदहरू पनि यहाँ फिल्डमा आउँदा पनि हामी ओडासँग चाहिँ समन्वय नगरिकन आएको कारणले गर्दाखेरि र काम चाहिँ यो ढिला सुस्ती पक्कै पनि भएको छ. यसमा सबैजना पत्रकारदेखि लिएर तपाईँ हामी सबैले यो कामलाई अलि जति सक्दो छिटो घसघच्याउनको लागि पनि सबैले आफ्नो तर्फबाट चाहिँ घसघच्याउनको लागि अनुरोध गर्न चाहन्छु र अरू कुरोहरू लगभग अब सबै कुरो आइसकेको छ. अघि यो 3 करोड टेन्डरको कुरो पनि यहाँ आएको छ. यो पहाडी लोकमार्ग हुँदै केवरानी देउसी चौतारा हुँदै यो मन्दर मैरे भन्ने शीर्षकमा 3 करोड बजेट थियो. यो ठेकदारको लापरवाहीको कारणले गर्दाखेरि असारको चाहिँ लगभग पहिलो हप्तातिर काम गर्छु भनेर आए, त्यसमा फेरि जुन एउटा कामा बस्ती पनि एउटा जोखिम बस्ती रहेको र त्यसमा हामी सल्लाहद्वारा चाहिँ काम अगाडि बढाउनु पर्छ भनेर पालिका अध्यक्षज्यू उपाध्यक्षज्यू लगायत म आफै पनि गएर त्यहाँ भेला गरेर सरसल्लाह गर्दाखेरि जुन केवरानी नै बस्तीलाई तपाईँहरूले समाधान गर्न सकेको छैन, यो एउटा चाहिँ जोखिमयुक्त बस्ती हो, अब यसलाई चाहिँ तपाईँहरूले छुन पाउँदैन, यो चाहिँ जोखिमै हो भन्ने कुरो भइसके पछाडि वास्तवमा चाहिँ बुझ्दाखेरि ठाउँ पनि जोखिमै रहेको कारणले गर्दाखेरि चाहिँ त्यो ठाउँलाई नचलाएर त्यो बजेटले अन्यत्र ठाउँमा काम सुरु गर्नु भन्ने जुन हामी पालिकाको टिमले नै त्यो सल्लाह दियो. तर ठेकदारले समय छोटो भएको कारणले गर्दाखेरि काम सञ्चालन गर्न सकिएन र ओडाबाट चाहिँ म्याप थपको सिफारिस चाह्यो भन्ने कुरो आइसके पछाडि मैले म्याद थप्नु सिफारिस गरेको छु. म्याद थप्यो या थपेन त्यो के हो त्यो त्यति जानकारीमा आएको छैन. र अरू सबै अब ठिकै छ. अब जुन गुनासो राख्ने कुरोहरूमा अझ म विशेष गरी के भन्दछु भने यो पालिकाको केन्द्रमा रहेको वडा भएको कारणले गर्दाखेरि सार्वजनिक सुनाइमा चाहिँ कोही पनि साथीहरू यहाँ प्रश्न गुनासो राख्न आउनुहुन्न.
0: सुनापति गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष डण्डोप लामाले गाउँपालिकामा अपेक्षित विकास योजना नआएको प्रति असन्तुष्टि जनाउँदै आगामी आर्थिक वर्ष संघ र प्रदेश तहबाट विशेष पहल आवश्यक रहेको बताउनुभयो. वहाँले केवरानी पहिरो प्रभावित बस्ती स्थानान्तर गाउँपालिकाको बजेट सम्भव नभएको उल्लेख गर्दै संघ र प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भएको छ. साथै जग्गा वर्गीकरणमा भएका त्रुटिका कारण नागरिकताका जग्गा समेत कृषि क्षेत्रमा वर्गीकृत हुँदा नागरिकले जग्गा खरिद बिक्री गर्न समस्या भोगिरहेको भन्दै तत्काल सम्बोधनको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ.
5: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजीले राख्नुभएको जुन यो जग्गा गुठी र रैतानको कुरा गरिरहेको छ, रैतान होइन रैकार हो, यो गुठी बाहेकको जग्गालाई रैकर भनेर बुझिन्छ.
6: यसमा हामीले एकचोटि कार्यपालिकाले निर्णय गरेर गाउँसभाले पास गरेका छ. पास गरेर हामीले मालपुरदेखि लिएर कुन कुन ठाउँमा चिठी पठाउनु पर्ने कुराहरू हामीले पठाइसकेका छ. तर यसको उत्तर आएन. हामीले पठाएको चिठी भयो, उत्तर चाहिँ आएको छैन. यो एकदम बराबरी रेसियोमा हुनु पर्थ्यो गुठी र रैकरको चाहिँ मालपुर लिने कुरा. यसमा धेरै विभेद छ. तपाईँको जग्गाहरू छन् हाम्रो बेथानमा धेरै गुठी परिया छ. दुई तिन चारको अधिकांश जग्गा गुठीमा परिया छ. यो साबिक दुई तिन चार त्यो जनताहरूले तपाईँको यो किरोको कारणले गर्दा मालपुतको कारणले गर्दा अहिलेसम्म उहाँहरूले त्यो जग्गा बेच्न सकिएको छैन. किनभने जग्गा कुनै जग्गा चाहिँ लाख रुपियाँ पर्छ भने त्यसको तिरो चाहिँ दुई लाख किन्नुपर्ने हुन्छ. यस्ता किसिमको समस्याहरू भएको कारणले गर्दा जग्गा चिन्हित भएको छैन. त्यसैले यो स्वाभाविक रूपमा हामीले निर्णय गरेर पठाएको छ. यसको प्रति उत्तर चाहिँ केही न केही दिनमा आउँछ होला. अब त्यसको कपी छ भने ड्राफ्ट कपी छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले भन्नुभएको छ मलाई त्यो उपलब्ध गरियो भने म सँगमा त्यो कुरा राख मैले त्यो किसिमको चाहिँ गुनासोहरू म उत्तर लान्छु भनेर उहाँले भन्नुभएको छ. उहाँलाई त्यो छ भने तपाईँले हाम्रो प्रशासकीय प्रमुखहरूले उहाँलाई दिनुहोला. अर्को कुरो एउटा उठाएको छ, उहाँले के भनिएको छ भने यो बजेट विकास केन्द्रको कुराहरू केही छ भने मलाई भन्नुहोला भनेको छ उहाँले. मैले उहाँलाई सम्झनाको रूपमा बजेट बाँडफाँड हुनुभन्दा अगाडि दुई तिनवटा सिफारिस पठाएको थियो तर सम्बोधन भएन. साँच्चीकै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सरकार छ. त्यो सरकारले साँच्चीकै यो सुनापतिको गुनासो सुन्ने हो भने लगभग एउटा वडा एक योजना चाहिँ आउनु पर्थ्यो. त्यो योजना आउन सकिएन. जम्मा यो गुन्सीको बाटो त्यो पनि हाम्रो गाउँपालिकाले सम्पूर्ण रूपमा राखेको थियो. त्यो बाटोको मात्रै आएको छ योजना. त्यो भएको कारणले गर्दा अर्को वर्षहरूमा चाहिँ सभापतिज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिज्यूले विशेष ध्यान दिनुपर्छ. यो फेरि उहाँले फेरि प्रश्न राख्नुभयो, फेरि हामीले फेरि उहाँलाई प्रश्न राख्यो भन्ने हिसाबले नबुझोस्. यो एक किसिमको सौहार्दपूर्ण वातावरण चाहिँ तपाईँले बुझिदिनु होला. अर्को यो केवरानी बस्तीको कुरा पनि धेरै उठ्यो. तपाईँको केन्द्रीय सरकारको हाम्रो डाक्टर मान्यज्यू पनि आउनुभयो. यसमा उहाँको पनि नजर पुगेन. प्रदेशको मान्यहरूले हेर्नुभयो, उहाँहरूको पनि यो नजर पुगेन. गाउँपालिकाको क्षमता भन्दा यो बढीको कुरो हो. यो क्षमताले भ्याउँदैन तपाईँको यो बस्तीहरूको स्थानान्तरण गर्नको निमित्त. हाम्रो गाउँपालिकाको बजेटले भ्याउँदैन. यसलाई त प्रदेश सरकारले विशेष लिनु पर्थ्यो, संघको सरकारले लिनु पर्थ्यो. यो विषयमा अलि चासो कम भएको जस्तो बाहिर लेखिएको छ, मिडियाले लेखेको छ, कता कता लेखेको छ. यो यसको कुनै सम्बोधन भएन भनेर केवरानी पहिरोको बस्तीको त्यो भएको कारणले गर्दा सबै तपाईँको संघ प्रदेशको चाहिँ मान्यज्यूहरू आउनु भएको छ, उहाँहरूबाट पनि सम्बोधन भएको छैन. यो कुरोमा हामी सबैले चासो लिनुपर्छ. गाउँपालिकाले पनि त्यो विषयमा राम्रैसित चाहिँ हामीले पहिचान गरेर चाहिँ हामीले काम अगाडि बढाएको छ. यो विषयमा अब थप हाम्रो अध्यक्षज्यू र प्रशासकीयज्यूले राख्नु पनि छ. अर्को राख्नै पनि विषय थियो बिहानको दाजुभाइहरूले मलाई भनेको व्यक्तिगत रूपमा भनेको म तर यहाँ आएर हाकाहाकी भन्नु पर्थ्यो. त्यो जग्गा वर्गीकरण एकदमै बिग्रेको छ. हामीले जब जग्गा वर्गीकरण गरिने त पछि संशोधनको लागि पनि पन्ध्रौं दिन हामीले संशोधन माग गर्यो जनताहरूलाई. कुन कुन ठाउँमा बिग्रेको छ, के भएको छ, धेरै संशोधनको लागि आइदिनु होला भनेर हामीले सूचना जारी गर्यौँ. त्यो सूचनाभित्र आएर पनि केही न केही जनताहरूले त्यो संशोधनको लागि संशोधन गरेका छ तर संशोधन भएर आएको छैन. अहिले तपाईँको आठ आना चार आना भएको चाहिँ जग्गाहरू पुरै कृषिमा परेका छ. त्यो जग्गाहरू हामीले बेच्न सकिँदैन किनभने जग्गा वर्गीकरणको कारणले गर्दा चार पनि भन्दा माथि मात्रै कृषि जग्गा चाहिँ त्यो चित्तकार हुन्छ.
0: सुनापति गाउँपालिका वडा नम्बर पाँच का वडा अध्यक्ष चित्र बहादुर मानन्धरले गाउँपालिकामा अपेक्षा अनुसार विकास योजना नपुगेको भन्दै आगामी वर्षमा संघीय तथा प्रदेश सरकारसँग जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। त्यस्तै जग्गा वर्गीकरणमा भएको त्रुटिका कारण साना घडेरी समेत कृषि क्षेत्रमा परेको र त्यसले नागरिकलाई जग्गा किनबेच गर्न समस्या भएको उल्लेख गर्दै उहाँले सम्बोधन प्रक्रिया शीघ्र टुंग्याउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
7: चाहे जुनसुकै कार्यक्रममा होस्, विद्यालय व्यवस्थापन समिति गठन गर्ने होस्, विद्यालयमा अभिभावक भेला होस्, बोलायो भने कहिले पनि उपस्थित हुँदैन अभिभावक। पछि गुनासो कहाँ गर्छ भने बाहिर होटेलमा कुनै ठाउँमा गफ हुने बेला कुनै काज कल्याण पर्यो भने त्यहाँ चाहिँ कुरा गर्नुहुन्छ। त्यसैले यो व्यवस्था भयो भने चाहिँ मात्रै उहाँहरू आउँछ होला भन्ने मलाई लाग्छ। र मलाई प्रश्न त धेरै छैन, यी कुराहरू मैले राख्दै मलाई एउटा कुरा अघिल्लो साधन सुनाइमा पालिका अध्यक्षले जवाब दिइसकेको कुरा उठाएको छ। विद्युतको विषयमा विद्युतको पैसा विद्युत विस्तार गर्दाखेरि उठाएको पैसा फिर्ता गर्छु भनेको चाहिँ गरेन भन्ने कुरा उठाएको छ। त्यसमा मैले भन्नै पर्छ भन्ने लगाएर मैले अघिल्लो साधन सुनाइमा मैले भनिनँ, पालिका अध्यक्ष सबै कुराहरू बताएको थियो, उहाँले बताइसक्नु भएको छ यस विषयमा। तर थोरै म भन्न चाहन्छु, हरेक काम गर्दाखेरि चाहे सड़क होस् चाहे विद्युत हो विस्तार गर्दै जाँदाखेरि अपुरो र अधुरो भइसकेपछि अब हामी पनि केही रकम हाल्ने र चाहिँ छिटो बाल्ने र छिटो सड़क पुर्याउने भनेर चाहिँ त्यहाँ समुदायहरू लाग्छन्। त्यसो हुँदाखेरि उहाँले केही पैसाहरू उठाएर लगानी गरेको थियो, त्यो पैसा चाहिँ प्रक्रियाले नमिल्ने फिर्ता गर्नलाई भनेर पालिका अध्यक्षले उहाँ अध्यक्ष हुने वडा चाहिँ हुने कार्यकालको कुरा हो उहाँले अस्ति नै बताइसकेको हुँदाखेरि म यति मात्र भने। र यहाँ दुईटा कुरा उठेको छ, एउटा विद्युतको महसुलमा महिनै पछि हुनुपर्ने, दुई महिनासम्मलाई यसलाई थाती राखेर बिल जोड्दाखेरि चाहिँ हामीले महसुलमा हजार जरिवाना तिर्नु परेको छ भन्ने कुरा उठाएको रहेछ। त्यसमा चाहिँ मैले के भनेको थिएँ भने मैले हरेक पटक म कुरा उठाउँछु, सुनापति गाउँपालिकाको विद्युत चाहिँ छुट्टै पाटो हुँदो रहेछ, उहाँको अफिसबाट जसरी सञ्चालन गरेको छ त्यसरी मात्रै उहाँहरू चलाउनु हुँदो रहेछ, पालिकासँग सम्बन्ध नरहेको जस्तो। कति 5,000 जति त्यहाँको चाहिँ कर्मचारी हुनुहुन्छ होला, ती सबै कर्मचारी चाहिँ त्यहाँको कार्यालय प्रमुख बाहेक वार्ड नम्बर 4 को मात्रै, त्यसो हुँदाखेरि उहाँहरूको काम गर्ने शैलीमा अलिकति तालमेल नमिलेको जस्तो, कुनै पनि हावाहुरी र ठूलो वर्षात भइसकेपछि चाहिँ विद्युतको लाइन चाहिँ केही समस्या भएर बोल्दैन, त्यो बेलामा चाहिँ हामीले फोन गर्दाखेरि त 4 नम्बरको मात्रै कर्मचारी हुँदाखेरि त उहाँहरू हतपत आइपुग्न नसक्नु, त्यसो हुँदाखेरि किन यसो भयो त भन्दाखेरि अब आज त हामी फला ठाउँमा थियौँ भनेपछि उहाँले एउटा गाडी लिएर जानुहुन्छ, सबै गाडीमा मात्रै हुन्छ, गाडी आएपछि मात्रै आउनुहुन्छ, त्यसो हुँदाखेरि चाहिँ समस्या भएर केही गुनासोहरू वडामा पनि आउँछ। त्यसैले उहाँहरूको यो कर्मचारी चलायमान गर्नको लागि सकेसम्म चाहिँ सबै वडामा वडागत रूपमा जिम्मेवारी दियो भने 4 नम्बर वडामा कसले हेर्ने, 5 मा कसले हेर्ने, 1 मा कसले हेर्ने भन्ने कुरा उहाँहरू जिम्मेवारी दियो भने त्यो ठाउँमा तत्काल पुग्थ्यो कि भन्ने मैले यो कुरा बेला बेला विद्युत प्राधिकरणमा मैले कुरा गरिराखेँ। त्यो विषयमा पालिकाले पनि केही पहल गर्नु पनि पर्छ, गरेको पनि छौँ। त अर्को सड़कको विषयमा कुरा उठाएको छ, यति अत्यन्तै राम्रो कुरा, नाली बिनाको सड़क त बिग्रिने नै हो, हामी पनि नाली सहितको सड़क निर्माण गर्नुपर्छ भनेर लागिरहेका छौँ, पालिका लागेको छ, वडा लागेको, हामी सबै समुदाय लागेकै छौँ, तर बजेटको कारणले गर्दाखेरि नाली व्यवस्थापन गर्ने समस्या, नाली व्यवस्थापन गर्नको लागि त त्यहाँ चाहिँ हिम पाइपदेखि लिएर त्यहाँको मेसिनरी वाल लगाएर त्यसपछि नाला व्यवस्था गर्नुपर्छ अनि मात्रै हुन्छ, त्यो गरेर पनि त्यो नाला कहाँ लगाएर चाहिँ व्यवस्थापन गर्ने समस्या त्यहाँनिर छ। अहिले यो कति सड़कमा चाहिँ नाला व्यवस्थापन गर्नको लागि सामान्य बजेटले सम्भावना छैन, त्यसो हुँदाखेरि फेरि त्यो पनि थोरै नाला बनाएर पठाइदिउँ न भन्दाखेरि कसको बारीमा जान्छ त, अब एकजना कुनै न कुनै व्यक्तिको बारीमा जान्छ, खबरदार अब यो पानी चाहिँ मेरो बारीमा पठाउन पाइँदैन, यो नाला व्यवस्थापन नगरेसम्म भनिसकेपछि हामीले त्यो काम पनि गर्न सकेको अवस्था त छैन। त्यसो हुँदाखेरि त्यो नालाको पानी सरासर बोक्ने भनेको बाटा नै हो।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401132 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
2: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो चंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 भर सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनवाई कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले राख्नु भएको सुझाव सहितको मन्तव्यलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
3: हामीले व्यवस्थापक र यो कान्दा दुईटैको संयोजनबाट मात्रै बन्न सक्छ। कार्यालय चल्नको लागि चाहिँ व्यवस्थापक र कान्दा दुईटै चाहिँ सक्रिय रूपमा लाग्नुपर्छ। यो चिज मिल्नुपर्छ भन्ने लाग्छ मलाई। यो मिलेको छ होला भन्ने मैले अपेक्षा पनि गरेको छु। अर्को कुरा, हाम्रो दुईटै एउटा उदाहरण के छ भने, एउटा भनाइ के छ भने, दुईटा किसानले दुईतिर खेती लगाइराख्नु भएको, दुईटाले एक एकवटा कामदार लाउनु भएको रहेछ या दुईतिरै कामदार लागिराखेको, कामदार लाग्दाखेरि एउटाले चाहिँ गाली गर्दै कराउँदै बरु त्यहाँ नबस, यो अहिले शीतलमा बस्ने त किन यहाँ काम चोर गर्ने, चुरोट खान खोज्दो रहेछ, कहाँ हुन्छ त अहिले, तुरन्तै गरे अहिले सक्नुपर्छ भनेर लाउनुहुँदो रहेछ। एउटा चाहिँ के भन्दो रहेछ, ल एकछिन बस तिमी शीतलमा बस, अलिकति चिसो पनि खाऊ, ल चुरोट खान्छ भने एकछिन बसेर खाऊ तर तिमी काममा लाग भनेर उत्प्रेरणा दिनुहुँदो रहेछ। कामको परिणाम बेलुका हुँदा चाहिँ के आयो भने, जसले हप्सी तप्सी गरेर लायो त्यसको काम त आधीमै, ऊ लागेको लागै छ, आदि नै भएको छैन, अर्कोले काम सकाएर हिँड्यो भनेपछि हामीले कम्तीमा काम लाउँदाखेरि उसलाई चाहिँ उत्प्रेरणा के गरी हुनसक्छ, कर्मचारी व्यवस्थापक र कर्मचारीहरूमा चाहिँ सन्तुलन गर्नुपर्छ होला जस्तो लाग्छ। यो सन्तुलन मिल्न सकेन भने, यहाँ चाहिँ काम लाउने र काम गर्नेको कुरा मिलेन भने काम बन्दैन। त्यसलाई चाहिँ अलिकति बनाउनै पर्छ होला, यो नगरमा अथवा जुनसुकै अर्गनाइजेसन बनाउँछ त्यो हुनसक्छ। त्यसले गर्दा अलिकति व्यवस्थापकहरूले चाहिँ यसमा सोचिदिनुपर्छ होला र यो सोची पनि राख्नु भएको छ होला, मैले उदाहरणको रूपमा मात्रै भनेको। अब अरू कुराहरू चाहिँ यहाँहरू छलफल एकदम राम्रो भएको छ। यो छलफललाई चाहिँ हामीले आगामी दिनमा नागरिकहरूको ज्यादातर ज्यादा उपस्थिति र प्रश्नहरू चाहिँ एकदम न्यून प्रश्न र धन्यवाद मात्रै सहितको चाहिँ प्रश्नलाई एकदम राम्रो गर्नुभयो भने प्रशंसा सहितको आओस् होइन। आज पनि त्यस्तो नराम्रो भएको भनेर भन्न खोजेको होइन, राम्रो प्रश्न आएका छन्, जवाब पनि यहाँहरूले पाइसक्नु भएको छ, तर नागरिकहरूको उपस्थिति आजको भन्दा उच्च होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र यो चाहिँ नागरिकहरूले चाहिँ यो छलफलमा सहभागी हुने ठाउँ भनेकै सार्वजनिक सुनाई हो, यसलाई अझ अभ्यास चाहिँ एकदम उत्कृष्ट बनाउनुपर्छ र नागरिकहरूले पनि यो मेरो प्रश्न गर्ने थलो अथवा मैले जान्न पाउने अधिकार छ, म जानुपर्छ भन्ने कर्तव्य बोध पनि गर्नुपर्छ होला। त्यो चाहिँ त्यस पछाडि मात्र हामीले समृद्ध नगरको कल्पना गर्न सक्छौँ। हामी यहीँ छेउमै बसिरहेछौँ तर हामी सार्वजनिक सुनाईमा उपस्थित भएन, जसुकै गरौँ भन्यौँ भने त्यसले चाहिँ राम्रो परिणाम ल्याउँदैन। त्यसले गर्दा नागरिकहरूको लागि चाहिँ आफ्नो आवाज राख्नको लागि आज नचाहिएला तर भोलि अवश्य चाहिन्छ, त्यो अनुसार चाहिँ यहाँहरूले नागरिकहरूमा अरू नागरिकलाई पनि यो कुरा पुगोस् भन्ने सन्देश दिँदै म मेरा भनाइहरू यहाँ जान्छ। हस् धन्यवाद।
4: हस् धेरै धन्यवाद। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप अध्यक्ष दीपक बिमारीज्यूलाई यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि म नेपाली कम्युनिस्ट पार्टीका रामसा नगरका प्रतिनिधि नरेन्द्र तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु, समय बढीमा 3 मिनट।
5: म नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामी लोकतन्त्रको एउटा सार्वजनिक सुनाई भनेको लोकतन्त्रको एउटा उच्चतम अभ्यासको हामी प्रयोग गरेको अनुभूति भइरहेको छ। यहाँ अघि अभिव्यक्ति होइन एउटा प्रतिवेदन हाम्रो राजन महतराले या प्रस्तुति गर्नुभयो या सहयोग राईको सन्दर्भमा यहाँको चाहिँ एक खालको रिपोर्ट प्रस्तुत गर्नुभयो। साँच्चै त्यो रिपोर्ट कहाँबाट ल्याएर कुन कुन भूगोलबाट कुन कुन क्षेत्रबाट ल्याएर चाहिँ त्यहाँ प्रस्तुति गर्नुभयो अलिक त्यो चाहिँ खुल्न पाएदेखि यहाँको चाहिँ यो हलमा यो उपस्थित सबै अलिकति ढुक्क हुने थियो, विश्वस्त हुने थियो भन्ने लाग्छ। साँच्चै आज भोटगाउँका साउटाका चाहिँ भूगोल जाँदा हिमगङ्गाका भूगोलका जनताहरूले सोध्दै हो भने आज नगरपालिकाको चाहिँ गतिविधि र विकासको कुरा केही न केही चाहिँ अलिकति असन्तोषहरू पोखेको म शान्तिक सञ्जालदेखि हरेक कुरो तपाईँहरू पनि यो विषयमा चाहिँ अलिकति अवगत नै हुनुहुन्छ, मैले नै यो इतिहासबाटै भन्नुपर्छ भन्ने लाग्दैन। हामीले गर्ने तौर तरिका कहिले कहीँ नमिल्दाको परिणाम हामीले गरेको विकासको यो चाहिँ खाटहरू हामीले गरेको विकासको मोडलहरू कहीँ न कहीँ चाहिँ हामीले चाहिँ साँच्चै जनताको घर दैलोमा चाहिँ अनुभूति हुने खालको चाहिँ कार्यक्रम नपुग्दाखेरि हामीले चाहिँ आज झोलेको नाममा चाहिँ हामीले चाहिँ दलका प्रतिनिधिहरू चाहिँ अलिक प्रमाणित र त्यो हिसाबले चाहिँ भाषी निर्माण भइरहेको परिस्थिति छ। त्यस हुँदाखेरि हामी यो स्थानीय सरकार भनेको त हामी जनताको घर दैलोसम्म जोडिने सरकार हो। आज हामी संघीय सरकारको कानूनले हामीले चाहिँ स्थानीय तहको चाहिँ परिकल्पना गरेको छ। त्यसको चाहिँ स्थानीय तह सरकार भनेको चाहिँ यहाँको चाहिँ स्थानीयको चाहिँ हामी रोजीरोटी गर्ने चाहिँ जनतासँग चाहिँ प्रत्यक्ष जोडिने सरकार हो। त्यस हुँदाखेरि हामीले यो झिनो छौँ मसिनो चाहिँ अब चाहिँ विषयवस्तुमा चाहिँ जबसम्म हामीले चाहिँ हाम्रो विवेक पुग्दैन तबसम्म हामीले चाहिँ हामीले यहाँको स्थानीय सरकार चाहिँ छौँ भन्ने खालको चाहिँ जनतालाई अनुभूति दिन सक्दैन। यो विषयमा हामी मेरो चाहिँ अब नेपाली कम्युनिस्ट पार्टीको चाहिँ एउटा प्रतिनिधिको हिसाबले दलको हिसाबले यहाँहरूलाई म के अनुरोध र अपिल गर्न चाहन्छु भने हामी तपाईँहरूलाई सधैँभरि सकारात्मक र छात्र शक्ति त गरेकै छौँ, तर हामी आज चाहिँ डाटा के हेर्छौँ भने 10 वर्ष लगभग चाहिँ एउटै सत्ता एउटै दल चाहिँ झन्डै चाहिँ 10 वर्षको पेरिफेरीमा चाहिँ शासन सत्ता यो स्थानीय तहमा चलाउँदाखेरि जहाँ चाहिँ परिवर्तन कति भयो भन्ने कुरो चाहिँ मूलभूत रूपमा त्यसले चाहिँ प्रश्न उब्जिन्छ। महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो भन्ने लाग्छ। आज हामी चाहिँ अघि मेरो साहबले भन्नुभयो अन्यथा नलिनु होला, नजिकै मान्छेले चाहिँ अलिकति चाहिँ खण्डन र अलिकति चिसो चियो चासो राख्नु स्वाभाविक छ भन्ने लाग्छ मलाई। त्यसो हुँदाखेरि हजुरले सवाल जवाबमा अलिकति मजाले चाहिँ अलिकति प्रसङ्ग चाहिँ अलिक मिलाएर त दिनु नै हुन्छ नै। अहिले मैले भन्नुहोला भने अहिले तपाईँले भन्नुहोला अहिले ठिक छ, अघि हजुरले भन्नु गौरवकै योजनाको विषयमा हामी कुन कुन चाहिँ अब चाहिँ योजनाहरूलाई गौरवको उसो योजना बनाउने त कुन कुन चाहिँ क्याटेगोरी कसरी चाहिँ राख्ने त त्यो विषयमा हामीले ध्यान पुर्याउने कि नपुर्याउने। हामी अब मानिलिउ यो चाहिँ केवलले सो चाहिँ मन्दिर उसको चाहिँ कुरा आयो, तार कसै चाहिँ पोखरीको कुरा आयो, विषयवस्तु धेरै उठायो, आज भालखोपको भ्युटाहरूको चाहिँ कुरा छ, त्यहाँ चाहिँ सेवक गाईहरूले चाहिँ के कुरो उठाएछन्, आजसम्म चाहिँ नगरपालिकाको मातात्मा सञ्चालन यो चाहिँ भ्युटा आज नथलिङ्गको परिस्थितिमा छ, यसको जिम्मेवारी को भन्ने कुरो छ, जवाब कसले दिने? हामी राजनीतिक दलहरूले चाहिँ तपाईँहरू चाहिँ मिली मत खाने या चाहिँ दलहरू चाहिँ तपाईँहरू पहुँच पुलाएर चाहिँ खाने भन्ने हिसाबले हामीले एक खालको झोलीको जाहरू लगाएको स्वीकृत दुखेछु, त्यो पीडा तपाईँ हामी सबैले चाहिँ भोगिरहेको परिस्थिति छ। त्यसो हुँदाखेरि आज हिमगङ्गाको सडकको विषयमा हेर्नु त तपाईँहरू त साँच्चै अब बुझिराख्नु भएको छ, जनताकोसँग चाहिँ जोडिराख्नु भएको छ। आज ती सडकको विषयमा दसैँको उसमा चाहिँ अब चाहिँ गाडी नचल्दाको पीडा हेर्नु त यहाँ चाहिँ अब जनप्रतिनिधिहरू त्यहाँ चाहिँ अब चाहिँ त्यो भूगोलमा त्यो क्षेत्रमा जाने परिस्थिति भएन। त्यसो हुँदाखेरि हामीले अब गौरवको योजनामा यो चाहिँ हिमगङ्गा यो चाम्बोड भालको कुछमा चाहिँ के अरे ओखेनी चाहिँ धारपानी बचेको हुँदा कुछपछि सडकलाई चाहिँ त्यसले चाहिँ गौरवको योजना मान्ने कि नभन्ने अघि चाहिँ मैले चाहिँ यहाँ त्यो अब चाहिँ यहाँको प्रतिवेदन यहाँको चाहिँ उसमा चाहिँ एक खालको चाहिँ प्रस्तुत गर्नुभयो खाता यहाँ त खासै कुरो मेरो ध्यान नपुगेको कि मैले चाहिँ त्यहाँ चाहिँ फेला पारिनँ। त्यसो हुँदाखेरि यो पनि गौरवको योजनामा सायद राख्न सक्यो भने सायद हाम्रो एउटा चाहिँ अब चाहिँ हामीले समृद्ध नगरपालिकाको जुन परिकल्पना गरेका थियौँ त्यो परिकल्पना हामी चाहिँ पुग्न सकिन्छ, एउटा चाहिँ प्लस पोइन्ट त्यो पनि हुन्छ भन्दै मेरो छोटो भनाई यी अन्त्य गर्छु। हस् धन्यवाद।
4: हस् धेरै धन्यवाद। नेपाली कम्युनिस्ट पार्टी रामसा नगरका प्रतिनिधि नरेन्द्र तामाङज्यूलाई उहाँले निकै नै रचनात्मक सुझाव दिएको मन्तव्य राख्न सक्नुभएको छ। अब यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि म नेपाली नेकपा एमालेका नगर कमिटी सदस्य देवबहादुर प्रष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु।
6: विशेष गरी यो आजको यो स्वागत कार्यक्रममा धेरै कुराहरू आज यो प्रश्न र जवाफहरू धेरै आइसकेको छ। मैले दार्शनलाई चाहिँ आजसम्म यो सार्वजनिक सुनाइमा आज सबैभन्दा बढी अलिकति सरलग्न प्रयोग भइरहेको देख्दा मलाई खुसी पनि लागेको छ। नागरिक अब धेरै सचेत भएछन्, हाम्रा नागरिकहरू पनि अब प्रश्न राख्न सक्ने भएछन्, हाम्रा ठिक के हो बेठिक के हो भन्न सक्ने भएछन् भन्ने हिसाबमा अब त्यो पुगेको हो कि भन्ने महसुस भएछ। त्यसले गर्दा यहाँलाई सर्वप्रथम यो कार्यक्रममा यहाँले जो जसले चाहिँ एउटा सान्दर्भिक प्रश्न राख्नु हो सहयोग पनि भएको यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विशेष गरी धेरै कुरा आइसकेको छ, मलाई धेरै कुरा भन्नु छैन। विशेष गरी मैले अलिकति यो राजनीतिक दलको तर्फबाट भन्दा म केही व्यवसाय साथीहरूको पनि गुनासो यहाँसँग चाहिँ म प्रस्तुत गर्न चाहन्छु। मैले विगत लामो समयदेखि रामेछाप बजारमा उद्योगिक व्यापारीहरूको गुनासो र यो रामेछाप बजारमा रामेछाप नगरपालिकामा राख्दै आएको हालसम्म रामेछाप नगरपालिका व्यापारीहरूले भोग्दै आएको समस्या जहिले पनि सडक झुलाग्ने छ। आज बर्खाको दिन आइसक्यो, बर्खा

0: सहित लगायत फर्निचरको सामान लगायत विभिन्न सामान चाहिँ राजनगर बजारको व्यापारीले सोधेन अन्य बजारमा गएर खरिदेर ल्याउने भन्ने गुनासा सुनेको छ। यो कुरा चाहिँ राजनगर बजारले त्यो कुरा मध्यनजर गरिदिनुपर्छ भन्ने लागेको छ। हामी उन्नति गर्दा दिन प्रतिदिन घटिएको अवस्था सबै बजार चाहिँ बन्द गर्नुपर्ने अवस्था राजनगर बजारमा बसेर झिङ्गा भन्नुपर्ने र उहाँहरूले चाहिँ एउटा व्यापार नभएको कारणले चाहिँ आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था रहेको छ। त्यो कुरामा पालिकाले आफ्नो स्थानीय व्यापारी स्थानीय बजारलाई पनि मध्यनजर गरेर गयो भने भोलिको दिनमा अलि यो एउटा रामेछापको बजारमा पनि अलि सहज हुन्छ कि उद्योगी व्यापारलाई अलि सजिलोसँग चाहिँ यहाँनिर टिक्नलाई सहज हुन्छ कि भन्ने कुरा मैले यहाँसम्म चाहिँ राखेँ। यो कुरा भोलिका दिनहरूमा हामीले एउटा व्यवसायले व्यवसायहरूले नगरपालिकाहरू त व्यापार बिजनेस उहाँ कहाँ चाहिँ सहयोग हुन पाउने सत्य कुरा होला। त्यो प्रक्रिया पुर्याएर हामी सम्बन्धित यो चाहिँ स्थानीय व्यापारीसँग कारोबार गरिदिनु भयो भने यो व्यापारीहरू पनि खुसी हुनेछ भन्ने लागेको छ। र यहाँले जुन कुरा यहाँ साधारण सुनेकामा चाहिँ यहाँले धेरै प्रश्नहरू राख्नुभएको छ त्यसको सहायता भएको छ। आएको छ अघि जुन एउटा विकास निर्माण कार्यक्रममा चाहिँ जम्मा 44% मात्रै विकास भएको छ त्यो कुरामा आइसकेको छ। धेरै कुरा भनिनु भन्दा त्यो कुरालाई भोलिको दिनमा कसरी जाने भने मन गर्दै जानुहुन्छ भन्दै मेरो संक्षिप्त भनाइहरू यही राख्दछ। हस्त धन्यवाद, नमस्कार।
1: हस् धेरै धेरै धन्यवाद। नेकपा एमालेका नगर कमिटी सदस्य नेताहरू प्रश्न दुलाई उहाँले आफ्नो सुझाव सहितको मन्तव्य राखिसक्नु भएको छ। अब म यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि नेपाली काङ्ग्रेस रामेछाप नगर समितिका सभापति कमल विक्रम कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
2: म नेपाली काङ्ग्रेसको नगर सभापतिको तर्फबाट यहाँलाई हार्दिक जयनेपालको न्यानो अभिवादन गर्न चाहन्छु। स्वीकार गर्नु जयनेपाल। रामेछाप नगरपालिकाले विभिन्न चौमासीको जाने प्रतिवेदन सार्वजनिक सुनवाई विभिन्न वडाहरूमा सञ्चालन गर्दै आएको छ। भेगीय हिसाबले पनि रामेछापमा कार्यक्रम सञ्चालन गर्दाखेरि विशेष रूपले चाहिँ 1, 2, 3, 4 चाहिँ मान्छेहरू यहाँ सहभागी हुन नसक्ने र उहाँहरूको प्रतिनिधित्व गरेर जाने मान्छेहरू पनि आउन नसक्ने र हामीले 1-2 दिनमा गर्दा पनि यहाँको चाहिँ 7-8-9 मान्छेहरू उहाँ पुग्न नसक्ने र प्रतिनिधित्व नहुने र उहाँहरूका चाहिँ जिज्ञासाहरू पनि समय सुन्न नपाइने यो त छँदै छ। र यो आजको कार्यक्रममा चाहिँ जुन नगरपालिकाले चाहिँ प्रगति विवरण पेश गर्यो यहाँ के कुरा देखियो भने स्वाभाविक रूपले अरूले पनि त्यो कुरा अरू साथीहरूले पनि त्यसलाई पन्टेक गर्नुभएको छ। के अरे चालु पुँजी जानेमा बढी खर्च हुने पुँजीगत जाने खर्च चाहिँ कम हुने देखियो। तपाईँको चाहिँ पुँजीगत खर्च र चालु पुँजीमा चाहिँ लगभग 50% चाहिँ फरक देखियो र मैले त्यस विषयमा चाहिँ एउटा आम नागरिकको हैसियतले हाम्रो कार्यकारी अधिकृतज्यूलाई चाहिँ प्रमुख प्रशासकीय अधिकृतज्यूलाई चाहिँ क्वेसन पनि गरेँ। मैले चाहिँ प्रश्न पनि राखेँ र मलाई चाहिँ कहाँनिर चाहिँ अलिकति चाहिँ अड लागेको भनेदेखि विकास निर्माणको लागि राज्यले थोरै पैसा चाहिँ रामेछाप नगरपालिकालाई हामी एउटा गाउँपालिकाको जति पैसा पनि हामीले पाउँदैनौँ त्यो रकममा त्यसको रकमको परिभित्र रहेर हामीले चाहिँ वडालाई पनि त्यही पैसाबाट बाँड्नुपर्छ र विकास निर्माण पनि त्यसैले गर्नुपर्छ अनि सङ्घीय अनुदान र चाहिँ प्रदेश अनुदानमा पनि तपाईँको चाहिँ एउटा के भन्ने हाम्रा चाहिँ साथीहरू पहुँच पुगेका चाहिँ मित्रहरू प्रदेशका मन्त्रीहरूसँग सङ्घका मन्त्रीहरूसँग जाने भेट्ने र योजना पार्ने ल्याउने योजना ल्याउनु त स्वाभाविकै हो जसले पनि ल्याउँछ अनि उनीहरू पनि के गर्दैन भने सङ्घ र प्रदेशले के गर्दैन भने अब आइहाल्यो दिनुपर्छ योजना भन्ने अनिखेर चाहिँ तपाईँ योजना दिँदाखेरि चाहिँ नि त्यो के भन्छ आधी पैसा चाहिँ नि नगरपालिकाले बिहोर्नु पर्छ गरेर हालिदिने आधी पैसा पठाइदिने विगतको वर्षहरू पनि त्यसरी चाहिँ आएका योजनाहरू 3-4 योजनाहरू चाहिँ तपाईँको चाहिँ आएका र त्यो नगरको नगरलाई चाहिँ आएको चाहिँ विकास अनुदानमा लगभग 5-6 करोड रुपियाँ चाहिँ त्यसरी गयो। अब नदिउँ योजना सम्बोधन नगरिदिउँ साथीले गरेर ल्याएको छ अनि ल्याइसकेपछि तपाईँको चाहिँ यहाँ नगरमा आएको छ अब दोष

0: नगरपालिका लाउने मेयर र उपमेयर लगायत वडा अफसर लाउने मैले योजना ल्याएको डेप्युटी कमिश्नर आफ्नो चाहिँ नगरले चाहिँ पैसा हाल्दिन भन्ने नदिऊ त्यस्तो भन्छन् दिऊ तपाईँको चाहिँ नि भएको पैसा तपाईँको यो के भन्छ के समानुपाती के अरे होइन समपूरक समपूरकमा जाने के अरे नगर चाहिँ नि उसको चाहिँ नि दुईजनाकै चाहिँ नि के अरे सँगै उसको चाहिँ पैसा चाहिँ समान रूपमा खर्च गर्नुपर्ने त्यसले गर्दा के देखियो भने हामीले गर्न खोजेका हामीले बनाउन खोजेका नगर गौरका आयोजनाहरू र जनसरोकारका आयोजनाहरू चाहिँ नि हामीले कमै गर्न पाउने रहेछौँ भन्ने कुरो मलाई महसुस भयो विगत पनि त्यही भयो र अर्को कुरो चाहिँ अब यहाँ कमजोरी सायद ठेकाको पनि होला सँगसँगै चाहिँ म चाहिँ के मान्छु भने कार्यालयको पनि हुनसक्छ नगरपालिका पनि हुनसक्छ समयमा तपाईँको चाहिँ चिठी पत्र चाहिँ मात्रै त होइन कतिपय ठाउँमा चाहिँ सँगसँगै चाहिँ दौडेर पनि काम गराएका छन् कतिपय गाउँपालिकाहरूमा हामीले टेन्डर पनि अगाडि लगाएका हौँ तर हाम्रो चाहिँ कामहरू चाहिँ अब मैले त त्यो चुनावको बेलामा म जब चाहिँ तपाईँको भोट माग्ने क्रममा म हाम्रो वार्डभित्र घुमेँ र जहाँ ठेक्का लगाइएका थिए त्यहाँ त करिबरी पनि चाहिँ 50% काम त त्यतिखेर भइसकेको देखाएको थिएँ मलाई त के लाग्थ्यो भने यसपालि चाहिँ योजना चाहिँ चाँडै सम्पन्न हो आगामी साल चाहिँ हामीले दायित्व बिहोर्नु पर्दैन र हामीले चाहिँ आगामी साल चाहिँ तपाईँको दायित्व नबिहोर्दै गर्दा यो आउने आर्थिक वर्षको पैसा हामीले चाहिँ हाम्रो ठोस नयाँ योजनाहरू बनाउन पाउँछौँ र नयाँ नगर गौरवका योजनाहरू सञ्चालन गर्न पाउँछौँ र रामचाम नगरपालिकाभित्रका वार्डमा जस्तो चाहिँ अलिकति चाहिँ तपाईँको सडक जीर्ण सडकहरूलाई चाहिँ हामीले मद्दतसँग गरेर चाहिँ त्यहाँ चाहिँ बाह्रै महिना सडक चल्न सक्ने घर बनाउन सक्छौँ खानेपानी दिन सक्छौँ स्वास्थ्यमा केही पैसा खर्च गर्न सक्छौँ भन्ने लागेको थियो तर यसपालि पनि त्यही पीडा पनि आयो त्यही देखेँ खर्च कम छ दायित्व बढी छ अब यहाँ मैले सुन्छु 10 करोड रुपियाँ चाहिँ लगभगको चाहिँ घाटा बजेट चाहिँ यसपालि चाहिँ बनेको छ भन्ने सुन्छु र आधिकारिक पनि मैले चाहिँ त्यो राम्रो किताब त हेर्न पाएको छैन नगरको त्यो के हो त्यसले गर्दाखेरि त हाम्रो चाहिँ आगामी चाहिँ वर्ष हुने योजनाहरू त चाहिँ सबै ठप्प हुने देखेँ मैले अब पहिलेकै पैसा तिर्दै चाहिँ रेट दिँदै ठिक हुन्छ नयाँ योजना कहाँबाट बढाउनु अनि साथीहरूले यहाँ अहिले चाहिँ गुम्बा सुम्बा साथीहरूले भन्नुभयो नयाँ बाटोको कुरा गर्नुभयो नयाँ खानेपानीको कुरा कहाँबाट आउँछ कहाँबाट गर्न सकिन्छ यो कमजोरी कसरी हटाउने के गर्दा यो कमजोरी हट्छ त्योतर्फ चाहिँ नि नगरपालिका जानुपर्छ पर्छ जस्तो मलाई लाग्छ र गर्नु पनि पर्छ होइन भने हामीले जहिले पनि ऋण तिर्दै ठिक हुन्छ भारी बोकेको बोकै निउरिया निउरै ठाडो सिर गरेर कहिले पनि हामीले चाहिँ ठुल्ठा राम्रो योजनाहरू सञ्चार गर्न पाएनौँ अर्को एउटा कुरा के भन्दाखेरि हामीमा यो 74 नै जब चाहिँ यो स्थानीय निकाय गठन भयो त्यो बेलादेखि नै हाम्रो चाहिँ परिपाटी के रह्यो भने आएका बजेटहरू यो साथीहरूलाई चाहिँ अलिकति पिन्च पर्ला अन्यथा नमान्नु होला आएका बजेटहरूमा चाहिँ नि यो भागबण्ड शैली दमाशैमा बाँड्ने शैली जुन चाहिँ अपनाइयो त्यसले पनि हाम्रो चाहिँ केही ठोस योजनाहरू चाहिँ काम गर्ने गर्नुपर्ने चाहिँ कामहरू गर्न नसकेको चाहिँ अवस्था छ त्यहाँतिर पनि सम्बन्धित वडा सचिवहरूले चाहिँ ध्यान दिनुपर्छ ठिक छ यसपालि यो राम्रो हुन्छ त राम्रो चाहिँ एउटा बाटो यो एउटामा पिच भयो भने अर्को साल अर्को वडामा गएर पिच गरौँला नि त्योतर्फ साथीहरूले चाहिँ ध्यान दिनुपर्ने पहिले चाहिँ योभन्दा पहिले चाहिँ के हो भने त्यसले लग्यो चाहिँ त्यत्रो पैसा मेरो चाहिँ वडामा केही नलगे मैले म चाहिँ के गरेर बस्ने म पनि त वडा जितेर आएको मलाई चाहिँ पैसा चाहिँदैन भन्ने किसिमको मानसिकता राखेर त्यसरी पैसा चाहिँ बाँडियो त्यही अनुसरण चाहिँ हामी गर्दै गएका छौँ त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ आगामी दिनहरूमा नगरिदिनु होला र यसपालिको बजेट कति तपाईँहरूले चाहिँ बाँड्नुभयो कति बाँड्न बाँकी छ बाँड्न बाँकी छ भने अथवा चाहिँ त्यसलाई चाहिँ विनियोजन गर्न बाँकी छ भने नगर गौरवका आयोजनाहरूलाई जस्तो चाहिँ बाटोमा विशेष गरेर चाहिँ यातायातको चाहिँ क्षेत्रमा खर्च गरिदिनु होला र त्यसै गरी अब चाहिँ साथीहरूको गुनासो शिक्षा क्षेत्रमा पनि आएन स्वास्थ्यमा आएन भन्ने छ शिक्षामा पनि केही लगानी गर्नुपर्ने छ र अरू कुरो अहिले चाहिँ शिक्षाको चाहिँ क्षेत्रमा भरभरै हाम्रो चाहिँ यो नगरका केही विद्यालयहरूमा के देखिया छ भनेदेखि अहिले चाहिँ वर्तमान नयाँ सरकारले चाहिँ शिक्षा नीतिमा चाहिँ नियममा परिवर्तन गरेर कोही अभिभावक भन्दा बाहेक चाहिँ चन्दादाता यो अथवा चाहिँ अलिकति लगभग प्रतिष्ठित व्यक्तिहरू त्यहाँको चाहिँ अध्यक्ष हुन नपाउने र अभिभावकभन्दा बाहेकले अरू चाहिँ अध्यक्ष हुन नपाउने त्यहाँ समावेश हुन नपाउने र अर्को तपाईँको चाहिँ कुनै पनि राजनीतिक दलका मान्छेहरू त्यहाँ समावेश हुन नपाउने भन्ने विषयको चाहिँ तपाईँको चाहिँ नीति पास गरेर अहिले पठाएको छ त्यसले केही विद्यालयहरूमा समस्या सिर्जना गरेको छ। उदाहरणको लागि हाम्रो गौरीशङ्कर माभिमा म विशेष गरेर चाहिँ प्रमुख प्रशासकीय अधिकारीज्यूलाई चाहिँ यो ध्यान आकर्षण गर्न चाहन्छु। गौरीशङ्कर माभिमा अब जति के अरे तपाईँको चाहिँ छानिएर चाहिँ व्यवस्थापन समितिमा आएका छन् उनीहरू चाहिँ योग्यता पनि अब पुगेन, शिक्षा नियमले चाहिँ मागेको चाहिँ रिक्वायर गरेको योग्यता नि पुगेन। अब पुगेका मान्छेहरू त म चाहिँ राजदलसँग आबद्ध भएका भए अब त्यस्तो अवस्थामा गौरीशङ्कर चाहिँ अब चाहिँ क्षेत्रीय चाहिँ शिक्षा के अरे शिक्षामा चाहिँ केही कामहरू केही कुराहरू लिएर जाँदा तपाईँको चाहिँ अध्यक्ष छैन यो चाहिँ के अरे तपाईँको काम हुँदैन भन्ने किसिमको चाहिँ जवाब दिएर चाहिँ फर्केको अवस्था छ। त्यसो कारण यिनीहरू त्यस्तो विद्यालयहरूमा छन् र कहीँ भन्ने मैले तपाईँलाई चाहिँ एउटा चाहिँ उदाहरणको रूपमा चाहिँ गौरीशङ्कर दिएँ त्यस्ता विद्यालयहरू पनि छन् भने यो चाँडोभन्दा चाँडो त्यसलाई चाहिँ शिक्षा समितिको बैठकमा तत्काल राखेर हुन्छ कि अथवा तपाईँहरूकै तर्फबाट शिक्षा के अरे शाखाले र तपाईँहरूले चाहिँ निर्णय गरेर हुन्छ कि अहिले स्थानीय सरकारले सम्पूर्ण अधिकार दिएको छ तुरुन्तै चाहिँ पुनर्गठन गरेर विद्यालयको चाहिँ निकास गरिदिनु होला म अनुरोध गर्छु र आगामी दिनमा पनि योभन्दा अझ बढी प्रगति गरेको नगरले प्रगति गरेको र गौरवका आयोजनाहरू सञ्चालन भएको हामीले चाहिँ पाऊँ यहाँहरूलाई चाहिँ अब यहाँहरूको कार्यकाल त यही सम्म हो कतिपय दोहोरिनु होला कतिपय चाहिँ नआउनु होला यहाँहरूलाई चाहिँ धन्यवाद छ। यहाँहरूको चाहिँ कार्यकाल सफल रहोस् यही शुभकामना दिँदै म यहाँ मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस् धन्यवाद, जय नेपाल।
1: हस् धेरै धन्यवाद नेपाली काङ्ग्रेस जानेसाप नगर समितिका सभापति कमल विक्रम कार्कीज्यूलाई, उहाँले निकै महत्वपूर्ण सुझाव सहितको मन्तव्य राखिसक्नुभएको छ। अब यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको रामेछाप नगरपालिकाका कोषाध्यक्ष अम्बिका तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु।
2: सर्वप्रथम म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अम्बिका तामाङ र हाम्रो पार्टीको तर्फबाट हार्दिक नमस्कार। अब म चाहिँ धेरै भाषण त म गर्न जान्दिनँ, अब यहाँ चाहिँ धेरै कुराहरू सुनियो र थाहा पाएँ मैले पनि। यहाँ बजेटका कुरा सुनियो, बजेटभित्र पनि धेरै कमी कमजोरी कुराहरू पनि सुनियो, धेरै जस्तो कृषिमा बजेट थोरै भयो भनेर नि सुनियो। बजेट त यहाँ आइसकेको होला होइन, बाँडफाँड पनि भइसकेको होला, अब त्यसमा पनि तपाईँहरूले राम्रोसँगले अब म त धेरै बोल्न त जान्दिनँ होइन, मिलाएर बुझिदिनुहोस् यहाँहरू सम्पूर्णले। त्यो बजेट चाहिँ अब जे जति छ तपाईँहरू मिलेर गरिदिनु होला, जहाँ त फेरि कृषि क्षेत्रमा पानीमा बाटोमा होइन हाम्रो यो नगरपालिकाको जनताको मुहारमा चाहिँ खुसी छ होस्, यही यसै गरेर चाहिँ नै बजेट विनियोजन गरिदिनु होला, तपाईँहरूले मिलाएर गरिदिनु होला। म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आज चाहिँ प्रतिनिधित्व गर्दै यहाँसम्म आइपुगेँ र तपाईँहरूले चाहिँ नै तपाईँहरू समक्ष अब तपाईँहरूले त मलाई चिन्नु पनि भएको थिएन होला, आज नै देख्नु भयो होला होइन। अनि अब यही बजेटको कुरा चाहिँ अब हामीलाई त यो बाँडफाँडको बारेमा पनि थाहा भएन, बजेट के कति आयो भनेर पनि हामीलाई थाहा भएन। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब स्वतन्त्र पार्टीको तर्फबाट चाहिँ मैले नि यही नै भन्न चाहन्छु, तब हजुरहरूले मिलाएर गरिदिनु होला, सबै हाम्रो नागरिकहरूलाई हाम्रो जनताहरूलाई चाहिँ खुसी राखिदिनु होला। अरू त अब भन्नु केही पनि छैन, मैले त यति मात्रै भने, म धेरै बोल्न नि जान्दिनँ र हामीलाई इजाजत पनि छैन बोल्नको लागि, यति भन्दै हस् त, धन्यवाद।
1: हस् धेरै धेरै धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिकाका कोषाध्यक्ष अम्बिका तामाङज्यूलाई।
3: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
4: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
4: नमस्कार।
5: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पशुवध मासु बिक्रीमा सरकारले कड़ाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताको 3.5 करोड़ रकम फिर्ता। लगानी बोर्डको सीईओमा उक्याब नियुक्त गर्ने सरकारको निर्णय।
1: नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
0: राष्ट्रिय कृषि नीति 2083 जारी। आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा जोड़। मल लिन भारत गएका दुई नेपाली किसान धरोटीमा रिहा हुँदै एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन। हटलाइनबाट गुनासो सुनिने।
2: जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर चाहिँ अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौ।
0: हेलो सरकारमा गुनासोको बाढ़ी। एकै वर्षमा 321% उजुरी बढ़्यो। 60,000 गैर सरकारी संस्था मध्ये 40,000 मात्रै सक्रिय। न्यायपालिका बारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन।
3: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त्व संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
0: र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय। विश्वकप पुग्ने नेपालको सम्भावना अझै बाँकी।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा पछिल्लो समय स्थानीय सरकारहरूले कृषि एम्बुलेन्स सेवा विस्तार गरिरहेका छन्। कृषि एम्बुलेन्स केवल सवारी साधन होइन, किसानको पसिनालाई उचित बजारसँग जोड्ने विश्वासको नयाँ माध्यम पनि बन्दै गएको छ। तर यसको सफलता, सेवा सञ्चालनको पारदर्शिता, सबै किसानको समान पहुँच र दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ। स्थानीय तहले यस्ता नवप्रवर्तनलाई प्रभावकारी रूपमा विस्तार गर्न सके खेतदेखि बजारसम्मको दूरी मात्रै होइन किसानको निराशा पनि घट्दै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल आयल निगमले एलजीपी ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न सरकारवाला निकाय सम्मिलित टोली गठन गरेको छ। निगमका अनुसार टोलीले आजदेखि नै औपचारिक रूपमा काम शुरू गरेको छ। उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित टोलीले देशका जुनसुकै स्थानमा ग्यास अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ। निगमले हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ। पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढ़ेपछि यो संयन्त्र गठन गरिएको निगमको भनाई छ। सीआईएनसँग कुरा गर्दै आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45,000-46,000 मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमाण्ड बढ़ेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर चाहिँ अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौं।
5: उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी समस्या परे कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन 01597-1902 सम्पर्क गर्न सक्नेछन्। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा एङ्की उकाबेलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो निर्णय भएको जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत समेत गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारावन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको उहाँले बताउनुभयो।
1: तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयकै दोस्रो लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उकिया काठमाडौँलाई नियुक्ति गर्ने, अर्को उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने, पशु बच्छाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, अर्को महिला मन्त्रालयबाट छ बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
5: त्यसैगरी सरकारले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयसँगै अब व्यावसायिक रूपमा पशु वध मासु परीक्षण र बिक्रीलाई कानूनी मापदण्ड अनुसार व्यवस्थित गरिने भएको हो। ऐन अनुसार पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासुको गुणस्तर जाँच अनिवार्य हुनेछ। जाँच बिनै मासु बिक्री, अस्वस्थ स्थानमा पशु वध तथा रोगी वा मरेका पशुको मासु बिक्री गर्न नपाइने व्यवस्था लागू गरिनेछ। सरकारले स्थानीय तह र सम्बन्धित निकायतर्फ वधशाला व्यवस्थापन, मासु निरीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउनका साथै सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नु हो। तर कार्यान्वयनमा भने केही चुनौती रहेको सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो।
6: संघीय कृषि मन्त्रालयका मान्य मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्रीजीहरू गाउँपालिका महासंघ नगरपालिका महासंघका चेयरम्यानहरूसँग बसेर योजना लागू गर्ने प्रतिबद्धता समेत आइसकेको हुनाले अब चाहिँ ढिला गर्नु हुँदैन, ऐन लागू गर्नुपर्छ र चाहिँ हामी सबैले तमाम नेपाली स्वस्थ मासु सेवन गर्न पाउनुपर्छ, पाउनुहुन्छ र तत्पश्चात हामीले थप उत्पादन गर्न सक्यौँ भनेदेखि पक्कै पनि यो ऐन लागू गरिसकेपछि हामीले निर्यातका लागि पनि लय नेपालमा यो ऐन लागू भएको छ, नेपालका चाहिँ अहिले पनि मासु चाहिँ उत्पादन निर्यात हुँदैछ, त्यो निर्यातलाई पनि थप प्रबन्धन गर्न टेवा पुग्छ भन्ने किसिमले अगाडि बढिएको छ।
5: सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अनुसार नीतिले आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, उत्पादनको ब्रान्डिङ, डिजिटल कृषि प्रविधिको विस्तार, कृषि बीमा सहुलियतपूर्ण, कृषि ऋण न्यूनतम समर्थन मूल्य, कृषि यान्त्रिकीकरण तथा कृषि बजार र उद्योग विकासलाई विशेष प्राथमिकता दिएको छ। मल्किन भारत गएका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरोटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई अदालतले धरोटीमा छाड्ने निर्णय गरेको हो। उनीहरू आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि भोलि जेलबाट मुक्त हुनेछन्। सुरेश प्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतले रिहाईको आदेश दिए पनि भारतकै आधार कार्ड भएका दुईजना साक्षी बसेपछि मात्र उनीहरू छुट्नेछन्। सुरेश प्रसाद र नागेन्द्र प्रसाद गत 17 असारमा भारतको सीतामढ़ी जिल्लाको सोन वर्षाबाट पक्राउ परेका थिए। उनीहरू डीपीए र यूरिया मल लिएर नेपाल फर्किँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई 18 असारमा जेल चलान गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ यता 2769 बचतकर्तालाई 3,69,00,000 रूपियाँ बचत फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा 10,000 रूपियाँसम्म र दोस्रो चरणमा 25,000 रूपियाँसम्मका बचतकर्तालाई रकम फिर्ता भइरहेको छ। अब साउन 16 देखि 31 गतेसम्म थप 369 बचतकर्तालाई 63,42,000 रूपियाँ वितरण गर्ने लक्ष्य राखिएको छ। समितिका अनुसार हालसम्म 23 समस्याग्रस्त सहकारी मध्ये 3 बचत फिर्ता प्रक्रिया पूरा भइसकेको छ भने बाँकी 20 सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम जारी रहेको छ। नेपालमा दर्ता भएका करिब 60,000 गैर सरकारी संस्था मध्ये करिब 10,000 मात्र सक्रिय रहेका छन्। त्यस्तै हालसम्म नेपालमा दर्ता भएका करिब 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मध्ये 136 मात्र सक्रिय आयोजना सहित संचालनमा रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्र बहादुर बुढाले उक्त जानकारी दिनुभयो। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेटची इन्टरनेशनल अन्तर्राष्ट्रिय न्यायविद आयोग आईसीजे र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका तीनजना न्यायाधीशबारे प्रश्न उठाएको भन्दै स्पष्टीकरण माग्न निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
3: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम सांसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकार समेतलाई लिएर 2083 साउन 8 गते तदनुसार जुलाई 24 2026 जारी गरेको संयुक्त विज्ञप्तिका आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
5: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 2027 एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा मिति तय गरेको छ। प्रतियोगिता सन् 2027 फेब्रुअरी 22 मार्च 23 हुनेछ। दस्तुले सहभागी हुने छनौट प्रतियोगितामा विश्वकप लीग दुईका शीर्ष चार टोली, प्ले अफका शीर्ष चार टोली र दुई पूर्ण सदस्य राष्ट्र सहभागी हुनेछन्। नेपाल अहिले विश्वकप लीग दुईमा छैटौं स्थानमा छ। शीर्ष चरणमा पुग्ने भावना कमजोर बने पनि नेपालले प्ले अफ मार्फत विश्वकप छनौटमा पुग्ने अवसर पाउनेछ। प्ले अफमा राम्रो प्रदर्शन गर्न सके नेपालले 2027 विश्वकपको यात्रालाई अघि बढ़ाउन सक्नेछ।
0: एघार करोड़ खर्चेर निर्माण गरिएको बैतडी पाटन विमानस्थलमा जहाज शून्य टिकटक बनाउनेको भीड़
7: धेरै टाइम भयो चल्या छैन। तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने त्यो भवनतिर पनि धेरै घाँस उम्रिरहेछ।
0: करोड़ौंको लगानी तर प्रयोगविहीन संरचना, स्थानीय भने जहाज कुर्दै। रिपोर्ट: चार महिनामा सर्पले टोकेर 54 जनाको मृत्यु, अन्धविश्वास मुख्य कारण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नागरिकका समस्या र गुनासो सुन्ने सरकारी माध्यम हेलो सरकारमा एक वर्षमा गुनासा 321% बढ़ेका छन्। सरकारी विवरण अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा आएका थिए, तर आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 69,724 पुगेको छ। अर्थात एक वर्षमै 53,000 भन्दा बढ़ी गुनासा थपिएका छन्। पछिल्ला तीन महिनामा मात्रै 50,721 उजुरी प्राप्त भएका छन्। तीमध्ये 39,000 भन्दा बढ़ी गुनासा समाधान गरिएको हेलो सरकार शाखाले जनाएको छ। सरकारले अब हेलो सरकारलाई अझ व्यवस्थित बनाउने तयारी गरिरहेको कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले सीआईएनसँग बताउनुभयो।
2: छ भन्ने विषयमा गुनासो धेरै आइरहेको छ होइन, त्यस विषयमा चाहिँ अब यो जे भएको हामीले त्यही भनिदिने गरेको छौँ होइन, यो उपभोक्ताबाट चाहिँ धेरै माग धेरै भयो यसो भएको हो। अब कहीँ कतैबाट कालोबजारी भएको छ, कसरी ग्यास भएर पनि दिएन अथवा बढी मूल्यमा दिएको छ भने चाहिँ हामी त्यस्तो तत्काल एक्सन लिन्छौँ। त्यहाँ सिडो कालै भयो हुन्छ कि कता भएर हुन्छ, त्यो बढी मूल्य लिएको अथवा कालोबजारी गरेको चाहिँ हामीले तत्काल गरिहाल्छौँ होइन। तर जुन त्यो अभाव सिर्जना भएको छ त्यसलाई चाहिँ हामीले कोर्डिनेसन हामीले गर्ने गरेछौँ है। अनि अरू भनेको अब अहिले यो विद्यालयहरूले पनि यो पैसा बढी लयो भनेर के मार्कसिटको लागि हुन्छ नि अब तोकेको छ एउटा रेट, अनि त्यो रेट पनि बढी लयो भनेको खालको गुनासो पनि छ। स्याटरडे सन्डे सन्डे पनि अब स्कुलहरू खुलायो होइन, यो पनि अब सामान्य विषय नै हो। अब गम्भीर विषयमा चाहिँ प्रहरीसँग सम्बन्धितहरू आउँछ, अपराधहरूको विषयमा साइबर ठगी होइन, हाम्रो अनलाइन ठगीहरू भएको विषयहरू, अनि वैदेशिक रोजगारको पनि थुप्रो आउँछ हाम्रोमा।
0: नागरिकका गुनासा फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेलबाट आए पनि एउटै प्रणाली मार्फत व्यवस्थापन गर्ने योजना समेत बनाइएको उहाँले बताउनुभयो। 11 करोड़ रूपियाँ खर्च गरेर कालोपत्री गरिएको बैतडीको पाटन विमानस्थलमा करिब 5 वर्षदेखि उडान हुन सकेको छैन। अहिले यो स्थान स्थानीयका लागि भिडियो र फोटो खिच्ने स्थल बनेको छ। टिकटक, फेसबुक वा अन्य सामाजिक सञ्जालका लागि सामग्री बनाउन यहाँ आउने गरेका छन्, तर जहाज भने चल्न सकेको छैन।
11: 2036 सालदेखि 2052 सालसम्म नियमित उडान हुने गरेको बैतडीको पाटन विमानस्थल सशस्त्र द्वन्दका बेला संरचना ध्वस्त भएपछि बन्द रहेको थियो। 20 मिटर चौडाई र 580 मिटर लम्बाई रहेको धावन मार्ग सहित अन्य भौतिक संरचना पुननिर्माण गर्न नेपाल सरकारले बजेट दियो र करोड़ौं रूपियाँको खर्चमा 4 वर्ष लगाएर तयार भयो, तर वर्षौं बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन सकेको छैन। स्थानीय पुष्पा भट्ट:
7: यो एयरपोर्टको बारेमा भन्नु पर्दाखेरि धेरै टाइम भयो चल्या छैन, अरू त त्यो चल्नुहोस् नचल्नलाई त अब त्यो सबैको भन्या अनुसारको कस्टमरको अभाव त्यो भन्ने कुरा त छँदैछ, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने थियो त्यो भवनतिर पनि धेरै घाँस उम्रिरहेछ।
11: विमानस्थल प्राय प्रयोगविहीन अवस्थामा छ। करोड़ौं रूपियाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्विरहरूमा मात्र सीमित हुनु दुखद भएको बताउनुहुन्छ। अर्का स्थानीय आनन्द भट्ट:
12: एयरपोर्ट चाहिँ धेरै लामो समयदेखि चलिराखेको छैन, प्लेन छैन, यहाँ चाहिँ मान्छेहरू चाहिँ भिडहरू टिकटक बनाउनेहरूको, बाख्राहरू चढ्ने, गाई गोरुहरू चढ्ने, बच्चाहरूलाई रमाइलो गर्नलाई प्रयोग भइराखेको छ। यो धेरै वर्ष भइहाल्यो प्लेन नचलेर, यो यत्रो लगानी भएको छ, तर यसको सही सदुपयोग चाहिँ राम्रो हुन्थ्यो, तर अहिले त्यतिकै यो खेर गइरहेको छ।
11: विमानस्थल कालोपत्रे भएपछि हप्तामा एकपटक धनगढ़ी बैतडी उडान हुँदै आएको थियो, तर 5 वर्षदेखि भने उडान ठप्प छ। करिब 17 मिनटको बैतडी धनगढ़ी उडानको 4,500 रूपियाँ भाड़ा लिएर प्रत्येक हप्ताको बिहिबार समिट एयरले उडान भर्दै आएको थियो। 2078 चैत्र 10 गते यहाँ अन्तिम उडान भएको थियो। विमानस्थलमा यात्रुको कमीका कारण उडान बन्द गर्नु परेको बताउँदै समिट एयरकी मार्केटिङ चीफ मञ्जनी श्रेष्ठ:
13: त्यो बेला चाहिँ अब हामीले हप्तामा 2 वटा फ्लाइट गर्ने गरेको थियो। कसो हुन्छ भने हामीले ग्यारेन्टी गराउँछौँ कि त्यहाँको एजेन्टलाई एजेन्ट बनाएर गर्छौँ हामीले, किन हामीले प्यासेन्जर खोज्न गाह्रो हुन्छ, त्यहाँको लोकल मान्छेले प्यासेन्जर खोज्छ, त्यो अनुसार गर्दाखेरि हामी उहाँहरूले ग्यारेन्टी गरेर गर्दाखेरि प्यासेन्जरै पाउन नसकेर नै फ्लाइट प्राय अब 5-6 जना 7-8 जना मात्रै हुने भयो कि हामीलाई त त्यही अनुसार कम्पनीले सस्टेन गर्नै गाह्रो हुने भएको भएर त्यसपछि हामीले फ्लाइट विथड्र गर्नु परेर गएको कि।
11: सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडीमा रहेको पाटन विमानस्थलबाट बैतडी, दार्चुला, बझाङ र डडेलधुवाका नागरिकले सेवा पाउने अपेक्षा गरिएको थियो, तर बनेको संरचना पनि प्रयोगमा ल्याउन नसकिएकोमा यहाँका बासिन्दाहरू असन्तुष्ट छन्। तर्कराज भट्ट, सीआईएन, रेडियो अमरगढ़ी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पदंश उपचारमा विष भन्दा घातक अन्धविश्वास बन्दै
14: विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: झारफुकको भरमा पर्दा जोखिममा जीवन, सर्पदंशको उपचारमा समाजमा रहेको गलत परम्पराबारे वैज्ञानिक टिप्पणी सहितको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
17: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
18: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
16: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
17: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सर्पदंश उपचार भ्रम र यथार्थको प्रसंग। नेपालमा सर्पदंश अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। पछिल्लो चार महिनामा मात्रै सर्पले टोकेर 54 जनाको मृत्यु भएको तथ्यले यसको जोखिम कति ठूलो छ भन्ने देखाउँछ। सर्पको टोकाईबाट हुने धेरै जसो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको पाइन्छ। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख रहेका छन्। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग कुराकानी गरेका छौं।
14: सर्पको टोकाई भइसकेपछि अविलम्ब त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले अस्पताल कसरी पुर्याउने भन्नेतिर ध्यान दिनुपर्छ। त्यो बीचमा कुनै प्रकारको ढिलाइ, चाहे त्यो धामे झाँक्रीकोमा लाने होस् अथवा त्यसलाई चाहिँ अरू अब जडीबुटीदेखि लिएर अरू यो मिसकन्सेप्सनहरू जुन छ त्यसलाई चाहिँ हामी गर्नु हुँदैन।
19: तर लामो समयदेखि समुदायका मान्छेहरूले चाहिँ त्यो कुरालाई मानि आएको र प्रयोग गर्दाखेरि केही मानिसहरू चाहिँ बाँचेको भनेर चाहिँ विश्वास गर्नुहुँदो रहेछ। धामेकी भरमा पनि लगेर सर्पले टोकिसकेपछि उपचार गर्न लाँदै गर्दाखेरि चाहिँ हाम्रो त मान्छे बाँचेको छ अनि कसरी नपत्याउने भन्नुहुन्छ कि।
14: अब यसमा दुईटा कुरा छ म्याडम। अब सर्पले टोकिसकेपछि सबै सर्पको टोकाई चाहिँ विषालु हुन्छ भन्ने छैन। यसमा हामीले जान्नुपर्ने कुरा के भने एउटा केही सर्पहरू विषालु हुन्छन् र केही चाहिँ नन पोइजनस हुन्छन्। अब विषालु सर्पले टोक्यो भने त्यसको लक्षणहरू देखिन्छ र हामीले उपचार चाँडोभन्दा चाँडो गर्नुपर्छ। तर नन पोइजनस स्नेक बाइट हुँदाखेरि त्यस्तो अवस्थामा अब केही नगर्दा पनि जस्ट अब्जर्भेसन गरे भए पनि पुग्ने हो, बाँच्ने हो मान्छे। तर विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
19: भनेपछि धामी झाँक्रीले जति पनि व्यक्तिलाई उपचार त पूजा गरेर फुकफाक गरेर निको पारेका छन् त्यो चाहिँ विषालु कम भएको सर्पको टोकाएको कारणले।
14: हजुर हजुर, त्यो चाहिँ अब विषालु सर्प नभएको अवस्था हुन सक्छ। अब विषालु सर्प भएको अवस्थामा चाहिँ जति सुकै धामी झाँक्री गरौं, हामी जति सुकै हामी जडीबुटी प्रयोग गरौं त्यसले हुँदैन। कुनै पनि यसमा चाहिँ साइन्टिफिक प्रमाणहरू छैन,
19: त्यसमा अब अर्को एउटा प्रश्न, त्यो भनेको चाहिँ चुसेर कतिपयले चाहिँ सर्पले टोकिसकेपछि अनि समुदायमै भएका एकजना कोही व्यक्ति हुनुहुँदो रहेछ, उहाँले चाहिँ चुसेर निको पारिदिनुहुन्छ भनेर लगेर, त्यो चाहिँ खास के हो त चुसेर?
14: विषयमा कुरा गरिसक्यौं अलिकति। अब स्नेक बाइट भनेपछि एउटा चाहिँ विषालु र अर्को चाहिँ नविषालु, दुई प्रकारका हुन्छन्। यसमा विषालु हो भने त्यो मैले अघि भनिसके, चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामीझाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडो भन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
19: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने,
14: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी एक ठाउँमा
19: बनाइदियो
14: भने त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्या छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
19: फैलिन
14: पाउँदैन। त्यो हिसाबले चाहिँ सब प्रथम भनेको एस्योरेन्स पेसेन्टलाई, सेकेन्ड भनेको इमोबिलाइजेसन एक ठाउँमा स्थिर रह्यो, तेस्रो भनेको उहाँलाई चाहिँ चाँडो भन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
19: सुरुमा सान्त्वना दिने, शान्त राख्ने, आत्मविश्वास बढाउने काम गर्न पर्यो। त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन, अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
14: भन्दा छिटो पुर्याउनु पर्यो।
19: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन। तर सर्प टोकाइमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, जडीबुटी धेरैले प्रयोग गर्नुहुँदो रहेछ, कुनै ठाउँमा के भन्ने कुनै ठाउँमा के भन्ने, अनि त्यो जडीबुटी चाहिँ कौडा टाइपको के हुन्छ अनि त्यो टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, अनि अर्को चाहिँ झारमौरो के भन्ने हुँदो रहेछ त्यसले पनि निको गर्छ भन्ने पनि रहेछ, समुदायमा छलफल गर्दाखेरि थाहा पाएको विषय। यो चाहिँ के हो खास डाक्टर?
14: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने होइन, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने, र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ, मान्छे बोल्न मा समस्या आउन सक्छ, निल्नमा समस्या आउन सक्छ, बेहोस हुन सक्छ। त्यस्तो अवस्थामा हजुरले पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन, तर पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
19: पशुवध र मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताले पाए 3.5 करोड़ रकम फिर्ता, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त। राष्ट्रिय कृषि नीति 2083 जारी, आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा नीतिले जोड़ दिएको छ। मल लिन भारत गएका दुई नेपाली किसान धरोटीमा रिहा हुने भएका छन्। एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन गरिएको छ, हटलाइनबाट गुनासो सुनिने भएको छ। हेलो सरकारमा गुनासोको बाढ़ी, एक वर्षमै 321% उजुरी बढ़ेको छ, 60,000 गैर सरकारी संस्था मध्ये 10,000 मात्रै सक्रिय छन्। न्यायपालिका बारे प्रश्न उठाउने 3
10: अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन जारी भएको छ र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। विश्वकप पुग्ने नेपालको सम्भावना भने अझै बाँकी रहेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: शेरबहादुर तामाङज्यू म तपाईलाई यो कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्कार।
1: अब देशमा गाजा खेती शुरू हुने भएछ गण्डकीतिरबाट, तपाईँ त खुसी हुनुहुन्छ होला?
2: सकारात्मक, एकदमै हामी खुसी छौँ, सकारात्मक छौँ कि संघीय सरकारले यो सम्बन्धी गतिविधिहरू अगाडि नबढाइरहेको बेलामा अब प्रदेश सरकारले गाँजा खेतीलाई केही वैधता दिने उद्देश्यले गण्डकी सरकारले जुन ढंगले अगाडि बढेको छ यसप्रति हामी सकारात्मक छौँ। केही नहुनुभन्दा अब केही हुन खोजेको कुरालाई हामीले यसलाई सकारात्मक लिन्छौँ र योभन्दा बढी अझ स्थानीय तहहरूले, स्थानीय पालिकाहरूले समेत पनि अब यो सम्बन्धी आफ्नो स्थानीय तहको कर संकलन गर्ने उद्देश्यले त्यहाँ खेती गर्ने र त्यसको व्यावसायिक प्रयोजन, अन्य व्यावसायिक, यसको औषधीय प्रयोजन तथा यसको चाहिँ अन्य प्रयोजन भन्दा यसको चाहिँ खास गरी रेसाको निकासी पैठारी गर्ने सम्बन्धी उद्देश्यहरू राखेर खेती गर्नेको लागि चाहिँ अनुमति दिने गरी चाहिँ विभिन्न पालिकाहरूले समेत पनि यो खालको चाहिँ विधेयकहरू पारित गरेको छ र यसमा अलि माथिल्लो तहमा भनेको अब छलफलको हिसाबले बागमती प्रदेश सरकारमा पनि विगतमा छलफल भएको थियो। अब तर गण्डकीले अब यो सम्बन्धी खास गरी गण्डकीका केही जिल्लाहरूमा पहिलादेखि नै प्राकृतिक रूपमा उत्पादन भइरहेको कारणले यो चाहिँ सरकारको एउटा चाहिँ आयको स्रोत पनि हुन्छ, किसानहरूलाई पनि राम्रो हुन्छ भन्ने उद्देश्यले अब जुन विधेयक आएको छ, विधेयक आएको प्रति हाम्रो सकारात्मक छ। यद्यपि अब संघीय सरकारले कानून नबनाइसकेको अवस्थामा अब संघीय सरकारको कानूनले चाहिँ केही रेस्ट्रिक्सनहरू हुन्छ र त्यहाँ पनि
1: लाइसेन्स चाहिने रे नि त फेरि यो गर्न
2: हो, त्यही त त्यहाँ पनि हाम्रो एउटा विमति असहमति भने के हो भने हामीले खेती गर्नको लागि चाहिँ यसको खेतीको चाहिँ व्यवस्थापन, नियमन व्यवस्थापन गर्नको लागि नै हामीले मैले आफैले संघीय सरकारमा 76 साल फागुन 19 गते अब यो कानून चाहिँ दर्ता गरेको थियो गैर सरकारी विधेयकको रूपमा। हाम्रो त्यसको स्पष्ट उद्देश्य के हो भने अब साना किसानहरू, गरिब किसानहरू, पछाडि परेको वर्ग समुदायहरू, उनीहरूलाई खेती गर्न चाहिँ एकदम सहज बाटो खोल्नुपर्छ भनेर त्यही खेती, गाजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक भनेर नामकरणै त्यसो गरेर
1: अब अहिले पनि अलिक काठा बाठाका लागि फाइदा हुने, पहुँच पुग्नेका लागि लाइसेन्स लिएपछि
2: खेती किसानले पाउने र किसानले पाउनु पर्दछ र काठा बाटा यदि गाजा सम्बन्धी अरू सेकेन्डरी मेटेरियल्सहरू केही बनाउने, त्यसको औषधि बनाउने, त्यसको कपडा बनाउने, त्यसको चाहिँ अनेक कुराहरू छन् र त्यो सम्बन्धी कुनै अर्को चाहिँ त्यही तपाईँले भन्नुभयो जुन शब्द प्रयोग गर्नुभयो पैसा भाकाहरू, टाटा भाकाहरू, उनीहरू कुनै इन्डस्ट्री खोल्छ भने हो त्यो सेकेन्डरी उत्पादन, जमिनबाट उत्पादन किसानलाई दिने अनि किसानले उत्पादन गरेको सामग्री कलेक्सन गरेर अनि सेकेन्डरी उत्पादनमा चाहिँ त्यस्ता चाहिँ इन्डस्ट्रीहरूलाई दिने भन्ने मेरो चाहिँ खास उद्देश्य हामीले संघमा चाहिँ कानून दर्ता गर्दा गर्दा त्यो थियो। तर गण्डकी सरकारले गरेको पनि यहाँ हाम्रो पनि असहमति के हो भने हामीलाई पनि नराम्रो लागेको के हो भने किसानले उत्पादन गर्न सक्दैन, किसानले लाइसेन्स लिन सक्दैन, टाटा बाटाहरूले लाइसेन्स लिने गरी टाटा बाटाहरूले आफ्नो चाहिँ टाटा बाटा त अहिले पनि तपाईँको चाहिँ तस्करी धन्दामा लागेकै छ त, अहिले पनि उत्पादन सामग्रीहरू चाहिँ किन गाँजा चाहिँ 100 क्विन्टल 200 क्विन्टल समात्यो भने के हो, त्यो त क्विन्टलका क्विन्टल समाउने भने त त्यो त क्विन्टलका क्विन्टलै खेती भइरहेको छ होइन, हजारौं क्विन्टलमा खेती भइरहेको छ, एकैचोटि समाउँदा चाहिँ 100 क्विन्टल गाँजा समात्यो भन्ने समाचार तपाईँले पढ्नु भएको छ, सायद तपाईँले पनि सम्प्रेषण गरिराख्नु भएको छ। त्यसको मतलब इलिगल तरिकाले राज्यलाई कर नतिरेर त अरबौं अरबको व्यापार अहिले पनि छ, त्यसैले त्यसलाई राज्यको दायरामा, कानूनी दायरामा लिएर आऊ, करको दायरामा लिएर आऊ, त्यसरी लिएर आउनको लागि खेती चाहिँ किसानलाई निर्बाध रूपमा दिउँ।
1: अर्को पटक प्रकाशरण, म त अर्थमन्त्री हुँदाखेरि बजेट पनि ल्याएको थियो अनुसन्धान के गर्ने भनेर, हेर्नुहोस् त्यो पनि खासै कार्यान्वयनमा जाने पार्ने थियो।
2: हामीले अब म आफै पनि त्यति बेला अब संघमा होइन अलि प्रतिनिधित्व गरिरहेको थियो, अब संघमा एकजना सांसदको हैसियतले काम गरिरहेको बेलामा पटक पटक संघीय सरकारमा संघीय मन्त्रीज्यूहरूलाई, संघीय सरकारका चाहिँ विभिन्न निकायहरूमा धेरै पहल कदमी होइन अनेक तरिकाले गर्दा संघीय संसदले समेत पनि त्यसको अध्ययन गर्न, नीति अनुसन्धान प्रतिष्ठानलाई तपाईँको चाहिँ त्यो अध्ययन गर्नको लागि चाहिँ रिक्वेस्ट गरे पछाडि त्यसले अध्ययन पनि गरेर त्यसको अध्ययनको कपी चाहिँ खास गरी 3 ठाउँमा होइन सरकारको गृह मन्त्रालयमा, संघीय संसदमा र तपाईँको चाहिँ खास गरी अब के अरे स्वास्थ्य मन्त्रालयमा समेत त्यो चाहिँ त्यो अध्ययनको रिपोर्ट चाहिँ पठाएको स्थिति थियो र त्यहाँबाट चाहिँ अब प्रक्रिया अगाडि बढ्ला भनेर हामी चाहिँ अब अलि उत्साहित पनि भयौँ, खुसी पनि भयौँ, धेरै लबिङ पनि गरिरहेका छौँ। तर त्यही गलत तरिकाले गाँजा खेतीलाई तपाईँको चाहिँ अवैध तरिकाले आफ्नो नियन्त्रणमा राख्ने केही तत्त्वहरू छ, अरबौं अरबको व्यापार गर्छन् र त्यसलाई खुल्ला गरेर किसानको हातमा चाहिँ उत्पादन गर्ने लाइसेन्स पुग्ला र किसानले पैसा कमाउला भन्ने डर छ केही मान्छेहरूलाई, केही सीमित स्वार्थी तत्त्वहरूलाई, जसका कारणले गर्दा कानून बनाउ बनाउने ठाउँमा उनीहरू प्रभावी हुन्छन्, उनीहरूले चाहिँ हस्तक्षेप गर्छन्। कानुन चाहिँ अहिले गण्डकी सरकारले
1: अब यो यसको सम्भावित आर्थिक र औद्योगिक लाभ चाहिँ के हो यो थाहा पाउनु जरुरी।
2: यसको त धेरै लाभ छ। अब यसको त एउटा कुनै पनि वनस्पतिमा सबैभन्दा धेरै रिसर्च कुनै वनस्पतिमा भएको छ भने गाँजामै भएको छ। अरू कुनै पनि वनस्पति भन्दा धेरै रिसर्च गाँजामै भएको छ। त्यस कारणले यसका त अब सबभन्दा पहिलो कुरा अब यसको चाहिँ औषधीय प्रयोजनै हो।
1: हजुर,
2: यसबाट उत्पादन हुने सामग्री एकदम औषधि नै हो, औषधिमा प्रयोग हुने।
1: यो के केको औषधि काम दिन्छ?
2: होइन, यो त तपाईँको चाहिँ प्रुफ कुराहरू छ, डक्टरी चाहिँ मतलब अहिलेको
1: छ।
2: यसमा अब अहिले हामीले एकैचोटि यो यो भनेर भन्ने भन्दा पनि अहिले औषधिमा धेरै ठुलो यसको उपयोगिता छ।
1: हजुर,
2: अहिले चाहिँ
1: औषधि बनाउनका लागि र मेटेरियलको काम गर्ने कि के
2: र मेटेरियलको काम गर्छ औषधि जुन हामी यसको पदार्थ खास गरी जुन हामीले नसा भन्छौँ, अब त्यो नसामा प्रयोग हुने एउटा पदार्थ हामी चरेस भन्छौँ,
1: हो
2: यसमा पनि अब मुख्य गरी दुईटा तत्व हुन्छ। एउटा तत्व चाहिँ त्यसको एकदमै औषधिमा प्रयोग गर्ने भने त्यसलाई सेपरेसन गरे पछाडि तपाईँको चाहिँ एउटा तत्व निस्किन्छ, त्यो चाहिँ औषधि। अब मुख्य कुरा अब यो खास गरी यो क्यान्सर जस्ता रोगहरूमा होइन, तपाईँको छारे रोग जस्ता रोगहरूमा, बाल बालिकाहरूलाई लाग्ने चाहिँ विभिन्न खालका रोगहरूमा, त्यस पछाडि अब यो गाउँघरमा पनि सामान्य ढंगले हामीले पशुपालनहरूमा प्रयोग गर्ने गर्थ्यौँ यो,
1: र
2: त्यसो भएको हुनाले यसको मुख्य चाहिँ औषधि नै हो। यस्ता धेरै सयौं थरी औषधिहरूमा चाहिँ यसको प्रयोग आउँछ। अब त्यस पछाडि अरू कुरा त अब यसको चाहिँ तेल बनाउने, यसको कपडाको रेसाबाट कपडाहरू के अरे यसको रेसाबाट कपडाहरू बनाउने, यो त मुख्य कुरा। अब यो खास गरी यो क्यान्सर जस्ता रोगहरूमा होइन, तपाईँको छारे रोग जस्ता रोगहरूमा, बाल बालिकाहरूलाई लाग्ने चाहिँ विभिन्न खालका रोगहरूमा, त्यस पछाडि अब यो गाउँघरमा पनि सामान्य ढंगले हामीले

0: हिसाबले चाहिँ यसबाट आमदानी चाहिँ कतिसम्म गर्न सकिने हो?
1: तपाईँ मार्फत म अहिले नै भन्छु नि, किनभने हामीले रिसर्च गरे अनुसार, धेरै रिसर्च साइन्टिस्टहरूले रिसर्च गरे अनुसार, नेपालमा धेरै साथीहरूले यो सम्बन्धी रिसर्च गर्नु भएको छ, मलाई पनि रिसर्चका पेपरहरू दिनुभएको छ, यो यसको चाहिँ यस्तो चिजहरू हुन्छ है भनेर मलाई पनि ब्याक चाहिँ उहाँहरूले सपोर्ट गर्नुभएको थियो। त्यसरी हेर्दाखेरि अहिले पनि म भन्छु, कमसे कम दुई रोपनी जग्गामा तपाईँको चाहिँ एउटा किसानलाई गाँजा खेती गर्ने अनुमति दियो भने कमसे कम 5-7 लाख रुपियाँ कमाउन चाहिँ ऊ विदेश जानु पर्दैन। तपाईँले क्यालकुलेटरमा सुन्न अट्दैन,
0: हाम्रो 20 अर्बको बजेट छ मान्नुहोस्, त्यो बजेट यही गाँजाबाट मात्रै हुन्छ।
1: 4-5 वर्षभित्र यो 60-70 खर्बको बजेट बनाउन सक्छौँ हामी।
0: 60-70 खर्बको
1: यो मुलुकको 60-70 खर्ब 100 खर्बको बजेट बनाउनको लागि कुनै आपत्ति छैन। यो त राज्यले एउटा चाहिँ डिटरमाइन एउटा उद्देश्य लिएर होइन, साँच्चै गरौँ भन्ने उद्देश्य लिएर बढ्नु पर्यो नि। त्यो बढ्ने कार्यकारी थ्रो गर्ने क्षमता भएको मान्छे सरकारमा छैनन्। हुँदैन, के हुँदैन, यो तपाईँ फेरि कस्तो यो अनावश्यक ढङ्गको बहस गर्छौँ क्या हामी। डिस्टिलरी, कुनै डिस्टिलरी खोलेको साउ चाहिँ रक्सी खाएर कोही मरेको छ र भने कस्तो यो नचाहिँदो तरिकाको डिस्कसमा जान्छौँ
0: क्या।
1: त्यसो भएको हुनाले तपाईँको चाहिँ अब यो कस्तो चिज हो भने नि, यो चिज चाहिँ उपयोग हो नि। सबभन्दा पहिलो कुरा दुरुपयोग नगर न, कुरा त यो हो नि, दुरुपयोग नहोस् मतलब नहोस् भन्ने हिसाबले त्यहाँ त धेरै खालका कानुनी प्रावधानहरू त हामी राख्छौँ नि त। त्यसको चाहिँ तपाईँको निगरानी राख्ने कुराहरू मैले त्यो विधेयक दर्ता गर्दै गर्दाखेरि त्यहाँ हामीले भनेका छौँ, सरकारका बोर्डहरूको क्रियाशील हुने कुराहरू पालिका तहमा, प्रदेश तहमा, संघीय तहमा सरकारको बोर्डहरू हुन्छ, बोर्डको नियन्त्रणमा हुन्छ, बोर्डले कलेक्सन गर्छ, त्यहाँ चाहिँ तपाईँको चाहिँ हरेक बोर्डमा चाहिँ टाँचा लगाइन्छ, त्यहाँ चाहिँ स्कुलभन्दा गति टाढा हुने, अनि यो नसाको रूपमा प्रयोग नहोस् भन्ने कुरामा चाहिँ हामीले निगरानी राख्ने कुरा त त्यो त सरकारले मैले त्यही भएर भने हामी त्यो निगरानी नै गर्न सक्दैनौँ, त्यो चाहिँ राज्यले सक्दैन भन्यो भने सक्दैन भन्नेहरू राज्य छोड भनेको के भन्ने राज्य
0: पछिल्लो कन्टेक्स्ट खास गरी लागू औषध ऐन 2033 होकार होइन नेपालमा,
1: हजुर
0: 2033 अनि नेपाल चाहिँ यो सन्धि राष्ट्र यो युएनको यसले चाहिँ यसलाई त औषधि भन्दा बढी लागू औषध मानेको छ होइन
1: होइन यसमा एउटा
0: लागू औषध सम्बन्धी राष्ट्रसङ्घीय अभिसन्धि
1: हो
0: त, सबै देशले मान्नु पर्यो, त्यसमा नेपाल पक्ष
1: मान्नु पर्यो, मानेको पनि छ एउटा,
0: हजुर।
1: अर्को दोस्रो भनेको यो हामीलाई कुनै बेला नेपालमा हुन्थ्यो, खेती हुन्थ्यो, नेपालले आमदानी गर्थ्यो होइन, तर
0: हजुर
1: अन्तर्राष्ट्रिय के त्यस्तो आइपर्यो, त्यो अभिसन्धि आयो, अभिसन्धि आए पछाडि त्यो सम्बन्धी नेपालले पनि धेरै पछि मात्रै हामीले समर्थन गरेको हो,
0: हजुर।
1: र त्यसको चाहिँ अभिसन्धिका कतिपय चिजहरू हेर्ने हो भने हामीले खेती गर्नको लागि अहिले पनि हामीले डराउनु पर्ने छैन, तर
0: हजुर
1: यसभन्दा पछि दोस्रो कुरा के आयो त भन्दा, मैले अघि नै भने कि गाँजा चाहिँ विश्वमा सबैभन्दा बढी रिसर्च भएको कुनै पनि वनस्पति हो भने गाँजा हो,
0: होइन त्यो तपाईँले एउटा कुरा क्लियर गर्नुपर्छ, त्यो एउटा कुरा भयो। नेपाल राष्ट्र संघको यो लागू औषध सम्बन्धी अभिसन्धिको पक्ष राष्ट्र भइसके पछाडि चाहिँ गाँजालाई औषधि होइन कि लागू औषध मानिएको छ,
1: यसलाई म तपाईँलाई क्लियर गर्दैछु। यो अब त्यो एप्लिकेसनमा हामी छैनौँ, मैले भने नि पहिलो कुरा हामीले यो अभिसन्धिलाई स्वीकृत गर्ने बेलामा पनि हामीले हाम्रा केही टर्महरू राखेर मात्रै हामीले खेती गर्न पाउने टर्महरू राखेर मात्रै स्वीकृत गरेका छौँ पहिलो कुरा, त्यो अभिसन्धिले पनि हामीलाई बाँच्दैन,
0: हजुर।
1: अर्को दोस्रो कुरा के हो भने विश्व स्वास्थ्य संगठनले रिसर्च गरेर यो चाहिँ लागू औषधि होइन र लागू औषधिको सूचीमा राखिएको जुन अभिसन्धि छ त्यो अभिसन्धिको सूचीबाट गाँजालाई रिलिज गर्नुपर्छ, हटाउनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्रसंघको सीएनडीमा प्रस्ताव गर्यो,
0: कहिले
1: संयुक्त राष्ट्र महासचिवलाई नै सम्बोधन गरेर प्रस्ताव गर्यो विश्व स्वास्थ्य संगठनले,
0: कहिलेको कुरा
1: यस पछाडि यहाँ सुन्नुहोस्, स्वास्थ्य विश्व स्वास्थ्य संगठनले त्यसरी चाहिँ सिफारिस गरिसके
0: गर्दै हुनुहुन्छ,
1: यो त भर्खर 80-75 सालको कुरा गर्दैछु म,
0: ए तपाईँले 76 सालमा गैर सरकारी विधेयक दर्ता गर्नु
1: दर्ता गर्नेको आसपास त्योभन्दा अलि अगाडि,
0: हजुर।
1: अनि त्यस पछाडि संयुक्त राष्ट्रमा कमिसन अन नार्कोटिक ड्रग,
0: हजुर,
1: सीएनडी भन्ने संस्था छ, संयुक्त राष्ट्रको एउटा विभाग छ,
0: हजुर
1: हो, त्यो विभागमा यो सम्बन्धी छलफल भयो, भोटिङ भयो,
0: हजुर।
1: कोभिडको कारणले अलिअलि ढिला चाहिँ भयो, तर छलफल भयो, पछि भोटिङ भयो। भोटिङ गर्ने बेलामा नेपाल समेत पनि भोटर राष्ट्र थियो र नेपालले समेत यसलाई चाहिँ लागू औषधिको सूचीबाट हटाउने भन्ने पक्षमा भोट हालेको नेपाल स्वयंले।
0: हजुर,
1: त्यसरी हालिसके पछाडि त्यो चाहिँ यो लागू औषधि होइन, यो चाहिँ

0: औषधीय गुण भएको वनस्पति हो भन्ने सूचीमा यो सूचीमा राख्ने गरी त्यो प्रस्ताव पारित भयो र अहिले संयुक्त राष्ट्रसंघको त्यो अभिसन्धिको अप्लिकेशन हामीलाई लाग्दैन।
1: ए तर अब केन्द्रमा कानून छैन, गण्डकी प्रदेशले कानून बनायो, लागू औषध ऐन 2023 छ, अहिले पनि के देखिन्छ धनकुटामा यति रोपनीमा लगाइएको गाँजा पुलिसले फाँडो, सप्तरीमा फाँडो, कास्कीमा फाँडो, स्याङजामा फाँडो, कहाँ कहाँ फाँडो फाँडो फाँडेको छ फाँडेको छ। यो समाचार त हामी बजाइरहेको छौँ, हेर्नु
0: फोटो सहित हालिरहेछौँ,
1: पुलिसले काम देखाएको छ। तपाईँले भने अनुसार त यो त गैर कानुनी काम पुलिसले गरिरहेछ, त्यसो भए
0: शान्ति सुरक्षामा खटाउनु पर्ने हाम्रा चाहिँ अब सुरक्षा अङ्ग सुरक्षा कर्मीहरूलाई जनताले गरी खाएको कुरामा फाँड्न पठाउने, अर्को धन्दा गर्न पठाउने, अनि गलत चाहिँ तरिकाले तपाईँको चाहिँ तस्करीमा गर्नेहरूले गरे गरे गर्ने, सेटिङ मिलाउने, अरबौं अरब कमाउने, राज्यलाई दुई पैसाको करको आमदानी पनि नहुने,
1: हजुर,
0: अनि पैसाको पोट चाहिँ गएर ड्याङ ड्याङ काटे पछाडि नेपाल धनी हुन्छ
1: होइन? उसलाई त त्यो तिमीले नशा उत्पादन गर्यो भनेको छ नि त पुलिसलाई त। तपाईँ पूर्व कानून मन्त्री पनि हो, तपाईँ विधायिका पनि हो, विगतमा तपाईँले बनाएको कानून त्यस्तो छ, अनि के गर्छु?
0: त्यही त, त्यही भएर त यो अब नशाको रूपमा नभइकन यसलाई चाहिँ तपाईँको चाहिँ रेसाको रूपमा, नशाको रूपमा नभइकन औषधिको रूपमा यसको व्याख्या भइसकेको छ। संयुक्त राष्ट्रसंघले पनि यो नशा होइन भनिसकेको अवस्थामा
1: होइन, त्यो त होइन, तर नेपालको कानूनले त गरिरहेछ, ऊ त फाँड्छ त, अब के गर्नुहुन्छ?
0: यही त मैले भनेको, यो कानूनलाई परिवर्तन गर्ने, नयाँ ढंगले यसलाई खेती गर्ने, कानून बनाउने कुरामा कार्यकारी थो भन्छु नि म, कार्यकारी डिसिजन गर्न सक्ने क्षमता भएको मान्छे सरकारमा छैनन्। विगतमा हामी सरकारमा हुँदा पनि त्यो क्षमता देखाउन नसकेकै हो।
1: अब बालेनले गर्नु होला,
0: नयाँ नयाँ भन्नेहरू पनि त्यो ह्याउति छैन। अब हामी चाहिँ यो नियन्त्रणै गर्न सक्दैनौँ, लागू औषध भएर सबै गजडी होलान् भनेर चाहिँ कसैलाई लाग्छ भने, त्यस्तो लाग्छ भने त्यस्तो लाग्ने क्षमता नभएका चाहिँ हुतियाराहरू सरकारमा बस्नुको औचित्य छैन। कोही हिजो हामी माथि पनि मैले भने हामीले पनि नसकेकै हो, नसकेकै हो, हामी पनि सरकारमा पटक पटक हुँदाखेरि हामीले चाहिँ त्यो कोसिस गर्दा पनि हामीले नसकेकै हो। अब म चाहिँ अब पर्सनल्ली अब व्यक्तिगत रूपमा मैले निरन्तर प्रयत्न जारी छ, निरन्तर कोसिस गरिरहेछु, सम्भावना छ, हुनुपर्दछ, र तपाईँ मार्फत यो सुनिरहेको यदि कसैको दिमागमा क्लिक हुन्छ कार्यकारी ठाउँमा बस्नेहरूको हो भने अगाडि बढाए हुन्छ।
1: अनि कमरेड शेरबहादुर तामाङ, अब गण्डकी प्रदेशले गाँजा लगाऊ भनेर लाइसेन्स मान्ने केन्द्र पुलिस त उनीहरूको छैन, केन्द्रको पुलिस गएर त्यो लाइसेन्सवालालाई र त्यो गाँजालाई फान्ने, यो त होला अब फेरि सुरु, यो त
0: सम्भावना हुन सक्छ।
1: अनि यसले के अर्थ राख्यो? माथिको पुलिस केन्द्रको पुलिस गएर गाँजा फाँडिदिने, प्रदेशको पुलिस गाँजा हुर्काउने, यहाँ त द्वन्द्व भयो।
0: कम से कम खेतीको प्रक्रिया अगाडि बढाउनुको लागि लाइसेन्स एउटा सीमित मान्छेलाई दिएछ भने पनि अब दियो केही फरक परेन, होइन?
1: हजुर,
0: सीमित केही मान्छेहरूको कब्जामा परेछ भने पर्यो, तर खेती गर्ने सम्बन्धी कतिपय कुराहरू अब प्रक्रिया त ओपन भयो, ओपन हुन थाल्यो भन्ने कुराले एउटा नागरिकमा सचेतनता, सरकारमा बस्ने कार्यकारी ठाउँमा बस्नेहरूले पनि के हो यो चाहिँ अध्ययन गर्नुपर्ने, यो त गर्नुपर्ने चिज हो कि के हो भनेर अलिकति सकारात्मक ढंगले हेर्ने चाहिँ परिस्थिति बन्छ होला, जसले गर्दाखेरि भविष्यमा संघीय सरकारमा पनि कानून बनाउने कुरामा यो खेतीलाई वैधानिकता दिने सम्बन्धी कुरामा केही सकारात्मकता थप्छ होला।
1: ए तर अब यो हाम्रो देशमा चाहिँ 2023 कसले दिमागमा हुल्दिएको यो लागू औषध भनेर, किनकि संयुक्त राज्य अमेरिकाका पनि केही राज्यमा, उता क्यानाडातिर, थाइल्यान्डतिर यसको त व्यवसायिक खेती हुँदो रहेछ फेरि,
0: एकदम
1: हाम्रोमा कसले दिमागमा हालिदियो यो?
0: यसका धेरै पृष्ठभूमिहरू छन् होइन, अब कुनै बेला
1: फेरि हामी कहाँ कहिले कहीँ अचारमा छोप बनाएर यसको दाना भुटेर खाएको पनि पाइन्छ,
0: जसले पनि खान्छ नि, अहिले पनि खान्छौँ हामी होइन, तपाईँ डिपार्टमेन्टल सपहरूमा यसका गेडाहरू निष्पिक्रीसँग किन्न पाउनुहुन्छ।
1: हो
0: अब यस्तो राम्रो हुन्छ गाउँमा पनि त्यो फाँड्नु सट्टा बरु त्यसलाई केही पनि नगरिकन
1: नेपालले झाडा पखालाको औषधि भनेर गाजाबाट बनाएर पठाएको भन्ने पनि सुनिन्थ्यो,
0: पठाएको नेपालको तपाईँको चाहिँ पहिला अब
1: हाम्रो वैद्यखानाले बनाएको भन्थ्यो होइन,
0: वैद्यखाना भन्ने थियो, उसको औषधिको मेन स्रोतै गाँजा थियो, र पछि नेपालमा प्रतिबन्धित भए पछाडि अब उनीहरूले त्यो बनाउन गाह्रो भयो, त्यसपछि इन्डियाबाट झिकाएर भए पनि उनीहरूले चाहिँ नेपालमा धेरै खालको औषधिहरू गाँजाबाट, र त्यो सूत्र चाहिँ अहिले बेचिसक्यो है फेरि
1: 1970 भन्दा अगाडि त नेपालले पनि व्यवसायिक खेती गरेर निर्यात पनि गरेको रहेछ नि,
0: गाँजाबाट बन्ने औषधि सम्बन्धी सूत्रहरू अहिले इन्डियाका केही मान्छेहरूको हातमा पुगिसक्यो, नेपालसँग त्यो सूत्रहरू छैनन् अब, हिजोका त्यो जान्ने मान्छेहरू पनि छैनन् अब,
1: हजुर,
0: त्यसैले अब त्यसरी हिजो चाहिँ सिंहदरबार वैद्यखानाले त्यसरी गाँजाबाट चाहिँ धेरै खालको औषधिहरू बनाउँथे, र अब त्यो चाहिँ अब धेरै हाम्रा चाहिँ भनौँ न हाम्रो साइन्स हाम्रो चाहिँ प्याटर्न हुनुपर्ने चिजहरू चाहिँ अब त्यो त्यहाँ चाहिँ फर्मुला नै बेचिसकेको अवस्था छ,
1: हजुर,
0: तर पनि अब हामीले त्यसलाई लो ठिक छ अब त्यो सम्बन्धी खास हामीले अहिले खेती मात्रै गर्ने कुरालाई साना किसानहरू गरिब किसानहरूलाई होइन पछाडि परेको दलितहरू छन् वर्ग समुदायहरू छन् जनजातिहरू छन् अब तपाईँको चाहिँ पछाडि परेको चाहिँ किसानहरू जोसँग चाहिँ आर्थिक स्रोतहरू पटक्कै छैन अब यसो अलिकति चाहिँ 12-15 वर्ष हुन सकेका छैन अनि त्यस पछाडि चाहिँ यसो विदेशतिर कहाँ जाने होला भनेर भौतारेर हेर्नुपर्ने अवस्थामा यसको खेतीलाई वैधानिक गरेर उत्पादन भएको चिजलाई सेकेन्डरी बजारमा जाने कुराको नियन्त्रण सरकारले गरेर गर्ने हो भने मैले अघि नै भने कमसे कम 1.5-2 रोपनी जति जग्गामा एउटा किसानलाई ल तिमी खेती गरन् त भनेर लाइसेन्स दियो भने वर्षको 5-7 लाख रुपियाँ कमाउन चाहिँ ऊ पक्कै पनि विदेश खाडी मुलुकमा
1: तर अब गाँजा भनिसक्दा अफिम बराबर भन्ने दिमागमा हालिदिएको छ हेर्नुहोस् होइन अफिम
0: हामी यो नचाहिँदो बहस गरेर बस्छौँ जान्नेछौँ हामी धेरै जान्ने हुन्छौँ धेरै बहस गर्छौँ होइन पैसाको बोट चाहिँ अब अर्को आरोप लगाएर पैसाको बोटलाई फाँड्छौँ अब हामी चाहिँ हाम्रै उत्पादन अब विदेशी रक्सी चाहिँ मजाले चाहिँ हरेक पार्टीहरूमा खोलिन्छ विदेशी पार्टीका चाहिँ खोलेर अब उसमा चाहिँ गिलासमा हालेर चियर्स गर्छौँ होइन आफ्नो देशको उत्पादनलाई चाहिँ माटो पनि गाड्छौँ अनि नेपाल चाहिँ धनी होस् भनेर चाहन्छौँ अनि नेपालबाट चाहिँ धेरै श्रमिकहरू होइन पाखुरा भाका श्रम शक्ति जति चाहिँ खाली हामी विदेशमा काम गर्न पठाउँछौँ यही त हो नि लाइसेन्स पासपोर्ट दिन्छौँ बरु पासपोर्ट चाहिँ तिमीले पासपोर्ट लिन गाह्रो भने घर घरमा दिन्छौँ भन्छ किन पासपोर्ट लिएको भन्दा विदेश जानको लागि लिएको न हो स्वदेशभित्रै तिमीलाई पासपोर्ट छ स्वदेशभित्रै उत्पादन गर्न लाइसेन्स छ स्वदेशभित्रै पैसा कमाउनको लागि तिमीलाई लाइसेन्स छ भनेर दिने आँट हामीले गर्न सकेनौँ हामीले नसकेको र अब सरकारहरूको निरन्तरता त छ विभिन्न पार्टीका सरकारहरू आउँछन् विभिन्न प्रक्रियाहरूबाट आउलान् आन्दोलनबाट आउलान् क्रान्तिबाट आउलान् तर नेपालको उत्पादन गर्ने नेपाली जनतालाई धनी बनाउने क्रान्ति गर्न सकेनन्।
1: अन्तिम र मेरो निर्णायक प्रश्न तपाईँलाई अब प्रश्न के आएको छ भन्दाखेरि हाम्रो देशमा यो सबै काम सकिएछ विकास निर्माण समृद्धि त्यस पछाडि हाम्रा नेताहरू हाम्रा अगुवाहरू अब गाँजाको पछि लागेछन् भन्नेहरू पनि छन् केही जवाब छ तपाईँको बाँकी सबै काम सकेकै हो
0: यो काम त अब मान्छेको आधुनिक सभ्यता होइन त्यो सकिँदैन काम त निरन्तर हुन्छ एकपछि अर्को
1: पुल पुलेसा बाटो घाटो समृद्धिसँग जोडिएका सबै चिज सके अब खोज्न बाँके आमदानीको केही चिज बाँकी थियो भने गाँजा थियो अब नेताहरू त्यहाँ पनि पसे हाम्रा
0: यो चाहिँ के हो भने यो त्यो हल्ला पनि फेरि गाँजालाई गाँजाको व्यापारलाई इलिगल तरिकाबाट एकाधिकार गर्नेहरूले चलाउने हल्लाहरू हुन्छ सबै केही मान्छेहरू नबुझेर हल्ला चलाउँछन्
1: हजुर
0: नबुझेर चलाउँछन् मान्छेहरू चाहिँ पेड रूपमा अनावश्यक ढंगले तपाईँको चाहिँ जो जसले इलिगल रूपमा राज्यलाई कर नतिरिकन एकाधिकार चलाएर अरबौं नत्र भने तपाईँ त्यही त समाचार त मैले भने नि तपाईँले पनि बनाउनु भयो होला 200 क्विन्टल गाजा समात्यो भन्ने समाचार बन्छ
1: क्या
0: कति परिणाममा हुन्छ क्या 200 क्विन्टल भने कति परिणाम हो खेती कहाँ हुन्छ होइन त्यो नेपालमा त्यसो भएको कारणले अब त्यसमा त्यस्तो खेतीमा एकाधिकार हुने र अनि त्यो चाहिँ सेटिङमा नमिलेको समातेको न हो फेरि मिलेको त कति क्विन्टल हजारौँ हजार क्विन्टल चाहिँ सप्लाई
1: भइरहेको
0: छ सेटिङमा नमिलेको समाते नै हो
1: तपाईँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद
2: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो

0: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-0921-69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102.1 MHz।
7: परिवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
8: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
9: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
8: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
10: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
8: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसंगमा रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
11: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी आक्रमणका कारण किएव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेभमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाए, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ़ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्दको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लड़ाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लड़ाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएफपीले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
8: साझा पक्षमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
9: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति सर्जमा गरिएको अवस्था हो।
8: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल,
9: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सकियो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौं।
8: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने,
9: तीन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय

0: महिलाले हामी जान सकेका छौँ।
1: कृषि शिक्षाको गुणस्तर
2: परिवर्तनको कुरा गर्नुहोस्, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु एडुकेसन डेभलपमेन्ट स्टडी अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भन्नुहुन्छ सोह्रौं योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्टडी अरू डकुमेन्टहरू बन्छन्।
1: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
2: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइराखेर हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौँ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नुपर्ने एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्ज हो। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर, जस्तै एउटा चाहिँ गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भनेपछि मलमा कसरी जाने, बिउ बेर्न नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुधामा टेकेर चाहिँ नीतिका बुधाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भत्ता इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जान सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छ, एउटा चाहिँ बजेटमा आएछ एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ त्यो अनुसारको हामीले चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो। मूल्याङ्कन गर्दा कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कम्युनिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो। सबै किसिममा हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामी 20 वर्ष पछाडि करिब 21-22 वर्ष पछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
1: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ?
2: होइन, यसले रहेका लक्ष्यहरू पनि नेपालको म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान। हामीसँग उच्च पहाड पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अथवा राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ। तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुनु भएन, त स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू बुदाहरू कुनै पनि छैनन्, ती बुदाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो। हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमै चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ भएको छ। अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ। यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
1: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकी शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएभ र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरू सँग आग्रह गर्दै आएको छ। तर गए रातीको जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ। तर गए रातीको आक्रमणमा

0: आइजी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0447-90-466, 9896-92-65-99-8।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
1: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41143, 98-63-23-422।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा आज 5 सदस्यीय समिति गठन गरेको। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै फर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानूनी त्रुटि भएको औलाउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर अडियो भिजुअल र ग्राफिक्स प्रणाली प्ले आउट अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी छानबिन समिति 2083ले बुधबार सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गरेको। उक्त प्रतिवेदनले नेपाल टेलिभिजनमा भएका केही खरिद प्रक्रियामा नियम विपरीत निर्णय, कानूनी त्रुटि तथा आर्थिक दायित्व सिर्जना गर्ने प्रकृतिका काम भएको निष्कर्ष निकालेको छ। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। चिकित्सा शिक्षा आयोगका पदाधिकारी नियुक्तिमा सरकारी ढिला सुस्तीले चिकित्सा शिक्षा प्रणालीलाई अस्तव्यस्त बनेको छ। आयोगका निर्देशक र सदस्यहरू रिक्त रहँदा एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ सहित स्नातक तहका 16 विधाको एकीकृत प्रवेश परीक्षा अनिश्चित बनेको छ। आयोगले आफै सार्वजन गरेको शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा करिब 60,000 विद्यार्थी अन्यलमा परेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसले 15 विधि आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको जिकिर गर्नुभएको हो। कंग्रेसले सुनसरीको देवानगंज नगरपालिका वडा नम्बर 3 कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति असन्तोष जनाउँदै कंग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। त्यस्तै भदौ 23 र 24 गतेको घटनाबारे मानव अधिकार आयोगले दोषी औल्याएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कंग्रेसले आपत्ति जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको निर्देशन बिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदहरूलाई निर्देशन दिएको छ। आज बसेको कार्य सम्पादन समिति बैठकले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने निर्णय गर्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको हो। बैठकले तत्काल सत्ताको चलखेलमा सामेल नहुने निर्णय गर्दै प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्गनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। एनेस्थिसियोलोजिस्टको काज फिर्ता पछि सिमुली अस्पतालमा विगत 1 सातादेखि शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ। अस्पतालमा कार्यरत एकमात्र एनेस्थिसियोलोजिस्टको काज फिर्ता भएपछि सामान्यदेखि आकस्मिक अवस्थाका बिरामी समेत शल्यक्रिया सेवाबाट वञ्चित भएका हुन्। राइट सेयरिङको प्रयोग गरेर लागू औषध कारोबार गर्ने 3 जना पक्राउ परेका छन्। खलुङ्गा खिजदम्बा गाउँपालिका 7 का 34 वर्षीय युद्ध बहादुर बस्नेत, सप्तरी राजगढ 7 का 19 वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका 3 का 21 वर्षीय धनञ्जय पासवानलाई प्रहरीले पक्राउ गरेको। उनीहरूले राइट सेयरिङको प्रयोग गरेर लागू औषध कारोबार गर्ने गरेको खुलेको छ।
पाकिस्तानको ब्रोड फिकमा हिम पहिरोमा परिज्यान गुमाएका आरोही मध्ये निर्मल पुरजानिम स्थायी सहित तीन आरोहीको शव आदर शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले यसको पुष्टि गर्नुभएको। उहाँका अनुसार पूर्जा सहित जोङवाङ निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ। शव संकलन मिङमाजीको नेतृत्वमा भएको थियो। धनुषा जनकनन्दिनी गाउँपालिका दुईका रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि बेलायत पठाइदिन्छु भन्दै 7 लाख रूपियाँ ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। सप्तरीको राजविराज स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। भ्याक्सिनेटरहरूले पाउने भुक्तानी रकमबाट 20% कमिशन मागेको उजुरीका आधारमा अख्तियारको इटहरी स्थित कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। र काभ्रे फलाञ्चोकको भूम्लु स्थित सुनकोशी नदीमा एक दम्पति बेपत्ता भएका छन्। काभ्रेको भूम्लु गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट आज साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पति बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा मण्डनदेवपुर नगरपालिका 7 का 68 वर्षीय केदारनाथ पराजुली र उनकी 67 वर्षीय पत्नी तिलकुमारी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे फलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। डीएसपी विष्टका अनुसार तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिए। उनीहरूले नदीमा फालेको प्रहरीले जनाएको छ। घटनापछि पाँचखालबाट प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार। हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतका अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14/15 लागेका एमसम ठिटो श्रोता सुमत उपस्थित भइसकेको छु तपाईँको माझमा रमना रमाइलो गर्नको लागि अनि योपालि विशेष विशेष विशेष बनाउनको लागि। यति बेला सुन्नुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz अनि साथसाथै तामुको एफएम 95 MHz पनि यति बेला सुन्नुहुन्छ। के छ खबर, के गर्दैनुहुन्छ, कहाँ हुनुहुन्छ, होइन कुन कुन माध्यमबाट सुन्नुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। केही लेख रचनाहरू लेख्नु भएको छ भने पोस्ट गर्न पनि सक्नुहुन्छ, वाचन गर्ने कोसिस गर्नेछु। चाहे लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन हुन्छन्, साथमा रमाइला रमाइला मिठा मिठा कुराकानी गर्दै अगाडि बढ्नेछौ। हुन त यो नाइट होइन रातको समयमा प्रायः जसो मिठा रमाइला कुराकानी त गर्नु नै पर्छ होइन, तैपनि बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइलाई पनि मेटाउनुपर्छ, बोलाउनुपर्छ जस्तो लाग्छ। साथमा लोकगीत संगीतको संरक्षण समर्थन पनि गर्नुपर्ने हुन्छ होइन र अनि अर्को कुरा भन्नुपर्दाखेरिमा नाइट ड्युटी गर्दै सुन्दै हुनुहुन्छ कि खाना खानुभयो, के गर्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ नि, त्यस्तो मेरो साथ दिनुहोस् ल पनि भन्न चाहन्छु। माया गरिदिनुहोस्, हजुरहरूको माया साथ सहयोग रह्यो भने होइन पक्कै पनि हामी अगाडि बढ्नेछौँ पनि भन्न चाहे। यति बेला ढिला नगरीकन कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि मात्र आउँछु म केही कुराहरू भन्नको लागि बोल्नको लागि। यति बेला मलाई एउटा मिठो गीत याद आयो, मायालुको सहरमा मेरो गाउँमा घर छ, यो गीत तपाईँको माझमा राख्न मन लाग्यो होइन। यस्तै हुनसक्छ अब कसै कसैको, के गर्नु, लभमा मायामा परिसकेपछि उसको उतातिर ऊ अब होइन हिलो भन्नलाई पनि अलिक गाह्रो मान्ने, त्यस्तो हुन्छ नि त, अब कसरी गर्नु होला अथवा कसरी गर्ने होला, यस्तो यस्तो हुनसक्छ। सो त्यो कुरा याद आयो मलाई, यो गीत मलाई राख्न मन लाग्यो, तपाईँ सुन्नुहोस् होइन अनि त्यसपछि अब अन्य कुराकानी त गरौँला नि होइन र

मायालुको सहरमा मेरो गाउँमा घर छाइलो होइन मान्नुपर्छ गोबर सर्नुपर्छ यस्तै यस्तै रहेको छ। पक्कै पनि अब गाउँघर हो, गाउँघरको ठाउँमा जे पनि गर्नुपर्छ यहाँ होइन इलो सर्नुपर्छ होइन अब घाँस दाउरा गर्नुपर्छ। गाह्रो छ सक्छौ, चल्न सँगसँगै हो नि आउन सक्छौ होइन एकैछिनमा हुन्छन् देखिएको माया हुन्छन् एकैछिनमा चाहिँ होइन म गर्छु तिमीले जे भने त्यही मान्छु भनेर जसो तसो त गरिन्छ भनिन्छ तर त्यो एक दुई दिन होइन त्यो कुराहरू भइसकेपछि एक दुई दिन गर्दै गयो त्यसपछि त्यो कुराहरू फेरि रोकिन्छ कि होइन यस्तै यस्तै हुन्छ अनि धेरै त्यही कुरा गरिसकेपछि त अब कहाँ गर्ने कसरी गर्ने होइन हुन्न नि त सकिँदैन नि त गाह्रो हुन्छ त्यसरी झगडा हुन सक्छ त्यही भएर सकिन्छ भने अब होइन स्वागत छ सकिँदैन भने अब के छ र कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ। अब आज म श्री राज हुन्छु साथमा तपाईँ हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुन्दै हुनुहुन्छ नि है सुनेर साथ दिनुहोला है पुनः नचाहे कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पुनः नचाहन्छु म्यासेजहरू पनि पठाएर साथ दिन सक्नुहुन्छ पुनः नचाहे होइन यति बेला म्यासेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा मिनु लम्तरी मगर हुन्छ रात्रिकालीन लोक सङ्गीतको विवाद नमस्कार कार्यक्रम हेर्दै र सुन्दैछ है पाल्पा पालुङ घर भई हाल भने मदिना सिटीबाट रामजी खाँट र मुना थापा मगरको आवाजमा रहेको यो संसारको रिता भन्ने गीत राख्नुहोस् ल भन्दिनुहुन्छ अनि अब भजन गीत सबैलाई समर्पण गर्न चाहन्छु सुनाउन चाहन्छु भन्नुहुन्छ रावहादुर लकाई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है बुटवलबाट अहिलेको मौसम सिमसिम पानी पर्दैछ भन्नुहुन्छ एक धनी व्यक्ति डुङ्गामा हुन्छन् उनले डुङ्गा चलाउने व्यक्तिलाई भन्छन् कि तिमी पढे लेखेको छौ डुङ्गा चलाउने व्यक्ति भन्छन् छैन हजुर पढेको धनी व्यक्ति हाँस्दै भन्छन् त्यसो भए तिम्रो जिन्दगी बेकार रहेछ यतिकैमा ठूलो हावाहुरी आउँछ अनि डुङ्गा पल्टिन लाग्छ अनि डुङ्गा चलाउने व्यक्तिले भन्छन् के तपाईँलाई पौडी खेल्न आउँछ धनी व्यक्ति हताश हुँदै भन्छन् अह मलाई आउँदैन अनि डुङ्गा चलाउने व्यक्ति भन्छन् त्यसो भए तपाईँको जिन्दगी पनि बेकार रहेछ धनी व्यक्ति नै शब्द हुन्छन् किताबी ज्ञानको आवश्यकता पर्छ त्यसैले कहिले पनि कसैलाई कमजोर सोच्ने प्रयास नगर्नुहोस् किनकि हरेक व्यक्ति होइन कोही पनि केही होइन केही न केही खुबी अवश्य हुन्छ भन्नुहुन्छ पक्कै पनि हो होइन र हरेक हरेकमा केही न केही हुन्छ क्या ट्यालेन्ट हुन्छ खुबी हुन्छ होइन र त्यही भएर कोही कसैले होच्याउने प्रयास नगरे हुन्छ जस्तो लाग्छ समय समयको खेलो भनिन्छ नि एक समय एउटाको रात छ अनि त्यसको फेरि अर्को आउन सक्छ क्या होइन र चल्न सक्छ हो त्यही भएर होच्याउने भनिन्छ नि शब्द बोल्न पायो भनेर प्याज छ नबोल्नु र होइन के थाहा भरि आफैतिर पनि पर्न सक्छ हुन सक्छ होइन र कुरा त्यस्तो हो त्यही भएर सोच विचार गरेर बोल्नुपर्छ भन्नुपर्छ गर्नुपर्छ कुराहरू। शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ हेलो हजुर नमस्ते नमस्कार भन्नुहुन्छ पाँच थरी ल्याङ सात घर भई आलफिदिम चार डब्लु चोकबाट शुक्रराज रसाइली निर्दोष हो शुभरात्रि कार्यक्रम मार्फत साथीहरूलाई सम्झिनु पर्दाखेरि साथीहरू जीवन सहयात्री कमला रसाइली त्यस्तै प्रेम कला आचार्य डिकेन्द्र शम्पा हाम्फे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ तारा शङ्कर अरुणा शम्पा हाम्फे सुमी लिम्बु गगन्ते रथुमे स्वर्णिम राई मुना खड्का रामकृष्ण एकल यात्री पाँच थरे हरपल रोशनी कविता कथानी सरस्वता पोखरेल त्यस्तै मनमाया तिमी सुना राजगले मगर सम्झना बराइली पुनित दाहाल सुवेदी सुप्रिया बान्तुवा राई त्यस्तै गरेर सम्झिनु भएको छ उहाँले सम्झिँदै हुनुहुन्छ होइन भीम घतानी भोपाल दुलाल दिलुयाम फुराई धनकुमार खातिया भागी सृजना डम्बर तामाङ योगिनी मिहाङ लिम्बु लगायत सम्पूर्णमा सम्झना माया छ है भन्नुहुन्छ क्षेत्रीय आयुष हुनुहुन्छ रमिछा फुलासीबाट क्षेत्रीय आयुष हो कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ रमिता खड्का हुनुहुन्छ हेलो नमस्कार दाजु सम्झना सबैमा आए भन्नुहुन्छ
राज कालीकोटी हुनुहुन्छ झापा हिरो राज कालीकोटी हो के बिर्तामोड झापा घरको अहिले युएईबाट सुन्दैछु सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहियो त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ टेकु छेत्री हुनुहुन्छ नमस्कार तनहुबाट सुन्दैछु सम्झना सबैमा शुभरात्रि छाई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद प्रकाश केसी हुनुहुन्छ खानाहानुभयो दाई कार्यक्रम एकदम राम्रो चलाउनु भएको छ है भन्नुहुन्छ होइन कार्यक्रम कति बेला आउँछ भनेर सुनेर सुनिराखेको छु है हजुरलाई दाई पुष्कल शर्मा र विष्णु माझीको मुटु जल सुनेर भन्ने गीत राखिदिनुहोस् होला है राखिदिनु ल भन्नुहुन्छ राख्ने कोसिस चाहिँ म गर्छु त्यस्तै गरेर त्यति बेला मेसेज पठाउनु भएको छ रूपसना योगी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सिन्धुली ढुङ्ग्रेवासबाट रूपसना योगी हो सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ मुना राई लिम्पु हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि शुभ छ पनि भन्नुहुन्छ दाई हजुरको कार्यक्रम नसुन्ने हुन त मलाई खल्लो लाग्छ एकदम खुसी लागेको छ है भन्नुहुन्छ प्रकाशजीले हो कि ठिक छ सुनेर साथ दिनुहोला माया गरिदिनुहोला भन्न चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मेसेज भन्दा पनि म गीततर्फ लागु जस्तो लाग्यो यति बेला केही मेसेजहरू छन् टिकटक मार्फत आएका मेसेजहरूलाई पनि स्थान दिने कोसिस म गर्नेछु यति बेला मेसेज पठाउनु भएको छ मलाई कसले भन्दैनन्छ मिडिया प्रेमी विष्णु परियार हुनुहुन्छ सालु मचाबारीबाट सुन्दैछु सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अर्का कार्की हुनुहुन्छ हेलो नमस्ते नमस्कार सर के छ खबर खाना खानुभयो त यति बेला काठमाडौँबाट सुनिरहेको छ है हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मिनु लम्तरी मगर हुनुहुन्छ हेर्दैछ है सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर हुनुहुन्छ रूपसना योगी हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ हेलो ब्रदर भन्नुहुन्छ हेलो हेलो हजुर साजनजी हुनुहुन्छ वेलकम छ हजुरलाई स्वागत छ भन्न चाहे त्यस्तै गरेर जिनु बान्तवा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है हजुर भन्नुहुन्छ आज मलाई बगाउला त्रिशुली तरेर सरी भागौला त्रिशुली तरेर शान्तिश्री परियारको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ जिनु ओके राख्नेछु सरी ओडामा त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई ओके गीत राख्न चाहन्छु त्यसपछि अन्य कुराकानी गर्नको लागि उपस्थित हुने नै छु यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्छु होइन यस संसारको रीता त्यसपछि अब मिठा माया प्रेमका कुराकानी साथमा एउटा रोमान्टिक खालको लेख रचना छ त्यो पनि वाचन गर्नको लागि उपस्थित हुनेछु होइन मैले एउटा लिएर आएको छु तिमी चिन्ता नगर मेरो कोही छैन अरू तिमी भन्दा पर मेरो कोही छैन अरू यस्तो यस्तो खालको माया प्रेमको भनौँ न लेख रहेको छ सुनाउनेछु त्यति बेला चाहिँ रामजी खाँड र मुना थापा मगरको गीत तपाईँको आवाजमा राख्छु उहाँहरूको आवाजमा गीत यो संसारको रीता त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पठाउँदै गर्नुहोला है त

यसअनुसार गरी त यो गीत तपाईँको माझमा राखेर रमजी खान मुना थापामा गरेको समुदुर आवाज मनाएको गीत थियो अनि यसमा शब्द संगीत सुन्दर विरही फाख्रिनको रहेको थियो। कार्यक्रममा समाज देवरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराज म छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर हेरेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ टिकटक लाइभ मार्फत पनि, होइन म उपस्थित भइराखेको छु पनि हुन चाहे। साथसाथै हजुरको रेडियो सामाजिक सञ्जालमा पनि म छु, होइन हजुरको रेडियोमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि हुन चाहे। थ्याङ्क यू शिला अधिकारीजी हुनुहुन्छ है। माई नेम इज शिला, शिला की जवानी भन्दै आउनु भएको छ है, उहाँलाई पनि स्वागत छ कार्यक्रममा पनि भन्न चाहे। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु है। कुमार श्रेष्ठ सर हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, म्यासेजहरू वाचन गर्न चाहन्छु म। तिमी चिन्ता नगर मेरो कोही छैन अरू, तिमी चिन्ता नगर मेरो कोही छैन अरू, तिमी भन्दा पर मेरो कोही छैन अरू, तिमी चिन्ता नगर मेरो कोही छैन अरू, तिमी भन्दा पर मेरो कोही छैन अरू, तिमीलाई छाडी अन्त जाने ठाउँ कहाँ छ र, तिमीलाई छाडी अन्त जानेको ठाउँ कहाँ छ र, बाटो कहाँ छ र, मेरो कोही छैन र, बाजा बजाई डोली चढाई घर सजाएर तिमीलाई लान्छु घर, मेरो कोही छैन र, बाजा बजाई डोली चढाई घर सजाएर तिमीलाई लान्छु घर, मेरो कोही छैन र, रिसाएर नबोली नबस न तिमी, रिसाएर नबोली नबस न तिमी, बरु आँखा तर मेरो कोही छैन अरू, मेरो कोही छैन अरू, अझै तिमी शङ्का गर्छौ मेरो मायामा, अझै तिमी शङ्का गर्छौ मेरो मायामा, तिम्रै लाग्छ भर मेरो कोही छैन अरू, तिम्रै लाग्छ भर मेरो कोही छैन अरू, अझै तिमी शङ्का गर्छौ मेरो मायामा, तिम्रै लाग्छ भर मेरो कोही छैन अरू, रिसाएर टाढा टाढा हुने पो हो कि, रिसाएर टाढा टाढा हुने पो हो कि, लागिरहन्छ डर मेरो कोही छैन अरू, मेरो कोही छैन अरू, ममा नभए शिव मै सही विश्वास गरेर अलि नजिक सर मेरो कोही छैन अरू, मेरो कोही छैन अरू, बालकृष्णजीको लेख है, मेरो होइन नि थियो, मेरो कोही छैन अरू भन्दै हुनुहुन्थ्यो। ठिक छ, म म्यासेजतर्फ लाग्न चाहन्छु। यति बेला मलाई कुमार श्रेष्ठजीले म्यासेज पठाउनु भएको छ। नमस्कार श्री सर, खाना खानु भयो भन्नुहुन्छ। हजुर भयो, तपाईँको भयो कि नै। दोलखा मार्गो घर हाल चाहिँ काठमाडौँ कलङ्कीबाट कार्यक्रम सुन्दैछु, कुमार श्रेष्ठ हो भन्नुहुन्छ। रामजी खानको झरी भनेर भन्ने बाका राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिस गर्नेछु पनि हुन चाहे। त्यस्तै गरेर उहाँले सम्झिनु पनि भएको छ है। घर परिवार साथीहरू लक्ष्मी काफले सविता खड्का शर्मिला खड्का धनु गजमेर सम्पाली शेर्पा त्यस्तै मेनु केसी सविता मुक्तान स्मृति मल्ल दिपेन्द्र कुमार खड्का बहिनी सुश्रिता भुजेल दिदी विमला भुजेल लगायत सबैमा माया सम्झना छ है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई कुमार श्रेष्ठजी नै हुनुहुन्छ। तिम्रो नाम लिँदा मन शान्त छाउँछ हो त, कस्तो कस्तो हुन्छ। तिम्रो नाम लिँदा मन शान्त छाउँछ, तिम्रो सम्झनाले हरेक दिन सजाउँछ। तिम्रो नाम लिँदा मन शान्त छाउँछ, तिम्रो सम्झनाले हरेक दिन सजाउँछ। भाग्यले साथ देओस् वा नदेओस् मेरो, भाग्यले साथ देओस् वा नदेओस् मेरो, मनले तिमीलाई सधैँ आफ्नै मान्छे ठान्छ। भाग्यले साथ देओस् वा नदेओस् मेरो, मनले तिमीलाई सधैँ आफ्नै ठान्छ प्रेम। तिम्रो नाम लिँदा मन शान्त छाउँछ, तिम्रो सम्झनाले हरेक दिन सजाउँछ। भाग्यले साथ देओस् वा नदेओस् मेरो, मनले तिमीलाई सधैँ आफ्नै ठान्छ। मेरो मनले
तिमीलाई सधैं आफ्नै ठान्छ। प्रेम भनेको देखाउन मात्र होइन, निभाउन जान्नुपर्छ। प्रेम भनेको देखाउन मात्र होइन, निभाउन जान्नुपर्छ। मन जित्न शब्द होइन, व्यवहार नै चाहिन्छ। मन जित्न शब्द होइन, व्यवहार नै चाहिन्छ। साथ सधैं मिलोस् भन्ने चाहना मात्र होइन, साथ सधैं मिलोस् भन्ने चाहना मात्र होइन, अन्त्यसम्म साथ दिने हिम्मत चाहिन्छ। अन्त्यसम्म साथ दिने हिम्मत चाहिन्छ। आँखाले देखेको सौन्दर्य एक दिन ओइलाउँछ, आँखाले देखेको सौन्दर्य एक दिन ओइलाउँछ, मनले गरेको माया कहिले ओइलाउँदैन। साँचो प्रेम समयसँगै झन् गहिरो भन्छ। विश्वासले सिचेको सम्बन्ध कहिले टुट्दैन, विश्वासले सिचेको सम्बन्ध कहिले टुट्दैन भन्नुहुन्छ कुमार श्रेष्ठजीले पठाउनु भएको लेख हो। यो वाचन गर्ने प्रयास चाहिँ मैले गरेँ होइन, तर अब कस्तो भएको नि, ठिक छ। यस्तै हो माया भनेको, हेर्नुहोस् न, माया होइन, आज म धेरै भन्दिनँ भाइ मायाको बारेमा। मायामा जे होस् विश्वास हुनुपर्छ, एकअर्कामा भरोसा हुनुपर्छ। कहिले साथ छोड्दिन, उसले साथ छोड्न लाग्यो भने पनि म उसलाई आफ्नै बनाउँछु भन्ने एउटा दृढ संकल्प जस्तो हुनुपर्छ होइन, अठोट हुनुपर्छ, बाचा हुनुपर्छ जस्तो लाग्छ। दोलाखाली सरोज खड्का हुनुहुन्छ, तिमी बिना शीर्षक लेखेर लेख पठाउनु भएको छ। उहाँले पनि तिमीसँग बिताएको हरेक पल आज सम्झनाको कैदी भयो, तिमीसँग बिताएको हरेक पल आज सम्झनाको कैदी भयो। सँगै हिँडेको बाटोमा एक्लै हिँड्छु, पाइला पाइलामा तिम्रो यादले रोयो। तिमीसँग बिताएको हरेक पल आज सम्झनाको कैदी भयो, सँगै हिँडेको बाटोमा एक्लै हिँड्छु, पाइला पाइलामा तिम्रो यादले रोयो। बाचा गरेकी थियौ कहिले नछोड्ने, बाचा गरेकी थियौ कहिले नछोड्ने, तर सानो कुरामा सबै सकियो, तर सानो कुरामा सबै सकियो। म तिमीलाई बुझ्न सकिन होला कि तिमीले मलाई बुझ्नै चाहेनौ, म तिमीलाई बुझ्न सकिन होला कि तिमीले मलाई बुझ्नै चाहेनौ। तिमीसँग बिताएको हरेक पल आज सम्झनाको कैदी भयो, सँगै हिँडेको बाटोमा एक्लै हिँड्छु, पाइला पाइलामा तिम्रो यादले रह्यो भन्नुहुन्छ। राति 10:15 बजे रेडियो खोल्छु, दोहोरीमा प्रेमका गीत आउँछन्। राति 10:15 बजे रेडियो खोल्छु, दोहोरीमा प्रेमका गीत आउँछन्। एसएमएसमा लेख्न मन लाग्छ तिम्रो नाम, तर अब त्यो नम्बर ब्लकमा छ। एसएमएसमा लेख्न मन लाग्छ तिम्रो नाम, तर अब त्यो नम्बर ब्लकमा छ। रोएर के गर्नु, बाँच्नै त छ, रोएर के गर्नु, बाँच्नै त छ। हजुरको रेडियोको साथमा श्रीराज दाईले मेरो कविता पढिदिँदा लाग्छ तिमीसम्म आवाज पुग्छ कि भन्नुहुन्छ। श्रीराज दाईले मेरो कविता पढिदिँदा लाग्छ तिमीसम्म आवाज पुग्छ कि भन्नुहुन्छ। पुगिसकेको छ होला, तर खै त्यो भावमा डुबिन होला हौ मैले। दोलाखाली सरोज खड्काजी, तिमीसँग बिताएका हरेक पल आज सम्झनाको कैदी भयो, सँगै हिँडेको बाटोमा एक्लै हिँड्छु, पाइला पाइलामा तिम्रो यादले रह्यो। बाचा गरेकी थियौ कहिल्यै नछोड्ने, तर सानो कुरामा सबै सकियो। मैले तिमीलाई बुझ्न सकिन होला कि तिमीले मलाई बुझ्नै चाहिनौ, मैले तिमीलाई बुझ्न सकिन होला कि तिमीले मलाई बुझ्नै चाहिनौ। राति 10:15 बजे रेडियो खोल्छु, दोहोरीमा प्रेमको गीत आउँछन्। एसएमएसमा लेख्न मन लाग्छ तिम्रो नाम, तर अब त्यो नम्बर ब्लकमा छ। रोएर के गर्नु, बाँच्नै त छ। हजुरको रेडियोको साथमा रोएर के गर्नु, बाँच्नै त छ। हजुरको रेडियोको साथमा भन्नुहुन्छ श्री राजदाईले मेरो कविता पढिदिँदा लाग्छ तिमीसम्म आवाज पुग्छ कि भन्नुहुन्छ। पुगिसकेको छ, के गर्नु, माया प्रेम यस्तै हो। हेर्नुहोस्, धोकाधडी हुन्छ यहाँ, के हुन्छ हुन्छ, काटमार जस्तो होइन, मान्छेले त्यो भौतिक रूपमा आक्रमण गरेर काटमार जसरी त्यसरी पीडा नदिए पनि यहाँ मनमनै पीडा दिन्छन्। यस्तो मन दुख्छ, यस्तो मन दुख्छ, रुन मन लाग्छ, धुरु धुरु एक्लै रोइन्छ,
यसरी डुवाइन्छ कि के गरौँ, कसैले सुन्दाखेरि पनि के भन्ला कि भनेर रोन मन लाग्छ। कसरी भनौँ तपाईँलाई मेरो पीडा होइन, यस्तो यस्तो रहेको छ, गाह्रो छ हो माया प्रेममा पनि होइन। त्यस्तै झाला बिरुवा सुन्दै रहनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, गुड इभिनिङ रात्रिकालीन हजुर भन्नुहुन्छ, आरजेश्री राज मास्टर के खबर हाल खबर आराम हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ राम्रो छ। हजुरलाई कस्तो छ, अत्यन्त माया गर्ने मान्छे हुनुहुन्छ, मिडियालाई अत्यन्त माया गर्ने मान्छे, घायला बिरुवान सुनवार हुनुहुन्छ, मिडिया प्रेमी घायला बिरुवान सुनवार हुनुहुन्छ, पाँच तर्फी दिन सिलौटी नगरपालिका तिनबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। रात्रिकालीन सन्देश राख्नुपर्दा सन्जु शेर्पा, सन्जु प्याकुली गीता लिम्बु, अलिसा लिम्बु, मुना मुखिया, काली कमला आउने लिम्बुनी, त्यस्तै गरेर खुसी यमुना विष्ट, अस्मि सताङ, आशिका तामाङ, भागी र मिलावान्त, हरपल रोशनी, माया आयुष, जेनी लिम्बु, रत्नबहादुर थापा, मिडिया प्रेमी निर्मला आउने, कल्पना साम्पाङ, दुखी बिनालु लाम, फुची संस्कृति लामा, पूर्वली आकाश राई, सुनिम शेर्पा, विजय पौडेल, ढकाल धर्मराज, सुषमा फले, छुआ लिम्बू, हिर्सी चामलिङ राई, अलिना राई, मनको साथी जीवन कार्की राती अञ्जना, देवबासकोटा तीर्थ राई, सोना कन्दुङ्गा, लक्ष्मण मगर, त्यस्तै गरेर रमला साम्पाङ राई, धनु गजमेर, पूजा चामलिङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नखोज अब मलाई अब भन्दै हुनुहुन्छ है, नखोज अब मलाई म आफै भित्र हराएको मान्छे, नखोज अब मलाई म आफै भित्र हराएको मान्छे, सान्त्वना भो नदेऊ म आफै भित्र दुखेको मान्छे, नखोज अब मलाई म आफै भित्र हराएको मान्छे, सान्त्वना भो नदेखाऊ, है शब्द तल माथि भइराखेको छ, नखोज अब मलाई म आफै भित्र हराएको मान्छे, सान्त्वना भो नदेऊ म आफै भित्र दुखेको मान्छे, सान्त्वना भो नदेऊ म आफै भित्र दुखेको मान्छे, म एक्लो संसारमा आँसु उजाडिएको, म एक्लो संसारमा आँसु उजाडिएको, नपुछ भो आँसु म आफै भित्र मूल फुटेको मान्छे, नपुछ भो आँसु म आफै भित्र मूल फुटेको मान्छे, साथ आई मिठो बोल्यो त्यही हजार भो, साथ आई मिठो बोल्यो त्यही हजार भो, नङ्गाल भो मलाई म आफै भित्र जलेको मान्छे, नङ्गाल भो मलाई म आफै भित्र जलेको मान्छे, एक्लै छु लाग्छ संसारमा खुसी खोसिएको, एक्लै छु लाग्छ संसारमा खुसी खोसिएको, नजोड भो मलाई म आफै भित्र टुटेको मान्छे, नजोड भो मलाई म आफै भित्र टुटेको मान्छे। नमस्ते श्रीदाय, सुन्दैछु कार्यक्रम एसएमएस दोहोरी भन्नुहुन्छ, मुजुरेल हुनुहुन्छ हजुरीबाट। रात्रिकालीन सम्झना सन्देश लेख्नुपर्दा विष्णु अनिसा सुनवार, सना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, राजकला राई, निकोपिला चामलिङ राई, बेलिया छामी, रिता राई रोदन, त्यस्तै गरेर मनिषा मनु, त्यस्तै गरेर सन्ध्या थामी, सोनिया सोनिया, त्यस्तै सरिता हायु, अञ्जिता मल्ल ठकुरी, जोया थापा मगर, मुना भण्डारी, दाई घायल बिरमान सुनवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। अधुरो संगीत अभि हुनुहुन्छ, हेलो दाई, काठमाडौँबाट विनाश खाती सुन्दैछु कार्यक्रम, सबैमा सम्झना माया भन्न चाहन्छ है भन्नुहुन्छ। त्यस्तै गरेर दाई हजुरले अब तिजका गीतहरू भदौको एक दुई गतिबाट बजाउनुहुन्छ होला नि है भन्नुहुन्छ प्रकाशजी, हेरौँ होइन। त्यस्तै गरेर यति बेला प्रदीप शेर्पा हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै श्रीधर पौडेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, इन्डियाबाट नेपाल घर अर्घ खाँची, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्र सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म अर्को एउटा गीत राख्न चाहन्छु, त्यसपछि बाँकी रहेका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु पनि भन्न चाहे। म्यासेजहरू प्राप्त भइरहेका छन् यति बेला। खुसी साई ठकुरी हुनुहुन्छ, दाई सञ्चय हुनुहुन्छ, खाना खाइसु त, म पनि सुर्खेतबाट खुसी साई ठकुरी, आज काठमाडौँबाट कार्यक्रम मजाले हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुस्कान सपना, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा हुनुहुन्छ सबिना पोखरेलजी हुनुहुन्छ, उहाँ पनि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनौँ न होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ
मेसेज पठाउनु भएको छ। माई नेम इज सिला सिलाकी जवानी अधिकारीले हेर्दै हुनुहुन्छ, रोज सेवाजीले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ रूपसनायकीजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सुनिता सुनवार हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। आहा मिठो रचना भन्नुहुन्छ शिलाजीले, है पक्कै पनि लेख रचनाहरू आज धेरै प्राप्त भइरहेका छन्। सुन्दरी सुदीप हुनुहुन्छ, हेलो दाई सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। हिराबहादुर लकाई हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ होइन। त्यस्तै गरेर यति बेला म गीत राख्छु ल, त्यसपछि अन्य कुराहरू गरौँला होइन र अन्य कुराहरू छँदैछन्। लगभग कार्यक्रमको समय अब सकिन लागिसकेको छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत राखिदिनुहोस् है भन्नुहुन्थ्यो झरी बनेर। यति बेलाको समयमा यो गीत राख्छु म, छोटो मिठोमा राख्छु, लगभग कार्यक्रमको समय अब सकिन लागिसकेको छ, त्यसपछि आउँछु।

झरी भनेर यो गीत तपाईँको माझमा राखे कार्यक्रममा समाज दोहोरियानी भइराखेको छ. आवाजमा म श्री राज महचो. लगभग कार्यक्रमको समावधि सकिन सकिन लागिसकेको छ. केही समय मात्र बाँकी छ. 10:57 गइसकेको छ. खै के भनौँ र म्यासेजहरू वाचन गर्नुपर्नेछ. लेख रचनाहरू पनि वाचन गर्नुपर्नेछ. थुप्रै म्यासेजहरू प्राप्त भइरहेका छन्. हामी हप्ताको सात दिन आउँछौ. यहाँहरूलाई थाहै छ मैले कार्यक्रमको बारेमा भनिराख्नुपर्छ जस्तो लाग्दैन. हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति रहेको छ कार्यक्रम एसएमएस दोहोरी. एसएमएस दोहोरी तामाको एफएम 95 MHz पनि सुन्न सक्नुहुन्छ भने अन्य त अब अडियो लाइभ छँदैछ होइन. फेसबुक अनि अन्य थुप्रै माध्यमबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ पनि भन्न चाहे पनि भन्न चाहे. मलेसियाबाट हुनुहुन्छ हाम्रो दोलाखालीजी. ओके, उता हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ नयाँ प्रोग्राम भन्नुहुन्छ. स्वागत स्वागत छ हजुरलाई. पहिलोचोटि देखे जस्तो लाग्छ. शिला अधिकारी हुनुहुन्छ, लेख पठाउनु भएको छ. वाचन गर्ने प्रयास गर्छु ल. म फिलिङ्समा डुब्छु एकतालमा. एकदम एकछिन शान्त भएर अनि फिलिङ्समा डुबेर होइन भावनामा डुबेर त्यसपछि वाचन गरौँ कि भन्ने सोच मेरो थियो. तर अब समयको अभावले गर्दा जस्तो मनमा आउँछ त्यसरी नै वाचन गर्छु म. बरु मलाई विषय खुवाऊ केही भन्दिनँ. कति रुवाउनु छ रुवाऊ केही भन्दिनँ. बरु मलाई विषय खुवाऊ केही भन्दिनँ. कति रुवाउनु छ रुवाऊ केही भन्दिनँ. हिसाब किताब हुनेछ तिम्रो अपराध. पानीले पखाल दुधले नुहाऊ केही भन्दिनँ. हिसाब किताब हुनेछ तिम्रो अपराध. पानीले पखाल दुधले नुहाऊ केही भन्दिनँ. भन्दनुहुन्छ शिला अधिकारीजी. हुन्छ हुन्छ, पृथ्वी गोलो छ भन्छन्. बरु मलाई विषय खुवाऊ केही भन्दिनँ. कति रुवाउनु छ रुवाऊ केही भन्दिनँ. हिसाब किताब हुनेछ तिम्रो अपराधको. पानीले पखाल दुधले नुहाऊ केही भन्दिनँ. पानीले पखाल दुधले नुहाऊ केही भन्दिनँ. है ठिक छ, वाचन गर्ने प्रयास गरे. शिलाजी कस्तो छ? डमर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ. उहाँले पनि मेसेज पठाउनु भएको छ मलाई यति बेला टिकटक लाइभमा प्राप्त मेसेज वाचन गर्छ. वा उदामी छ भन्नुहुन्छ हाम्रो ईश्वर बस्ने त दोलाखाली हुनुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद. वा प्यारी साह्रै मिठो सपना भन्नुहुन्छ पोखरेल सबिनाजीले. पक्कै पनि मिठो सपना उहाँले लेख्नु भएको छ सबिनाजी. अब कसैलाई भन्दै हुनुहुन्छ यो लेख मार्फत भनेर जस्तो लाग्छ मलाई. फेरि टासिडेले भन्नुहुन्छ प्रेम निङमा शेर्पाले टासिडेले. त्यस्तै गरेर यति बेला हेर्नुहुन्छ मेसेज पठाउनु भएको छ मलाई.

नौराख के भन है उन्नति थापा मगर हुनुहुन्छ दोरामादेखि सुनेछु सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अमिना सुनार हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर डमर ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि मेसेज पठाउनु भएको छ। भाषण गर्ने कोसिस गरिरहेको छु म मन्थली कठोर घर भई हाल्छ इन्डिया होइन दिल्लीबाट सुन्दैछु भन्नुहुन्छ खान खानुभयो भन्नुहुन्छ शोभा थापा रोली राई समित यता सुनवार किरात सञ्जना नेवा खड्की युनिसा थापा त्यस्तै गरेर निरोज कार्की तिम्रो कान्छी तिम्रो दिलको राजा मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। यति बेला 11 बजिसकेको छ टुङ टुङ होइन 11 बजे है मैले टाइम चेक राखिनँ हल्का कार्यक्रमलाई लम्ब्याएँ आज पनि यसपछि कार्यक्रम छैन म अलिकति लम्ब्याउने बानी छ भनौँ न म आफ्नै समयमा चल्ने बानी छ त्यही भएर पनि सुनेर साथ दिनुहोला। धर्मराज हुनुहुन्छ म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। आज साउन 20 गते जन्मदिन मनाउने भाइ बसन्त ढकाल र मोरङ राजघाटकी दिदी हृदया खड्का हाल साइप्रसमा हुने साथी दुर्गा खड्का पण्डित र तेह्र थुम्की साथी लक्की शेर्पालाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै आफन्त जनघर परिवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निर्दोष छ्याम हुनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ। पाँच थरको मिक्लाङजुङ 2 घर भई अहिले चाहिँ कतारबाट छ्याम निर्दोष छ सम्झना सबैमा भन्नुहुन्छ घर परिवार सबैमा समीक्षा जोशी त्यस्तै गरेर अङ्किता सुनार माया राई काली कमला लिम्बुनी सुनिता चामलिङ राई मनिषा मनु त्यस्तै मेरो प्यारो मान्छे तिमी त्यस्तै गरेर लिम्बुनी पबिना दिलदुखिरिया रुमिना थामी माया आयुष पछि संस्कृति लामा कविता घतानी योगिनी मिहाङ लिम्बु राई अनिता अनुषा सुनार कल्पना छेत्री पूर्वली खुसी ममा तपाईँ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर नमस्कार म अन्जान मिना सेन्चुरी भन्नुहुन्छ पाटनबाट हो है भन्नुहुन्छ। आज मलाई लोक भाका जात के साथ भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। हुन्छ ओके राख्ने कोसिस चाहिँ म गर्छु ल। मन्थली नगरपालिका 9 हुनुहुने मम्मीलाई धेरै सम्झना छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। गीत भेटेसम्म राख्छ ल मैले पहिलोचोटि सुने कि जस्तो लाग्छ यो भाका बोल साथ कि साथ ओके 2 वर्ष अगाडि गीत रहेछ मैले सुनेकै छैन र भनेको ठिक छ। त्यस्तै गरेर सरिका छेत्री हुनुहुन्छ हजुर नमस्ते खाना खानुभयो भन्नुहुन्छ। बैतडी घर हाल चाहिँ हिमाञ्चल प्रदेशबाट कार्यक्रम निकै मनपर्छ सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। राजेन्द्र बोहरा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्कार सर के छ खबर सम्झनु हुन्छ चाहना मिडिया ग्रुप डोटीबाट राजेन्द्र बोहरा हो सम्झनु पर्दाखेरि असफल अनिता त्यस्तै गरेर पवित्र राई सरिका छेत्री मिडिया प्रेमी राइनी राजकला मगर्ने मिडिया प्रेमी निमु शेर्पा मिडिया प्रेमी मगर्ने आयुषा कोपिला चामलिङ राई चामलिङ निकेटी स्नेहा दिलसा राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सबिना पोखरेलजी हुनुहुन्छ मृत्यु पानीको होइन तृष्णाको हुन्छ सरी शब्द है के भनौ र खै कहिलेकाहीँ हार नभएको जिब्रो लट बढिन्छ अरे भन्थ्यो यस्तो बेलामा हुन्छ। मूल्य पानीको होइन तृष्णाको हुन्छ भन्नुभएको मैले मृत्यु बनाइदिएँ के भनौ र खै अनि मूल्य भाषण गर्दै थिएँ एकैछिन भाषण गर्छु हाँस्न मन लाग्यो म आफैले यति बेला प्रेम निङमा शेर्पा हुनुहुन्छ ल दाई हजुर म पनि सुन्दैछु है रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्डी बामती भण्डार हाल चाहिँ काठमाडौँको ठमेलबाट सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सबिना पोखरेलजी हाँस्दै हुनुहुन्छ त्यस्तै जिनु बान्ता हुनुहुन्छ टाइम सक्यो हौ सर अब बाँकी एसएमएस भोलि भाषण गर्नु छ नाइ हुन्न तपाईँले अहिले मन दुखाउनुहुन्छ एकछिनपछि राति मैले दुःख गरेर त्यत्रो दुःख गरेर म्यासेज पठाएको लेखेको भाषण नगरिदिने भयो भोलिदेखि सुन्दिनँ यस्तो कार्यक्रम म्यासेज पनि पठाउँदिन भन्न थाल्नुभयो भने मेरो मन दुख्छ होइन मेरो मुटुका टुक्रा टुक्रीहरूको होइन त्यो धड्कन भनौँ न मेरो मुटुको त्यतातिर नजाउ लम्बिन्छ जस्तो लाग्यो समय भन्न मन धेरै थियो त्यता पनि बोलिनँ म खै श्रीराज सर हजुरको मनमोहक आवाज सुन्दैछु यो 1 घन्टा बितेको पत्तै भएन भन्नुहुन्छ मिनु लम्तरी मगर है पक्कै पनि 1 घन्टा हुन लागिसक्यो किन वर्ड फम्बल भइराखेको छ मायाको प्रेमका कुरा त मैले निकालेकै छैन आज
माया प्रेमका निका कुराहरू निकाल्दा चाहिँ म बोल्न सक्दिनँ, माया प्रेमका कुरा आइसकेपछि के भन्ने होला कसो भने ला भन्ने हुन्छ। आज त त्यस्तोमा छैन त हो, म कसरी यस्तो भइराखेको छु। मलाई यति बेला म्यासेज भन्दा पनि मलाई लेख पठाउनु भएको छ, लेखतर्फै लाग्न चाहन्छु। भाषण त गर्नु पर्यो, शुरूआतमै अर्को भनिसकेपछि गाह्रो हुन्छ। मूल्य पानीको होइन तृष्णाको हुन्छ, मूल्य पानीको होइन तृष्णाको हुन्छ, कदर मृत्युको होइन सासको हुन्छ। माया त संसारमा धेरैले गर्छन्, तर मुख्य मायाको होइन विश्वासको हुन्छ। बुझिन हो मैले यो भन्न खोजेको है। ठिक छ, अब अघि शब्दमा तलमाथि भइसकेको छ शब्द चयनमा। मूल्य पानीको होइन तृष्णाको हुन्छ, कदर मृत्युको होइन सासको हुन्छ। माया त संसारमा धेरैले गर्छन्, तर मुद्दे मायाको होइन विश्वासको हुन्छ भन्नुभएको छ। मैले त्यो बुझिनँ। ओके, वाचन गर्ने प्रयास गरेँ, हल्का के भन्दै थियो भन्दाखेरिमा म आफै पनि वर्डमा अहिलेदेखि कन्फ्युज भइराखेको छु। झन् त्यहाँमाथि अर्को एउटा शब्द आइपुग्यो, झन् कन्फ्युज हुन्छ जस्तो लाग्यो। आजभोलि बहिनी शान्ति बिसी कता हराउनु भयो, दाई एसएमएस आउँदैन उहाँको, किन होला भन्नुहुन्छ खै होइन। श्रीधर त्यस्तै राजेन्द्र बोहरा सबैमा सम्झना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सरिका छेत्रीलाई भन्दै प्रायः जस्तो सबै म्यासेज मैले वाचन गरिसकेको छु, मात्र लेख रचनामा तलमाथि भयो। किन वर्ड फम्बल साँच्ची नै कसैले याद गरेको पनि छैन, वर्ड होइन कुक्क अब हुनालाई पनि भाडुल्की पनि लागेको छैन। किन रातको समय छ, टाइम 11:07 गइसकेको छ। मैले ठिक छ, म वाचन गर्छु ल यति बेला। रूपसेना योगीजी स्वागत छ, मिठो लेख तयारी भन्नुहुन्छ। सिन्धुली के भएको शिला अधिकारी हुनुहुन्छ, हरिओम नारायण नारायण नारायण। ओके, मूल्य पानीको होइन तृष्णाको हुन्छ, कदर मृत्युको होइन सासको हुन्छ। माया त संसारमा धेरैले गर्छन्, तर मूल्य मायाको होइन विश्वासको हुन्छ। तर मूल्य मायाको होइन विश्वासको हुन्छ भन्नुभएको रहेछ, तलमाथि भयो सरी। त्यसमा चाहिँ शिवबाट सिन्धुली यस्तै भइरहेछ, यस्तो छ। हेर्नुहोस् न, मेरी सानी छिन छिन नै रिसाउँ छिन रिस्न पनि भन्ने काका पुग्यो पुग्यो। ठिक छ, छुट्टिनुपर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न हामी त हेरेको हेरे दाजु भन्नुहुन्छ, अविनाश आयुर है हेर्दै हुनुहुन्छ। ठिक छ, छुट्यौँ होइन, केही छैन। यस समय भनेको श्री सरको 12 नै बज्ने बजे पनि फरक पर्दैन भन्नु, माया लाग्दैन जेनु हौ, जेनु माया गर्नुहोस् न हौ, मलाई माया गर्नुहुन्छ भनेर म आएको। जेनुले माया गर्नुहुन्छ मलाई, यो रातको समयमा मलाई सम्झिराख्नु भएको छ होला भनेर म उपस्थित भएको छु। यति बेला मलाई यस्तो भन्नुहुन्छ होला हजुरआमाहरूले, यो म र श्रीराजलाई होइन बानी, अब व्यवहार ठिक ठिकै होला, मरू अलिकति चुलबुले चुलबुले कुराकानी गर्छ, मेरो नातिनी यसलाई दिँदा कस्तो हुन्छ होला, सोच्दै हुनुहुन्छ के था होइन त आमा हो नि। रातको समयमा मलाई सुन्दै हुनुहुन्छ, आमाले हो भनिसक्नुभयो के था। ठिक छ, त्यतातिर नजाउ बाबा, यस्तै हो, छुट्टिनुपर्छ। भुवन रावत हुनुहुन्छ, नमस्ते नमस्कार, म पनि सुन्दैछु कार्यक्रम, एकदमै राम्रो छ दाई। दाङ घोराई 19 जैगाको मान्छे हाल भारतबाट भुवन रावत हो, यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अब छुट्यो, यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, हेरेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0484-0026 रहेको छ भने म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। रातको समय छ, भोलि हाट छ, बिहिबारे हाट रामेछापमा नातिनी बोकेर आउनुहुन्छ, अब भने ठिकै छ, म बाहिर त्यतातिर हुन्छु, वेलकम छ होइन। अब के भनौँ र खै, मनमा त लड्डु फुरिराखेको छ, शिलाजीले त्यसो भन्दाखेरि
त्यतातिर नजाउ। रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। लामखुट्टेको टोकाईबाट बस्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर झालडुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, औषधि लिन बिर्सिनु भयो कि सम्झिनु होला, कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनु भयो कि सम्झिनु होला, पानी पिउने बानी छ भने छेउमा ल्याएर राख्नु होला पनि भन्न चाहन्छु। ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। भोलि कतै यात्रा गर्दै हुनुहुन्छ, यात्रामा निस्कनु अगाडि मौसमको बारेमा बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु। भन्दै अब चाहिँ छुटिनुपर्छ। सुनेर साथ दिनुभयो, हेरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै जात कि साथ गणेश अधिकारी सुनिता बुढा छेत्रीको सुमधुर आवाजलाई गीत अन्तिममा तपाईँको माझमा राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको ढुकढुकी भर्खर 14 15 लागेका ह्यान्डसम ठिटो श्री राज महत आजको बसाईबाट छुटिन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, मिठो सफनीको कामना, भरे सफनीमा भेटौँला ल।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845401443, 9863024422।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: बालेन सरकार सुधारको नारादेखि विवादको घेरासम्म, सरकार असफल भइसकेको कांग्रेसको दावी, प्रधानमन्त्री कार्यालयमा 230 जनाको टीम, एमाले भित्रको किचलोले प्रदेश सरकार गठनमा अन्योल, सरकार र अन्तर्राष्ट्रिय संस्थाहरू आमुन्ने सामुन्ने, संसद विकासको संविधान विपरीत रहेको सर्वोच्चको ठहर लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँझो जमीनमा केरा खेती शीर्षकको शुभ समाचार।
8: उत्तरी मोरङको लेटाङ एक राजारानीमा कुनै समय बाँझे रहेको जमीन अहिले हराभरा केराघारी बनेको छ। लेटाङ एकका किसानले व्यावसायिक रूपमा भोटाङे स्थानीय अनुसार जातको केरा खेती गर्न थालेपछि राजारानी क्षेत्रमा प्राकृतिक हरियाली थपिएको छ। किसानले केरा बेचेर वार्षिक 50,000 देखि 6,00,000 रूपियाँसम्म आमदानी लिइरहेका छन्। 6 वर्ष अघि 50 वटा बिरूवा रोपेर केराको व्यावसायिक खेती शुरू गर्नुभएका लेटाङ नगरपालिका एकका वडाध्यक्ष समेत रहनुभएका विष्णु कुमार मगरका अनुसार केरा खेतीमा ठूलो खर्च छैन। हाल 12 रोपनीको केरा खेतीबाट वार्षिक 6,00,000 रूपियाँ आमदानी लिइरहनुभएका मगरले थप 10 रोपनीमा केरा खेती विस्तार गरी 22 रोपनी क्षेत्रफल पुर्याउनु भएको छ। उहाँले भन्नुभयो, जमीन सबै बाँझो थियो, मकै जुनेलो र कोदो फलाउन पानीको अभाव हुन्थ्यो, दुःखले बाली लगायो, खर्चै नउठ्ने। विष्णुले खाद्यान्न बाली हटाएर केरा खेती शुरू गरेपछि गाउँमा अरू किसानले पनि उहाँलाई पछ्याइरहेका छन्। त्यसयता लेटाङ एकका सबै गाउँमा केराको व्यावसायिक खेती शुरू भएको छ। विष्णु मात्र होइन, हरेक किसानले 20 बोटदेखि 2 रोपनी क्षेत्रफलमा केराको खेती विस्तार गरिरहेका छन्।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
11: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
12: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
11: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
12: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
13: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
11: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यस बीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले सर्वसाधारणको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा मुलुकमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर करिब 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। पछि राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्री शाह उठेर हिँडेको विषयले आलोचित भए। सरकारले बजेट मार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा 3% क्षमता कर लिने र बिजुलीमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयले सर्वसाधारणलाई चिड़ियायो। आलोचनापछि शिक्षा र स्वास्थ्यको समता कर हटाइए पनि बिजुलीमा भ्याट कायमै छ। बजेटमा व्यवस्था गरिएको समता कर नलिने निर्णय मन्त्री परिषदबाट गर्नु अघि नै प्रधानमन्त्री शाहले फेसबुकबाट सार्वजनिक गरेका थिए, जसका कारण प्रक्रिया र पद्धतिमा प्रश्न उठ्यो। यो कार्य प्रधानमन्त्रीको पद अनुकूल नभएको र जवाबदेताबाट पञ्चिने शैली भएको भन्दै धेरैले टिप्पणी गरे। प्रधानमन्त्रीले फेसबुकबाट जानकारी दिएको भोलिपल्ट मात्रै मन्त्री परिषदले शिक्षा र स्वास्थ्य समता कर स्थगनको निर्णय गरेको थियो। त्रिवीको राजनीतिक शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक अर्जुन धोज अरियाल सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक र गैर कानूनी समेत देखिएको बताउँछन्। सरकार सबै पक्षलाई विश्वासमा लिई अघि बढ़नुपर्ने उनको सुझाव छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल भने सरकारले प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना, व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्र लगायतमा प्राथमिकता साथ काम भइरहेको दावी गर्छन्। सरकारका आलोचनात्मक तथा विवादास्पद काममा केही बुदाहरू छन्, जस्तो ई पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा विलयमा तदारूकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 भन्दा बढ़ीको सामान आयातमा कडाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थामा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, जेएनजी अभियन्तामाथि धरपकड़, उद्योगी व्यवसायीको गिरफ्तारी र खान तलासी, शिक्षा र स्वास्थ्यमा समता कर, बिजुलीमा भ्याट, संसदप्रति प्रधानमन्त्रीको जवाबदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध। सरकार गठन लगत्तै शासकीय सुधारका 100 कार्यसूची ल्याइदा मुलुकमा सकारात्मक सन्देश प्रभाव भए तापनि करिब 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती हटाइनु लगायतका कुरामा सरकारको आलोचना हुन थालेपछि सरकारले एकपछि अर्को विवादास्पद र आलोचनात्मक कदम चालिरहेको भन्दै सर्वत्र विरोध भइरहेको छ। सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
8: बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका काम कार्यवाहीप्रति सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्रै असन्तुष्टि बढ़्दो छ। जेएनजी आन्दोलनपछि फेरिएको राजनैतिक परिस्थितिमा फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 बहुमत प्राप्त गरेको रासोपाले एकल सरकार चलाइरहेको छ, तर सरकार गठनको 4 महिना बितिसक्दा पनि जनअपेक्षा अनुसार काम गर्न सकेको छैन। सरकार एकपछि अर्को गरी आफ्ना निर्णयमा चुक्दै गएको छ। सरकारका यिनै कमजोरीलाई समातेर विपक्षी दलहरू सरकार विरूद्ध घेराबन्दीको रणनीतिमा देखिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले 15 बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। कंग्रेसले सुनसरीको देवानगंज, कप्तानगंज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेको हो। कंग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकार विरूद्धको 15 बुँदे आरोप सार्वजनिक गर्दै भन्नुभयो, सबै तथ्यहरूले एउटै सत्य देखाउँछ, सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको छ। सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको छ। इतिहासले झण्डै 2/3 बहुमत प्राप्त सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा लेख्ने जिकिर गर्दै प्रवक्ता चालिसेले भन्नुभयो, जनताले नारा होइन परिणाम खोजेका छन्, आश्वासन होइन कार्यान्वयन खोजेका छन्। कूटनीतिक रूपमा असफल सुनसरी र मधेसका घटनामा उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग झोले हटाउने नाममा फेरि झोले नै नियुक्त राजधानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि प्रश्न केही मुद्दाहरू हुन् यी खबरसँग सम्बन्धित सरकारमाथि उठाएका मुख्य 10 प्रश्न भन्दै हिमालय टाइम्सले छापेको छ राज्य शक्तिको प्रयोग गरेर प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयास किन गरिँदैछ विपक्षी दलको सभापतिको घर अगाडि गृह मन्त्रालयको सहयोगमा गाड़ीहरू तेर्स्याएर अवरोध सिर्जना गर्नु कुन खालको लोकतान्त्रिक आचरण हो सरकार छाडे साँडे हो कि संविधान सीमा र कानूनको सर्वोच्चता सरकार बाहिरका लागि मात्रै हो राहदानी पासपोर्ट खरिद प्रकरणमा पारदर्शिता किन देखिएन सुशासनको कुरा गर्ने सरकारले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष छानबिन गर्ने आँट किन गर्दैन अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई राजनीतिक दबावमा राखेर भ्रष्टाचार लुकाउने प्रयास किन भइरहेको छ विकल्प नदी विदेश स्थित राजदूतहरूलाई फिर्ता बोलाउने तर लामो समयसम्म नियुक्त गर्न नसक्ने सरकारको कूटनीतिक असक्षमता होइन र गृहमन्त्री जोड़िएको प्रकरणमा हतार हतार छानबिन समिति बनाउने तर प्रतिवेदन सार्वजनिक नगर्दै पुनः नियुक्ति दिएर कसलाई जोगाउन खोजिएको हो सरकारका मन्त्रीहरूले व्यवसायीलाई धम्की दिने र कानून हातमा लिएर आतंक मच्चाउने कार्य किन गरिरहेका छन् सुनसरी र मधेसमा भएका साम्प्रदायिक र सामाजिक तनावका घटनामा सरकारले बनाउने देखावटी समितिको सट्टा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारलाई के को डर लागेको सरकार असफल भएको कंग्रेसको दावी शीर्षकमा हिमालय टाइम्सले यो खबर छापेको हो
7: मुलुकको कार्यकारी शक्तिको केन्द्र हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय जहाँबाट सरकारले गर्ने प्रत्येक निर्णयको तयारी कानूनी परीक्षण मन्त्रालयहरूसँगको समन्वय र कार्यान्वयनको अनुगमन भइराखेको हुन्छ अनि प्रधानमन्त्रीको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि यसैले गर्छ यस आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कस्ता व्यक्ति छन् कतिजना छन् जिम्मेवारी कसरी बाँडफाँड गरिएको छ भन्ने विषयमा सबैको चासो रहन्छ नेपाली कांग्रेसकी सांसद सीता थपलियाले यो विषयमा संसदमा प्रश्न नै दर्ता गराएकी थिइन् जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निजी सचिवालयमा 27 जना रहेको विवरण उपलब्ध गराएको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय आफैले पनि चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ जस अनुसार प्रधानमन्त्री कार्यालयमा समग्रमा 230 जनाको जनशक्ति छ तीमध्ये 27 जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारीले स्थायी र करार दरबन्दीमा रहेर सरकारको केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन् जसमा स्थायी दरबन्दी 172 रहेको छ भने करार दरबन्दी 31 छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वर्तमान सांगठनिक संरचना अनुसार हाल 9 महाशाखा र 23 शाखा छन् प्रमुख पदाधिकारीका रूपमा नेपाल सरकारका मुख्य सचिव रहन्छन् मुख्य सचिव मार्फत विभिन्न क्षेत्र हेर्ने 3 सचिव छन् विभिन्न महाशाखा हेर्ने गरी सहसचिवहरूको दरबन्दी छ प्रत्येक शाखाको कार्य सम्पादनका लागि उपसचिवको मार्फतमा शाखाको कार्यबोझ अनुसार शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी हुन्छन् जसले प्रशासन कानूनी राष्ट्रियता सुरक्षा पूर्वाधार आर्थिक योजना तथ्याङ्क मन्त्री परिषद व्यवस्थापन तथा अन्तर मन्त्रालय समन्वय जस्ता जिम्मेवारी सम्हाल्छन् राजपत्रांकित उच्च तहका कर्मचारी मात्र 43 जना छन् जसले आफ्नो विषयगत क्षेत्रको नेतृत्व गर्छन् प्रधानमन्त्री बालेनको निजी सचिवालयमा 27 जना छन् भने बाँकी कर्मचारी स्थायी र करार दरबन्दीमा रहेर केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन् 230 जनाले चलाउँछन् प्रधानमन्त्री कार्यालय शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ
8: एमाले कि चलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ नेकपा एमालेको आन्तरिक कि चलोले प्रदेशमा नयाँ सरकार गठन र विस्तारमा झमेला देखिएको छ एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठनमा एमालेभित्र मत मिल्न सकेको छैन जसका कारण कोशी बागमती प्रदेशमा नयाँ सरकार गठन अन्यलमा परेको छ अन्य प्रदेशमा मन्त्री परिषद विस्तार हुन सकेको छैन एमालेभित्रको विवाद प्रदेशमा समाधान हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी र बागमतीका नेतालाई काठमाडौँमै बोलाएर छलफल गरेका छन् ओलीले बुधबार मुख्यमन्त्री हिक्मत कार्की पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवड़ा सचिव राजकुमार भण्डारी लगायतका नेताहरूसँग छलफल गरेका हुन् बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको 15 दिन पुगेको छ
7: च सरकारले 7-13 भदौमा काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको विप्रिङ तथा गृहमन्त्री सुदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए। एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्री परिषदमा समेत पेश गरिएन। हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर्नु नै राम्रो हुन्छ भनेर सल्लाह दिएका थियौं किनकि यो संवेदनशील हुन सक्छ, धेरै विषय उठ्न सक्छन् र यसले सुरक्षा जोखिम पनि निम्त्याउन सक्छ। त्यसैले हामीले आयोजकहरूलाई कार्यक्रम रद्द गर्न उचित हुने सल्लाह दियौं। यस विषयमा छलफल भएको पुष्टि गर्दै मुख्य सचिव कार्कीले भनेका छन्। एक सुरक्षा निकायका प्रमुखका अनुसार सुरक्षा अधिकारीहरू भने विभिन्न कोरबाट कार्यक्रमको विश्लेषण गर्दै कार्यक्रमका लागि 18-19 दिन मात्र बाँकी रहँदा रोक लगाउने भन्दा पनि निगरानीलाई निरन्तरता दिने निष्कर्षमा पुगेका थिए। मुख्य सचिव कार्कीले निर्देशन दिनुभन्दा केही दिन अघि मात्र गृहमन्त्री गुरूङले पनि सुरक्षा जाँचको सामना गर्नुपर्ने भए पनि सम्मेलन स्थगित नहुने बताएका थिए। जुन महिनामा नाम दर्ताको समय सकिएपछि चिनिया कूटनीतिज्ञहरूले निरन्तर दबाव दिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 21 जुलाईमा चिनिया राजदूत च्याङ माओमिङले सम्मेलनका विषयमा परराष्ट्र सचिव राईसँग छलफल गरेका थिए। बैठकबारे जानकार अधिकारीहरूका अनुसार राजदूत च्याङले प्रत्यक्ष रूपमा सम्मेलन रद्द गर्न माग गरेका थिएनन्, तर कार्यक्रममा केही व्यक्तिले चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न सक्ने भन्दै सहभागीबारे सचेत रहन आग्रह गरेका थिए। गृहमन्त्री सुदन गुरूङले सम्मेलन हुने अभिव्यक्ति दिएको केही दिनमै मुख्य सचिव गोविन्द बहादुर कार्कीले आयोजक मध्ये एक काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीलाई उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएका हुन्। चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
8: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भन्ने दावी बारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। कानून मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको भनी अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको वक्तव्यलाई सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको जिकिर गर्नुभएको छ। उक्त वक्तव्य कपोल कल्पित भएको खण्डन गर्दै कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्नुभएको थियो। न्यायाधीश उप महाभियोगको तयारी प्रकरण सरकार र संयुक्त अन्तर्राष्ट्रिय संस्थाहरू आम्ने सामने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
7: सरकारले देशभर व्यवस्थित पशु वधशाला बनाउने भएको छ। हाल भएकालाई व्यवस्थित पशु वधशाला रूपान्तरण गर्ने र नयाँ बनाउँदा ऐन र नियमावली अनुसारका मापदण्ड लागू गर्न बाध्य बनाइँदैछ। यसका निम्ति मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रचलित ऐन देशभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नुभएको थियो। यसअघि नै सुर्खेत हेटौडा बुटवलको केही वधशालामा शुरू भएको छ भने अब आगामी मंगिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन, ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।